0: अन्य श्रोतामा साधुवाद भन्दै समाविष्ट गीत संगीतका स्रष्टामा आभार व्यक्त गर्दछौं। अवस्त प्राविधिक कक्षका मित्रहरूका साथै म प्रस्तुता नारायण भण्डारी यस प्रस्तुतिबाट विदा माग्छौ। नमस्कार। प्राण भन्दा प्यारो हुन्छ मातृभूमिको।
1: सूचना। न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902022।
3: जो रोड चुट्टी पुकार खोइनी जस्ता छुट्टी जन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
9: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607634 र 0825601038।
3: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
14: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
14: ब्लड प्रेसर हाई लो भएका,
3: कोलेस्ट्रोल बढी भएको,
14: मुटुको गति एकनास नभएको,
3: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
14: मुटुको बासरोग, मुटु सुन्निएको, हृदयघात भएको,
3: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
14: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: बिरामी जाँच हुने मिति जेठ 15 गते शुक्रबार।
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9898728913 र 9805912871।
17: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ। फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
18: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
19: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
3: बाङ्गा टिङ्गा दाँत मिलाउने,
19: शल्यक्रिया गरेर दाँत निकाल्ने,
3: खाली ठाउँमा दाँत भर्ने,
19: दुखेको दाँत दाँतलाई नदुखाई जरैबाट निकालिने,
13: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
19: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
20: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
21: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: अन्य सेवाहरू,
22: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145, 98478-30-153 र 98649-41-944।
26: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
27: उपचार हुने रोगहरू
26: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
27: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
26: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
27: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
26: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
27: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
26: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
28: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61-694।
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
29: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
28: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
20: बजाज आरी फ्री सर्भिस क्याम्प।
30: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू,
20: सर्भिस चार्जमा 50% छुट,
30: इन्जिन आयलमा 18% छुट,
20: टायर किन्दा 10% छुट,
30: पाँच पूर्जामा 10% छुट,
20: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
30: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
20: सुनेर होइन हेरेर पत्याउँ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
31: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
20: सम्पर्क ओम बाबा अटो प्राली, बिपी चोक, घोराही दाङ।
0: सम्पर्क फोन नम्बर 082-563-919, सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-128-45-955।

0: काका गइहाले म
1: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887141।
0: सूचना
2: दाङको घोराहीमा सञ्चालनमा रहेको कनक ज्योति सुनचाँदी खरिद बिक्री केन्द्र घोराही, नेपाल सुनचाँदी व्यवसाय संघ घोराही, दाङमा आबद्ध नरहेको बेहोरा सम्पूर्ण साधारण तथा ग्राहक वर्गमा सूचित गरिन्छ। उक्त कनक ज्योतिका नाममा भइरहेको व्यावसायिक कारोबारमा यस सुनचाँदी व्यवसाय घोराही दाङ सम्बन्धित सेवा कारोबार र प्रतिबद्धतामा सम्बन्धित नरहेको बेहोरा अनुरोध गर्दछौ। त्यसैले कुनै पनि आर्थिक कारोबार वा अन्य निर्णय गर्नु अघि सम्बन्धित निकायमा आवश्यक जानकारी तथा सत्य तथ्य बुझेर कारोबार गर्न अनुरोध गर्दछौ।
0: नेपाल सुनचाँदी व्यवसाय संघ घोराही दाङ।
3: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
4: मध्य पश्चिम जाङ च्याक। यति बेला बिहानको 6 बजेको छ।
5: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
6: नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
5: आज 2083 साल जेठ 8 गते शुक्रबार, सन् 2026 मे 22 तारीक, अधिक जेठ शुक्ल पक्षको षष्ठी तिथि।
7: आया कैरन का साथमा
5: किसान पाइप प्रोडक्ट्स प्राली,
7: राष्ट्र कुसान किसान,
5: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
6: काया कैरन शुरू गरौं मुख्य खबर का शीर्षकहरूबाट।
5: सार्वजनिक ऋण 30 खर्ब नजिक, नयाँ बजेटलाई फेरि पनि ऋणकै भर, यस पटक पनि बजेटसँग जोडिएन आयोजना बैंक।
6: प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीको विरोधका बीच विधेयक पारित, सभामुखको मर्यादामाथि नै प्रश्न उठेको भन्दै विपक्षी दलहरू असन्तुष्ट।
5: कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो, देशभित्र अवसरको कमी मुख्य कारण, विश्वविद्यालयले विद्यार्थी र किसानलाई जोड्नु पर्नेमा जोड।
8: हाम्रो विश्वविद्यालय के गर्नुपर्नेछ भने किसानसँग चाहिँ विद्यार्थी जोडिनु पर्नेछ।
9: एग्रिकल्चर पढ्यो भने त एग्रिकल्चर काम गर्ने होला, जति रोज्दैन बरु अरू पढ्ने भन्ने हुन्छ, त्यो होइन नि त, उसलाई व्यवसायी बनाउने त्यसरी जान सक्यो भने राम्रो हुन्छ।
6: श्रम सन्धिले हड़तालको अधिकार सुरक्षित गरेको आईसीजेको फैसला विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्ने।
5: र काबा महिला भलिबल च्याम्पियन, आजदेखि आईसीसी विश्वकप लीग 2 नेपालले आज अमेरिकासँग खेल्दै, आईपीएलमा गुजरातले चेन्नईलाई हरायो।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
12: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
12: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
13: सम्पर्क फोन नम्बर

0: 98570 3578 98570 3540 98635 66788
1: काया कैरनमा अब खबरको सिलसिला। चालू आर्थिक वर्षको 10 महिनामा करिब 4 खर्ब रूपियाँ थपिएपछि कुल सार्वजनिक ऋण करिब पौने 30 खर्ब रूपियाँ नागेको छ। सीमित स्रोतका बावजूद ठूलो आकारको बजेट ल्याउने दबावमा सरकार रहेकाले आउँदो आर्थिक वर्ष सार्वजनिक ऋण झनै थपिने जोखिम छ। राजस्व संकलनको सीमितता, सार्वजनिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनु पर्ने दबाव रहेको बजेट निर्माणको अन्तिम गृह कार्यमा जुटिरहेका अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। राजस्वले चालू खर्च पनि धान्न नसक्ने अवस्थामा कर्मचारीका लागि तलब भत्ता र ऋणको सामा ब्याज तिर्न पनि थप ऋण लिनुपर्ने अवस्था रहेकाले आउँदो वर्ष सार्वजनिक ऋण थप बढ़ने उनीहरूको भनाई छ। गएको वैशाखसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 29.75 अर्ब रूपियाँ पुगेको छ। गएको असारमा तिर्न बाँकी सरकारी ऋण 26.74 अर्ब थियो। वैशाखसम्मको ऋण नेपालको कुल ग्राहक उत्पादन जीडीपीको 45.08% हो। सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म तिर्न बाँकी सार्वजनिक ऋण जीडीपीको अनुपातमा 43% कायम गर्ने लक्ष्य तय गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वैशाखको तथ्याङ्कले गएको 10 महिनामा 3.99 अर्ब रूपियाँ सार्वजनिक ऋण थपिएको देखाएको खबर आजको कान्तिपुरले छापेको छ। यस्तै आउँदो आर्थिक वर्षको बजेटमा पनि आयोजना बैंक पूर्ण रूपमा नजोड़िने भएको छ। विगतका वर्षदेखि नै आयोजना बैंकमा प्रविष्ट नगरी बजेटमा कार्यक्रम राख्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरिएको थियो, तर मन्त्रालयगत बजेट प्रविष्ट प्रणालीलाई आयोजना बैंकमा एकीकृत गराउन नसक्दा त्यो पूर्ण सफल हुन नसकेको खबर नयाँ पत्रिकाले लेखेको छ। यस्तै आउँदो आर्थिक वर्षको बजेटमा सरकारी खर्च कटौती गर्न पूर्व अर्थमन्त्रीहरूले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सुझाव दिएका छन्। अस्ति काठमाडौँमा भएको एक कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले 8 जना पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटमा सुझाव लिनुभएको हो। अर्थमन्त्री वाग्लेले आफू बजेट निर्माणको अन्तिम चरणमा रहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्रीहरूको अनुभव र अभ्यासलाई अनुसरण गर्दै अघि बढ़ने बताउनु भएको छ।
0: मध्य प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै मन्त्री परिषद पुनर्गठन गरिएको छ। कांग्रेस नेतृत्वको वर्तमान सरकारमा नेकपा, एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा सहभागी भएपछि अघिल्लो सत्ता साझेदार दलहरू जसपा नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन्। नयाँ राजनीतिक समीकरण अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको समर्थनमा मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा मुख्यमन्त्री यादवले महत्वपूर्ण मन्त्रालयहरू आफैसँग राख्नु भएको छ भने अन्य साझेदार दलका नेताहरूलाई विभागीय जिम्मेवारी सुम्पिएको एमालेबाट सरकारमा सहभागी भएका नवनियुक्त बिना विभागीय मन्त्री मोहम्मद समीरको हिजो साँझ नै शपथ ग्रहण गर्नुभएको छ। नयाँ गठबन्धन समीकरण तयार भएसँगै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम छ। अन्नपूर्ण पोस्टमा खबर छ।
1: प्रतिनिधि सभा नियमावली कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूको बेल घेराउ र नाराबाजीबीच सभामुख डीपी अर्यालले सदनको कार्यवाही अगाडि बढ़ाउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले सीटबाट उभिएर विरोध जनाइरहेको र अरू विपक्षी एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बेल घेराउ गरिरहेको अवस्थामा सभामुख अर्यालले विधेयक पारित गराउनु भएको हो। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदका जवाफ दिन रूलिङ नगरी सरकारले भनेअनुसार काम गरेको विपक्षी दलका नेताहरूले बताएका छन्। यो घटनाले सभामुखको मर्यादामाथि नै प्रश्न उठेको प्रमुख प्रतिपक्षी कांग्रेसका सचेतक निष्कल राईले बताउनुभयो। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको उपस्थिति माग गरेपछि सभामुख अर्याल बैठक स्थगित गरेर प्रधानमन्त्री शाहलाई भेट्न पुग्नु भएको थियो। बैठकमा आउन सभामुखले आग्रह गरे पनि प्रधानमन्त्रीले अस्वीकार गर्नुभएको थियो। प्रधानमन्त्रीले अर्को कुनै बैठकमा जवाफ दिने भने पनि समय भने दिनुभएको छैन।
0: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गरेको छ। विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई सिफारिश गरेको हो। सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल र उहाँकी श्रीमती सुबी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा विरूद्ध मुद्दा चलाउन सिफारिश भएको छ। यस्तै जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राज बहादुर शाह, हिमालयन री इन्सुरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चाचान लगायत विरूद्ध पनि मुद्दा लानुपर्ने विभागको सिफारिश छ। कान्तिपुरमा खबर छ।
1: कायाकैरनमा कृषि शिक्षा र अवसरको विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सार्वजनिक ऋण 30 खर्ब नजिक, नयाँ बजेटलाई फेरि पनि ऋणकै बहर, यसपटक पनि बजेटसँग जोडिएन आयोजना बैंक, मधेसमा सत्ता गठबन्धन परिवर्तन, जसपा र जनमत बाहिरिए, नेकपा र एमाले भित्रिए, प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीको विरोधका बीच विधेयक पारित, दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध मुद्दा चलाउन सिफारिश लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। देशभित्र कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ। विगतमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण धेरै हुने गरेको थियो, तर पछिल्ला वर्ष कक्षा 12 विज्ञान विषय पढेका विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने लहरका कारण कृषि संकायमा भर्ना दर 50% भन्दा कम हुन थालेको छ। कृषि प्रधान देशमा विद्यार्थीले किन कृषि पढ्न खोज्दैनन्, अनि कृषिका विद्यार्थी र युवाले खोजिरहेका के छन् त? थप जानकारी सहित साथी मदन पौड्याल।
3: अहिले एमएससी मास्टर्स पढ्दै गरेका मुगुका आशिष देवकोटालाई विगतमा रामपुर कृषि क्याम्पस चितवनमा भर्ना हुन निकै मेहनत गर्नु परेको थियो। त्यसबेला कृषि पढ्ने विद्यार्थीका लागि कोटा नै तोकिएको हुन्थ्यो, तर अहिले विगतमा जस्तो भर्ना हुनकै लागि तछाड मछाड गर्नुपर्ने अवस्था छैन। कृषि पढाइ हुने क्याम्पस थपिनु मात्रै नभएर विद्यार्थी पलायन हुनु यसको मुख्य कारण रहेको कृषिका विद्यार्थी देवकोटाको बुझाइ छ।
4: पहिला चाहिँ हाई कमिसन हुन्थ्यो, 5-6 हजारमा तपाईँको 100-200 जनाले नाम निकाल्थे, पढ्थे, त्यसलाई चाहिँ भ्यालु हुन्थ्यो कृषिको लागि। अहिले पहिला जस्तो छैन, अहिले विद्यार्थी लगभग 5-6 हजार जनामा भन्दा बढी चाहिँ विद्यार्थी भेटिन्नन्, सबै 12 पास गरिसकेपछि चाहिँ बाहिर जाने एउटा ट्रेन्ड चाहिँ चलिरहेको छ।
3: देशभित्र विद्यार्थी नबस्नु र विदेश पलायन हुनुको मुख्य कारणका रूपमा कृषि पढेपछि सीमित रोजगारीको अवसर, विद्यार्थीले भोलि राम्रो गर्न सक्ने आश राख्न नसक्नु, परम्परागत खेती अभ्यास, सरकारको कमजोर नीति लगायत रहेको छ। त्यस्तै कृषि पढ़ाई हुने विश्वविद्यालयले पनि विद्यार्थी र किसानलाई जोड्न सकिरहेका छैनन्।
4: हामीले गर्नुपर्ने के छ भने, जहाँ कृषि पेसा पढ़ाई हुन्छ, प्लस टू पढ़ाई हुन्छ, 3 वर्षको होला, सिटिबिडी कोर्स होला, 9-12 होला, ब्याचलर होला, बीएससीजी होला, एमएससीएजी होला, हाम्रो विश्वविद्यालय के गर्नुपर्ने छ भने किसानसँग चाहिँ विद्यार्थी जोड़ दिनुपर्नेछ।
3: कृषि पढ्ने विद्यार्थीलाई किसानसँग जोड्न सके विद्यार्थीलाई व्यावहारिक ज्ञान अझ बढ़छ, त्यस्तै किसानले पनि लाभ लिन सक्छन् भन्नुहुन्छ फेरि कृषिका विद्यार्थी देवकोटा।
4: पढ्दै कमाउँदै अर्को चाहिँ एक विद्यार्थी 5 किसान वा एक विद्यार्थी 10 किसान त्यसरी गर्यौँ भने चाहिँ हाम्रा किसानलाई फाइदा भयो र विद्यार्थी पनि के भयो, प्र्याक्टिकल नलेज चाहिँ गेन भयो कि।
3: विद्यार्थी जसले कक्षा 12 सक्छन् लगत्तै विदेश जाने क्रम रोक्नु अहिलेको मुख्य चुनौती छ। रामपुर सहित कतिपय कृषिका विश्वविद्यालयले पढ्दै कमाउँदै अवधारणा लागू पनि गरेका छन्। देशभित्र विद्यार्थी टिकाउन यतिले मात्रै पुग्दो छैन, पढ़ाईसँगै प्राप्त ज्ञान सदुपयोग गर्ने र व्यावसायिकतासँग जोड्नु पर्नेमा विज्ञको जोड़ छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालयका पूर्व निर्देशक एवं कृषि अर्थविज्ञ प्राध्यापक डाक्टर ऋषिराम कटेल,
5: यहाँको अपर्च्युनिटी नपाएर गयो उसले, धेरै युनिभर्सिटी धेरै संख्यामा भइसकेपछि त्यसको चाहिँ अलिकति फुलफिल हुन नसकेको अवस्था छ। 100% नै तपाईँको विद्यार्थीहरू सबै इन्स्टिच्युटहरूमा हामी पाइँदैन, कारण के भने अब एउटा प्लाइन पार्ट भयो अनि अरू अरू पनि एग्रिकल्चरै पढ्नुपर्छ भन्ने छैन कि, उसलाई अहिले के छ युवाहरूलाई एग्रिकल्चर पढ्यो भने त एग्रिकल्चर काम गर्यो होला, जति बरु अरू पढ्नु भन्नुहुन्छ त होइन नि त, उसलाई व्यवसाय बनाउने त्यसरी जान सक्यो भने राम्रो हुन्छ।
1: कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे विद्यार्थी र कृषि अर्थविज्ञसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलित नेपालमा सुन्न सकिन्छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
1: नेपाल सरकारले विश्व बैंक र एसियाली विकास बैंक एडीबीसँग नेपाल डिजिटल ट्रान्सफर्मेसन परियोजनाका लागि करिब 13 अर्ब रूपियाँ अर्थात 90 मिलियन डलरको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। यस परियोजनाले सुरक्षित डिजिटल पूर्वाधार र डेटा सेन्टरको सुदृढीकरण गर्दै अबको 5 वर्षभित्र 70 लाख नागरिकलाई सार्वजनिक निकायबाट चुस्त अनलाइन सेवा उपलब्ध गराउने र सरकारी कामको समय 6 घण्टाबाट 2 घण्टामा झार्ने वाचा गरेको छ। तर यस्तो वाचा नेपालका लागि नयाँ होइन। यसअघि डिजिटल नेपाल एक्सलेरेशन परियोजना डीएनए र डिजिटल नेपाल प्रोजेक्ट डीएनपी जस्ता पहलहरू मा कुनै प्रगति हासिल नगरी खारेज भएका थिए। विश्व बैंक वा दात्री निकायका परियोजना बाहिर सफल हुँदा नेपालमा किन नतिजा सुन्ने छ? श्रीलंका, जर्जिया, इजिप्ट जस्ता देशमा सफल हुने टोलीले यहाँ काम गर्दा परियोजना रद्द भएका छन्। यसले अर्थ परियोजनाको सफलता दात्री निकाय भन्दा पनि ऋण लिने देशको कार्यान्वयन क्षमतामा बढ़ी निर्भर हुने डिजिटल अर्थतन्त्र विज्ञ दीप्त शाह बताउनुहुन्छ। डिजिटल रूपान्तरणको परियोजना ऋण अनुदान र संरचनागत अस्पष्टताको भूमरीमा शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
2: बर्खा नजिकिँदै गर्दा नवलपरासीको सुस्तावासीमा त्रास भरिँदै गएको छ। गएको वर्ष नारायणी नदी बस्तीमा पसेर डुबान भएपछि यो वर्ष पनि फेरि त्यही नियति भोग्नुपर्ने हो कि भन्ने डर उनीहरूमा पैदा हुन्छ। सुस्तामा रहेको सशस्त्र प्रहरी बल नेपाल बीओपीले आफ्नै उद्धारका लागि डुंगालाई तयारी अवस्थामा राखेको छ। नालाको अभावमा पानीको निकास नभएको र त्यसमाथि नारायणी नदी बस्तीमा छिर्दा यहाँ डुबानको जोखिम अत्यधिक हुने गरेको छ। सशस्त्र प्रहरी बलको एउटा भवनबाट अर्कोमा जान पनि डुंगाकै सहारा लिनुपर्ने अवस्था रहेको कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक बसन्त पण्डितले बताउनुभयो। ब्यारेक र खाना खाने कोठा अलग अलग भवनमा छन्, त्यसैले हामी खाना खान जानका लागि पनि डुंगाको सहारा लिनुपर्छ, पण्डितले भन्नुभयो। 4-5 फीटसम्मको डुबान हुने भएकाले डुंगा बिना खाना खान जान पनि सम्भव हुन्न। 8 फीट अग्ला पिल्लर राखेर भवन निर्माण गरिएको छ, तिनै भवन मुनि डुंगा राखिएको छ। डुबान हुँदा यही डुंगा आवत जावतको माध्यम बन्ने गरेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो। प्रहरीलाई आफ्नै उद्धारमा सहज होस् भनेर गाउँपालिकाले गएको वर्ष एउटा डुंगा बनाइदिएको हो। गोर्खा पत्रमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
8: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
7: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
8: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
7: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
9: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
10: सम्पर्क मोबाइल नम्बर 9822964264।
11: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908647, 0825908447।
14: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
1: भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। मोरङको मिक्लाजोङ 3 नेसेलुङ पार्कमा यति बेला चहल पहल बढ़ेको छ। पहिलो पटक पूर्व आएका वनका राजा भनिने फिरन्ते राउत टी समुदायलाई प्रत्यक्ष हेर्न र सम्वाद गर्न सर्वसाधारणको बिहानैदेखि थामी नसक्नु भीड़ लागिरहेको छ। उनीहरू करिब 1000 किलोमिटर यात्रा तय गरेर शनिबार उत्तरी मोरङको मिक्लाजोङ पुगेका हुन्। कर्णाली प्रदेशका जंगल आसपास घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायका 19 जना यति बेला नेसेलुङ पार्कमा छन्। यही पार्क व्यवस्थापन समितिले राउटे सांस्कृतिक मेला आयोजना गरी उनीहरूलाई निम्ति आएको हो। मेला स्थलमा उनीहरूका लागि खाना पकाउने, खाने र सुत्ने टहरा पनि बनाइएको छ। यो सांस्कृतिक मेलामा पूर्वी नेपालका धेरै स्थानीय बासिन्दाले यो फिरन्ते समुदायलाई नजिकबाट निहाल्ने अवसर पनि पाएका छन्। उनीहरूलाई शनिबार भव्य स्वागत गरिएको थियो। अहिले मेला स्थलमा कोही आगन्तुक राउटेको परम्परागत पहिरन निहालिरहेका देखिन्छन् भने कोही उनीहरूले बनाएका काठका भाँडाकुँडा र घरेलु सामग्री खरिद गर्न व्यस्त देखिन्छन्। कतिपय आगन्तुक भने सेल्फी खिच्न र टिकटक बनाउन मस्त हुन्छन्। घुमन्ते समुदायका रूपमा चिनिने राउटेहरू स्थायी बसोबास भन्दा जंगल र प्रकृतिसँग नजिकको जीवन बिताउँदै आएका छन्। मौलिक भाषा, फरक संस्कृति र परम्परागत सिप उनीहरूका विशेषता हुन्। आधुनिक जीवन शैलीको प्रभाव बढ़दै जाँदा उनीहरूको मौलिक पहिचान संकटमा पर्दै गएको भन्दै सरकारले समेत संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यही सभ्यतालाई पूर्वेली समुदायमा चिनाउने उद्देश्यले नेसेलुङमा मेला आयोजना गरिएको आयोजकको भनाई छ। कान्तिपुरमा खबर छ।
1: अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको उच्च अदालत आईसीजेले अन्तर्राष्ट्रिय श्रम संगठनको एक प्रमुख सन्धिमा हड़तालको अधिकारलाई सुरक्षित गरेको फैसला सुनाएको छ। यो निर्णयले विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्छ। महासन्धि कन्भेन्स 87 भनेर चिनिने सन् 1948 को आईएलओ सन्धिले श्रमिकहरूको हड़ताल गर्ने अधिकारलाई अन्तर्निहित रूपमा स्थापित गरेको छ कि छैन भन्ने बारेमा अन्तर्राष्ट्रिय अदालतसँग राय माग गरिएको थियो। आईसीजेका अध्यक्ष युजी युवा सावाले अदालतले यो महासन्धि अन्तर्गत कामदार र उनीहरूको संगठनको हड़तालको अधिकार सुरक्षित गरेको बताउनु भएको छ। यद्यपि न्यायाधीश युवा सावाको भनाईमा अदालतको राय बाध्यकारी छैन, अर्थात हड़तालका लागि कुनै अन्य आधारभूत नियमहरू राख्नु भनेर बुझ्नु हुँदैन।
2: अब खेल खबर। काठमाण्डुमा आजदेखि काबा महिला भलिबल च्याम्पियनशीप 2026 शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कबड हलमा बिहान 11 बजे इरान र बंगलादेश बीच हुनेछ। औपचारिक उद्घाटन दिउँसो 2 बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ। त्यसपछि दिउँसो 3:30 बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। एफआईबीबीको आधिकारिक वरियतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय र्याङ्किङमा सुधार गर्ने अवसर दिनेछ। सन् 2019 र 2022 उपाधि विजेता नेपाललाई तेस्रो पटक उपाधि जित्ने अवसर छ। नेपालले घरेलु कोर्टमै ट्रफी भित्र्याउने लक्ष्य लिएको छ। अब प्रसंग आईसीसी विश्वकप क्रिकेट लीग टूको। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 बजे त्रिवी क्रिकेट रंगशाला कीर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। घरेलु मैदानमा जारी श्रृंखलाको यो अन्तिम खेल हो। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएलएस पद्धतिमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। अंक तालिकामा अमेरिका 27 खेलबाट 38 अंकसहित शीर्ष स्थानमा छ भने नेपाल 27 खेलमा 22 अंकसहित 5 औं स्थानमा छ। एक दिवसीय प्रतियोगितामा अहिलेसम्म नेपाल र अमेरिका 12 पटक खेलेका छन्। नेपाल 5 खेलमा विजय हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। यसैबीच प्रसंग इण्डियन प्रिमियर लीगको। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई हराएको छ। हिजो बेलुका अहमदाबादमा भएको खेलमा गुजरातले चेन्नईलाई 89 रनले हराएको हो। यस हारसँगै चेन्नई प्ले अफ समीकरणबाट बाहिरिएको छ। आईपीएल क्रिकेटको अंक तालिकामा गुजरात 14 खेलमा 18 अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने चेन्नई समान खेलमा 12 अंकका साथ तालिकाको 7 औं स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 8:15 बजे रोयल च्यालेन्जर्स बेंगलुरू र सनराइजर्स हैदराबादले खेल्दैछन्।
1: छाया कैरनमा अब केही खबर संक्षेपमा काठमाडौँ उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा रातिदेखि नै हल्का पानी परेको छ। सुदूरपश्चिम बाहेकका अरू ठाउँमा आज दिनभर जसो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती र गण्डकी लुम्बिनी कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मधेस कोशी बागमती गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा केही दिनदेखि गर्मी बढ़ेको छ।
2: सर्वोच्चमा 27,500 विचाराधीन मुद्दाको चाङ छ भने असल उपर हुनुपर्ने जरिवाना झण्डै 35 अर्ब छ। यो बिहिबार कार्यालय समयपछिको लगत हो। लगत अनुसार सर्वोच्चमा 27,517 निवेदन विचाराधीन छन्, जसमध्ये दुई वर्ष नागेका मुद्दा संख्या 10,288 छन्। यसै गरी 5 वर्षभन्दा पुराना मुद्दा 1,560 थान रहेको अभिलेख छ।
1: सर्वोच्च शिखर सगरमाथामा अस्ति बुधबार एकै दिन कम्तीमा 274 जनाले सफल आरोहण गरेका छन्। पर्यटन विभाग र पर्वतारोहण व्यवसायका अनुसार यो नेपालतर्फबाट सगरमाथामा एकै दिन भएको अहिलेसम्मकै ठूलो आरोहण हो।
2: चार दिनमा सरकारले समस्याग्रस्त सहकारीका 761 बचतकर्ताको रकम फिर्ता गरेको छ। 6 सहकारीका 761 बचतकर्ताको 32,86,000 बचत रकम फिर्ता भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ। पहिलो चरणमा 10,000 रूपियाँ भन्दा कम बचत रहेका बचतकर्ताको रकम फिर्ता गरिएको छ। समितिले जेठ 4 यस्तो रकम फिर्ता गर्न शुरू गरेको हो। समितिका अनुसार कान्तिपुर सहकारीका, शिव शिखर बहुउद्देश्य सहकारीका, पशुपति सहकारीका र नागरिक कल्याण सहकारी तथा कृषि विकास बहुउद्देश्य सहकारीका रकम फिर्ता गरिएको हो।
1: काया कैरनमा अब पालो उखानको।
2: परेवाको दाँत छैन, काँचा मकै राख्दैन।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: सार्वजनिक ऋण 30 खर्ब नजिक, नयाँ बजेटलाई फेरि पनि ऋणकै भर, यस पटक पनि बजेटसँग जोडिएन आयोजना बैंक।
1: प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीका अवरोध बीच विधेयक पारित, सभामुखको मर्यादामाथि नै प्रश्न उठेको भन्दै विपक्षी दलहरू असन्तुष्ट।
2: कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो, देशभित्र अवसरको कमी मुख्य कारण, विश्वविद्यालयले विद्यार्थी र किसानलाई जोड्नु पर्नेमा जोड़।
1: श्रम सन्धिले हड़तालको अधिकार सुरक्षित गरेको आईसीजेको फैसला विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्ने।
2: र काबा महिला भलिबल च्याम्पियन, आजदेखि आईसीसी विश्वकप लीग 2 नेपालले आज अमेरिकासँग खेल्दै, आईपीएलमा गुजरातले चेन्नईलाई हरायो।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले कान्तिपुरमा गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा बोल्न नखोज्ने प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दाढी पालेका, कालो टोपी र कालै पोशाक लगाएका प्रधानमन्त्री जस्तै देखिने मान्छे बलै संसदको अगाडि पुगेका छन्। बोल्नको लागि उभिने ठाउँमा उभिन नभ्याउँदै हतार हतार पाइला चाल्न लागेका उनी भन्दैछन्, म बोल्दिन भन्दै मेरा दुई शब्द यी टुङ्ग्याउँछु। हस्त, धन्यवाद। आजको काया कैरन सकिएको छ। काया कैरन
10: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
15: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
16: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50।
17: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घोराही दाङ। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
21: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
22: नेपाली जुत्ता घर
23: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
22: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
23: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
22: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
23: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
24: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
25: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
24: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला सिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
25: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा
23: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
19: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082-5260-23, 98-478-1817 र 98-478-3645।
26: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्राविधिक मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषालसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गडवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioyampi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दण्डका गम्भीर हिंसा पीड़ितहरूको सम्मानमा स्मारक निर्माण, न्यायमा ढिलाइ नगर्न पीड़ितहरूको आग्रह।
0: शान्ति सुरक्षा कायम गर्ने र नागरिक सुरक्षामा दाङ प्रहरीको सक्रियता बढ़दो, गत वैशाख महिनामा मात्र 63 फरार प्रतिवादी पक्राउ, अब मोबाइल एपबाटै उजुरी दिन सकिने।
1: र सरकारी नीतिको विरोधमा पत्रकार महासंघ हस्ताक्षर अभियान शुरू, प्रयोगमा नआउँदै जीर्ण बन्यो सार्वजनिक शौचालय।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्

0: अवस्था गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्ष राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने बताएको छ। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशनको दोस्रो बैठकमा विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले सीमित स्रोत र बढ़दो दायित्वका बीच यथार्थपरक कार्यान्वयन योग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट पार्नु भएको हो। उहाँले चालू खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढ़ाइने, सार्वजनिक खर्चमा मितव्ययिता अपनाइने तथा वित्तीय अनुशासन कायम गरिने बताउनु भएको छ। प्रदेश सरकारको दोस्रो आवधिक योजना, दिगो विकास लक्ष्य, संविधानको समाजवाद उन्मुख धारणा तथा समृद्ध लुम्बिनी खुशी नागरिकको दीर्घकालीन सोचलाई बजेट निर्माणको मुख्य आधार बनाएको लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धरेन्द्र कार्कीले बताउनुभयो।
3: प्रदेशको सीमित आन्तरिक स्रोत, राजस्व प्राप्तिको वर्तमान अवस्था, वित्तीय तथा वित्तीय दायित्वलाई मध्यनजर गर्दै बजेटलाई यथार्थपरक सन्तुलन र कारण योग्य बनाइनेछ। चालू खर्चलाई आवश्यक सीमाभित्र राखी पूँजीगत खर्चको प्रभावकारिता अभिवृद्धि गरिनेछ। सार्वजनिक खर्चमा मितव्ययिता, वित्तीय अनुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गरिनेछ। लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाले निर्धारण गरेका सोच, लक्ष्य, रणनीति र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनेछ। कृषिमा आधुनिकीकरण, औद्योगिक विकास, पर्यटन प्रवर्धन, सेवा क्षेत्रको विस्तार, ऊर्जा र पूर्वाधार विकास मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाइनेछ। आयात प्रतिपादन तथा निर्यात प्रबन्धनमा योगदान गर्ने क्षेत्रलाई विशेष प्राथमिकता प्रदान गरिनेछ। गरीब, विपन्न, सीमान्तकृत तथा पछाडि पारिएका वर्ग, क्षेत्र र समुदायको रोजगारी तथा आर्थिक गतिविधिमा पहुँच अभिवृद्धि गरी अर्थतन्त्रमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनेछ।
1: 10 वर्ष चलेको सशस्त्र युद्धमा उनी यौन हिंसामा परिन्, धन ज्यान जोगियो, तर आफू माथिको गम्भीर हिंसाको पीड़ाले शान्ति पुनस्थापना पछिको 2 दशकसम्म पनि पोलिरहेको छ। आफू माथिको हिंसा परिवारलाई पनि थाहा छैन भन्दा झन समस्या पर्ने त्रास छ। गोप्य उजुरी दिइएको छ तर संक्रमणकाले न्याय किनारा नलाग्दा उनी जस्तै सयौं पीड़ितहरूलाई झन पीड़ित बनाइरहेका बेला उनीहरूकै सम्मानमा बंगलाचुली गाउँपालिकाको पर्यटकीय स्थल भ्यौटावर क्षेत्रमा बिहिबार स्मारक स्थापना गरिएको छ। स्मारक अलि फरक छ, जहाँ पीड़ितहरूको नाम छैन। गम्भीर हिंसा भोकेर न्याय मागिरहेका उनीहरूको नाम होइन, आफ्ना पीड़ाहरू स्मारकमा अंकित गर्दै राज्यसँग न्याय र परिपूरणको माग गरेका छन्। 10 बुधे माग अंकित गर्दै यौन हिंसा पीड़ितहरूले भनेका छन् अहिले न्याय पछि होइन, 2 दशक पर्खिएका पीड़ितहरू अब पर्खिन नसकिने बताउँछन्। आजको युगबोध दैनिक र गोरक्ष दैनिकमा यो खबर प्रकाशित छ।
2: सरकारले खर्च कटौतीको बहानामा सबै तहको सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित संचार माध्यमलाई मात्र दिने गरेको विभेदकारी निर्णय विरूद्ध नेपाल पत्रकार महासंघले देशैभरि दबावमूलक अभियान शुरू गरेको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि संकुचन विरूद्ध केन्द्र र देशैभरिका शाखाहरूमा सप्ताहव्यापी हस्ताक्षर संकलन अभियान थालिएको हो। सोही क्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले काठमाण्डुमा आयोजना गरेको हस्ताक्षर अभियानको अध्यक्ष निर्मला शर्माले शुभारम्भ गर्नुभएको थियो। उहाँले सरकारले नेपाली संचारलाई विभेद गरेको भन्दै महासंघको आन्दोलनलाई कमजोर नसोच्न चेतावनी दिनुभयो। सोही क्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाले पनि बिहिबारदेखि आफ्नो कार्यालयमा हस्ताक्षर संकलन अभियान शुरू गरेको छ। यो खबर आज राप्ती पोस्टमा छापिएको छ।
1: नेपाल प्रहरीले आफ्नो सक्रियतालाई झनपछि झन बढ़ाउँदै लगेको छ। जिल्ला प्रहरी कार्यालय दाङले वैशाख महिनामा मात्रै 63 जना फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि पठाएको छ। 63 जनामा 5 जना 10 वर्ष अघि मुद्दा फैसला भई फरार रहेका, 5 जना 5 वर्ष अघि मुद्दा फैसला भई फरार रहेका र बाँकी 53 जना 5 वर्षभन्दा कम समयदेखि फरार रहेका प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यसै गरी लागू औषध विरूद्धको अभियानमा पनि जिल्ला प्रहरी कार्यालयले अभियानलाई तीव्रता दिएको छ। यो गत वैशाख महिनामा मात्रै 30 जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। यसै विषयमा कुराकानी गर्नका लागि जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोरा अहिले हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। रेशम सर, यहाँलाई स्वागत छ खबर पत्रिकामा। अहिले पछिल्लो समय दाङमा प्रहरीको सक्रियता निकै बढ़ेको छ, नागरिकको सुरक्षाका लागि, शान्ति सुरक्षा कायम गर्नका लागि, र यो अहिले जुन फरार प्रतिवादीहरू पक्राउ गर्नेमा पनि 63 जना एकै महिनामा पक्राउ भएको छ। प्रहरीले आफ्ना गतिविधिहरूलाई अहिले चाहिँ के केमा केन्द्रित गरेको छ, कसरी अगाडि बढ़ेको छ?
4: अब समग्रमा भन्नुपर्दा दाङ जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। नागरिकहरूले सुरक्षित महसुस गर्ने वातावरण बनाउन जिल्ला प्रहरी कार्यालय लगायत हाम्रा मातहतका सबै प्रहरी इकाइहरू 24 घण्टा उच्च सतर्कताका साथ खटिरहेका छन्। गस्ती, आकस्मिक चेकिङ र बजार सुरक्षालाई हामीले थप व्यवस्थित बनाउन प्रयास गरिरहेका छौँ। विशेष गरी जिल्ला प्रहरी कार्यालयको मुख्य प्राथमिकतामा जिल्लाभित्र घटेका अपराध नियन्त्रण र त्यसलाई कानूनी कार्यवाहीको दायरामा ल्याउने, विशेष गरी यो अवैध उत्खनन, भन्सार छली र अदालतबाट सजाय तोकेका फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई तीव्र पारिएको छ भने, अब यो लागू औषध, यो साइबर विरूद्धको अपराधका सचेतनाहरूलाई पनि सँगसँगै प्राथमिकतामा राखेर हामीले पुलिसिङ अगाडि बढ़ाइरहेका छौँ। विशेष गरी युवा पुस्तालाई दुर्व्यसन र अनलाइन ठगी, यो साइबर स्क्यामहरूबाट जोगाउनको लागि यो समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयमा, समुदाय स्तरमा विभिन्न अभियानहरू पनि सञ्चालन गरिरहेका छौँ। र तेस्रो कुरा चाहिँ यो सड़क सुरक्षाका कुराहरू, दुर्घटना न्यूनीकरण गर्नको लागि राजमार्ग र मुख्य बजार क्षेत्रलाई फोकस गरेर पनि ट्राफिक कार्यवाहीहरू अगाडि बढ़िरहेको छ। र यी समग्र कुराहरू गर्दै गर्दाखेरि नागरिकका सेवा प्रवाहलाई पनि प्राथमिकतामा राखेर जिल्ला प्रहरी कार्यालय दाङले काम कार्यवाही गरिरहेको अवस्था छ।
1: नागरिक सेवाको कुरा गर्दै गर्दाखेरि अहिले पछिल्लो समय जिल्ला प्रहरी कार्यालय दाङले त्यो गेटभित्र छिर्ना बित्तिकै नागरिक सहायता कक्ष भनेर स्थापना गरेको छ। त्यसै गरेर चाहिँ हामीले केही दिनदेखि सुन्दै आएका छौं, अब आफूलाई परेको पीर मर्का, अप्ठ्यारो, आफू पीड़ित भए भन्ने लाग्छ भने घरमै बसेर मोबाइल एपबाट पनि उजुरी दिन सकिने, कार्यालय नै धाउनु नपर्ने भनेर सुनेको, यसको बारेमा के हो भनिदिनुहोस् न?
4: हजुर, अब यो प्रहरी कार्यालयभित्र आउने कतिपय सेवाग्राहीहरूलाई कार्यालयभित्रको सेवा लिने प्रक्रियाको बारेमा थाहा नहुन पनि सक्छ भन्ने हिसाबले नेपाल प्रहरीले विभिन्न आफ्ना युनिटहरूमा पहिलादेखि नै यो नागरिक सहायता कक्ष स्थापना गरिरहेको थियो र अहिले हामीले त्यसलाई थप व्यवस्थित बनाउनको लागि जुनियर प्रहरी अधिकृतकै कमाण्डमा नागरिक सहजकर्ता भनेर जो प्रहरीमा समस्या लिएर आउनुहुन्छ उहाँहरूको समस्या सुनवाई गरिदिने, आवश्यक निवेदनहरू लेखिदिने, कुन शाखासँग सम्बन्धित उजुरी वा गुनासो लिएर आउनु भएको हो त्यो शाखा वा गुनासो सम्बन्धित शाखामा पुर्याइदिनको लागि सहयोग गरिदिने हिसाबले नागरिक सहजकर्ता, इलाका प्रहरी कार्यालयसम्मको लेभलमा हामीले नागरिक सहजकर्ता पनि राखिदिएका छौँ। अब नागरिक सहजकर्ताले उहाँहरूका गुनासो सुनवाई गरिदिने, त्यस पछाडि आवश्यकता अनुसार निवेदन लेखिदिने, सम्बन्धित शाखामा त्यसलाई पुर्याइदिने कामहरूमा सहजीकरण गर्छ भने उहाँहरूको उजुरी वा निवेदन दिएर गइसके पछाडि पनि त्यसको फलोअप के भइरहेको छ, मुद्दाको उजुरी या निवेदनको अवस्था के छ भनेर फलोअप गरेर उहाँहरूलाई जानकारी गराइदिने काम पनि गरिरहेको अवस्था छ एक। र दोस्रो कुरो, कतिपय सेवाग्राहीहरू जो प्रहरी कार्यालयसम्म आउन चाहनुहुन्न वा आउन सक्नुहुन्न, उहाँहरूलाई आफूलाई परेको पीर मर्का, गुनासो या सुझावलाई प्रहरीसम्म पुर्याउने अवस्थालाई सुनिश्चित गर्नको लागि नेपाल प्रहरीले नेपाल पुलिस एप सञ्जालमा ल्याएको छ र नेपाल पुलिस एप मार्फत पनि उहाँहरूले आफ्ना गुनासा, उजुरी, सुझावहरूलाई राख्न सक्नुहुन्छ। त्यसका लागि नेपाल पुलिस एप लगइन गर्नु पर्यो। त्यो एप लगइन गरिसकेपछि त्यो भित्र माई कम्प्लेन्स भन्ने छ र आफ्ना उजुरीहरू सम्बन्धित प्रमाणहरूलाई त्यसमै एट्याच गरेर प्रहरी कार्यालयमा पुर्याउन सकिन्छ। हामी यहाँ जिल्ला प्रहरी कार्यालयमा त्यसको लागि छुट्टै एउटा फोकल पर्सन नै रहेको र उसले त्यो उजुरीहरूलाई सम्बोधन गर्नको लागि सम्बन्धित शाखामा पुर्याउने र त्यसको कार्यान्वयन प्रक्रियामा लैजाने काम पनि गर्ने भएको कारणले म सम्पूर्ण फेरि श्रोता महानुभावहरूलाई के पनि अनुरोध गर्न चाहन्छु भने हामी हाम्रा मोबाइल स्मार्ट मोबाइल बोक्दै गर्दाखेरि हाम्रा ती मोबाइलभित्र रहने एप्सहरूलाई पनि स्मार्ट एप्सहरूलाई पनि प्रयोग गर्नको लागि पनि यहाँको रेडियो मार्फत अनुरोध गर्न
1: सही सही सदुपयोगका लागि। अर्को एउटा कुरा यहाँले पनि अघि थोरै जोड्नु भएको थियो, अहिले पछिल्लो समय यो सवारी दुर्घटनाको क्रम अलिकति बढ्दो क्रममै देखिन्छ। दुर्घटनाको संख्या यद्यपि मृत्यु हुनेको संख्या त कम नै छ गत वर्षको तुलनामा, र अहिले पछिल्लो समयमा चाहिँ यो घोराई तुलसीपुर सड़क बन्दै गर्दाखेरि सड़क सुरक्षाको जोखिम चाहिँ अलिकति बढ़ेको पनि छ। त्यो साथसाथै बजारमा एउटा यो बाइक मोडिफाई गरेर पड्काएर हिँड्ने र एउटा आतंक नै सिर्जना गर्ने गतिविधि पनि बढ़िराखेको छ, नागरिकको यो खालको गुनासो छ, यसमा चाहिँ प्रहरी कसरी अगाडि बढ़िरहेछ?
4: अब सड़क सुरक्षालाई कम गर्नको लागि प्रहरीले आफ्नो तर्फबाट विभिन्न प्रयासहरू गरिरहेकै छ। तथापि पनि अब यो सड़क प्रयोगकर्ताहरूलाई पनि विशेष गरी यो सवारी साधन चलाउने चालकहरू पनि यस्तो जिम्मेवार भइदिनु पर्यो। अब दोस्रो प्रहरीको कारवाहीका कुराहरूलाई गर्ने हो भने हामीले यो आर्थिक वर्षमा मात्रै झन्नै 11,653 सवारी साधनमाथि कारवाही गरिसकेका छौ। त्यो बापत झन्नै 1,21,14,000 रुपियाँ भन्दा बढी राशि संकलन भएको देखिन्छ भने वैशाख महिनामा मात्रै हामीले 1,575 सवारी साधनहरूलाई कारवाही गरेका छौँ। तथापि प्रहरी के चाहन्छ भन्दाखेरि नो भायोलेसन नो पेनाल्टी भन्ने विषयमा प्रहरीका अभियानहरूलाई पनि हामी अगाडि बढ़िराखेका छौँ। सकेसम्म सवारी साधन सञ्चालन गर्ने सवारी चालकहरूले नै भायोलेसन गर्ने अवस्था नबनोस् र प्रहरीले त्यसलाई पेनाल्टीमा लैजानुपर्ने अवस्था नबनोस् भनेर हामीले नो भायोलेसन नो पेनाल्टी भन्ने अभियान गरिरहेका छौँ। यसको लागि सड़क सुरक्षितसँग प्रयोग गर्ने हाम्रा सड़क प्रयोगकर्ताहरू पनि सचेत भइदिन जरुरी छ, विशेष गरी युवा पुस्ताहरू। तथापि अब कतिपय अवस्थामा सचेतनाका कार्यक्रमहरूले मात्रै नपुगेको हुँदाखेरि प्रहरीले यो चेक जाँच र कारवाहीको प्रक्रियालाई तीव्रताका साथ अगाडि बढाएको छ। हामी त्यसका लागि सरप्राइज राजमार्ग चेकिङहरू, विभिन्न समयमा अन्य विग्रस चेकिङहरू का गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गरिरहेका छन्।
1: हस्, महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायक उपेक्षक रेशम बोरा। पछिल्लो समय प्रहरीले नागरिक सुरक्षामा सक्रियता बढ़ाउँदै गएको छ, यसका बारेमा जानकारी दिँदै
5: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
6: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
5: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
7: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
5: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
7: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
5: र मुखको स्वास्थ्यको सुधार।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-65-218।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जीतनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
1: प्रयोगमा नआउँदै जीर्ण बन्यो सार्वजनिक शौचालय, युगबोध दैनिकमा खबर छ। तुलसीपुर क्षेत्रमा बिहान बेलुका विभिन्न खालका अभ्यास प्रशिक्षण होस् वा स्थानीय क्लब संघ संस्था, प्रदेश स्तरीय खेलकुद प्रतियोगिता, धार्मिक र मनोरञ्जनात्मक कार्यक्रम होस् वा कुनै दल विशेषका आमसभा, सबै प्रयोगमा आउने भनेको अरनीको मैदान हो। आज पनि यो मैदान दैनिक जसो संख्यामा सयौं संख्यामा बालबालिका तथा युवाहरू फुटबल, तेक्वान्दो, कराते, कबड्डी लगायतका खेलको अभ्यास गर्छन्। केही वर्ष लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा यही मैदान प्रयोग हुँदै आएको छ, तर मैदानमा शौचालय नहुँदा तुलसीपुरले अवसर मात्रै होइन बदनामी पनि खेप्नु परेको छ। स्थानीयहरूले खेप्नु परेको शास्ति त छँदैछ। प्रदेश स्तरीय प्रतियोगितामा तुलसीपुर आएका अन्य जिल्लाका खेलाड़ीहरूले शौचालय विहीन तुलसीपुरकै उत्कृष्ट खेल मैदानको यथार्थ लुम्बिनी प्रदेशका अन्य जिल्लामा पुर्याए। नियमित प्रशिक्षणमा आउनेदेखि अन्य गतिविधिहरूमा खेलाड़ीहरूले यो समस्या भोग्दै आएका छन्। आजको युगबोध दैनिकमा एकराज भण्डारीले यो खबर लेख्नु भएको छ।
2: स्थानीय नागरिकलाई सिप रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले लमही नगरपालिका 4 स्थित घुम्ना सामुदायिक वन उपभोक्ता समूहले एक महिने सिपमूलक बेतवास फर्निचर तालिम शुरू गरेको छ। सामुदायिक वन समूहको आयोजना तथा डीजीएम नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिमको उद्घाटन लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले गर्नुभएको हो। स्थानीय स्तरमै उपलब्धता कच्चा पदार्थको सदुपयोग गर्दै स्वरोजगार सिर्जना गर्ने लक्ष्यका साथ शुरू गरिएको तालिममा 20 जना महिला तथा पुरूषको सहभागिता रहेको थियो। तालिममा सहभागीहरूलाई बेतवासको लागि घरायसी तथा सजावटका विभिन्न हस्तकला सामग्री निर्माण गर्ने सिप प्रदान गरिने भएको छ। तालिमको प्रशिक्षणका रूपमा खेमबहादुर चौधरी रहनु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले सामुदायिक वनले वन संरक्षणसँगै नागरिकको आर्थिक अवस्था सुधारका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भएको छ। यो खबर आज गोरक्ष राष्ट्रिय दैनिकमा छापिएको छ।
1: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्यले नागरिकको संरक्षण गर्नुपर्ने कानूनी व्यवस्था हुँदाहुँदै सरकारी जग्गा अतिक्रमणको नाममा मानव बस्तीमा डोजर चलाउनु अमानवीय व्यवहार भएको टिप्पणी गर्नुभएको छ। प्रेस चौतारी दाङले बिहिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले वर्तमान सरकारले अतिक्रमित जग्गाको नाममा डोजर आतंक मचाएको र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको समस्या समाधान सम्बन्धी कानूनलाई सरकारले व्यवस्था गरेको आरोप लगाउनु भएको छ। आजका पत्र पत्रिकामा खबर छ।
2: तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 13 किशोर किशोरीहरूका लागि सामाजिक सञ्जालको सही प्रयोग र दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ। वडा कार्यालयको सहयोगमा नेचर प्रिजर्भेसन फोरमले अम्बिकेश्वरी माध्यमिक विद्यालय अम्बापुरमा उक्त सचेतनामूलक कार्यक्रम गरेको हो। कार्यक्रममा बोल्दै बाल बालिका अधिकार कर्मी नवराज लामिछानेले किशोर अवस्था मानव जीवनको सबैभन्दा महत्वपूर्ण र संवेदनशील समय भएको बताउनुभयो। उहाँले यो उमेर अन्तर्निहित र गुण र प्रतिभा प्रस्फुटन गर्ने समय भएकाले किशोर किशोरीको मनोभावना बुझ्न उजुरी रहेको औल्याउनु भएको छ। मानव विकासको दृष्टिकोणले यो अवस्था सबैभन्दा बढ़ी जोखिमपूर्ण हुने भएकाले यस समयमा विशेष ख्याल राख्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। यो खबर राष्ट्रिय युवक दैनिकमा छापिएको छ।
1: नेपाल निवृत्त शिक्षक समाज लमही नगर समितिको चौथो परिषद भक्ति थापा पार्क रातो डाँडा लमैमा सम्पन्न भएको छ। समाजका अध्यक्ष तुलसीराम अधिकारीको अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्य एवं जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यमा संचालित नगर परिषदमा बोल्ने वक्ताहरूले निवृत्त शिक्षकहरू एकजुट भएर आफ्ना समस्या समाधानमा लाग्नु पर्ने र सरकारले आवश्यकता ठानेमा जुनसुकै समयमा पनि बिना शर्त सहयोग गर्न तत्पर रहनुपर्ने कुरामा जोड़ दिनुभएको थियो। साथै निवृत्त राष्ट्र सेवकहरूले विगतका दिनहरूमा यो मुलुकको लागि अमूल्य योगदान दिएको भन्दै आउँदो बजेटमा यथोचित सुविधा वृद्धि गर्ने माग समेत गरिएको थियो। आजको गणतन्त्र दैनिकबाट खबर लिएका छौं। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा प्रहरको आत्महत्या, शैक्षिक व्यतिथि, अबको बाटो परिवर्तनका लागि स्तम्भमा जितबहादुर शाहको विचार छापिएको छ। त्यसै गरेर नीति सुधारका मुद्दा गोपीनाथ मैनालीको विचारलाई पनि छापेको छ भने आजको युगबोध दैनिकले लुम्बिनीको सुस्त आर्थिक सूचक र पुनस्थापनाको बाटो शीर्षकमा सम्पादकीय लेखेको छ।
2: यसै गरी सरकारको 30 दिन नीति र कार्यक्रम सुभाष न्यूपानेको विचार छापेको छ भने समृद्धिको अधुरो सपना गोपीकृष्ण ढुंगानाको विचार छापेको छ। यसै गरी स्वनिर्भरता नै राष्ट्रिय ढुकुटी मोहन नेपालीको विचार पनि गोरक्ष दैनिकमा छापिएको छ।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारको 50 दिन सुरेश कुमार पाण्डेको विचार छापेको छ। विद्यार्थीको उज्जवल भविष्य निर्माणमा हामी प्रतिबद्ध छौं। राजन अधिकारी गुरूकुल एकाडेमीका शिक्षा संयोजक संघको कुराकानी पनि आजको गणतन्त्र

0: प्रतिनिधि सभाद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै प्रतिपक्षी दलहरूद्वारा संसदमा अवरोध आर्थिक सुधार र निजी क्षेत्रको मनोबल वृद्धि गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरूको सरकारलाई सुझाव मध्य प्रदेश सरकारमा समीकरण फेरबदल ताइवानका राष्ट्रपतिसँग प्रत्यक्ष संवाद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ भोलि चीन भ्रमणमा जानुहुँदै र आईसीसी विश्वकप लीग टू अन्तर्गत नेपालले घरेलु श्रृंखलाको अन्तिम खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै
1: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
0: समाचार अब विस्तारमा प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित गरेको छ प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डा सोनी वाग्लेले प्रस्तुत गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित भएको हो बैठकले प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुबिता गौतमले प्रस्तुत गर्नुभएको तीनवटा विधेयकहरू स्वीकृत गरेको छ बैठकले प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक 2083 मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन सम्बन्धी विधेयक 2081 बहुमतले स्वीकृत गरेको हो विधेयक स्वीकृतिको समयमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले नै विधेयक प्रस्तुत गर्नुपर्ने सांसदहरूले उठाएका विषयमा प्रधानमन्त्रीले जवाब दिनुपर्ने र प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै रोष्टमा अगाडि उभिएर विरोध र नाराबाजी गर्नुभएको थियो स्वीकृत भएका तीनै विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन पेश गर्न सक्ने सभामुख डोलप्रसाद अर्यालले सदनलाई जानकारी गराउनुभयो यसअघि प्रतिनिधि सभाको पहिलो बैठकमा हिजो संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाब खोज्दै प्रतिपक्षी दलहरूले विरोध जनाएका थिए बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महर र श्रम संस्कृति पार्टीका सांसद आरएन राईले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन नसकेको उल्लेख गर्नुभयो नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधानको धारा 76 एकमा व्यवस्था गरिएको मन्त्री परिषदका सदस्य र प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भन्ने व्यवस्थालाई छल्न सरकार उद्दत रहेको आरोप लगाउनुभयो राप्रपाकी खुशबू ओलीले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन नहुँदा प्रतिपक्षको मात्र नभई सत्ता पक्षले समेत प्रश्न सोध्न नपाएको बताउनुभयो प्रतिपक्षी दलहरूले अवरोध जारी राखेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको पहिलो बैठक 15 मिनटका लागि स्थगन गर्नुभएको थियो त्यसअघि बैठकमा सांसदहरूले सड़क दुर्घटनाको न्यूनीकरण ट्रमा नीतिको आवश्यकता विपद जोखिम न्यूनीकरण भूकम्प पीड़ितका लागि आवासको व्यवस्था वित्तीय समानीकरण अनुदानमा कटौती लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो सांसद तोसीमा कार्कीले सड़क दुर्घटना न्यूनीकरण र राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न माग गर्नुभयो नेपाली कांग्रेसका अर्जुन नरसिम्हा केसीले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जवाबदेही बन्नुपर्नेमा जोड़ दिनुभयो एमालेकी पद्मा अर्यालले पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक र दोहोरो कर तत्काल हटाई जनतालाई इन्धन र ग्यासमा प्रत्यक्ष राहत दिन माग गर्नुभयो नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले लामो समय बित्दा समेत जाजरकोट भूकम्पका पीड़ितको पुनस्थापना हुन नसकेको भन्नुहुँदै रूकुम पश्चिम लगायतका विभिन्न क्षेत्रका भूकम्प प्रभावितलाई सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो सांसद महावीर पुनले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भएको आरोप लगाउनुभयो वहाँले ट्याक्सी व्यवसायी र मजदूरहरू चर्को शोषणमा परेको दावी पनि गर्नुभयो वहाँले किसानलाई

0: दुःख दिइरहेको बाँदर आतंक नियन्त्रण गर्न आवश्यक रहेको भन्नुहुँदै त्यसका लागि आवश्यक अनुसन्धान र उपायको खोजी आवश्यक रहेको बताउनुभयो। सांसदहरूले मनसून शुरू हुन लागेको यस वर्ष सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको सन्दर्भमा धान रोप्ने समयमा पानी नपर्दा किसान र देशका लागि ठूलो असर पर्नेतर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँहरूले कम वर्षामा रोप्न मिल्ने धान र त्यसको बिउ किसानसम्म पुर्याउन माग गर्नुभयो। सांसदहरूले हुम्ला र बाजुराको सीमानालाई लिएर स्थानीय स्तरमा भएको घटनाका बारेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँहरूले तत्काल सीमा विवाद अन्त्य गर्न माग गर्नुभयो। सांसदहरूले दूध उत्पादन किसानहरूले समयमै भुक्तानी पाउन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँहरूले समयमा नै भुक्तानीका लागि 15 दिनभित्र अनिवार्य रूपमा रकमको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले वैदेशिक रोजगारीका क्रममा श्रमिक ठगिएको भन्नुहुँदै फ्री भिसा र फ्री टिकटको व्यवस्थालाई प्रभावकारी बनाइनुपर्ने माग गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै प्ले कार्ड देखाएर विरोध गर्नुभयो। सभामुख अर्यालले सांसदहरूले हिजोको बैठकमा उठाउनु भएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक जेठ 12 गते मंगलबार बिहान 11 बजे बस्नेछ। अर्थमन्त्री डा सोनी वाग्लेले पूर्व अर्थमन्त्रीहरूसँग आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुहरूबारे हिजो सुझाव माग गर्नुभएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको जानकारी दिनुहुँदै उहाँले 8 जना पूर्व अर्थमन्त्रीहरूसँग हिजो सुझाव लिनुभएको हो। त्यसक्रममा मन्त्री डा वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवन स्तर वृहत्तर बनाउने बजेट ल्याउने तयारी सरकारले गरेको उहाँले पूर्व अर्थमन्त्रीहरूलाई जानकारी दिनुभयो। आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिने क्रममा अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने अर्थमन्त्री डा वाग्लेले जानकारी दिनुभयो। त्यसक्रममा पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्नुभयो। उहाँले तयारीविहीन र टुक्रे आयोजनाहरूमा बजेट नछर्न सुझाव पनि दिनुभयो। त्यस्तै पूर्व अर्थमन्त्री शंकर कोइरालाले पुराना आर्थिक प्रतिवेदनहरूको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्न औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढ़ाउन सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डा युवराज खतिवड़ाले अत्यधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिनुभयो। उहाँले राजस्व वृद्धि दर 10-12% सीमाभित्र राख्न सरकारलाई सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डा प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले साना मझौला तथा ठूला उद्योगहरूलाई समान रूपमा प्रोत्साहन गर्ने गरी नीति आउनुपर्ने बताउनुभयो। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाहरूको संख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेटलाई केन्द्रित गर्न सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री डा प्रकाश रण महतले सामाजिक सुरक्षा भत्तालाई लक्षित वर्गमै सीमित गर्न सुझाव दिनुभयो। उहाँले सरकारी उद्योग र सम्पत्तिलाई लीज मोडलमा सञ्चालन गर्न सकिने धारणा पनि राख्नुभयो। त्यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएको भन्नुहुँदै पर्यटन पूर्वाधारमा लगानी वृद्धि गर्न सरकारलाई सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले खर्चको वास्तविक आकलनका आधारमा बजेट निर्माण गर्नुपर्ने र खानी तथा प्राकृतिक स्रोतको उपयोगका विषयमा साहसिक निर्णय लिनुपर्ने सुझाव दिनुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्माले राजनैतिक प्रतिबद्धताका रूपमा बजेटको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। उहाँले अनावश्यक सरकारी खर्च कटौती आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले आर्थिक सुधारलाई सुझाव दिन निजी क्षेत्रको विश्वास वृद्धि गर्न खर्च नियन्त्रण गर्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढ़ाउन साझा सुझाव दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ। मध्य प्रदेशमा सत्ता समीकरण फेरिएको छ। प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ। जनमत पार्टीका तर्फबाट मन्त्री भएकाहरूले राजीनामा दिनुभएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेका सांसद मोहम्मद समीरलाई हिजो मन्त्रीमा नियुक्त गर्नुभयो। उहाँलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ। मुख्यमन्त्री यादवले हिजै जसपा नेपालबाट प्रतिनिधित्व गरेका 3 जना मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरमा बिहान 11 बजे बस्ने बैठकले नेताहरूको कार्य विभाजन सम्बन्धी प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ। गत मंगिरमा सम्पन्न पार्टीको 11 महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्य विभाजन लगायतका विषय आजको बैठकको एजेण्डा भएको नेता भीष्म अधिकारीले जानकारी दिनुभयो। मुलुकका विभिन्न आठवटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका 218 उम्मेद्वारको आवेदनमाथि छनौट तथा सिफारिस समितिले अध्ययन शुरू गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा 50 जना, त्यसै गरी पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि 38 जना र सुदूरपश्चिम विश्वविद्यालयका लागि 19 जनाले आवेदन दिनुभएको छ। त्यसै गरी मध्यपश्चिम विश्वविद्यालयका लागि 20 जना, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि 11 जना, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि 15 जना र राजर्षी जनक विश्वविद्यालयका लागि 27 जनाले आवेदन दिनुभएको शिक्षा मन्त्रालयले जनाएको छ। आवेदकहरूको कागजात अध्ययन गरी स्वीकृत उम्मेद्वारको सूची प्रकाशन गरी छनौट प्रक्रिया शुरू गरिने तयारी समितिले जनाएको छ। उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनौट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन भनी वैशाख 25 गते आह्वान गरेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनका क्रममा हिजो मन्त्री श्रेष्ठले आयोजनाबाट स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने र समग्र देशको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आयोजना निर्माणका क्रममा आइपर्ने कुनै पनि प्राविधिक वा प्रशासनिक समस्यालाई मन्त्रालयले तत्काल समाधान गर्ने बताउनुभयो। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड माध्यमकमा कर्णाली प्रदेशको डोल्पा जिल्लामा जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजना 106 मेगावाट र जगदुल्ला ए अर्ध जलाशयुक्त जलविद्युत आयोजना 124.35 मेगावाट निर्माण हुँदैछ। डोल्पामा निर्माण भइरहेका यी दुई आयोजना सम्पन्न भएपछि त्यस क्षेत्रको भौतिक विकास र आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने अपेक्षा सरकारले गरेको छ। सांसदहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि सरकारले स्थायी समाधान खोज्नुपर्ने सुझाव दिनुभएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको हिजोको संयुक्त बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा देखिएका खानेपानी शौचालय लगायतका समस्या तत्काल समाधान गर्न सुझाव दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले नेपाल प्रहरी र सम्बद्ध निकायको सहयोगमा शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति र विसंगति अन्त्यका लागि देशभर शुद्धिकरण अभियान सञ्चालन गरेको जनाएको छ। शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका, विद्यार्थीलाई झूठो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थालाई अभियानकै रूपमा कार्यवाही शुरू गरिएको मन्त्रालयले जनाएको छ। शिक्षा र गृह मन्त्रालयको निर्देशन र समन्वयमा जेठ 1 गते नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको 95 वटा शैक्षिक परामर्श अर्थात कन्सल्टेन्सीका संस्थाहरूमा एकैसाथ छापा मारेर कार्यवाही अघि बढ़ाएको थियो। अहिले देशैभर अभियान सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ। शैक्षिक परामर्शका नाममा ठगी र अवैध कारोबार भइरहेको जनगुनासो आएपछि प्रहरीले विशेष अपरेशन नै सञ्चालन गरेको अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अदानोम घेब्रेयेसस बीच भेटवार्ता भएको छ। स्विजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको 79 विश्व स्वास्थ्य सभाका क्रममा उहाँहरूबीच भेटघाट भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले जानकारी दिनुभयो। त्यस क्रममा विश्व स्वास्थ्य संगठनका अधिकारीसँगको भेट फलदायी भएको मन्त्री मेहताले बताउनुभयो। पछिल्लो समय सरकारी विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दै गएको छ। अधिकांश अभिभावकको रोजाई निजी विद्यालय बन्न थालेपछि सरकारी विद्यालयमा भर्ना दर नै घट्न थालेको सहकर्मी यशोदा अधिकारी बताउँछिन्।
1: पछिल्ला शैक्षिक सत्रहरूमा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएपछि सरकारले विद्यालय तहको शिक्षामा व्यापक पुनर्संरचना गर्न लागेको छ। विद्यालय तहको शिक्षामा ठूलो लगानी गर्दा पनि विद्यार्थीहरू घटेपछि सरकारले विद्यालय तहको शैक्षिक अवस्थाको अध्ययन गरिरहेको जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा
2: विभिन्न प्रकारका स्कुलिङ प्रोभिजनहरू ती सबै हामी अध्ययन गरेर त्यसलाई रिस्ट्रक्चरिङ गर्छौँ। र्यासनलाइज गर्नुपर्ने, मर्जिङ गर्नुपर्ने या समावेश गर्नुपर्ने या समायोजन गर्नुपर्ने केस हुन्छन्, यी सबै विद्यालयहरूको अध्ययन गरेपछि हामी व्यवस्थापकीय हिसाबले पनि विद्यालय मर्जिङमा जान्छौँ, भौतिक रूपमै विद्यालय दुईटा मर्जिङ गरेर पनि जान सक्छौँ, तह मर्जिङ गरेर जान सक्छौँ, कुन विद्यालयमा कस्तो भवन चाहिन्छ, कति वर्षसम्म त्यो विद्यालय टिक्छ, भवन निर्माणका योजना पनि बनाउँछौँ। सबैभन्दा धेरै पुनर्संरचना त हामी विद्यालय शिक्षामै गर्छौँ जस्तो लाग्छ।
1: सरकारले सार्वजनिक शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाई सम्पूर्ण विद्यार्थीको पहुँचमा पुर्याउने नीति लिएको छ, तर स्थिर जनसंख्या र वैकल्पिक विद्यालयहरू स्थापना हुन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेको प्रवक्ता सापकोटा बताउनुहुन्छ।
2: स्थिर भयो एकातिर जनसंख्या, अर्कोतिर मल्टिपल प्रोभिजनहरू देखिए मार्केटमा, प्राइभेट स्कूल, धार्मिक विद्यालय, सैनिक विद्यालय, प्रहरी विद्यालय, निजामती विद्यालय, शहीद स्मृति विद्यालय, खुला विद्यालय, प्रौढ विद्यालय, विशेष विद्यालय, आवासीय विद्यालय, यी सबै कारणले गर्दाखेरि विद्यार्थीहरूको चोइसेस बढेपछि त त्यो जनसंख्या बाँडिने त हो नि।
1: हाल देशभर 27,020 सामुदायिक विद्यालयहरूमा झन्नै 50,00,000 बाल बालिका अध्ययनरत छन्। तीमध्ये 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी पढ्ने गर्छन्। किताब कापी खाजादेखि शिक्षकलाई दिएको तलबको समेत हिसाब गर्दा सामुदायिक विद्यालयमा सरकारको ठूलो लगानी छ। सरकारले विद्यालय तहमा कार्यरत शिक्षक कर्मचारी गरी 2,32,105 जनालाई तलबको व्यवस्था गर्दै आएको छ। सामुदायिक विद्यालयहरूमा निशुल्क शिक्षाका लागि जाने विद्यार्थीहरू घटेको सन्दर्भमा विगतदेखि नै सरकारले विद्यालय मर्जलाई निरन्तरता दिँदै आइरहेको छ। नयाँ सरकार गठन भएपछि विस्तृत रूपमा विद्यालय तहको सम्पूर्ण अवस्थाको अध्ययन गरी मर्ज गर्ने योजना मन्त्रालयले बनाएको हो, तर शिक्षा मन्त्री सस्मित पोखरेल भने विद्यालय मर्ज सरकारको अन्तिम विकल्प हुने बताउनुहुन्छ।
3: विद्यार्थी नै नभएको खण्डमा र पढिरहेको विद्यार्थीलाई चाहिँ सहजै पहुँच अन्य विद्यालयमा हुन सक्छ र त्यसले एकदमै ठूलो आर्थिक बचत हुन्छ भने त्यो अन्तिम विकल्पको रूपमा लिन सकिन्छ।
1: कुनै समय आवश्यकताका आधारमा स्थापना भएका कतिपय विद्यालयमा शिक्षकभन्दा विद्यार्थी कम र कतिपय विद्यालयमा शिक्षक अभावका समस्याका साथै भौगोलिक विविधताका कठिनाई भोगिरहेका ती विद्यालयहरूको वैज्ञानिक अध्ययनबाट पुनर्संरचना हुनु महत्वपूर्ण मानिन्छ। यसोदा अधिकारी रेडियो नेपाल काठमाडौँ।
0: सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात फुल कोर्टले पूर्व न्यायाधीश हरि गोविन्द सिंह प्रधानको योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ। प्रधान न्यायाधीश सहित न्यायाधीशहरूको आकस्मिक रूपमा हिजो बसेको पूर्ण बैठकले पूर्व न्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गरेको सर्वोच्च अदालतले जनाएको छ। उहाँको 95 वर्षको उमेरमा निधन भएको थियो। स्वर्गीय प्रधान विक्रम सम्बत 2032 साल भदौ 23 गते मध्यमाञ्चल क्षेत्रीय अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त हुनुभई विक्रम सम्बत 2048 भदौ 14 गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियो।
4: कस्तो राम्रो जुत्ता लगाएको
5: मेडम, दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
5: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
5: एकपटक दङ्गालीबाट किनेर हेर न।
4: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
6: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
5: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
7: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
5: प्रोप्राइटर सोमराज रैदास।
9: सम्पर्क फोन नम्बर 082-5635-775।
5: सम्पर्क नम्बर 98-4-28-26-873।
10: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
11: के तपाई दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगार्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
12: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
12: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
13: सम्पर्क डायनामिक डेन्टल क्लिनिक
9: गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
11: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
13: आया, मम्मी मम्मी दाँत दुख्यो।
14: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
15: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
16: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
14: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
16: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
17: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
18: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
19: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
16: सम्पर्क फोन नम्बर 082-590-222।
14: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
20: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
21: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
20: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
22: शुद्ध महका लागि कहाँ जाने त?
23: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
22: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
24: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
25: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
24: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
26: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
27: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
26: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
28: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
29: सक्कु जे लौ खबर सुने।
28: 300 सैया की संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म।
29: आप बेराम पर्ले से दुरा तरक लाग डांग से बाहर जाइनी पर्ना।
28: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुआ करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
29: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असिन मेर के बा।
28: ओपीडी सेवा, भर्ना सेवा,
29: सक्कु मेरिक ऑपरेशन सेवा,
28: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
29: अस्पताल रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। सम्पर्क करना अस्पताल के ठेगाना
28: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बर्गदुआ दाङ। सम्पर्क फोन नम्बर 97090-65225
29: 082-591-101
28: 591-102
29: 082-591-103
28: 591-104 ओ 591-105।
30: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
31: हाम्रा सेवाहरू
30: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
31: छाती, दम, निमोनिया, खोकी, छेरो,
30: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
31: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
30: पेट, ग्यास्ट्रिक, कलेज हो। लामो समय देखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
31: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
30: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
31: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
30: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
31: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
30: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
31: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
30: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
31: कान पाक्ने कानबाट पिस बगिरहने कान गडाउने
30: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
31: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
22: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
0: डाक्टरद्वारा दिइने सेवाहरू
1: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने कामने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जीव दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
0: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
1: सम्पर्क मोबाइल नम्बर 9858744722 9858735060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ
2: स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
3: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
2: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
3: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
2: तालिममा दिइने विषयहरू
3: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
2: स्पेशल सेफ तालिम
3: जापानिज सुशी तालिम
2: र वेट्रेस
3: टुरिस्ट गाइड
2: हाम्रा विशेषताहरू
3: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
2: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
3: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
2: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
3: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
2: सम्पर्क मोबाइल 98410170 98410170
3: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
4: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
5: उपचार हुने रोगहरू
4: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
5: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
4: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
5: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
4: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
5: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
4: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
22: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक
6: घोराही 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: तपाईहरुको घर घरमा रेडियो मध्ये पछि
1: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले यो कार्यक्रम उत्पादन तथा प्रसारण भइरहेको छ। संसद र सांसदले गरिरहेका काम कार्यवाहीको बारेमा छलफल गर्ने गर्दछौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद वासना थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। भर्खरै निर्वाचित भएर आएपछि दौड़धूप चापाचाप जस्तै व्यस्तता अलि बढ़ी जस्तो देखिन्छ, किनकि तपाईँसँग हामीले भेट्न नै अलि पहिलेदेखि खोजिराखेका थियौँ। अहिले अलि कम भयो कि कस्तो छ?
2: हजुर, कम त भएको छैन, अझै अधिवेशन चलिरहेको छ।
1: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति?
2: अहिले त म संसदभित्रै केन्द्रित हो।
1: के छ त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने बढ़ी व्यस्त भइरहेको?
2: अब यो संसदभित्र अहिले अधिवेशन विकासी अधिवेशन शुरू भइरहेछ। हामीले अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौं।
1: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नुपर्ने, त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो, झन व्यस्तता त्यसले पनि बढाएको होला।
2: हजुर, केही पार्टीहरूसँग पनि लिनु पर्यो, केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो, सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनु पर्छ।
1: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक?
2: अब जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ, प्रमुख सचेतक मात्रले होइन, तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो होइन, अब त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने नियमावलीमा नटेकेर जे मनलाई त्यही बोल्ने त्यस्तोहरू चाहिँ भइरहेछ। तर हाम्रो पार्टीमा चाहिँ नियमसम्म नियमावलीमा टेकेर संविधानमा टेकेर अगाडि बढ्ने रुल एन्ड रेगुलेसनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ।
1: तपाईँले अघि कुरा उठाउनुभयो पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू, कि हामी धेरैलाई याद नभएको जस्तो संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढंगबाट, यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो? यो अस्वाभाविक स्वाभाविक यसलाई कसरी लिइराख्नु भएको छ?
2: अब यस्तो छ, यो चाहिँ नियमसम्म चाहिँ छैन, तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्म चाहिँ गइरहेको पनि छैन। त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको हो, के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो।
1: तर सभामुखले त समय त
2: दिइराख्नु भएको छैन, तर भन्छन् हजुरको किन त्यही दिन राख्नु नभएको, दिन पर्ने चाहिँ हो, उहाँहरूको आफ्नो कुरा राख्न पाउने ठाउँ हो नि त, त्यो राख्न दिन पर्ने चाहिँ हो, त्यहाँ नदिइरहनु भएको छ, त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ।
1: भनेको कांग्रेसले पनि त्यस खालको गतिविधिलाई चाहिँ नजिकबाट नै हेरिरहेको छ,
2: त्यो चाहिँ हेरिरहेको छ।
1: अनि हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन रचिनकेसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो, त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले?
2: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन, आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्नुपर्छ होइन, गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन होइन हजुरको, अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन, अब संविधानभन्दा ठूलो नियमावलीमा टेकेर कति डिसिजनहरू भइरहेछन्, हिजोको अभ्यासहरू देख्नुभयो, हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको, जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न। अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो।
1: अनि विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा? तपाईँहरूको एउटै एउटै एउटा अडान अथवा एउटै त्यस्तो खालको राम्रै भइरहेको छ कि अथवा
2: एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेका छौँ हामीले, त्यस्तो हुँदैन, हामीले कसैको एउटा पक्षमा होला कोही पार्टीको, कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटै मिल्दैन, केही भ्युज मिल्छ होला कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ, केही त सरकारसँग पनि मिलेछ, हामीले त्यसलाई प्रोत्साहन गरेरै अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेका छौँ। किनभने हजुरलाई थाहा छ गगन थापाले पहिला नै कितिपुरको डाँडामा बसेर
1: आइटी कमाउँछ
2: भन्ने कुरा त अहिले सत्य साबित भयो नि, उहाँहरूले पनि आफ्नो सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि, अनि यस्ता कुराहरूलाई हामीले समर्थन गर्दै गएका छौँ। जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएका छौँ।
1: नेपाली कांग्रेस एक्लै र अरू प्रतिपक्षी दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको संवाद हुन्छ। अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो, के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिले?
2: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु। हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नुपर्ने सुधार र सरकारले हेर्नुपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रष्ट पारि पनि सकेको छु। अब उहाँहरूले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञापत्रसँग मिल्ने कुराहरू नै आछ, त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति
1: सरकारले गरेको काम
2: हजुर सरकारले गरेको, किनभने हाम्रो प्रतिज्ञापत्रमा मिल्ने कामहरू छ। सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला भ्युअर्स मिलेको छ, होइन त्यो एउटा फाटो छुट्टै छ, खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना पनि दिन चाहन्छ। र केही चिजहरूमा त्यहाँ अलिकति प्रष्ट नभएको जस्तो चिजहरू छ
1: कि,
2: जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन, सहकारीको कुराहरू छ त्यहाँ त्यो पनि प्रष्ट रूपमा छैन, महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन। त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु र म यही हजुरको मञ्चबाट पनि भइरहेको छु, यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु।
1: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यही जाँदा भेटिने मात्रै हो?
2: हाम्रो हुन्छ,
1: जस्तो कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विषय छ भने यो सम्बोधन गर्नु पर्यो भन्ने विषय
2: त्यस्तो चाहिँ हुँदैन, तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने होइन मिलाउने कुराहरूमा चाहिँ हुन्छ।
1: हुन त तपाईँ अगाडि सांसदको रूपमा त्यसरी तपाईँको संसदमा सहभागिता नभएको होला, तर यसपालिको संसद अथवा संसदीय समितिमा गर्न खोजिएको नयाँ त्यस्तो केही अभ्यासहरू पनि छन् जसलाई नेपाली कांग्रेसले पनि राम्रै ठानिरहेको छ?
2: तर राम्रो ठान्न भन्दा नि कस्तो छ भने भन्नलाई चाहिँ हामी प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानूनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेको छ होइन भन्नलाई चाहिँ, तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गइन्छ, जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ होइन। हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा होइन हामीले त नियमावलीभन्दा माथि संविधानलाई राखेर हेरेछौँ नि त, तर उहाँले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 को उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो, अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन होइन। फेरि त्यो 37 के पनि भनिएको छ भने यदि प्रधानमन्त्री विदेश गएको खण्डमा, यदि प्रधानमन्त्रीको मन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा, या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को मान्छेलाई अर्को मन्त्रीलाई पठाउन सकिनेछ भनेर लेखिएको पनि छ। फेरि
1: त्यसलाई टेकेर अहिले सरकारले अरू मन्त्रीलाई जिम्मा दिइराखेको भनेर पनि
2: त्यहाँ लेखिएको पनि प्रष्ट लेखिएको छ। अब हजुरहरू त मिडियामा काम गर्नुहुन्छ, पहिलादेखिको पनि सुनिरहनु होला, गिर्जा प्रसाद गरेर हस्पिटलबाट उठेर आएर जवाब दियो, केपी ओली सरकारले उहाँ प्रधानमन्त्री हुन उहाँ पनि बिरामी हस्पिटलबाट कति दिनपछि हस्पिटलबाट आएर फेरि हस्पिटलमा गएर एडमिट हुनुभएको 2-3 घण्टापछि त्यो हामीले देखि नै रहेछौँ। तर यसले के चाहिँ बुझाउँछ भने जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री
1: भनेको, प्रधानमन्त्री चाहिँ आउनु पर्यो संसदमा, त्यहाँ आएर जवाब चाहिँ प्रधानमन्त्रीले दिनुपर्छ भन्ने विपक्षी दलको।
2: अब जनताहरूमा एउटा कस्तो छ, प्रधानमन्त्री भएदेखि उहाँहरूको यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन, न बोल्नु भएको छ न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्या छ नि त। अब यस्ता कुराहरू अभ्यासहरू चाहिँ त्यहाँ भइरहेछ, अब जुन चाहिँ हिजोदेखि नभएको अभ्यास हो, हामीले खबरदारी पनि गरिरहेछौँ उठेर बसेर।
1: त्यो बाहेक अरू चाहिँ अभ्यासहरू समिति र अथवा संसदको,
2: अब समिति हो त्यही त, कति चिजहरू समिति पनि राम्ररी बस्न सकिरहेको छैन त्यहाँ, कोणहरूमा दुईटा समिति बसेर दुईटा समिति मात्र बसेर हजुरको यो अधिवेशन शुरू भएको छ। समितिहरूमा सबै कुराहरू उठाएर राखिएको छैन र अहिले फेरि अर्को एउटा नयाँ त्यहाँ आइरहेछ समितिहरूमा चाहिँ यो बाहिर मिडियाहरूमा प्रत्यक्ष चाहिँ नदिने भन्ने जस्ता कुराहरू पनि आइरहेछन् पास गर्न खोजिरहेछन्। अब समिति भनेको त सेकेन्ड पार्लियामेन्ट हो नि त, त्यहाँको कुराहरू त जनता आम जनताहरूले थाहा पाउनु पर्यो नि त, प्रत्यक्ष देख्न पाउनु पर्यो, सुन्न पाउनु पर्यो। यस्ता अभ्यासहरू चाहिँ भइरहेछ जो चाहिँ हामीलाई बिल्कुल यो हामी उ चाहिँ गर्दैन।
1: यसलाई सच्याउनको लागि कांग्रेस लगायत विपक्षी दलहरूले के गर्छन् अब संसद र समितिमा?
2: अब भोलि के गर्छन् भनेर त हजुरलाई भोलि नै थाहा हुन्छ, तर हामीले यसमा अध्ययन गरिरहेछौँ।
1: अनि अब चुनाव तपाईँले जित्दाखेरि एउटा ठूलो समाचार बन्यो कि बासना थापाले दैलेखबाट जित्नुभयो भनेर, कस्तो रह्यो चुनावको अनुभव पनि अलि सुनाउन तपाईँको?
2: चुनाव
1: यसको आर्थिक बाटोदेखि लिएर खटन पटनको हिसाबले कस्तो हुँदो रहेछ चुनाव चाहिँ?
2: गाह्रो चाहिँ गाह्रै हुँदो रहेछ, किनभने अलिकति जस्तो स्थानीय चुनावमा लड्दाखेरि सहज हुन्छ, यसमा चाहिँ भूगोल ठूलो हुन्छ, सबैलाई समेटेर लिएर जान पनि, सबैलाई मिलाएर लिएर जान पनि, त्यो अवस्थामा चाहिँ त्यो चाहिँ एउटा गाह्रै हुँदो रहेछ। तर एउटा उत्साह थियो गाउँमा, किनभने कर्णाली प्रदेशमा काँग्रेस जस्तो ठूलो पार्टीले एउटा महिलालाई टिकट दिएछ भन्ने जुन उत्साह थियो, र सबैभन्दा ठूलो उत्साह कहाँनिर थियो भने जहिले पनि हजुरको गठबन्धन भएर अरूलाई टिकट दिने रूपमा 12 वर्ष भइसकेको थियो, रूखमा भोटै हाल्न पाउनु भएको थिएन कंग्रेसहरू। जब गाउँ गाउँमा जाँदाखेरि चाहिँ आमा मेनली आमा बुवाहरू चाहिँ धेरै उत्साहित हुनुहुन्थ्यो, यसपालि त हामीले रूखमा भोट हाल्न पाउँछौ भन्ने जस्तो उत्साह चाहिँ त्यहाँ थियो।
1: आफ्नै चुनाव चिन्हमा भोट हाल्न पाउँदा कांग्रेस समर्थक,
2: कांग्रेस समर्थनले रूखमै भोट हाल्न पाइन्छ, आफ्नै पार्टीको रूखमा हाल्न पाउँछन् भन्ने एउटा खुसी चाहिँ त्यहाँ थियो। त्यसले पनि एउटा केही प्लस पोइन्ट चाहिँ मलाई भयो। गाउँमा गइराख्दाखेरि त्यहाँ बुवा मम्मीहरूले अनि ओहो हाम्रो अब भर्खरको यङ जेनेरेसन पनि छ, छोरी मान्छे मेन त मलाई महिला दिदीबहिनीहरूको धेरै सपोर्ट भयो, छोरी मान्छे पनि त्यो ठाउँमा गएर टिकट ल्याउन सक्दो रहेछ है कंग्रेस पार्टीबाट भन्ने एउटा उहाँहरूमा क्युरियोसिटी के त्यो थियो, जसले गर्दाखेरि अनि उहाँहरूले भन्नुहुन्थ्यो मलाई तपाईँ चुनाव जितेर आएपछि हामीलाई नबिर्सिनु होला, हाम्रो ठाउँमा विकासहरूको योजनाहरू ल्याउनु होला, तपाईँले हामीलाई सानो सानो कुराहरूमा हेर्दै पनि पुग्छ भन्ने जस्ता उत्साह चाहिँ थियो।
1: चुनावको बेलामा सांसदले विकास निर्माणको कुरा अलि बढी गर्नुपरिरहेको छ, सिद्धान्त त त्यो होइन फेरि, तपाईँले चाहिँ कतिको विकास निर्माण दिन्छु भन्नुभएको छ? तपाईँले कानून बनाउँछु भन्नुभयो भने त सायद भोट फेरि नपाउनु।
2: होइन, मैले त्यो चाहिँ भन्दै गएँ, किनभने योभन्दा अगाडिकोहरूले चाहिँ झुटो आश्वासन धेरै दिनुभएको चाहिँ मैले त्यहाँ पाएँ म, किनभने मैले कुनै गाउँ गाउँमा हिँड्दाखेरि कुनै ठूलो आमसभा गरेन, म हरेकको घर घरमा टोल टोलमा छिरेर मैले योचोटिको चुनाव सम्पन्न गरेँ। छिर्दै गर्दाखेरि उहाँहरूले भने जस्तो मलाई भनौँ, मलाई हामीलाई सानसानो कामलाई मैले सबैलाई नै म झुटो बोल्दिनँ हजुरहरूलाई, म चाहिँ त्यहाँ कानून बनाउन जाने हो, होइन यहाँको समस्याहरू लगेर मैले त्यहाँ राख्ने हो, हाम्रो ठाउँमा यस्तो समस्या छ यस्तो समस्या छ गरिदिनुहोस् भन्ने हो भनेर मैले उहाँहरूलाई नजिकबाट बुझाएर आएको छु र उहाँहरूले बुझ्नु पनि भएको छ।
1: अहिले चाहिँ कतिको पुलुपलेसाको कतिको फोन आइरहेछ त?
2: त्यस्तो खासै त्यति चाहिँ आएको छैन, तर मलाई थाहा छ नि त मेरो ठाउँमा के गर्नुपर्छ भनेर, मैले हरेक गाउँ गाउँ डुलिराख्दाखेरि मैले एउटा उहाँहरूले भनेका कुराहरू मैले टिपेर राखेको छु, त्यो मैले प्रदेश तहमा होस् स्थानीय तहमा होस् यस्तो यस्तो छ भनेपछि त स्थानीय प्रदेश अनि त्यसपछि सङ्घ सबैजना त आफ्नो क्षेत्रको विकासकै लागि त हो अगाडि बढ्न पर्ने, त्यो योजनाहरू आफै जान्छ, एउटा यति मात्र फरक हो कि हामी प्लानिङ साथ जान सक्दैनौँ कि।
1: अहिले संसद सँगसँगै सिंहदरबार पनि धाउनु पर्यो मन्त्रालयहरूमा एउटा सांसदको रूपमा, तपाईँले योजनाहरू लगेर बुझाउने योजना पारिदिनु पर्यो भन्ने?
2: यस्तो पारिदिनु पर्यो भन्ने परेन, मैले जति पनि योजनाहरू छ सबै मन्त्रालयहरूमा बुझाइदिएको छु, होइन बुझाएको छु। सम्भवत दैलेखलाई हेरिराख्दाखेरि मैले दैलेखकै आवश्यकताकै योजनाहरू हालिदिएको छु, जस्तै अस्ति हजुरको अर्थमन्त्रीले आफूले मैले आउने बित्तिकै सबैभन्दा ठूलो परियोजना भनेको दैलेखमा पेट्रोलियम थियो,
1: तपाईँले चुनावको बेलामा त्यो विषय पनि उठाउनु भयो?
2: मैले उठाएन, मैले भाषणमा
1: पेट्रोलियमको कुरै गर्नु भएन,
2: मैले भन्नाले भाषणमा गरेन, तर मैले यसमा ध्यान दिन्छु भनेर मेरो आफ्नो घोषणा पत्रमा चाहिँ मैले आफ्नो प्रतिज्ञा पत्रमा चाहिँ राखेको थिएँ मैले यसलाई।
1: अहिले चाहिँ सरकारले प्राथमिकता दिन्छु भने
2: प्राथमिकता दिन्छु भनेर मैले आउने बित्तिकै प्रधानमन्त्री नियुक्ति भएको, प्रधानमन्त्री नियुक्ति भएर प्रधानमन्त्रीसँग हाम्रो हजुरले सुन्नु भयो होला एक दिन जुन संवाद थियो त्यो दिनमा चाहिँ मैले त्यो तयार पारेर लगेर उहाँलाई मैले बुझाएको थिएँ, सुनाउन कुरा चाहिँ सुनाए लगेर मैले उहाँको सचिवालयमा बुझाएर यसलाई विशेष ध्यान दिनु भने अस्ति अर्थमन्त्रीले भन्नु पनि भएको छ दैलेखको पेट्रोलियम भनेर. दैलेखको पेट्रोलियम मात्र भनेर भएन, त्यो पेट्रोलियम पदार्थ उत्खनन गर्न जाने ठाउँमा जाने सड़क जुन छ सुर्खेत दैलेखदेखि त्यो सदरमुकाम हुँदै त्यो सड़क साङ्गुरो छ, त्यसलाई फराकिलो र स्तर उन्नति गर्न पनि जरुरी छ सबैभन्दा पहिला. अस्ति फर्स्ट चरणको त्यहाँको त्यो काम शुरू भइराख्दाखेरि हजुरको मेसिनहरू लानलाई बाटो नभनेर अगाडि अगाडि डोजर पछाडि पछाडि गाडी अनि अझै त्यो कुनै त उनै पार्टहरू नै निकालेर त्यसरी लगेको म प्रत्यक्षदर्शी छु. सबैभन्दा पहिला त्यो बाटो नभनेको किन त उत्खनन गर्छु मात्र भनेर पनि हुँदैन होइन. त्यो बाटो सबैभन्दा दैलेख सुर्खेतको बाटो चाहिँ सुर्खेत दैलेख सदरमुकामसम्मको बाटो ठूलो बनाउनु पर्ने छ, त्यो त्यसैमा जोडिँदै आउँछ हजुरको. तर त्यहाँ भन्न सक्न पनि छ, त्यो पनि त विकासको एउटा बाटै हो नि त. भनेरै म यो बाटो बनाइदिन्छु भनेर नपर्ने त छैन नि. ध्यान आकर्षण त गराएको छु धेरै चिजहरूमा. म यसरी विश्वस्त छु आउँछ भने, किनभने मैले उहाँहरूलाई राम्रोसँग गरेर सम्झाएको छु. मैले राम्रोसँग गर पूर्वाधारमा पनि गएर मन्त्रीज्यूहरूलाई गएर राम्रोसँग भनेको छु, यो यस्तो यस्तो छ यस्तो यस्तो छ, हजुरहरूले यसलाई विशेष ध्यान दिनुपर्छ. आखिर मेरो जिल्लामा जान त बजेट जान्छ नै, अब केमा चाहिँ जान्छ भन्नेसँग मात्रै हो.
1: विगतको कस्तो हामीले अनुभव अथवा हामीले सुनेको कस्तो भने, जहाँ जहाँ मुख्य मुख्य नेताहरू छन् त्यतातिर अलिक बढी बजेट गयो भनेर धेरै टिका टिप्पणी पनि भयो. प्रधानमन्त्रीदेखि मन्त्री भएको अझ त्यसमा सांसदसम्म भएको ठाउँमा बजेट गयो भन्ने कुरा, अहिले त्यसमा केही त्यो तोडिएला कि कस्तो होला अहिलेको यो परिस्थिति अहिलेको राजनीति?
2: यो पहिलो विकास योजना आउँदैछ, अब यसमा हेर्न बाँकी छ. अब कसरी गभर्नरले कसरी हेर्छ त्यसपछि, यो पहिलो भइसकेपछि अर्को चोटि चाहिँ मैले भन्न सक्छु.
1: तपाईँसँग प्रधानमन्त्रीदेखि मन्त्रीसम्म अथवा अरू सरकारवालाले के भनिराखेका छन् त यो चुनावको तपाईँको प्रतिबद्धता र अहिले यो बजेटको तयारी गर्दै?
2: उहाँहरूसँग हाम्रो कम्युनिकेसन नै छैन, उहाँ हामीलाई सांसदहरूलाई बोलाएर कम्युनिकेसन नै गर्नुभएको छ.
1: मन्त्रालयको तर्फबाट
2: छैन,
1: प्रधानमन्त्रीले बोल्नु पनि भयो कि सुन्नु मात्रै भयो त्यतिखेर पनि?
2: त्यति बेलामा पनि सुन्नु मात्रै भयो. हामीले त्यति बेलामा त कर्णालीको सबै बोलाउनु भयो, हामीले समस्त कर्णालीको कुराहरू राख्यौँ, आफ्नो आफ्नो क्षेत्रको केही जोड्दै, तर समस्त किन कर्णालीको माननीयहरूलाई बोलाउनु भएको, हामी त समग्र कर्णालीको राख्यौं अनि आफ्नो क्षेत्रको चाहिँ अब कर्णालीभित्रै पर्ने त्यो पेट्रोलियमको राख्यौं हामीले त्यति बेलामा.
1: दैलेखमा चाहिँ त्यो बाहेक अरू के कुरा तपाईँले गर्छु दिन्छु भन्नुभएको छ जसलाई पूरा गर्नु?
2: मैले गर्छु दिन्छु चाहिँ भनेको छैन, म गर्छु भनेर चाहिँ प्लानिङ बनाएको छु. मैले दिन्छु गर्छु भन्दा
1: पेट्रोलियम सडक बाहेक अरू के छ त्यहाँ?
2: मैले गर्नु छ, त्यहाँ धेरै गर्नु छ. मेरो हस्पिटलहरू अस्त व्यस्त छ, त्यसलाई त्यो पूर्णता दिनु छ हजुरको होइन. त्यसपछि आएर यो रुबेरियादेखि नक्चेनाङ्लासम्मको बाटोहरूलाई पूर्णता दिनु छ जो सुरु भइसकेको छ. त्यहाँ हजुरको शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिनपर्ने छ होइन हजुरको. त्यहाँ धेरै कामहरू छ गर्ने चाहिँ. मैले एउटा वर्क प्लान गरेर सबै मैले गर्छु भन्नु खोजेँ. मैले यहाँ संघबाट मात्रै नभएर प्रदेशबाट पनि गर्छन्, स्थानीयबाट पनि गरिरहेछन्, त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नपर्ने छ. धेरै चिजहरू छ दैलेखमा,
1: जस्तो विभिन्न विकृति विसङ्गतिहरूको अन्त्यको लागि पनि अथवा हानिकारक प्रथा परम्पराहरूको पनि त्यस्तो केही छ महिला दिदीबहिनीहरूलाई विशेष उहाँहरूलाई न्याय होस् भन्नको लागि?
2: त्यहाँ महिला दिदीबहिनीहरू त एकदमै पिछडिएको छ, त्यसमा त दुई मत नै छैन. त्यसको लागि हामीले एक प्रकारले छुट्टै तरिकाले हेर्न पनि जरुरी छ. गाउँ गाउँमा गइराख्दाखेरि महिला पुरुष दुवैजना भनौँ, त्यहाँ अब अलिकति मेन चाहिँ हामीलाई शिक्षाको अभावले गर्दाखेरि पनि त्यो भएको. धेरै एसएलसी पास भएपछि एक धेरै छिटो छिटो बिहा गर्ने जुन हाम्रो अर्ली एजमै बिहा गर्ने जुन छ, त्यसले पनि हाम्रो यो एकदमै ठुलो ऊ निन्ताइरहेछ होइन, जसले गर्दाखेरि महिला दिदीबहिनीमा हुने धेरै समस्याहरू त्यहाँ छ र शिक्षाको कमी नै हो त्यो पनि फेरि. अब त्यसलाई चाहिँ त्यसलाई कसरी हामीले कम गर्न सक्छौ भनेर सरकारसँग एउटा नीति बनाएर त्यहाँ अगाडि बढ्नुपर्छ. प्राइभेट सेक्टरहरूले गरिरहनु भएको छ, उहाँले गर्नु भएको छैन भन्नु हुँदैन. प्राइभेट सेक्टरहरूले आफ्नो तरिकाले अब यो आईएनजी एनजीओहरूले चाहिँ गरिरहनु भएको छ, यसमा धेरै काम गर्नुभएको छ होइन.
1: स्वास्थ्यको क्षेत्रमा चाहिँ कस्तो छ?
2: स्वास्थ्यमा पनि
1: पहिले त अब झाडा पखालाको कारण कति धेरै जनजनको क्षति,
2: त्यहाँ चाहिँ अहिले चाहिँ मेन चाहिँ अलिकति ज्ञानको कमीले हो या अरू केले हो, त्यहाँ चाहिँ स्वास्थ्यमा चाहिँ झाडा पखाला भन्दा पनि अहिले चाहिँ महिला दिदीबहिनीहरूको मेन चाहिँ युट्रस कोलेप्स जुन छ, यसमा चाहिँ धेरै समस्याहरू यो आइरहेछ अहिले. मेन चाहिँ
1: त्यसमा के गर्नुहुन्छ तपाईँबाट के अपेक्षा गर्नुहुन्छ?
2: अब यस्तो छ, यो चाहिँ अब
1: पाठ्यघरको
2: हजुर, अब अलिकति जुन यो हाम्रो हस्पिटल है, जुन जिल्ला हस्पिटल ठुलो भनौँ अब अहिलेको लागि भनौँ, जिल्ला हस्पिटलमा जुन एक किसिमको त्यहाँ हाम्रो अस्त व्यस्त अवस्थाले चिकित्सकहरू पूर्ण रूपमा हुनुभएको छैन, हाम्रो भवनै अल्पत्र छ, त्यो भवन बनिरहेको छैन। यो सबै छिटो भन्दा छिटो सुरु भयो भने चाहिँ, त्यो हस्पिटलहरू बन्यो भने चाहिँ बिरामी हुन नदिनको लागि त्यही हस्पिटलको डक्टरहरूले गएर ठाउँ ठाउँमा गएर क्याम्पेनिङ गरेर होइन यो सम्बन्धी स्वास्थ्य सम्बन्धी धेरै चिजहरूको गाउँमा गाउँसम्म हामीले पुर्याउन सक्यो भने स्वास्थ्यको ज्ञानको सम्बन्धीमा त्यसले चाहिँ धेरै नै सपोर्ट गर्ने।
1: अब ती सबै काम गर्नको लागि एउटा सांसदको रूपमा तपाईँ एक्लै हिँडेर त फेरि त्यो फेरि सम्भव नहोला, सरकारवालाको त्यो समन्वय अथवा सहकार्य कतिको तपाईँले सोचे जस्तै पाइराख्नु भएको छ कि गाह्रो रहेछ?
2: हजुर यस्तो छ, अहिले चाहिँ हामीले केही मान्छेहरूसँग चाहिँ यसको ऊ पनि गरिरहेछ, हामीले समस्त कर्णालीलाई नै हेरिरहेछौँ। अब कर्णाली भन्न छ दैलेख परिहाल्छ त्यो होइन, हजुरको समस्त कर्णालीको कुन कुन पालिकामा चाहिँ यसको धेरै प्रभाव छ होइन भनेर त्यो अनुसारको हामीले एउटा डाटा चाहिँ निकालिरहेछौँ। अब यो गभर्मेन्टसँग हामीले माग्ने पनि भनिरहेछौँ, सबैजना बसेर हामीले प्रदेश सरकार प्रदेशकै स्वास्थ्य प्रतिष्ठानमै बसेर यसलाई कसरी हेर्न सकिन्छ भनेर एक किसिमको डाटा चाहिँ निकालिने।
1: त्यहाँबाट निर्वाचित सांसदको बीचमा चाहे त्यो प्रत्यक्ष रहोस् चाहे समानुपातिक संवाद राम्रै भइरहेछ कि पानी बराबरकै स्थिति
2: होइन, जुनसुकै पार्टीको होस् भइरहेछ
1: संघमा प्रदेशमा
2: एकदमै
1: स्थानीय तहका जनप्रतिनिधिसँग कस्तो रहेछ?
2: उहाँहरूसँग पनि कोअर्डिनेसन भइरहेछ,
1: यस्तो यो खालको समन्वय हुँदाको नतिजामा के असर पर्छ?
2: कति चिजहरू छ भ्युवर्स मिल्दैन रहेछ
1: जस्तै
2: होइन भन्नाले कस्तो हुँदो रहेछ भने उहाँले यो तरिकाले जाउँ भन्ने हामीले यो तरिकाले जाउँ कति भ्युवर्स चाहिँ मिल्दैन, तर हामी लास्टमा आएर चाहिँ प्रपोज उद्देश्य चाहिँ एउटै हुन्छ, त्यसले गर्दाखेरि चाहिँ काम गर्न त्यति असहज चाहिँ हुँदैन, त्यो भइरहेछ। तर अहिले नै हामीले एक किसिमको खाका मात्र तयार गराएको छ, समग्रमा भन्नुपर्दा सायद तीन चार महिनाभित्र चाहिँ कसरी अगाडि कर्णालीलाई कसरी लाने भन्ने कुरामा चाहिँ हामीले एउटा रोड म्याप चाहिँ निकाल्छौँ
1: यहाँका सांसद र सरकारवालाले। अनि फोन अब तपाईँ एउटा सांसदको रूपमा हिजो भोट हालेर जिताउनु भयो मतदाताले, अब आफूले जिताएको मान्छे अथवा आफूले भोट हालेको मान्छे अथवा नहालेको भए पनि जितेर गइसकेपछि मतदाताको अपेक्षा अलिक बढ़ी हुने, तपाईँलाई त्यो तपाईँसँग सम्पर्कको लागि त्यो माध्यम कतिको स्थापित गर्नुभएको छ तपाईँले, जस्तो टेलिफोन होला सामाजिक सञ्जाल कसरी तपाईँलाई जनताले भेट्ने कुरा?
2: सामाजिक सञ्जाल त कमै युज हुन्छ, फोन चाहिँ मेरो उठ्छ, जति बेला गरे पनि फोन उठेन भने कुनै मिटिङहरूमाबाट नउठ्न सक्छ, अब अहिले नउठ्न सक्छ होइन, तर मैले कल ब्याक चाहिँ गरि नै रहन्छु।
1: फोन चाहिँ कस्तो आउँछ नि के भनेर?
2: फोनहरू चाहिँ अब सबै सांसदहरूलाई कस्तो आउँछ त्यही हो, सानो सानो कुराहरूमा अल्झिरहनु भएको हुन्छ, यो यस्तो गरिदिनु पर्यो भन्नुहुन्छ, यस्तो भयो भन्नुहुन्छ, केही चाहिँ मेरो सचिवालयले नै गर्छ, होइन दैलेखमा मैले सचिवालय राखेको छु, उहाँ कन्ट्याक्ट गर्नुहोस्, उहाँबाट नै भएन भने म भनिदिन्छु म गरिदिन्छु भन्छु। अरू धेरै कामहरू चाहिँ उतैबाट हुन्छ, अब गर्न नसक्ने काम चाहिँ यो यस्तो मिल्दैन है भनिदिन्छु म सिधै, अब रिसाउनुहुन्छ नरिसाउनु यस्तो हो भन्छु, सम्झाउन गाह्रो छ गाह्रै छ।
1: सचिवालयको कुरा गर्नुभयो, कसरी चलाउनु भएको छ त्यहाँ?
2: दैलेखमा
1: आफ्नै खर्च पैसा लिएर
2: हजुर आफ्नै खर्च
1: त्यसले पुग्छ भ्याउँछ?
2: यस्तो छ भ्याउँछ, म आफै यस्तो छ, मेरो चाहिँ के छ भने मेरो आफ्नो बिजनेस छ, जसले गर्दाखेरि चाहिँ म अरूमा भर पर्न पर्दैन, त्यसले गर्दाखेरि मलाई चलाउनलाई पुग्छ।
1: कतिजना मान्छे राख्नुभयो?
2: एकजना मात्रै हुनुहुन्छ त्यहाँ, अब फोनहरू उठाउने
1: सम्पर्क कार्यालय जस्तो खोलेर
2: हजुर अफिस जस्तो खोलेको छ। यो चाहिँ हाम्रो अहिले यो धेरै पहिलाको सांसदहरूले गर्नुभएको गल्ती चाहिँ म दोहोऱ्याउन चाहन्न भन्छु।
1: उहाँहरूको
2: चाहिँ कस्तो भयो भने पहिलाको जति पनि जितेर जानुभयो उहाँहरू चाहिँ काठमाडौँ आएर, अब काठमाडौँ आएर नबसी पनि हुँदैन, यहाँ कानुन बनाउने ठाउँमा उहाँहरूको हाम्रो भनौँ न अब ऊ छ, यहाँ नबसी पनि हुँदैन, जसले गर्दाखेरि चाहिँ दैलेखमा चाहिँ गाउँको मान्छेहरू आएर आफ्नो कुराहरू राख्न पाउनु भएन, उहाँहरूको समस्याहरू राख्दिने ठाउँ भएन, त्यो चाहिँ नदोरोस् भनेर चाहिँ मैले त्यहाँ समस्याहरू क्रिएट नहोस् भनेर चाहिँ
1: सचिवालय जस्तो सम्पर्क कार्यालय खोल्नु
2: गरेको छु। त्यहाँ मान्छे अरू त्यो मैले जो भाइहरूलाई राखेको छु उहाँहरू भन्नु भएन भने पनि मेरो फ्यामिलीहरू पनि हुनुहुन्छ होइन, मेरो फ्यामिली भाइ हुनुहुन्छ उहाँले पनि कोअर्डिनेसन गरिदिनु।
1: त्यहाँबाट के दैनिक रूपमा जानकारी लिनुहुन्छ कि कस्तो हप्ताको रूपमा के आयो त्यो हप्ताभरि भन्ने हो कि?
2: म त्यो सोच्छु के छ कस्तो छ भनेर चाहिँ हजुरले बेलुका साँझ जहिले पनि कुरा भइहाल्छ, अब एटलिस्ट भनौँ मेरो हस्बेन्ड पनि त्यही हुनुहुन्छ, केही थियो र त्यस्तो केही आएको थियो र भन्नुहुन्छ, यस्तो यस्तो गरेँ मैले यस्तो गर्दै भन्नुहुन्छ उहाँ, अब यो हुँदैन अनि कामहरू यसो गर्न मिल्दैन, अब यस्तो मैले भनेर भएको छ तिमीले पनि भन एकपल्ट भन्छ, अनि जस अलिअलि जति सकेको मैले आफ्नो उसले भ्याएसम्म गरिरहेछ।
1: यो अहिले सांसदलाई स्वकीय दिने नदिने भन्ने विषयमा अझै पनि निर्णय केही भइसकेका छैन, यो बहस पनि चलिरहेका छ। तपाईँको र काँग्रेसको धारणा के हो सांसदहरूको लागि?
2: अब यसको हाम्रो त के छ भने हजुरको उहाँहरूले आफैले अब हिजोको सरकारले नै हटाउनु भएको हो होइन, अब सरकारले निर्णय गरेर कसरी राख्नुहुन्छ उहाँहरू सरकारहरूको कुरा हो यो हामीलाई त्यति त्यो सोख्यो चाहिन्छ चाहिँदैन भने
1: माग्ने नमाग्ने भन्ने विषयमा काँग्रेसको धारणा के हो?
2: हामीलाई त्यति यसको यसमा हाम्रो चासो छैन, किन सरकारले हटाउनु भयो, सरकारले जे निर्णय गर्नुहुन्छ उहाँहरूकै उसमा हामीलाई त्यति चासोको विषय भएन।
1: कतिपय सांसदले चाहिँ स्वकीय भन्दा पनि विज्ञको रूपमा दिन पाए अथवा त्यस्तो लिन पाउने व्यवस्था भयो भने राम्रो होला भनेर पनि भन्नुभयो, तपाईँलाई कस्तो लाग्छ?
2: त्यो उहाँहरूको त होला, हाम्रो त आफ्नो विज्ञहरू हामीहरूसँग छ।
1: विज्ञ भन्नाले जस्तो कुनै एउटा विधेयकमा केही गर्नु पर्यो भने त्यसमा थप सांसदलाई
2: टिम छ, सबै सांसदहरूको सबैको
1: काँग्रेसको टिम छ कि बासना थापा सांसद?
2: हाम्रो कंग्रेसकै टिम छ,
1: त्यो पार्टीले नै सबै व्यवस्था गरेको,
2: किनभने त्यहाँ बोलिराख्दाखेरि त्यहाँ भनिराख्दाखेरि ल एन्ड रेगुलेसनबाट बाहिर जानु हुँदैन, ऊ गर्नु हुँदैन, हामी सबैसँग सरसल्लाह गरेर सबै विशेषज्ञहरूसँग सोधेर नै काम गर्छौँ।
1: त्यो विशेषज्ञ कतिजनाको भन्ने केही त्यस्तो
2: त्यस्तो त छैन, हामीलाई जुनको आवश्यक पर्यो, जस्तै आज भनौँ हामीलाई भूमि सम्बन्धीको चाहियो भने हामी त्यही सम्बन्धीको विशेषज्ञको टिमसँग कुरा गर्छौँ।
1: पार्टीभित्र
2: हाम्रो पार्टीमा छ अहिले
1: नयाँ हो कि
2: अहिले सबै नयाँ टिम गरेको छ,
1: यसले तपाईँहरूलाई फाइदा के भयो?
2: हामीलाई यसले डाटाहरू खोजिराख्नको लागि हजुरको अहिलेको अहिले भर आजको भोलि नै यो विषयमा हामीले निर्णय लिन पर्नको लागि चाहिँ एकदम सहजता भएको छ।
1: यो त अब सांसद र सुकिएको कुरा भयो, अलिकति पार्टीको कुरा गरौँ। काँग्रेसको पछिल्लो अवस्था हेर्दाखेरि तपाईँले पनि सुन्नुभयो होला, विशेष त दुईटा धार जस्तो भयो र मिल्ने कि नमिल्ने के शर्त कहाँ कहाँनिर भन्ने भइरहेछ। हामीले पछिल्लो समयमा सुन्यौं कि पार्टी सम्पर्क कार्यालय नै खोलेर पनि त्यसरी अभ्यास भयो, जहाँ गगन थापाको फोटो चाहिँ देखिया छैन, त्यो जहाँ उहाँले त्यो पोस्टर टाँच्नु भयो, यसलाई चाहिँ कतिको दुःख लाग्छ एउटा काँग्रेसको नेता?
2: यो यस्तो यसमा चाहिँ म धेरै गइरहन चाहने, किनभने यो पार्टीभित्रको कुरा हो, त्यहाँ हाम्रो सभापति हुनुहुन्छ, महामन्त्रीज्यूहरू उपसभापतिज्यूहरू हुनुहुन्छ, यो कुरामा यो के हो कसो भने त्यो हामीभन्दा बाहिरको कुरा हो, त्यही भएर यसमा मैले धेरै चासो दिइरहेन होइन, यो पार्टीभित्रको नेताहरूले नै सल्टाउनुहुन्छ यसको यहाँनिर त्यो चाहिँ अब महाधिवेशन नजिकै छ, एक त महाधिवेशन नजिकै गर्दाखेरि आफ्नो आफ्नो विचार समूहको एक्सर्साइज गर्ने त्यो सबैमा हुन्छ, हामीमा पनि छ र हिजोको दिन हामीमा भएको पनि हो, भोलि पनि हुन्छ, यो विचार समूह हो, भोलि महाधिवेशनमा गइराख्दा त्यसको लागि होला उहाँहरूले आफ्नो हिजो पनि त बनाइएको थियो नि, थिएन त थियो नि, हामी हिजो पनि कोही विशाल नगर जानुहुन्थ्यो, कोही बुढालिङ कण्ठ जानुहुन्थ्यो,
1: भनेको
2: सामान्य हो। अरू कुरामा चाहिँ मैले म त्यति यसमा चाहिँ म संसदीय भित्रको कुरामा चाहिँ म अलिक चासो दिएर यसलाई अगाडि लिइरहेको छु, त्यसमा चाहिँ अब पार्टीको नेताहरू हुनुहुन्छ उहाँहरूले गर्नुहुन्छ।
1: प्रमुख सचेतक भइसकेपछि त्यो पार्टीको शीर्ष नेतृत्वसँग नियमित सम्पर्कमा भइराख्नु पर्ने अथवा लाज संसदमा यो कुरा उठाउने भन्ने ढंगबाट हुँदाखेरि त्यो संयन्त्र त्यस्तो खालको प्रक्रियागत अभ्यास चाहिँ कस्तो हुँदो रहेछ?
2: त्यो चाहिँ हुँदो रहेछ, कति चिजहरू चाहिँ मैले अरूहरू माननीयज्यूहरूले चाहिँ आफूले चाहेको चिजहरू जुन बेला पनि प्रस्तुत गर्न सक्नुहुँदो रहेछ, प्रमुख सचेतक भइसकेपछि केही पार्टीको धारणाहरू मिसाएर आफूले चाहेको चिज पनि हजुरको त्यहाँ इन्क्लुड गर्न नसकिने चाहिँ रहेछ
1: प्रमुख सचेतक
2: हजुर, पार्टीको धारणालाई चाहिँ बढी सबै नसक्ने त होइन तर पार्टीको जुन धारणा छ त्यसलाई चाहिँ बढी फोकस गरेर चाहिँ
1: अरू सांसद मार्फत चाहिँ भनाउँदा राम्रो, तर आफूले भन्दाखेरि
2: आफूले पनि भन्न पाइयो तर अरू सांसदहरूले 100% आफ्नै दिन्छु भन्न पाउनुहुन्छ नि त होइन,
1: उहाँहरूले
2: 100% निजी विचार दिन सक्नुहुन्छ, हाम्रो चाहिँ केही पार्टीको दिनुपर्ने के आफै निजी दिनुपर्ने हुँदो रहेछ। त्यहाँ
1: कुराकानीको लागि समयको लागि धेरै धन्यवाद सुमनजी यहाँलाई,
2: थ्याङ्क यू।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद बासना थापासँग कुराकानी गर्यौं र अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर हामी फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर
3: घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
3: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो

नमस्कार, बिहान 8 बजेको मध्यपश्चिम खबरमा अमर क्षेत्रको हार्दिक स्वागत छ। जिल्ला प्रहरी कार्यालय दाङले वैशाख महिनामा गरेको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले हिजो पत्रकार सम्मेलनको आयोजना गरी वैशाख महिनामा अदालतबाट मुद्दा फैसला भई दोषी करार भएका 63 जनालाई फरार प्रतिवादीलाई पक्राउ गरेको र फैसला कार्यान्वयनका लागि पठाएको प्रहरीले जानकारी दिएको छ। 63 जनामा 5 जना 10 वर्ष भन्दा अघि मुद्दा फैसला भई फरार रहेका, 5 जना 5 वर्ष अघि मुद्दा फैसला भई फरार रहेका र बाँकी 53 जना 5 वर्ष भन्दा कम समय अवधिदेखि फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ। त्यसैगरी लागू औषध विरूद्धको अभियानमा जिल्ला प्रहरी कार्यालयले वैशाख महिनामा मात्रै 30 जनालाई पक्राउ गरी मुद्दा दायर गरेको जनाएको छ। प्रहरीले उनीहरूको साथबाट 105 ग्राम 118 मिलिग्राम ब्राउन सुगर तथा 895 ग्राम चरेस बरामद गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। बंगलाचुली गाउँपालिकामा शान्ति सुरक्षा अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा बंगलाचुली गाउँपालिकाको समन्वयमा कार्यक्रम भएको हो। दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पोनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीयले सेवा प्रवाह अपराध नियन्त्रण लगायतका विषयमा विभिन्न जिज्ञासाहरू राखेका थिए। जिज्ञासाको जवाब दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले दिनुभएको थियो। त्यस अवसरमा जिल्ला प्रशासन कार्यालय दाङबाट प्रवाह हुँदै आएका विभिन्न सार्वजनिक सेवाबारे विस्तृत जानकारी समेत प्रदान गरिएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले नागरिक सुनवाई कार्यक्रम मार्फत बंगलाचुली क्षेत्रमा चालू आर्थिक वर्षको हालसम्म दर्ता भएका विभिन्न घटनाको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो। प्रहरी उपरीक्षक श्रेष्ठले अपराध न्यूनीकरण, शान्ति सद्भाव तथा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न नागरिकको सचेतना, समुदाय को सहकार्य र सम्बन्धित निकायको समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभएको थियो। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने बताएको छ। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशनको दोस्रो हिजो बसेको बैठकमा विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले सीमित स्रोत र बढ़दो दायित्वका बीच यथार्थपरक कार्यान्वयन योग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट पार्नुभयो। उहाँले चालू खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढ़ाइने, सार्वजनिक खर्चमा मितव्ययिता अपनाइने तथा वित्तीय अनुशासन कायम गरिने बताउनु भएको थियो। आज पनि लुम्बिनी प्रदेश सभाको बैठक बस्नेछ र आजको बैठकमा हिजो प्रस्तुत नीति तथा कार्यक्रमको बारेमा छलफल हुने बताइएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा प्रवेश गरेर गल्ती गरेको बताउनु भएको छ। सम्मानित पदमा पुगिसकेको मानिस सम्मानित नै भएर बस्नुपर्ने भन्दै नेकपा एमालेका महासचिव पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता लिएर पुनः राजनीतिमा आउने कुरा उचित नभएको बताउनुभयो।

प्रेस चौतारी दाङले हिजो तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले महासचिव पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सम्मानित र साझा व्यक्ति भइसकेको भन्दै पार्टी राजनीतिमा आउँदा त्यो भूमिका नरहने भएका कारण राजनीतिमा आउनु उचित नभएको उहाँले बताउनुभयो। र पत्र सरकारी कार्यालयका विज्ञापन सरकारी संचार माध्यममा मात्र छाप्ने निर्णय विरूद्धमा पत्रकार महासंघले हस्ताक्षर अभियान शुरू गरेको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्र विरोधी अभ्यास सूचना पहुँचमा नियन्त्रण तथा सरकारी खर्च कटौतीको बहानामा सबै तहको सरकारी विज्ञापन राज्य नियन्त्रित संचार माध्यमलाई मात्र दिने विभेदकारी सरकारी रवैया विरूद्ध नेपाल पत्रकार महासंघ दाङले हिजोदेखि हस्ताक्षर संकलन अभियान शुरू गरेको हो। पत्रकार महासंघको केन्द्रीय सचिव सबिन प्रियासनले हस्ताक्षर गरेर अभियानको शुभारम्भ गर्नुभएको थियो। अभियानको शुभारम्भ गर्दै सचिव प्रियासनले राज्यले को प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी अभ्यासका कारण साना लगानीका संचार माध्यम

0: मास्कको व्यवस्था।
1: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
2: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
3: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
4: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
4: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
5: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
4: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
5: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइराइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
4: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
6: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार,
7: समय बिहान 8 बजेदेखि।
5: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जोड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: हमी जन्मदात नहीं सिखारी
2: पूरे टैलेंट मलाई चाहिए
3: VFX सिनेमाज कोराही दश नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
3: त्यसै गरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ
5: यार यो दाँत दुखेर मर्नु भयो
6: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन
5: अस्ति भक्कर त औषधि गरेको 20-19 भएको हैन
6: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
5: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
6: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
7: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
8: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
10: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
11: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
12: सम्पर्क फोन नम्बर 0825630027
11: 9148647046
12: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
14: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड

0: हुलास खुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जीरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एकसा।
2: यस यी त सक्यो आमा, तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
3: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
4: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
5: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
4: दीपशिखा कलेजमा क्लास 11 का लागि 3 प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
3: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज।
5: फारम बुझाउने अन्तिम मिति NZ 9 गते सम्म। प्रवेश परीक्षा NZ 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन NZ 10 गते साँझ 4:30 बजे सम्म। भर्ना सुरु NZ 11 गतेदेखि NZ 17 गते सम्म मात्र। कक्षा सञ्चालन NZ 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98478-0891 र 97-6-76-18-807।
4: सूचना श्री गणेश चित्रालय खोराइदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराइदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले। लाली बजार
6: मधु, म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु।
2: गुरु आमा
7: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए
2: र परालको आगो।
8: खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
10: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
11: यसरी गर्यो भने चाहिँ हामीलाई किसानलाई फाइदा भयो र विद्यार्थी पनि के भयो भने प्र्याक्टिकल नलेज चाहिँ गेन भयो। कि मैले किन जोड्न खोजेँ भने नेपालमा प्र्याक्टिकल नलेज कृषि विद्यार्थीमा छैन, यो चाहिँ सरकारले नीति पनि गरेको छैन, प्र्याक्टिस पनि छैन, त्यस कारणले पनि जोडेँ मैले।
12: किसानसँग जोडिनुपर्छ कृषिका चाहिँ विश्वविद्यालय, त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरू तपाईँले जोड्न खोज्नुभयो। एकजना विद्यार्थी 8-10 जना किसानसँग चाहिँ जोडिनियो भने यसले चाहिँ हाम्रो व्यावहारिकतामा पनि फरक पार्छ र भोलिको कृषि क्षेत्रको लागि पनि फरक पार्छ भनेर जोड्न खोज्नुभयो।
11: पछि उसलाई बढाउँदै गर्दा हामीले 50-100 जना गर्न सकियो। त्यो पछि उसलाई एउटा एरियामा एउटा गाउँ नै एउटा कृषि विज्ञले चाहिँ एउटा पढ्दै गरेको विद्यार्थी धान्न सक्छ। त्यसले गर्दाखेरि के हुन्छ, त्यहाँ सुधार आउने भयो, राम्रो प्र्याक्टिस हुने भयो, हाम्रो चाहिँ त्यहाँ माटोको उर्वरा शक्ति राम्रो बलियो हुने भयो। यसले गर्दाखेरि के हुन्छ भने हाम्रो नेपालको लागि चाहिँ अलिक थोरै हामी जस्ता गरिब देशहरूलाई, हाम्रो जस्तै यो विकासोन्मुख देशहरूलाई चाहिँ सुधार हुन सकिन्छ।
12: यो भनेको कृषिका विद्यार्थीले राखेको चाहना हो अथवा अहिलेको युवा वर्गले पनि यस्तै चाहना खोजिरहेको छ? कृषिमा के छ
11: यस्तो छ, मैले किन जोड्न खोजेँ भने विदेशमा पनि अन्य देशहरूमा पनि के गरिरहेको छ भने हप्ताको चाहिँ उनीहरूले चाहिँ 20-22 घण्टा काम गर्न दिने होइन, र अर्को चाहिँ के गर्ने चाहिँ उनीहरूले चाहिँ पढ्दै उनीहरूले चाहिँ कमाउँदै पनि प्र्याक्टिसहरू गर्ने होइन। मैले अघि चाहिँ एउटा इजरायल
12: जोड्नु भयो होइन,
11: क्यानाडा होला, क्यानाडामा छ, अमेरिकामा छ होइन, इटलीमा छ होइन। अब यो यिनी देशहरूमा के छ भने किसान पढ्दै कमाउँदै गर्ने चाहिँ एउटा नीति पनि छ र उनीहरू किसानसँग जोडेर काम गरिदिन्छ। मैले यो सबै किन भनिरहेको छु भने हामी चाहिँ के छ भने किसान हामीसँग धेरै छन्। हेर्नुहोस् किसान जस्तै अहिले चाहिँ के भइरह्यो भने किसान गाउँका किसानहरू के भयो छोड्न थाले, त्यहाँ उनीहरू के समस्या भने बाँदरहरू आतंक भयो होइन, उनीहरूलाई के भयो भने तपाईँको गएर यो ट्रेडिसनल प्र्याक्टिस भयो,
13: न्यूनतम आधारभूत आवश्यकता पनि छैन
11: उनीहरूले आफ्नो लाइफ नै सर्टेन सस्टेन गर्न गाह्रो भयो, त्यसको लागि के भने हाम्रो गाउँपाखाहरू चाहिँ बाँझो भयो हो, यसलाई रोक्नको लागि पनि के गर्न सक्नुपर्छ सरकारको नीति. मैले चाहिँ विद्यार्थी चाहने भए नचाहिने आफ्नोमा छ, तर सरकारले नीति पोलिसी लेभलमा काम गरिदियो भने चाहिँ यो नगरपालिकाहरूले वा म्युनिसिपालिटीले आफ्नो पोलिसी चेन्ज गर्नु पर्यो, प्रदेश सरकारले पोलिसी बनाउनु पर्यो, हाम्रो फेडरल गभर्मेन्ट, यो तिनवटा गभर्मेन्टको एउटा कोलाबोरेसनमा यो किसिमले स्टाब्लिस गर्यो भने चाहिँ एउटा विद्यार्थीलाई फाइदा भयो. मैले किन म आफूले पनि फिल गरेको चाहिँ यो चाहिँ
13: तपाईँको भोगाइसकेको
11: मैले हामीसँग साथीहरू सेयरिङ गरेको कुराको हिसाबले पनि मैले कुरा चाहिँ भन्दै गर्छु. म किनकि पढ्दै गरेको छु, पढेर मैले त्यहाँ के समस्या छ भने मैले आँखा देखेको छु.
13: भनेपछि अरूका लागि र आउँदो विद्यार्थी आउँदो पुस्ताको चाहिँ विद्यार्थीका लागि पनि यो मार्गदर्शन हुन सक्छ भनेर हामीले बुझौं. कृषिका विद्यार्थी आशिष देवकोटा यो कुराकानीमा हामीसँग हुनुहुन्छ. पढ्ने अनि पलायन हुने जुन अहिलेको समस्या छ नि, यो कहाँनिर जोडिएको छ यो समस्या चाहिँ?
11: यसो छ, पक्कै पनि अझै पनि हाम्रैसँग धेरै विद्यार्थीहरू कृषि पढे, जस्तो मानव ब्याचलर गरे होइन, उनीहरूले मास्टर्स गरे, उनीहरूले नेपालमा केही समय एक दुई वर्ष केही गर्छु कि भनेर यताउता लोकस्याए होला, वा अन्य साउँहरू पनि घुमे होइन, तपाईँको लगानी गरौँ कि भनेर कतै लगानी पनि गर्न खोजे. तर हामीसँग के छ भने चाहिँ लगानी चाहिँ हामी चाहिँ रिटर्न निस्किन सक्दैन, किनकि हाम्रो के छ भने उत्पादन हाम्रो चाहिँ महँगो छ. हेर्नुहोस् हामीले जब चाहिँ त्यो चाहिँ सुरुको हामीले चाहिँ कुनै पनि बालीहरू उत्पादन गर्नु पर्यो भने त्यो सुरुमै त्यो स्टार्टअप चाहिँ हाम्रो चाहिँ त्यो उत्पादनको लागि लाग्ने लागत नै हाम्रो के छ भने त्यो चाहिँ धेरै नै छ. हेर्नुहोस् कस्ट चाहिँ हाम्रो बढी छ, एउटा त्यो भयो. अर्को रिस्क छ, हेर्नुहोस् यहाँ किन देख्छ भने हामीसँग नयाँ क्लाइमेट चेन्ज एडप्टेसन हाम्रो चाहिँ टेक्नोलोजीहरू आएका छैनन्, भेराइटीहरू आएका छैनन् होइन, अलिक बढी अध्ययन पनि भएको छैन होइन, रिसर्चहरू चाहिँ हामी लिमिटेड छैन. यो कारणले गर्दाखेरि के भन्छ भने त्यो एउटा चाहिँ लगाइसकेपछि भोलिका दिनमा चाहिँ मेरो चाहिँ सेक्योर हुन्छ भन्ने कुरा छैन. अर्को के छैन भने चाहिँ यो म तपाईँलाई करार खेती भन्ने हुन्छ कि, यो करार खेती भनेको कस्तो भन्दाखेरि चाहिँ किसानलाई चाहिँ यदि लगाउँदैछ भने कुनै पनि संस्था होला वा सरकारले होला ल चाहिँ पहिले चाहिँ पैसा दिने, लगानी गरिदिने, त यति यति पैसा चाहिँ लगा होइन, यति पैसा दिन्छु, त्यो उत्पादन सबै दिन्छु, त्यो चाहिँ उत्पादन भएको कुरालाई चाहिँ मैले मार्केटिङ पनि गरिदिन्छु, त्यस कारण त उत्पादन कस्ट पनि दिन्छु र मार्केटिङ पनि गरिदिन्छु, बेचिदिन्छु र रिटर्न चाहिँ तरिकामा भन्दै चाहिएको चाहिँ नेपाललाई करार खेती पनि त्यो छैन है, वा चाहिँ सहकारी खेतीहरूको अवधारणा त्यति हाम्रो बाहिर चल्न सकेको छैन, कृषि वन खेतीको अवधारणा त्यति चल्न सकेको छैन. मैले किन जोडेँ भन्दाखेरि चाहिँ कृषि पढेको विद्यार्थीलाई चाहिँ हो नयाँ चाहिँ जस्तै म एउटा कृषि पढेको छु, मेरो घर कडाली हो, मैले के गर्न खोजिरहेको छु भने त्यो मेरा चाहिँ गाउँमा मेरो ठुलो जग्गाहरू छ, अहिले पनि के छ भने बाँझो अवस्थामा छ, म त्यो जग्गालाई चाहिँ मैले के गर्न सक्छु भने मैले ठुलो एमाउन्टमा मैले स्याउखे लगाउन खोजिरहेको छु होइन, तर मसँग के छ पैसा कमजोरी छ होइन, म किनकि मेरो चाहिँ म गाउँको मान्छे भएँ,
13: लगानी अभाव छ.
11: अब मलाई चाहने विद्यार्थीले होइन मेरो शैक्षिक डकुमेन्टहरू छ त्यहाँ राखेर होइन शैक्षिक धितो होला होइन, त्यहाँ चाहिँ हामीले चाहिँ त्यो एटलिस्ट उनीहरूले चाहिँ सरकार लगानी प्रदेश सरकार लगानी वा स्थानीय लगानी गरिदियो भने म पढेको विद्यार्थीलाई म चाहिँ माथिल्लो मुगु एरियामा वालनट होला स्याउ खेती होला म ठुलो मात्रा एरियामा चाहिँ मैले उत्पादन गर्न सकिन्छु, त्यहाँ मैले स्टार्ट पनि गरिदिन्छु. तर मैले गरेको कुराले चाहिँ क्या भयो, के समस्या छ भन्दा चाहिँ बाँदर आतङ्क गाउँमा छ. अहिले चाहिँ संशोधन उठिरहेको छ, अन्य ठाउँमा उठिरहेको छ, त्यो बाँदर आतङ्कको विषयमा थोरै मैले यहाँ कुरा गर्न चाहन्छु.
13: गाउँको समस्या
11: किनकि अहिले चाहिँ हाम्रो उसमा नभए तापनि होइन, त्यो बाँदरमा के छ भने अहिले पनि हाम्रो नेपालमा चाहिँ कति छ भने लगभग 24-30% चाहिँ हाम्रो चाहिँ बाँदरले चाहिँ नेपालमा चाहिँ खेती गरेको छ हाम्रो उत्पादनमा होइन, हाम्रो पहाडमा किन गरेको छ, यो कारण के हो भनेर म तपाईँलाई भन्न चाहन्छु. यसको कारण के छ भने हाम्रो चाहिँ वन चाहिँ हाम्रो चाहिँ सकिँदै गएको छ, हाम्रो चाहिँ बस्तीहरू चाहिँ वन जङ्गलको नजिकै भयो, एउटा त्यो कारण भयो. अर्को कारण के भने हाम्रो जग्गाहरू सबै मान्छेहरू चाहिँ छोड्न थाले हुन्छ, पहाडी एरियामा चाहिँ बाँझो भयो, किनकि पहिला त किसानहरू हुन्थे, काम गर्थे, मुभमेन्ट हुन्थ्यो र त्यहाँ चाहिँ बाँदरहरू आउन पाउँदैन थियो र ऊ जङ्गलमा बास हुन्थ्यो. जब उत्पादन हामीले गर्न छोडे त्यसै बाँदरहरू चाहिँ गाउँको नजिक गाउँमा आउँदै थाल्यो हो, त्यसले गर्दाखेरि चाहिँ के भइदियो भने बाँदरहरूको सङ्ख्या बढेको छ, यसले गर्दाखेरि गाउँमा चाहिँ ठुलो चाहिँ आतंक भइरहेको छ. यसको समस्या समाधानको लागि म विभिन्न देशमा भएको प्र्याक्टिस र नेपालले के गर्न सकिन्छ भने म भन्न चाहन्छु. जस्तै जापानले के गरेको छ भने त्यो इलेक्ट्रिक फेन्सिङ गरेको छ कि, इलेक्ट्रिक फेन्सिङ भनेको चाहिँ के भने उत्पादनको वरिपरि तपाईँको विद्युत लगाइदिने
13: विद्युतीय
11: घेराबार गरिसकेपछि चाहिँ जान सकेन. यो चाहिँ जापानबाट त्यो काम गरिरहेको छ. अर्को चाहिँ जीपीएस ट्र्याकिङ, हरेक बाँदरको चाहिँ तपाईँको गएर कति कहाँ कहाँ गइरहेको छ त्यसको जीपीएस ट्र्याकिङ गर्दैन. र अरू के गरेको छ भने यो कमिटी मङ्की पोर्टल गरेर चाहिँ कमिटीमा चाहिँ उनीहरूको चाहिँ अवलोकन गर्ने त्यसलाई चाहिँ कन्ट्रोल गर्ने काम गरेको छ. र अर्को चाहिँ के गरेको छ भने यो स्टेरिलाइजेसन भनेको चाहिँ गरेको उनीहरूको चाहिँ
13: बन्द्याकरणको
11: कुराहरू चाहिँ जापानले चाहिँ राम्रो चाहिँ त्यो एउटा प्र्याक्टिस गरेको छ. छिमेकी राष्ट्र हाम्रो भारतले पनि त्यो चाहिँ काम गरिरहेको छ. अब अघि चाहिँ स्टेरिलाइजेसनको कुराहरू वा चाहिँ तपाईँको सोलर फेन्सिङ कुराहरू, अर्को चाहिँ अल्टरनेटिभ हाम्रो गाउँमा के गर्न सकिन्छ भने यो अल्टरनेटिभ क्रप गर्ने जस्तै मैले अघि विद्युतको लागि के गर्छ भने जस्तै कडालीमा त विद्युत पुगे छैन, मेरो जिल्लामा विद्युत पुगे छैन,
13: त्यसो
11: भए के गर्न सकिन्छ भने हामीले त्यहाँ चाहिँ हामीले अल्टरनेटिभ क्रपहरू जस्तै बाँदरले असर नगर्ने क्रपहरू लगाउन सकिन्छ। यसमा के पर्छ भने लसुन होला होइन, प्याज होला होइन, अदुवा होला होइन, वा चाहिँ तपाईँको गएर तितै करेला होला होइन, खुर्सानी होला, यिनीहरूको मार्केट चाहिँ हामीले बढाइदिउँ कि। त्योपछि त्यहाँ त स्पेसल रूपमा तिनी लगाइसकेपछि हाम्रो के हुन्छ, अब हुन त मकैलाई अलिक बढी असर गरिरहेको छ बाँदरले, मकैको ठाउँमा त्यो लगाउँदाखेरि अलिक इन्कम त आयो नि,
13: अर्को बालीमा पनि जान सक्यो बाँदर र वन्य जन्तुले नरुचाउने खालको।
11: हामीले अल्टरनेटिभ क्रपहरूको पनि विषय आउन सकिन्छ। जस्तै मैले अर्को चाहिँ के छ भने दुई तिनवटा देश उदाहरण दिइरहेको थिएँ, श्रीलङ्काले के गरेको छ भने यो राष्ट्रिय बाँदर चाहिँ जनगणना गरेको छ, त्यसको चाहिँ अर्को चाहिँ के गर्छ पपुलेसन डेन्सिटी त्यहाँको जनगणना त्यो कसरी पत्ता लगाएको छ, र उसले सबैभन्दा उसले चाहिँ श्रीलङ्काको प्राक्टिस के छ भने एकीकृत वनजन्तु र कृषि नीतिलाई चाहिँ एकसाथमा अगाडि गरेको छ, कृषिलाई पनि असर नहुने र वनजन्तुको उसको चाहिँ आफ्नो चाहिँ उसलाई पनि असर नहुने गरी ऊ गरेको छ। मैले जोड्न खोजेँ कहाँ भन्दाखेरि चाहिँ यो सबै देशहरूलाई अध्ययन गरेर हामी के गर्न सकिन्छ भने जस्तै अर्को मैले एउटा अर्को एउटा के तान्जानियाको लेखेर गरेको छ भने डगहरू डगलाई चाहिँ ट्रेनिङ दिएर डगले कन्ट्रोल गराएको छ। हो सबै यो तीन चारवटा देशको मैले कम्पेरिजन के गर्न खोजेँ भने हाम्रो अहिले समस्या सबैभन्दा के छ बाँदरको आतंक छ गाउँमा,
13: त्यसलाई चाहिँ
11: त्यसलाई कन्ट्रोल गर्न सरकारले पोलिसी लेभल ल्याउनु पर्यो, प्लानिङ गर्न पर्यो, अरू देशले गरेका कामहरू चाहिँ हामीले युटिलाइज गर्न पर्यो, हामीले किसानहरूलाई सिकाउन पर्यो, ट्रेनिङ दिनु पर्यो, बल्ल हामीले कन्ट्रोल गर्न सकिन्छ। यो कन्ट्रोल गरेपछि हामी किसान पढेको मान्छेले चाहिँ लगानी लाउँदै गर्दाखेरि रिटर्न आउन सकियो। अर्को मैले अहिले हाम्रो चाहिँ सरकारले हामी किसान पढेको मान्छेहरूलाई बाहिर नजान रोक्नलाई के गर्नुपर्छ भने यो इन्टरप्रेनरको लागि प्रिनरसिपको लागि चाहिँ उनीहरू चाहिँ सरकारले चाहिँ यो स्टार्टअपको लागि चाहिँ हामीलाई चाहिँ रकमहरू चाहिँ छुट्याइदिनुपर्छ। मैले अघि स्टार्टअप दियो भने चाहिँ जस्तै मलाई स्टार्टअप गर्ने
13: अझै राम्रो भाषामा चाहिँ बुझाइदिनुहोस् न, तपाईँले भन्न खोजेको स्टार्टअप भन्ने चाहिँ के हो विद्यार्थीले चाहेको?
11: यस्तो छ, हेर्नुहोस् मैले अघि तपाईँ जोडेँ जस्तै म कडालीमा मैले लङ टर्ममा ठुलो भेडा पाल्न चाहेँ, मैले 500 जति 1000 जति भेडा पाल्न चाहेँ मैले होइन, भएपछि मलाई तपाईँको लगानी गर्नलाई मलाई सुन्न त पैसा हुन्न हो, त्यो सरकारले के गरिदिनु पर्यो भने त्यो स्टार्टअपलाई मैले एकैचोटि 1000 नगर्ने, मैले 100-200 स्टार्ट गर्छु र सरकारले मलाई चाहिँ स्टार्टअपको रूपमा केही चाहिँ लगानी गर्यो भने सुरुमा मैले त्यहाँबाट आएको फाइदाबाट जनलाई बढाउँदै जान्छु र मैले पछि सरकारलाई पनि त्यो चाहिँ लोन वा ऋण पनि दिँदै जान्छु। हो हामीले सरकारले के गर्न सक्नुपर्छ भने विद्यार्थी पढेका मान्छेहरूलाई चाहिँ नेपालमै राख्नको लागि उसले चाहिँ अब सर सबैसँग आर्थिक रूपमा नहोला। अर्को कुरा के छ भने हाम्रो परिवारहरू हाम्रो फ्यामिलीहरूले 50,00,000 रुपियाँ चाहिँ खर्च गरेर उसले क्यानाडा पठाउन सक्छ, अमेरिका पठाउन सक्छ, अस्ट्रेलिया पठाउन सक्छ, तर नेपालमा 50,00,000 उत्पादन चाहिँ खर्च गरेर म केही चाहिँ व्यवसाय कृषि व्यवसाय गर्छु भने परिवारले भोलिपल्ट उसले चाहिँ गरेर चाहिँ 1 रुपियाँ 1,00,000 पनि दिन सक्दैन। हो यो सेक्युर छैन कि हाम्रो मार्केट, हामीले उत्पादन गरेको कुराहरू चाहिँ मार्केटिङ पाइरहेको छैन। यस कारणले सरकारले यिनी कुराहरूलाई चाहिँ फ्यासिलिट गर्नुपर्छ, पोलिसीले पनि सहयोग गर्नुपर्छ। त्यो गरेपछि मात्र के हुन्छ भन्दा चाहिँ हामीले गर्ने हामीले चाहिँ जब चाहिँ विद्यार्थीलाई रोक्न सकिन्छ, बाहिरजना विद्यार्थीलाई यहीँ चाहिँ भविष्य दिन सकिन्छ। अनि अर्को के छ भने बाहिरजना विद्यार्थीहरूले विदेशमा के छ भने छिटो उत्पादन रिटर्न हुन सकिन्छ कि,
13: छिटो
11: लाइफ स्टाइल चाहिँ छिटो चेन्ज गर्न सकिन्छ कि, किनकि त्यहाँ पैसाको भ्यालु चाहिँ बढी भयो, स्यालेरी बढी भएको कारणले गर्दाखेरि चाहिँ उसको आफ्नो लाइफ सेक्युरिटीको लागि पनि उसको पारिवारिक कुरालाई पनि उसले के गर्छन् छिटो अर्निङ गर्नको लागि पनि नेपालीहरू चाहिँ अहिले पनि विदेश गइरहेका छन्। त्यसको रोक्नको लागि पनि सरकारले नयाँ केही न केही चाहिँ स्टेप गर्नुपर्छ, नयाँ केही कार्य जनाउनुपर्छ, यो नीति तथा कार्यक्रममा ती कुराहरू समेट्नुपर्छ। त्यसपछि मात्र चाहिँ के हुन्छ भने यदि पढेको विद्यार्थी यहीँ रोक्यौँ भने यहीँ चाहिँ भोलि हामी चाहिँ केही चाहिँ केही न केही परिवर्तन गर्न सक्छौँ।
13: भनेको अहिलेको नीति तथा कार्यक्रमले पनि यस्ता कुराहरूलाई चाहिँ समेट्न सकेन उसो भए तपाईँहरू
11: अहिले चाहिँ हामीलाई चाहिँ पछिल्लो 3-4 वर्षदेखि यो नीति तथा कार्यक्रम एउटै छ हेर्नुहोस्, मैले अहिलेको यो वर्षको हेरेँ यहाँभन्दा अगाडिको हेरेँ होइन 83-84 होला वा 82-83 होला 81-82 होला एउटै किसिमको, किनकि एउटै किसिमको छ कि नीति कार्यक्रम। यसको कारण चाहिँ के हो भने यो हाम्रो कर्मचारी तन्त्र छ नि यो सधैँ एउटै भइरहने हुनुहोस्, यो चाहिँ अहिले हाम्रो लिडरसिपमा गएका नेताहरूसँग कोही पनि कृषि पढेको मान्छे छैन हेर्नुहोस्। त्यहाँ नीति तथा पोलिसी लेभलमा चाहिँ नेताहरूसँग यो चाहिँ जस्तै बालन सरकार होला वा उहाँ लगायतको चाहिँ प्रधानमन्त्रीज्यूहरू मन्त्रीज्यूहरू कुनै पनि कोसँग कुनै पनि चाहिँ कृषि पेसा पढेको मान्छेहरू हुनुहुन्न, उहाँहरू के छन् सबै कर्मचारीले पोलिसी बनाउँदियो, कर्मचारीले बच्चे जाँदा नीति तथा कार्यक्रम बनाउँदियो। हो कर्मचारीले हिजो जे बनाउनु भएको छ अहिले पनि त्यही बनाइरहनु भएको छ। हो यसलाई चाहिँ सिकेर हामी के गर्नुपर्छ भने मैले चाहिँ अघि पढ्दै गर्दाखेरि विभिन्न यो बायोचारहरूको कुराहरू गरेँ पढेँ होइन, बायोचार भनेको कस्तो भन्दाखेरि
13: तपाईँले मलतर्फको कुरा जोड्नुभयो
11: हो मैले त्यो कुराहरू पढेँ। अर्को चाहिँ के भयो भने यो जैविकलाई प्राङ्गारिक मललाई चाहिँ अलिक बढी प्रायोरिटी दिने भएको कुरा विषय पढेँ,
13: रासायनिक मललाई
11: यसको लागि चाहिँ पढेँ। मैले पढ्दै गर्दाखेरि मैले यो 2-3 वर्ष अगाडि सेम त्यही प्र्याक्टिस पढिरहेको थिएँ कि, तर हाम्रो चाहिँ त्यो युटिलाइज केही पनि भइरहेको छैन। जस्तै अहिले हामीले चाहिँ यदि चाहिँ युरियाहरूलाई कम गर्ने हो भने युरियाको चाहिँ खपतलाई कम गर्ने हो भने हामीले चाहिँ एजोलाहरू लगाउन सकिन्छ, ढैँचाहरू लगाउन सकिन्छ, त्यो भएपछि के हुन्छ त्यसको अल्टरनेटिभको लगभग 20% चाहिँ कम गर्न सकिन्छ। हामीले किसानहरूलाई एजुलाहरूको बारेमा जानकारी गर्नु पर्यो, भैँचाहरूको बारेमा जानकारी गर्नु पर्ने
13: भनेको त्यो मल रासायनिक मलको मात्रा घटाउँदै युरियाको मात्रा सन्तुलन कायम गर्न पनि हो।
11: युरियाको मात्रालाई चाहिँ घटाउनको लागि चाहिँ हामीले चाहिँ त्यो स्टार उनीहरूलाई ट्रेनिङ दिने आइडिया दिने हो भने चाहिँ हामीले एटलिस्ट चाहिँ हामीले अब मैले अघि पनि हामीसँग तपाईँसँग कुरा देख्दाखेरि पनि यो हामीले चाहिँ कृषि मन्त्रालय किन राख्ने बरू मल मन्त्रालय राखे भइहाल्यो नि। पहिला पनि मैले यहाँभन्दा अगाडिको मन्त्रीज्यू रामनाथ अधिकारी मन्त्रीसँग कुरा गर्दाखेरि हामीसँग त केही पनि गर्न सकिँदैन रहेछ, सारा बजेट यदि मलमा जाँदो रहेछ, यो त किसानलाई हामीले केही पनि अरू कामहरू कृषिको नयाँ स्ट्राटेजी केही पनि काम गर्न सकिँदैन रहेछ, यो हाम्रो बजेट सबै मलमा त जाँदो रहेछ भन्दै हुनुहुन्थ्यो उहाँले। उहाँको मैले पेन सुनेको थिएँ होइन, त्यस कारणले गर्दा के गर्न सकिन्छ भने यो मललाई एकतर्फीबाट उ गर्ने होइन एउटा बाटो अप्नाउने र यता कृषि मन्त्रालयले आफ्नो लङ स्ट्राटेजी गर्नलाई काम गर्नलाई अर्को फरक किसिमले अगाडि गर्न सकियो भने चाहिँ महलको समस्या किसानलाई पाउने समस्या आफ्नामा होला। तर के भएछ भने हरेक स्थानीय निकायले कृषिको कुरा ल्याएको हुन्छ, परदेशले कृषिको कुरा निकालेको हुन्छ, सरकारको आधी बजेट कृषि कुरा गरेको हुन्छ, तर कृषिको बजेट हुन्छ जम्मा यत्रो चाहिँ खरबौं बजेटको जम्मा चाहिँ 57-58 चाहिँ अर्बमा रोक्दै राखेको हुन्छ। हो त्यस कारणले गर्दा कृषिमा लगानी बढी गरौं, मैले जोड्न खोजेँ कृषि उत्पादन हामी पढेका विद्यार्थी होला वा अर्को होला इन्टरप्रेनर गर्नको लागि लगानी गर्न लगाउँ न सरकारले ठूलो मात्रामा चाहिँ तपाईँको अरबौं रुपियाँ चाहिँ खरबौं रुपियाँ छुटाउँ बल्ला चाहिँ हामीले चाहिँ यहाँको चाहिँ परिवर्तन गर्न सकिन्छ भन्ने कुरा चाहिँ मैले गर्न खोजेँ। मैले युरियाको चाहिँ मलको कुरा ल्याउँदै गर्दाखेरि चाहिँ मैले कुरा गरेँ।
13: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे कृषिका विद्यार्थी आशिष देवकोटासँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
14: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5-63-509 र मोबाइल 98453-0653।
15: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
16: छाती, दम, निमोनिया, खोकी, छेरो,
15: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
16: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
15: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
16: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
15: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
16: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
15: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
16: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
15: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
16: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
15: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
16: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
15: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड,
16: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
17: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-5-60-196 र मोबाइल नम्बर 98-4-78-26-00-1।
18: हेलो पिंकी
19: बोल दिन
18: एलईडी टीवी किन्न नजाने
19: जान्न
18: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन
19: जान्न
18: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
19: जान्न
18: किन
19: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
18: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
19: पाइनी भएर त जान लाग्या नि
18: हो र कहाँ
19: भन्दिन के
18: सत्य भन्दिनौ
19: आई लभ यु पिंकुली भनेको
18: हो एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
19: बन्जारे इलेक्ट्रोनिक घुराई दान
18: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
20: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
19: बन्जारे इलेक्ट्रोनिक घुराई दान
18: फोन नम्बर
19: 082562452
18: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
21: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुघाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
22: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082561210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: बेस्ट प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस
0: अडगुरी।
2: अर्को नम्बरमा के भयो, अर्को मैले अर्को इन्टरप्रेनर लर्न आनको कुराहरू दुइटा भयो, अर्को इन्टरप्रेनर पर्ने हामी यसलाई केही चाहिँ गर्छौँ भने विद्यार्थीलाई चाहिँ सरकारले चाहिँ लोनलाई चाहिँ बढाउनु पर्यो, सब्सिडीलाई चाहिँ बढाउनु पर्यो। अर्को चाहिँ सधैँ के गरिएको छ भने बिमा कुरा गरेछ, किसानलाई बिमा दिइन्छ भनिन्छ तर यथार्थमा हेर्नुहोस् कि हामीले किसानले कहिले पनि पाउँदैनन् कि। जस्तै धेरै जति हामीसँग के भएको छ भने यो चाहिँ यो क्लाइमेटको चेन्जले गर्दाखेरि वा चाहिँ यो चाहिँ यो विभिन्न यो हाम्रो चाहिँ मनसुनजन्य विपत्तिको कारणले गर्दाखेरि हाम्रा किसानहरूले धानहरूको चाहिँ त्यतिखेर गइरहेको हुन्छ, उसको उत्पादनलाई चाहिँ त्यतिकै
3: खेती
2: बिहोरेको छ, तर सरकारले चाहिँ कागजमा भन्दा पनि व्यावहारिकता रूपमा चाहिँ त्यो दिएको देखिन्न कि, त्यो चाहिँ सब्सिडीहरू चाहिँ दिएको देखिन्न। त्यही भएर हामीले चाहिँ यो इन्सुरेन्सलाई हरेक किसानलाई हामी चाहिँ इन्सुरेन्ससँग चाहिँ जोड्न पर्यो, सब्सिडी चाहिँ हरेक किसानले पाउनु पर्यो, कागजी रूपमा होइन वास्तविक किसानले चाहिँ त्यो पाएपछि चाहिँ हामीले सुधार गर्न सकिन्छ। बजेटमा यो चाहिँ एउटा चाहिँ इम्प्लिमेन्टेसन गर्ने कुराहरूमा पोलिसीमा चाहिँ त्यो राखेर चाहिँ सरकारले चाहिँ तल्लो लेभलसम्ममा स्थानीय निकाय, मैले अघि किन जोड्न खोजेँ भने फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्ट, यो तिनवटाको कोलाबोरेसन हुनु पर्यो। पहिलो नम्बर हो यो चाहिँ हाम्रो ग्याप नै हेर्नुहोस्, पढ्दै चाहिँ के काम गरिरहेको छ स्थानीय निकायले थाहा हुन्न, स्थानीय निकायले गरेको कुरा संघीय सरकारले थाहा हुन्न, एक आपसमा कनेक्टै छैन। किन कनेक्ट छैन भने कि हाम्रो कृषिमा के छ भने तल्लो चाहिँ हरेक 753 स्थानीय निकायहरूमा त्यहाँ चाहिँ कृषि शाखा छ, उसले काम गरिरहेको हुन्छ। र अर्को चाहिँ तपाईँको गरेर प्रदेश सरकारले के गर्छ, एक कृषि रूपमा कृषि ज्ञान केन्द्रको रूपमा चाहिँ उसले आफ्नो चाहिँ हरेक जिल्लामा राखेको छ, होइन यिनीहरू बिचको कोर्डिनेसन हुन हेर्नुहोस्। अनि संघीय सरकारले पनि आफ्नो किसिमले चाहिँ तपाईँको काम चाहिँ जिल्ला जिल्लामा कृषि कार्यालयहरू हुन्छ, उनीहरूको बिचको त्यो तिनवटा कनेक्सन काहीँ पनि हुँदैन कि। एकले अर्को बजेट कहाँ पठाइरहेको छ, केमा हालिरहेको छ, त्यसको अल्टरनेटिभ आफूले कहाँ हाल्ने बजेट, कहाँ हाल्दा ठिक होला, कहाँ चाहिँ सुधार्न सकिन्छ भने एक आपसमा कहिले पनि कनेक्टेड छैन कि। हो यो सबैभन्दा मैले के जोड्नु खोजेँ, सबैको चाहिँ कोलाबोरेसन पहिला हुनु पर्यो, यो भएपछि मात्र चाहिँ के हुन्छ भने एग्रिकल्चर सस्टेनेबल हामीले बनाउन सकिन्छ भनेर मैले जोड्नु खोजेँ।
3: भनेको परम्परागत खेती पद्धतिमा जो किसानहरू अहिले लागि पर्नु भएको छ र उहाँहरूले बाध्यात्मक अवस्था छ त्यही खेती पद्धति अपनाउने र त्यसैमा चाहिँ जीवन निर्वाह गर्ने र अहिले अब युवाहरू थपिँदै हुनुहुन्छ त्यसमाथि कृषि पढ्ने विद्यार्थीहरू थपिनुहुन्छ, यो समग्र सुधारका लागि अन्तिममा चाहिँ एक दुई तीन कसरी अगाडि जाने तपाईँको विचार?
2: यस्तो यस्तो मैले तपाईँलाई के जोड्न खोजेँ भने एउटा चाहिँ हाम्रो रैथाने बालीहरू छ, होइन हाम्रो रैथाने बालीहरूभित्र चाहिँ मैले म चाहिँ कडालीमा के छ भने रैथाने बाली कुराहरू छु, म अरू ठाउँमा कुराहरू छु, जस्तै कागुनुहरू छ हामीसँग होइन, फक्सल मिलेट भन्छ होइन, अर्को चाहिँ पोस्टो मिलेटहरू छ होइन, अर्को चाहिँ जस्तै मासीहरू होला होइन, अर्को चाहिँ माथि लेभल एरियामा भने हाम्रो चाहिँ त्यो रैथाने बालीहरू कोदोहरू होला, यिनीहरूले हामी के गर्न सकिन्छ भने यो चाहिँ हामीले चाहिँ नयाँ बरु भेराइटीहरू चाहिँ यसको रिसर्चहरू गर्ने, भेराइटीहरू निकाल्ने, तर हामीले त्यही नै उत्पादन गर्ने, हाम्रो पहाडी ठाउँमा त्यो बढी उत्पादन हुन्छ हो, त्यसलाई चाहिँ हामी इन्टरनेसनल मार्केटिङहरू गरेपछि
3: भनेको हामीसँग जे छ महत्वपूर्ण
2: हो त्यसलाई चाहिँ हामीले चाहिँ
3: अझ पाउने, त्यसलाई चाहिँ बजार श्रृङ्खलामा जोड्ने,
2: अनि त्यसलाई हामीले के गर्ने छ भने त्यसलाई चाहिँ ग्रेडिङ गर्ने, नयाँ चाहिँ अरू चाहिँ नयाँ नयाँ अल्टरनेटिभ भेराइटीहरू निकाल्ने होइन, त्यसले गरेपछि हामी के हुन्छ भने त्यसको चाहिँ अल्टर जस्तै कागुनुहरूबाट हामी के गर्न सकिन्छ, त्यसको चाहिँ खिर खान सकिन्छ, अर्को तपाईँको गएर अब खानाको रूपमा युज गर्न सकिन्छ, डायबिटिजको प्यासेन्ट युज गर्न सकिन्छ, त्यो कुरा त्यसको महत्वहरू दिएर चाहिँ हामीले नेसनल इन्टरनेसनल मार्केट गर्न सकिन्छ। मैले यो कुरा गर्दै गर्दाखेरि म दुई तिन दिन अगाडि तिन चार दिन अगाडि म इजरायलको राजुसँग मैले सम्बन्ध गरेको थिएँ, मैले किन जोड्न खोजेँ भने मैले कर्णालीको कुरा उहाँले के राखेँ भने हामीसँग सधैँ पनि कर्णालीमा के छ भने ट्रेडिसनल प्र्याक्टिस छ, 200-300 वर्ष पछाडि इजरायलभन्दा हामी 300 वर्ष पछाडि छ कर्णालीको हाम्रो एग्रिकल्चर। तर हामीले के गर्न सकिन्छ भने कर्णालीकै पढ्दै गरेका विद्यार्थीहरूलाई भर्खरै 12 तपाईँको गएर 2-3 वर्ष कोर्स कृषि पढाएको विद्यार्थीले हामीले चाहिँ तिन विद्यार्थीलाई इजरायल पठाउँ, इजरायलसँग यहाँको एम्बेसीले सहयोग गरिदियोस्, हाम्रो विद्यार्थी लैजाओस्, त्यहाँ चाहिँ 11 महिना उसले चाहिँ त्यहाँ लर्निङ अन गरोस् र उसले त्यहाँ पढिसकेको कुराहरू चाहिँ आएर केही रकम कमाएको रकमलाई ल्याएर त्यहाँ 20-25 लाख रुपियाँ लगानी पनि गरोस् उसले कमाएको र उसले चाहिँ सिकेको कुराहरू चाहिँ इम्प्लिमेन्टेसन गरिसकेपछि त्यो हाम्रो कर्णालीलाई चाहिँ तपाईँको सुधार गर्न सकिन्छ, विशेष गरी मुगुमा सुधार गर्न सकिन्छ भनेर मैले चाहिँ उहाँलाई भेटेको थिएँ। र टेक्नोलोजी सहयोग गर्नुहोस् तपाईँहरूले हामीलाई, हाम्रो चाहिँ अझै पनि के छ भने हामीसँग त्यहाँ हाते ट्र्याक्टर युज गरिन्न, गोरुहरूको युज गरिन्छ, यसको लागि पनि इजरायलले चाहिँ हामीले चाहिँ किनकि इजरायलमा मैले किन जोडिरहेको छु, इजरायलको अहिले चाहिँ एग्रिकल्चरमा सबैभन्दा अगाडि छ कि, त्यहाँको उपकरणमा अगाडि छ, अझै पनि त्यहाँ चाहिँ तपाईँको गरे कि रिमोट सेन्सिङहरूबाट काम गरिन्छ होइन, ड्रोनहरूबाट युज गरेर त्यहाँको एग्रिकल्चर प्र्याक्टिस गरिन्छ हो। यसको लागि पनि मैले किन जोड्न खोजेँ भने हाम्रो एउटा रैथानी बालीलाई गर्ने राम्रो बनाउने त्यसलाई चाहिँ प्रोडक्टिभिटी बढाउने सस्टेनेबल प्लानिङहरू गर्ने, हाम्रो चाहिँ त्यहाँ भएको चाहिँ तपाईँको मैले चाहिँ जडीबुटीको विषयहरू छ हेर्नुहोस्, जडीबुटी हाम्रो पनि के छ भने जडीबुटीको समस्या, हाम्रो जडीबुटी सधैँ पनि के छ भने चाइना र भारतमा हाम्रो चाहिँ कौडीको मूल्यमा गइरहेको छ कि धेरै सस्तो मूल्यमा गइरहेको छ कि त्यसलाई हामीले के नेपाल सरकारले अब पोलिसी मैले छुटेको कुरा मैले जोड्न खोजिहालेँ होइन त्यसलाई चाहिँ पोलिसी मेकिङ गरेर हामीले एटलिस्ट चाहिँ तपाईँको गरेर त्यो हाम्रो त्यो त्यो उत्पादन होला जडीबुटीहरू यिनीहरूलाई चाहिँ तिनीहरूलाई चाहिँ हामीले के गर्न सकिन्छ भने प्रशोधन केन्द्र स्थापना गरेर 100 रुपियाँ पर्नेलाई हामीले चाहिँ आज चाहिँ 1000-2000 रुपियाँ बेच्न सकिन्छ त्यो भएपछि त्यहाँको चाहिँ किसानको पनि त्यो आय स्रोत बढ्छ र सरकारको पनि तपाईँको त्यो चाहिँ फन्डिङहरू चाहिँ त्यो आय स्रोत बढेपछि मात्र चाहिँ किसान पनि बाँच्न पाए सरकारको रकममा पनि वृद्धि हुन्छ भन्ने तरिकाले चाहिँ सरकारले आगामी दिनमा पोलिसी बजेटमा चाहिँ छुटाउनु पर्छ भन्न चाहन्छु।
3: उहाँले सारमा चाहिँ जोड्न खोजेका विषयहरू कृषिको चाहिँ व्यवसायीकरण त्यसै गरी प्रविधिको चाहिँ पहुँच विस्तार विकास आधुनिक प्रविधिको प्रयोग सहज वित्तीय पहुँचका कुराहरू उत्पादित वस्तुको चाहिँ उचित बजार मूल्य सुनिश्चितताका कुराहरू लगायत चाहिँ रहेका छन्। युवाहरूलाई हलो र कुटो कोदालोबाट चाहिँ केही माथि उठ्ने गरी चाहिँ सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ भन्ने तपाईँको यो कुराकानीको चाहिँ
2: सारमा चाहिँ हो। हामी सबैको यो चाहिँ एग्रिकल्चरलाई चाहिँ रिभोल्युसन गर्ने टेक्नोलोजीमा डेभलपमेन्ट गर्ने नयाँ भेराइटीहरू चाहिँ डेभलपमेन्ट गर्ने किसान विद्यार्थीलाई चाहिँ यसमा यतापट्टि चाहिँ आकर्षण गर्नको लागि नयाँ पोलिसी नयाँ योजनाहरू ल्याउने होइन यो कुरा किसानलाई चाहिँ अलिक चाहिँ उनीहरूको स्किल डेभलपमेन्ट गर्ने नै हो नि।
3: उहाँ हुनुहुन्थ्यो कृषिका विद्यार्थी आशिष देवकोटा। विद्यार्थी जसले कक्षा 12 सक्छन् लगत्तै विदेश जाने क्रम रोक्नु अहिलेको मुख्य चुनौती छ। देशभित्र विद्यार्थी एवं युवालाई टिकाउन समग्रमा के गर्नु पर्ला त? कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालयका पूर्व निर्देशक एवं कृषि अर्थविज्ञ प्राध्यापक डाक्टर ऋषिराम कटेल।
4: हाम्रो मेन युवाहरूलाई सामान्य जीविकोपार्जन कृषिमा युवाहरू आकर्षित हुँदैनन्। युवाहरू जब आकर्षित हुन्छन् त्यसले आमदानी दिन सक्छ र उनीहरूको व्यवसायको रूपमा जान सक्छ त्यो बेलामा मात्रै हुनसक्छ। त्यसको लागि मेन जड भनेको हामीसँग जग्गा हामीसँग थोर थोरै छ प्रति एक हामीसँग लगभग आधा हेक्टर प्रति घरको जग्गा छ भने त्यो जग्गाले पुग्दैन। त्यसले गर्दा अब नवयुवाको कृषिमा आकर्षण गर्नको लागि एउटा पालिकाले हाम्रो 753 पालिका छ प्रत्येक पालिकाले पालिका स्तरको एउटा भूमि ब्याङ्कको स्थापना गर्नुपर्छ। अहिले धेरै जग्गाहरू लगभग 30% जग्गाहरू बाँझो छन् खेतीयोग्य जग्गा भए पनि बाँझो भएर तिनीहरू जग्गाहरूलाई पनि पालिकामा लिज इन गर्ने त्यसलाई पालिकामा लिज इन गरेपछि पालिकाले त्यो जग्गालाई चक्लाबन्दी गर्छ र लिज आउटको व्यवस्था गरियो भने नवयुवाहरू अब जस्तो तपाईँको 50-60 बिघा 10-15 बिघामा चाहिँ व्यवसायिक खेती गर्यो भने उनीहरूले अरूलाई रोजगार पनि दिन्छन् र आत्मनिर्भर पनि हुन्छ। त्यो मोडालिटीमा जानुपर्छ भन्ने लाग्छ।
3: कुराकानीमा हुनुहुन्छ कृषि अर्थविज्ञ प्रोफेसर डाक्टर ऋषिराम कट्टेल। हामीले नव युवा र कृषि अर्थतन्त्र जोडेर कुराकानी गरिरहेका छौं। अब देशको चाहिँ कुल ग्रास्त उत्पादन जीडीपी भन्छ झण्डै झण्डै 24% चाहिँ योगदान कृषिको छ भनिन्छ। यसमा नवयुवा र उनीहरूको हिस्सालाई पनि कहीँ कतैबाट समेट्न सकिन्छ के छ अवस्था?
4: अब यस्तो छ अब नेपालको कृषिको रूपान्तरण हुनुपर्छ भन्ने महत्वपूर्ण छ। एग्रिकल्चर ट्रान्सफर्मेसन इज निडेड भन्ने त्यही अहिलेको बहस चलेको छ र विदेशतिर हेर्नुहुन्छ भने less than 1% जनसंख्या कृषिमा आधारित छन् र उनीहरूले उत्पादनले आफूलाई पुर्याएर पनि बाहिर पनि एक्सपोर्ट गर्छन् तर हामी आत्मनिर्भर छैनौँ। त्यो आत्मनिर्भर बनाउनुको लागि कृषिको रूपान्तरणको लागि कृषिको ट्रान्सफर्मेसन आवश्यक छ। अब हाम्रो अहिले लगभग 60% जति कृषिमा आधारित जनसंख्या छन् भनिन्छ त्यसलाई घटाएर 15-20% जानुपर्छ। त्यो झार्ने सन्दर्भमा जुन बाँकी रहेका पपुलेसनलाई नै कृषिको व्यावसायिक कृषि उद्यमिक कृषि र भ्यालु चेन आधारित मूल्य श्रृङ्खला आधारित उद्योगमा आधारित कृषि स्थापित गरिसकेपछि बाँकीलाई चाहिँ सेवा र तपाईँको इन्डस्ट्री र सेवामा ट्रान्सफर गर्न सकियो भने सबैले रोजगार पाउँछ र कृषिले पनि अलि आत्मनिर्भर भएर अलि टेवा पुर्याउँछ। त्यसले गर्दा हाम्रो कृषिको ट्रान्सफर्मेसनमा चाहिँ पहिलो हाम्रो कृषिको जनसंख्यालाई घटाउनु पर्यो व्यावसायिक बनाउनु पर्यो र दोस्रो चाहिँ बाँकी जनसंख्यालाई चाहिँ सेवा र इन्डस्ट्रियल सेक्टरमा चाहिँ ट्रान्सफर गर्नु पर्यो। त्यो गरियो भने नवयुवाहरू आकर्षित हुन्छ र त्यसलाई जोड्न सकिन्छ भन्ने लाग्छ।
3: अलि ठूलो अपेक्षा अलि ठूलो चाहिँ दीर्घकालीन कार्यक्रम कार्यान्वयनको चाहिँ पाटोतर्फ पो हामी लाग्यौं कि तपाईँले चाहिँ 60-62% हारिमा रहेको चाहिँ किसानहरूलाई 15-20% झार्नुपर्छ भनेर भनिहाल्नुभयो।
4: हजुर
3: त्यो त चुनौतीपूर्ण छ नि त। फेरि
4: त्यसलाई अहिले मैले कुरा गरेँ त्यो एउटा यो ट्रायंगुलेसन एप्रोच हो। यो एउटा मात्रै हुँदैन। जस्तै अहिले मैले भूमि ब्याङ्कको कुरा गरेँ पालिका स्तरीय ठूलो लार्ज होइन कि पालिका स्तरले जग्गा लिजाउन लिजिट गर्ने त्यसले जग्गालाई अलिकति जनसङ्ख्या त्यहीबाट घटाउँछ मान्छेले। त्यसको लागि अब लिजिङ र लिज आउट गर्दा मानिसहरूलाई अहिले के रहेछ भने मेरो जग्गा आउँछ कि भन्ने छ धेरैलाई फ्रेगमेन्टेसन गरिसकेपछि। त्यसको लागि सरकारले जीआईएस म्यापिङबाट तपाईँको जग्गा चाहिँ गुगलमा हेरेपछि टक्क देखियो भने जहाँ गयो नि केही फरक गरेन। त्यस्तो मोडेल पनि डेभलप गर्नुपर्छ र तेस्रो अब दोस्रो अब तपाईँको अब कर्जा कृषिमा कर्जा त छ अहिले नेपाल सरकारले 5-7% ब्याज अनुदान दिन्छ तर अहिले ठ्याक्क लागू हुन सकेन त्यसलाई पनि जोड्नु पर्यो त्यहरू तपाईँको वित्तीय व्यवस्थापन युवाहरूलाई त्यो अलिकति व्यवसायीकरण गर्ने र जग्गाको व्यवस्थापन गर्न सक्यो भने त्यो घटे पनि त्यो फेरि त्यो घटेको जनसङ्ख्या जुन छ त्यसलाई मैले के भने सेवा र कृषि व्यवसायमा आधारित उद्योगमा तिनीहरूलाई रोजगार व्यवस्थापन गर्ने हो त्यसरी जानुपर्छ भन्ने लाग्छ।
3: उसो भए अहिलेको चाहिँ युवा पुस्ताको चाहिँ असन्तुष्टि चाहिँ विगतमा यो कृषि क्षेत्रकै कुरा गर्ने हो भने केमा रह्यो त?
4: अब परम्परागत कृषि भयो, अब कृषि हुने परम्परा बा हजुरबाले जे गरेछन् त्यही गर्ने भनेपछि अहिलेको युवाहरूलाई कृषिमा त्यो आकर्षण बढेन। जब युवाहरूलाई आकर्षण बढ्छ ऊ एउटा व्यावसायिक हुन्छ र उसलाई पनि रोजगार दिन्छ र उसले त्यो लार्ज स्केलमा उत्पादन गरेर त्यसलाई गर्यो भने उसको उसले उसलाई आत्मनिर्भर हुन्छ अनि त्यो गर्नको लागि पहिला जग्गा अहिले मैले जग्गा कुरा गरेँ त्यसपछि वित्तीय कुरा गरेँ सबैलाई जोडिदियो भने किसान उद्यमी कृषक भएर चाहिँ युवाहरू जन बस्न सक्छन् जस्तो लाग्छ मलाई।
3: कृषि र अर्थतन्त्रको यो क्षेत्रबारे समग्रमा चाहिँ तपाईँको बुझाइ के छ, धारणा के छ, हामी कुन अवस्थामा छौँ?
4: अब हाम्रो विगतको तुलना गर्ने भने हामी लगभग 1990 हाम्रो खाद्यमा आत्मनिर्भर थियौँ। कोरियामा भूकम्प दक्षिण कोरियामा भूकम्प लागेको बेलामा हामीले चामल चाहिँ अनुदानको रूपमा देखेका थियौँ चामल, त्यसपछि कोरियनहरूले चाहिँ हामीलाई अहिले पनि माया गर्छन् त्यो सन्दर्भमा। त्यसपछि बिस्तारै आएर हाम्रो उत्पादन मात्रै होइन हाम्रो खानकी पनि परिवर्तन भयो,
3: खाने बानी
4: खानकी पनि परिवर्तन भयो। अहिले प्रत्येक गाउँ गाउँमा रोड पुगेको छ, प्रत्येकलाई लङ ग्रेन बासमती राइस चाहिन्छ, आफूले उत्पादन गरेको बेच्ने अनि त्यही बाँच्ने त्यो पछि इन्डियाबाट धेरै आउने भयो। त्यसले गर्दा हाम्रो खाने बानीको परिवर्तन सके उत्पादनको पनि त्यही मोडालिटी चेन्ज गर्नुपर्ने आवश्यक छ, त्यो भयो हामी आत्मनिर्भर हुन सक्छौँ एउटा। अब दोस्रो भनेको अब तपाईँको अब मेजर अब कृषि र अर्थतन्त्र कुरा गर्नु हो, हाम्रो नेपालमा कृषिलाई दुई भागमा वर्गीकरण गर्नुपर्ने जस्तो एउटा अलि उत्पादन बढाउने खाले कृषि जसमा हामीलाई मल बिउ सिँचाइ सबै चाहिने हो, होलिस्टिक एप्रोचमा उत्पादन जस्तै धान मकै गहुँ जुन छ यसको उत्पादकत्व बढाउनु पर्छ। हाम्रो लगभग अहिले धानको उत्पादकत्व 4 मेट्रिक टन एराउन्छ, बाहिर लगभग 8-9 मेट्रिक टन छ, मकैको हेर्नुहुन्छ भने हाम्रो 3.5 मेट्रिक टन लगभग छ भने बङ्गलादेशकै 8 मेट्रिक टन छ, अमेरिकाको 12 मेट्रिक टन। त्यो उत्पादकत्व बढाउन सक्ने मात्रामा त्यसमा इनपुट हाम्रो तपाईँको फिजिकल अप्टिमा भन्छ इकोनोमिस्टमा त्यसमा नै अलिकति जोड दिनु पर्यो एउटा, र अर्को इकोनोमिक अप्टिमामा पनि अर्को एङ्गलबाट हेर्नुपर्छ। जस्तै हामीले फ्रेस भेजिटेबल फ्रुट्सहरू फलफुलहरू अर्ग्यानिक रूपमा उत्पादन गर्नु पर्यो, अर्ग्यानिक उत्पादन गरेपछि नेसनल मार्केट र इन्टरनेसनल मार्केटमा पनि त्यसलाई पेनेट्रेट गर्न सक्छ। त्यसको लागि हामीलाई ट्रस्ट चाहिन्छ, ट्रस्ट चाहिँ के हो भने अर्ग्यानिक सर्टिफिकेसन फेयर ट्रेड सर्टिफिकेसन अलिक महँगो छ, किसानहरूले गर्न सक्दैन। त्यसले गर्दा जीआईएस जियोग्राफिक इन्डिकेसन भन्ने एउटा सर्टिफिकेसन एउटा टुल हो, अहिले इन्डिया र बङ्गलादेशले लार्ज स्केलमा गरिएको छ। हाम्रो निच बेच प्रडक्टहरूलाई चाहिँ जीआईएसमा हामीले ट्रान्सफर गर्न सक्यौँ भने हामीले बाहिर 25% एडिसनल प्राइस प्रिमियम पाउँछौँ। जस्तै जीआई गरेको लार्जका अलैँची भयो, अदुवा भयो, सुन्तला भए, हामी हाई भ्यालु कमोडिटीहरूलाई त्यसरी गरेर अर्ग्यानिक प्लस जीआई जाने एउटा प्रडक्टलाई चाहिँ अर्को प्रडक्ट चाहिँ खाद्य उत्पादनमा बढाउने खाले इकोनोमिक अप्टिमा र फिजिकल अप्टिमामा हामीले प्यारालली गरियो भने कृषिको अर्थतन्त्र त अलि महत्वपूर्ण हुन्छ। र हाम्रो यसो हेर्दा चाहिँ कृषिले नेपालको अर्थतन्त्र महत्वपूर्ण जानेको छ। अलैँचीकै कुराहरू हुन्छ भने हाम्रो नेपाल पहिलो अलैँचीको उत्पादनमा पर्छ, त्यसो दोस्रो इन्डिया, तेस्रो बङ्गलादेश, र हाम्रो अलैँची चाहिँ फ्रेस अलैँची हार्भेस्ट गरिसकेपछि सुकाएर सिधै इन्डिया जान्छ more than 95%। यदि हामीले भ्यालु एड गर्न सक्यौँ भने र त्यसलाई अब सर्टिफिकेसनमा जान सकियो भने हामीले बाहिर एक्सपोर्ट पनि गर्न सक्छौँ, निच मार्केटहरू त गर्न सक्छौँ, त्यसले हामीले इकोनोमिक गेन लिन सक्छौँ। त्यसले गर्दा भ्यालु चेन र सर्टिफिकेसन स्किममा पनि हामी प्यारलै जानुपर्छ भन्ने लाग्छ मलाई, त्यो भयो हाम्रो अर्थतन्त्रलाई सहयोग हुन्छ।
3: तपाईँको आफ्नो अध्ययनको क्षेत्र जुन चाहिँ मूल्य श्रृङ्खला भनेर अलैँचीको एउटा उदाहरण पनि जोड्नुभयो, यसलाई चाहिँ सकारात्मक रूपमा लिन सक्छौँ हामी जुन निर्यात योग्य हाम्रो चाहिँ निर्यात योग्य वस्तु भनेर पनि अरू चाहिँ तपाईँले मूल्य श्रृङ्खलाको कुरा पनि जोड्नु भएको छ। तर हाम्रो अहिलेको धरातलमा म पसेँ भने किसानले वर्षभर मेहनत गरेर पनि आफ्नो गुजारा चाहिँ धान्न सक्दैन, समस्या चाहिँ कहाँनिर छ?
4: अहिले कुरा हेरेको जबसम्म उसको आफ्नो गुजारा नै धान्दैन उसको अपर्च्युनिटी कस्ट भन्छ अन्त उसलाई अहिले फाइदा छैन उसले किन खेती गर्छ, त्यही गर्दा हाम्रो जग्गाहरू बाँझो भएको कारण त्यही पनि हो। जस्तो अब धान लगायो धानको त्यही मूल्य पनि लाग्यो, त्यसो हाम्रो के हो भने कमर्सियलाइजेसन गर्नुपर्यो, मेकनाइजेसन गर्नुपर्यो, त्यसले गर्दा अब जग्गाहरू थोरै थोरै जग्गाले हुँदो रहेछ भने अहिले मैले कुरा गरेको थिएँ जुन तपाईँको 15% बिफोर त्यो गर्नको लागि नै आवश्यक पर्ने भन्ने कुरा हो। त्यसले गर्दा तपाईँले जब प्रफिट देख्दैन, अलिक नाफामूलक देख्दैन, उसले किन गर्छ त्यो व्यवसाय, अल्टरनेट व्यवसाय गर्छ। त्यसले गर्दा नाफामूलक बनाइयो भने वा नाफामूलक बनाउनको लागि हाम्रो सबै एप्रोचहरू जोड्नु पर्यो, जस्तै तपाईँको कमर्सियलाइज गर्नुपऱ्यो, मेकनाइजेसन गर्नुपऱ्यो, होइन, त्यसपछि अब लार्ज स्केलमा प्रडक्सन गर्नुपऱ्यो अनि बल्लो हुने हो। त्यसले गर्दा हाम्रो किसानको त अहिले त्यही वर्गीकरण मैले अहिले भनेको हाम्रा साना किसानलाई हामीले प्रोटेक्ट त गर्नुपर्छ, उनीहरूको जसले आफू उत्पादन गरेर आफै खान्छु, म अर्ग्यानिक उत्पादन खान्छु, म बाहिरको गर्दैन भने त्यो पनि प्रोटेक्ट गर्नुपर्छ। एउटा साना किसानलाई प्रोटेक्ट गर्ने मेकानिजम पनि सँगसँगै लानुपर्छ कतिमा
3: साना किसानलाई चाहिँ संरक्षण गर्नेलाई
4: र व्यावसायिकमा चाहिँ युवाहरूलाई जोडेर व्यावसायिकमा जाने, त्यसले गर्दा त्यो नीति चाहिँ त्यसरी बनाउन सकियो भने राम्रो हुन्छ। जस्तै अनुदानको कुरा गर्दा अहिले हाम्रो कृषिमा धेरै अनुदान गर्छ र अनुदानले नाफामूलक गराएन, हामीले अनुदान भन्दा पनि अहिले उसलाई वित्तीय प्रब्लम छ भने बिना ब्याजमा बरु वित्तीय व्यवस्थापन गर्न सकियो भने ब्याङ्कसँग जोडेर उसलाई अलिकति सहज हुन्छ, त्यसमा जोड्नुपर्छ भन्ने लाग्छ।
3: कुराकानीमा हुनुहुन्छ कृषिको अर्थविज्ञ एवं प्रोफेसर डाक्टर ऋषिराम कट्टेल। हामीले विशेष गरी हाम्रो कृषि र अर्थतन्त्र कहाँनिर समस्या छ भन्ने पाटो यहाँनिर जोडिरहेका छौं। तपाईँले कुरा जोड्दै गर्दाखेरि एउटा चाहिँ व्यावसायिक खेती ठूलो उत्पादन एउटा, अर्ग्यानिक उत्पादनको चाहिँ एउटा विषय र सँगसँगै उत्पादन बढ़ाउँदै र भ्यालु चेन अर्थात मूल्य श्रृंखलामा चाहिँ जोड़ दिनुपर्छ भनेर दुई तीनवटा विषयलाई चाहिँ अलि प्राथमिकताका रूपमा चाहिँ राख्नु हो। काम गर्ने किसान उसको चाहिँ सम्मान, पेसाप्रतिको चाहिँ सम्मान, यो काम गर्दै गर्दाखेरि कति महत्वपूर्ण छ त उसो भए?
4: एकदम महत्वपूर्ण छ। बाहिरतिर म जर्मनीमा लगभग 2.5 वर्ष पढ्ने स्थितिसँग बसेँ, ब्रेड खाने बेला नि ट्याक्क ढोग्ने, हामीले खाना खाँदा जस्तै ढोग्ने, मलाई ढोगेको भन्दा जसले उत्पादन गरेको छ उत्पादन किसानलाई मैले माया गरेको भन्थ्यो, तर किसान भने महत्वपूर्ण भइहाल्यो होइन। अब तपाईँको के छ भने अब हाम्रो बिचौलियाहरू पनि धेरै छन् उत्पादन गर्छन्, त्यही भएर प्रत्येक कमिटीमा चाहिँ उत्पादन चाहिँ इन्डिभिजुअल गर्ने, व्यक्तिगत रूपमा गर्ने, आवश्यक सामग्री र सेवाहरू आवश्यक परेको थियो त्यो चाहिँ समूहको रूपमा गर्ने र बजारीकरण पनि समूहको रूपमा गर्न सक्यो भने ठाउँ ठाउँमा ब्लक बनाएर त्यसले अहिले दिगो रूपमा किसानले पनि बार्गेनिङ गर्ने पावर बढ्छ। जब थोरै उत्पादन छ बार्गेनिङ बढ्दैन, त्यसले गर्दा एउटा महत्वपूर्ण त्यो हो
3: भनेको त्यहीँनिर चाहिँ सम्मानको कुरा जोडिन्छ,
4: त्यो सम्मान जोडिनु पर्यो, सम्मान जोडिनु पर्यो। अनि अर्को के छ भने हामीलाई किसान किसान भनेपछि नराम्रो लाग्छ, कृषक उद्यमी भन्नु पर्यो। अब कृषक उद्यमी सानी गरे खाने ऊ उद्यम हो नि त, उसले गरेछ आफ्नो आफ्नो जीविको
3: कृषक उद्यमी
4: उद्यमी भन्नु पर्यो। हामी खेत खेत भन्छौँ त्यसलाई उद्योग भन्नु पर्यो होइन, व्यावसायिक भन्नु पर्यो, खेतीपाती भन्छौँ त्यसलाई चाहिँ अब इन्टरप्राइज भन्नु पर्यो होइन, व्यवसायीकरण गरेको भन्नु पर्यो। त्यो भएपछि ऊ पनि फुर्किन्छ अनि सम्मान पनि त्यहाँबाट जोडिन्छ। त्यसले गर्दा अब एउटा के भने अहिले स्थानीय तहको महत्वपूर्ण भूमिका हुन्छ, किसानलाई सम्मान गर्ने, उनीहरूलाई अवार्ड गर्ने कुराहरू महत्वपूर्ण हुन्छ। तपाईँको जस्तै कति ठाउँमा चाहिँ पार्टिकुलर प्रडक्ट हुन्छ, जस्तै पार्टिकुलर प्रडक्टलाई चाहिँ एउटा स्थानीय तहले नै त्यसलाई सामान्य लोगो लाएर ह्याको उत्पादन भनेपछि किसानको गौरव पनि बढ्ने हो अनि खानेलाई पनि ह्याको रहेछ भन्ने हो। त्यस्तो मेकानिजम अलिकति सानो तहबाट पनि गर्न सकिन्छ। त्यही हाम्रो एग्रिगेसन गर्नलाई चाहिँ साना किसानले उत्पादन गरेर गर्दा त्यही कम्युनिटी एप्रोचमा नै मार्केटिङमा जान सकियो र भ्यालु चेन अलिक भ्यालु एडिसन प्र्याक्टिसमा मूल्य श्रृङ्खला प्र्याक्टिसमा गरियो भने हाम्रो उत्पादन सहज जान्छ। अहिले तपाईँले सामान्य कुरा गरौँ, घिउफल अर्को इङ्ग्लिसमा एभोकाडो भन्छ, एभोकाडो भित्रीको नेपालमा धेरै भएको छैन, अहिले धनकुटामा इलाममा बहुत उत्पादन हुन्छ। हाम्रो लगभग नेपालमा वर्षको 20,000 मेट्रिक टन चाहिँ एभोकाडोको डिमान्ड रहेछ, टुरिस्टहरू बढी आउँछन् एभोकाडो खान्छन् र हाम्रो उत्पादन जम्मा 600 मेट्रिक टन छ, त्यही पनि धनकुटा इलाम थरथर एरियामा। एभोकाडो तपाईँको तराईदेखि पहाड़सम्म सबै ठाउँ हुन्छ, त्यसलाई प्रमोट गर्न सकियो भने बाहिरबाट जुन हामीले लिएर आउँछौँ नि
3: भित्राउने
4: वस्तुहरू पनि घट्ने भयो अनि यहीँ रोजगार पनि जोड्ने भयो। त्यस्ता कुराहरूलाई पनि अहिले हामीले ख्याल गर्नुपर्छ। जस्तै अब मिठकै कुराहरू चाहिँ हाम्रो मिठ उत्पादन कुखुराको मासु चिताउने मेजर हब हो, तर तपाईँको अब केएफसी पार्टीकुलरले चाहिँ बाहिरबाट लिएर आउँछ, क्वालिटी कन्ट्रोलमा पनि जोड दिनु पर्यो भन्ने
3: गुणस्तर गुणस्तरमा पनि ख्याल गर्नु पर्यो, उत्पादनमा पनि बढ़ाउनु पर्यो, यी कुराहरूलाई चाहिँ ध्यान दिनुपर्छ भनेर तपाईँले भन्नुभयो। उसो भए त अहिलेसम्म हेर्ने हो भने सरकारी प्रयासहरू चाहिँ केही पनि देखिए जस्तो लाग्दैन त तपाईँको भाषा
4: होइन, सरकारी प्रयास भाषा होइन, त्यस्तो होइन, सरकारले प्रयास गरेको छ। नेपालको लगभग 20 वर्षको कृषि विकास रणनीति नेपाल फेडरल गभर्नमेन्ट हुनुभन्दा 1 वर्ष अगाडि एप्रुभ भएको कृषि विकास रणनीति 2015 2035 त्यसैको रोडम्यापमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना भन्ने सुरु भयो,
3: अहिले नाम फेरेर राष्ट्रिय
4: कार्यक्रम
3: भएको
4: छ। त्यसको अब 8-9 वर्ष भयो, त्यसले जोन सुपर जोन ब्लक पकेट भनेर गर्छ, त्यसले अलिकति राम्रो काम गर्दै थियो तर पोलिटिकल इन्क्रोचमेन्ट बढ्यो त्यहाँ। जस्तै सुपर जोन बनाउनु पर्यो भने एउटै
5: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
6: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस हुनुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू
7: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
5: अनुहारका हड्डी भाँचिएको जोड्ने,
7: दाँतको एक्सरे सेवा,
5: सामान्य तथा जटिल दाँत निकाल्ने,
7: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
5: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
7: मेसिनबाट जरेदेखि दाँत फरिने,
5: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
7: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
5: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
7: साथै
6: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
7: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
8: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
10: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
9: सम्पर्क फोन 0825900079, मोबाइल नम्बर 98478010030 र 98229554555।
12: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
13: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
12: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
13: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
12: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
13: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
14: बिरामी जाँच्ने मिति AZ 9 गते शनिबार
15: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825594010 मोबाइल नम्बर 98478829913 र 98095121871
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com।
17: वरिष्ठ छाला तथा युनिट विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
18: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
17: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, तेतो दाग, छाला सिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै डेंगी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने
18: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा
14: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार
19: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शङ्कर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 0 82 562 023 98 78 18 617 98 78 35 643
20: सक्कु बुढी बुबा दाई बाबा दादू भैया दिदी बाबू उग्र लौ खबर सुनी
21: सक्कु जे लौ खबर सुनी
20: 300 सैया की संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म
21: आप बेराम पर्ल से बिरुवा करक लाग डान से बाहर जाइनि पर्ना
20: छुटी छुटी से भारी ओ सक्कु मेरक रुवागक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी
21: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेरके बा
20: ओपीडी सेवा भर्ना सेवा
21: सक्कु मेरक ऑपरेशन सेवा
20: आईसीयू सेवा रेडियोलोजी सेवा
21: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
20: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका ओडा नंबर 3 बर्गदुआ दांग संपर्क फोन नंबर 97090 65225
21: 082-591-101
20: 591-102
21: 082-591-103
20: 591-104 और 591-105
22: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ।

सभा सदस्यहरूले सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले हिजो बसेको प्रदेश सभाको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेटका सिद्धान्त र प्राथमिकतामाथि प्रस्तुत गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालय दाङले वैशाख महिनामा गरेको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी वैशाख महिनामा अदालतबाट मुद्दा फैसला भई दोषी करार भएका 63 जना फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि पठाइएको प्रहरीले जनाएको छ। 63 जनामा 5 जना 10 वर्षभन्दा अघि मुद्दा फैसला भई फरार रहेका, 5 वर्ष अघि मुद्दा फैसला भई फरार रहेका र बाँकी 53 जना 5 वर्षभन्दा कम समयदेखि फरार रहेका प्रतिवादी रहेको प्रहरीले जनाएको छ। यसैगरी लागू औषध विरूद्धको अभियानमा जिल्ला प्रहरी कार्यालयले वैशाख महिनामा मात्रै 30 जनालाई पक्राउ गरी मुद्दा दायर गरेको छ। प्रहरीले उनीहरूको साथमा 105 ग्राम, 118 मिलिग्राम ब्राउन सुगर तथा 895 ग्राम सरेस पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोराले जानकारी दिनुभएको छ। दाङका नदी तथा खोलाहरूबाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खननमा संलग्न 32 सवारीका साधन नियन्त्रणमा लिई उनीहरूलाई पालिकाको जिम्मा लगाई जरिवाना गरी छाडिएको र राजस्व छली गरी अवैध रूपमा भित्रिएका विभिन्न सामग्री बरामद गरी 23,15,711 रूपियाँ राजस्व संकलन पनि गरेको छ भने ट्राफिक नियम उल्लंघन गर्ने सवारीका साधनलाई जरिवाना गरी 1 करोड़ राजस्व संकलन गरेको छ। वैशाख महिनामा जिल्ला प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका 103 मुद्दा दर्ता भएको, त्यसमा 86 जनालाई पक्राउ गरेको, केहीलाई अदालतमा मुद्दा दायर गरेको र केही मुद्दा मिलापत्र गरिएको पनि प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा बंगलासिली गाउँपालिकाको समन्वयमा बंगलासिली गाउँपालिकाको शान्ति सुरक्षा अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। दाङका प्रमुख जिल्ला अधिकारी शिव प्रकाश अर्यालको अध्यक्षता तथा बंगलासिली गाउँपालिका अध्यक्ष तुलसीराम पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित स्थानीयले सेवा प्रवाह अपराध नियन्त्रण लगायतका विषयमा राखेका विभिन्न जिज्ञासाको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल र जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जवाफ दिनुभएको थियो। प्रहरी उपरीक्षक श्रेष्ठले अपराध न्यूनीकरण, सामाजिक सद्भाव तथा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न नागरिकको सचेतना, समुदायको सहकार्य र सम्बन्धित निकाय बीचको समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभएको थियो। र लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने बताएको छ। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशनको दोस्रो बैठकमा विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले सीमित स्रोत र बढ़दो दायित्वका बीच यथार्थपरक कार्यान्वयन योग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट पार्नु भएको हो। उहाँले चालू खर्च नियन्त्रण गर्दै पुँजीगत खर्चको प्रभावकारिता बढ़ाइने, सार्वजनिक खर्चमा मितव्ययिता अपनाइने तथा वित्तीय अनुशासन कायम गरिने बताउनु भएको छ। प्रदेश सरकारको दोस्रो अवधि योजना, दिगो विकास लक्ष्य, संविधानको समाजवाद उन्मुख अवधारणा तथा समृद्ध लुम्बिनी खुशी नागरिकको दीर्घकालीन सोचलाई बजेट निर्माणको मुख्य आधार बनाइएको लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले बताउनुभयो। मन्त्री कार्कीले कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधार विकास मार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रलाई चलायमान बनाइने बताउनुभयो। युवा लक्षित सिप विकास, स्टार्ट अप, स्वरोजगार तथा नवपरिवर्तनमा आधारित कार्यक्रम सञ्चालन गरी प्रदेशभित्रै रोजगारी सिर्जना गरिने नीति सरकारले लिएको छ। भौतिक पूर्वाधारतर्फ प्रदेश सड़क गुरीयोजना अन्तर्गत सड़क विस्तार, स्तर उन्नति तथा जोखिमयुक्त पुलको प्रतिस्थापन गरिने भएको छ। बैठकमा मुख्यमन्त्री चेतनारायण आर्यले महालेखा परीक्षणको 5 वार्षिक प्रतिवेदन 2079 सभामा पेश गर्नुभयो भने प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा धारणा राख्नु भएको थियो। हवस्त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला।

0: रेडियो मध्यपश्चिम नमस्कार।
1: एकानब्बे थुप्लो चार मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
3: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
2: हाम्रा विशेषताहरू:
3: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
2: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
3: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
4: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीबी रोड, खोराहिदाङ।
5: फोन 562-521।
2: सम्पर्क मोबाइल
4: 98578-32819 र 98578-32223।
6: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
7: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
6: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहर रोड, खोराही दाङ,
11: प्रोपराइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478-27977
0: र 98578-30689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
12: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-592-8029। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
17: उपचार हुने रोगहरू
16: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्ना आधुनिक मेसिनका साथै लामो समय काठमाडौं तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
18: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दान। सम्पर्क फोन नम्बर 98686 61 694।
19: दिनेश्वर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
20: बिमा गराउन जाँदैछु।
19: बिमा किन गर्नु पर्यो सर? बिमा
20: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
19: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
20: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
19: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
21: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने। बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने। कसैले भनेको कुरालाई मात्र आधार नलिने। आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने। सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
19: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
20: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
19: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
16: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
22: होइन भाइला, लखर लखर कहाँ हिनेस?
23: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
22: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
23: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-498-87-741।
26: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
27: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
26: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
27: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
26: तालिममा दिइने विषयहरू
27: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
26: स्पेशल सेफ तालिम,
27: जापानिज सुशी तालिम,
26: र वेट्रेस,
27: टुरिस्ट गाइड।
26: हाम्रा विशेषताहरू
27: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
26: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
27: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
26: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
27: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
26: सम्पर्क मोबाइल 9840170909 9840170909
27: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
1: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू
3: अनुभवी शिक्षकबाट पठन पाठन हुने
1: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
3: यातायातको सुविधा भएको
1: स्वच्छ खाने पानीको व्यवस्था भएको
3: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था
1: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 9849473033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 9848741639 श्री माध्यमिक विद्यालय सौडियार दाङ

0: छकत्र नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9858731840 र 9848204040।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825362018
6: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825364479
8: मोबाइल नम्बर 9894967

0: कुपन बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
2: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
1: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
2: जापानिज सुशी तालिम
1: वेट्रेस
2: टुरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 9841170909 9841170909
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी बिहे

0: हाल्नु लेट्स गो
1: 6.9 इन्चको शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्न बारम्बार
2: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताउनु भएको छ। प्रदेश सुशासन केन्द्रले आज भालुबाङमा आयोजना गरेको कानून बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण सम्बन्धी अन्तर्क्रिया

सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर निर्माण गर्ने तयारी गरेको छ। चालू खर्च नियन्त्रण, पूँजीगत खर्चको प्रभावकारिता वृद्धि, सामाजिक खर्चमा मितव्ययिता तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट उत्पादन र रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने बताएको छ। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशनको दोस्रो बैठकमा विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले सीमित स्रोत र बढ़दो दायित्वका बीच यथार्थपरक कार्यान्वयन योग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट पार्नु भएको हो। उहाँले चालू खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढ़ाइने, सार्वजनिक खर्चमा मितव्ययिता अप्नाइने तथा वित्तीय अनुशासन कायम गरिने बताउनु भएको छ। प्रदेश सरकारको दोस्रो आवधिक योजना, दिगो विकास लक्ष्य, संविधानको समाजवाद उन्मुख अवधारणा तथा समृद्ध लुम्बिनी खुशी नागरिकको दीर्घकालीन सोचलाई बजेट निर्माणको मुख्य आधार बनाएको लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले बताउनुभयो। यातायात व्यवस्था विभागले देशभर सम्पूर्ण सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक लगाएको छ। विभागले बढ़दो ट्राफिक जाम, वायु प्रदूषण र सड़कको चापलाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सवारी दर्ता रोक्ने निर्णय गरेको र नयाँ दर्ता रोक्ने निर्णय सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 24 को उपदफा 3 अनुसार गरिएको विभागका निर्देशन मणिराम भूषालले जेठ 7 गते जारी गरेको परिपत्र 7 वटै प्रदेशका सम्बन्धित मन्त्रालय, भौतिक पूर्वाधार, श्रम तथा यातायात व्यवस्था मन्त्रालयहरू र देशैभरका सबै स्थानीय तहलाई पठाइएको छ। विभागले जारी गरेको पत्रमा इन्धनबाट चल्ने मात्र नभई इलेक्ट्रिकल, विद्युतीय, सार्वजनिक सवारी साधनको समेत नयाँ दर्ता रोक न स्पष्ट निर्देशन दिएको छ। विभागले सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 24 को उपदफा 3 ले दिएको अधिकार प्रयोग गर्दै यो निर्णय गरेको जनाएको छ। उक्त ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति वा आवागमनमा पर्ने कठिनाईका कारण सार्वजनिक हितका लागि विभागले कुनै वा सबै कार्यालयलाई सवारी दर्ता रोक्न आदेश दिन सक्ने व्यवस्था रहेको छ। सोही कानून आधारमा टिकेर विभागले नेपाल सरकारको नीति अनुसार सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्था गर्ने उद्देश्यले तत्कालका लागि नयाँ दर्ता प्रक्रिया पूर्ण रूपमा बन्द गर्न प्रदेश मन्त्रालय र पालिका अन्तर्गतका कार्यालयहरूलाई पत्राचार गरेको हो। र नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहदा हाल देशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावले शुक्रबार केही जिल्लामा भारी वर्षा समेत भएको छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशमा हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको केही स्थान, मधेश प्रदेश लगायतका कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन सहित चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो लहर हुने सम्भावना र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ। यसै गरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। हवस् त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: चार मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास खुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको खुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
9: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
10: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
11: छेत्री भेत्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
10: तालिममा दिइने विषयहरू:
11: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
10: स्पेशल सेफ तालिम,
11: जापानिज सुशी तालिम,
10: र वेट्रेस,
11: टुरिस्ट गाइड।
10: हाम्रा विशेषताहरू:
11: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
10: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
11: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
10: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
11: तालिम पश्चात साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
10: सम्पर्क मोबाइल 98410170 98410170।
11: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
12: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
13: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
12: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोर दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
13: बिरामी
14: जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार।
15: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 0825 62 23 98478 1817 र 98478 35 643।
17: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू
18: अनुभवी शिक्षकबाट पठन पाठन हुने
17: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
18: यातायातको सुविधा भएको
17: स्वच्छ खाने पानीको व्यवस्था भएको
18: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
17: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 98449 73 033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 98478 41 649। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: मौलिक लोक संस्कृतिको क्षेत्रमा हामी यात्रा गर्दै गर्दा ती खालका गीतहरूले नेपाली गीत संगीतमा प्रभाव पारिरहेका छन् र आम श्रोता दर्शकले पनि पछिल्लो समय अहिलेको परिवेश अनुसार गीत संगीतलाई ढाल्दै मौलिकतामा रमाउँदै स्रष्टा सर्जक पनि अगाडि बढ़िरहनु भएको छ र पछिल्लो समय पशुपति म्युजिक प्रणाली मार्फत बजारमा आएको एकै बित्ताको दूरी सँग सम्बन्धित रहेर म आज स्रष्टा प्रहलाद सुवेदीसँग कुराकानी गर्दैछु र हाम्रो टेलिफोन सम्पर्कमा उहाँ आइसक्नु भएको छ र यो गीतमा स्वरबद्ध गर्ने कलाकार बसन्त थापा मेलिना राई हुनुहुन्छ। प्रहलाद सुवेदीको शब्दमा बसन्त थापाको संगीत छ अनि सर्वत्र बजारमा पशुपति म्युजिकले ल्याएको छ। अब पशुपति म्युजिक भन्ने बित्तिकै तपाईँले कुनै समय क्यासेटको समय अथवा डिजिटल बजार सीआरबीटीका समयहरू सम्झिनुभयो भने पशुपति म्युजिकले असाध्यै उत्कृष्ट गीतहरूलाई सांगीतिक बजारमा ल्याएको छ र पछिल्लो समय व्यावसायिक रूपमा पनि कम्पनीको हिसाबले केही गर्नुपर्छ भनेर निरन्तर लागिरहने शिवराज पौडेलको यो कम्पनी हो पशुपति म्युजिक प्राली र यही कम्पनी मार्फत एकै बित्ताको दूरी आएको छ। अब यो गीत कस्तो बनेको छ के छ भन्ने कुरा म सर्जकसँग कुराकानी गर्छु, त्यसपछि गीत प्रस्तुत गर्ने तालिका त छँदै नै छ। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा स्रष्टा सर्जक सबैले मन पराउनु भएका, म त विशेष गरी प्रहलाद बसन्त होइन यी को चाहिँ एउटा जोडीको रूपमा लिन्छु, बरबर आँसु झर्दाखेरिदेखि लिएर आजसम्मको उहाँहरूको यात्रा अनवरत रूपमा अगाडि बढ़िरहेको छ। अब ढिला गर्दिन म स्वागत गर्छु प्रहलादजी, इन्द्रणीको बसाईमा स्वागत छ।
1: धन्यवाद, नमस्कार।
0: आराम हुनुहुन्छ?
1: आराम छ एकदमै।
0: मैले अफिसमा कुराकानी गर्दै गर्दा तपाईँ आज आफ्नो गृह जिल्लामा हुनुहुन्छ।
1: हजुर हजुर दाई, म मेरो गृह जिल्ला, म जहाँ जन्मेको थिएँ मेरो जन्मघरमै छु।
0: अब जन्मघरमै हुनुहुन्छ, कहाँ भन्न त मैले भनौँ कि हजुरले भन्ने?
1: होइन, यो हाम्रो अब यो तले सिस्टम हुन्छ, मेरो घर चाहिँ हजुरबुवाले बनाउनु भएको तीन तले घर हो, त्यसको अहिले माझ तलामा बसेर म हजुर मार्फत यहाँहरू सबै सर्वसँग बोलिरहेको छु।
0: पक्कै पनि खुसी लाग्यो, आफ्नो गृह जिल्ला, आफू जन्मेको अनि जन्मिएर हुर्किएर सबै कुराहरू बिताएको त्यो आफ्नो प्यारो घरमा रहिरहँदा साँच्चीकै आनन्दको अनुभूति त हुन्छ नै। अझ भन्नुपर्दा स्रष्टा सर्जकहरूको लागि त आफ्नो गाउँ परिवेश अनि ती प्रकृतिहरू त असाध्यै प्यारा हुन्छन् नि।
1: एकदमै, त्यो यति प्यारो हुन्छ कि त्यसलाई महसुस गर्न सकिन्छ, शब्दमा व्यक्त गर्नै नसकिएला
0: तर शब्दमा त गीत संगीत मार्फत व्यक्त गरिरहनु भएको छ।
1: हजुर, व्यक्त मैले गरेको भन्दा नि व्यक्त भएको हो। अब एउटा चाहिँ सर्जक भइसकेपछि आफूले समाजमा देखेका, बाँचेका, नजिकबाट निहालेका, भएका चिजहरू नै आफ्नो सिर्जनामा घोलिएर आउने रहेछन्।
0: पक्कै पनि तपाईँका हरेक सिर्जनामा एउटा चाहिँ गहनता पाइन्छ, सँगै बलियो रूपमा चाहिँ तपाईँले ती शब्दहरूलाई प्रस्तुत गर्नुहुन्छ। तपाईँका हरेक गीत संगीतहरू सुन्दै गर्दा उकाली ओह्राली, भन्ज्याङ चौतारी, पाखा पखेरा, जात्रा, त्यसपछि रोदीमा बसेका कुरादेखि लिएर माया प्रेमका कुराहरूलाई पनि त्यत्तिकै रूपमा एकदम गहिरो तपाईँले प्रस्तुत गर्नुहुन्छ। खास गीत चाहिँ कसरी सृजना हुन्छ प्रहलादजी?
1: अब खै कसरी भन्ने त आजसम्म यो सृजनको सूत्र त कसैले पनि पत्ता लगाउन सक्नु भएको छैन होला।
0: अब
1: सानैदेखि आफूले देखेको चिजलाई आफ्नै शैलीमा केही खास थपेर प्रस्तुत गर्ने भोक लाग्यो, त्यो प्यास जाग्यो। त्यो प्यास कसरी हुन्छ मैले पनि भन्न सक्दिनँ। अब कतिपय चिजहरू आफूले चाहेर हुन्छन्, कतिपय चिजहरू आफूले पाएर हुन्छन्। अब यसको ठ्याक्कै सूत्र त भन्न सकिँदैन जस्तो लाग्छ, त्यही हुन्छ भनेर। तर आफ्नो म पनि एउटा कला पारखी हुँ, पहिला सर्जक भन्दा पहिला म चाहिँ एउटा म सौन्दर्य पारखी हुँ। मैले यो जगतमा देखेका सौन्दर्यका कुराहरू, सौन्दर्यपूर्ण अनुभूतिहरूलाई मलाई अभिव्यक्ति गर्ने कला दिनुभएको रहेछ ईश्वरले, त्यो पोख्न मन लाग्छ। त्यो पोख्दाखेरि कहिले मेरो आफ्नो भनेको नितान्त शैली मात्र जस्तो लाग्छ, सबै कुरा यही छन्, यी प्रेमका गीतहरू पनि यही छन्, यो शान्त सुन्दर मनोहर प्रकृति पनि यही छ, सबै कुरा यही छ। बस हामीले सर्जकले भनेको त एउटा देख्ने दृष्टि मात्र हो, एउटा अवलोकन मात्र हो, सबै कुरा गीतहरू अवतरित हुने जस्तो लाग्छ।
0: पछिल्लो समय पशुपति म्युजिक प्राली मार्फत तपाईँको हिजो मात्र शब्दमा रहेको एकै बित्ताको दूरी बोलको यो गीत सार्वजनिक भयो होइन?
1: हजुर,
0: यो गीतका सन्दर्भसँगै यो गीतका बारेमा केही जानकारी गराइदिनुहोस् न।
1: अवश्य भर्खरै मात्र दाजुलाई धन्यवाद सर्वप्रथम एकदम मिठो यो सान्दर्भिक प्रश्नको लागि। यसको चाहिँ भर्खरै हिजो मात्रै प्रकाशित भएको छ। यसको रचना गर्व चाहिँ अलि अनौठो छ,
0: सुनाइदिनुहोस् न।
1: यसको रचना गर्व चाहिँ म दाई मार्फत र यो लोकप्रिय कार्यक्रम इन्द्रिणी मार्फत मलाई चिन्ने मलाई सुन्ने मेरो सृजनाहरूलाई माया गर्ने मन पराउने सम्पूर्ण श्रोतामा म यो सेयर गर्न चाहन्छु। र यसै गीतका संगीतकार हुनुहुन्छ मेरो अनन्य मित्र बसन्त थापा, त्यसै गरी यसै गीतका प्रोड्युसर मेरो आदरणीय दाई शिव पौडेललाई पनि मैले सम्झन चाहन्छु, सम्मान गर्न चाहन्छु। दाई मार्फत हाम्रो पहिलो सहकारी भएको छ चिन्जान भएको धेरै वर्षपछि दशकौं पछि। यो गीत चाहिँ पोखराबाट काठमाडौँ जाने क्रममा बसन्तजी र म सँगै गाडीमा हुँदा दमौलीको आसपासमा सिर्जना भएको गीत हो।
0: ओहो,
1: अनि मैले चाहिँ गाडीमै चाहिँ यसको स्थायी माया गाडा भयो, एकै भित्ताको दूरी पनि आज टाढा भयो, ओहो यस्तो बन्यो मौसु भनेपछि बसन्तजीले चाहिँ गुनगुनाउँदा गुनगुनाउँदै यसको मेलोडी बनाउनु भएको।
0: अनि
1: काठमाडौँ गएपछि हामीले फिनिसिङ गर्यौं
0: रचिएको यात्राका क्रममा मनमा आएका कुराहरूलाई चाहिँ तपाईँले यो गीत मार्फतको छ।
1: मैले मैले रचेको भन्दा पनि अहिले भर्खरै अगाडि पनि मैले सेयर गरेको थिएँ, मलाई छोरेको भनौँ न ममा अवतरित भएको गीत हो यो। मैले कुनै डायरी समाएर कापी कापी कलम हातमा लिएर लेखेको होइन, मलाई त्यस्तो झुलिङ्गो
0: संकलन भन्दा फरक परेन
1: त्यस्तो। अब सङ्कलन त कसरी सङ्कलन भन्ने, मलाई कसैले दिएको होइन, व्यक्तिले दिएको होइन, यो चैतन्यले दिएको हो। अब अनि त्यसपछि चाहिँ मैले अलि लामो समय लगाएर फिनिसिङ गरेँ गीत पनि, जस्तै बसन्तजीले हामीले गर्ने मेलोडी कम्पोज भइसकेपछि एउटा हाम्रो श्यामजीलाई श्याम क्षेत्र शैलीज्यू लोकप्रिय साउन्ड इन्जिनियर हुनुहुन्छ, एकदमै सशक्त मिठो एरेन्जर पनि हुनुहुन्छ, यो गीतको प्राण पनि उहाँले भरिदिनु भएको छ, एरेन्जमेन्ट मार्फत ब्युटिफुल एरेन्ज गर्नु भएको छ। उहाँसँग गएपछि अनि मलाई चाहिँ अलिक मजाले लेख्नु मन लाग्यो, त्यसपछि फिनिसिङ गर्नु मन लाग्यो। करिब चार पाँच महिना जति हामीले मैले होल्ड गरेर यही ठाउँबाट जहाँबाट मैले गीत अहिले हजुरसँग बोलिरहेको छु यही तर्फमा यहीँ बसेर फिनिसिङ गरेको गीत हो। आज कस्तो सम्झेको यो सम्झेक पनि मैले सेयर गर्न चाहे।
0: पक्कै पनि खुसी लाग्यो तपाईँसँग कुरा गर्न पाउँदा, र विशेष गरी पछिल्लो समय गीत संगीतमा आएका विकृति विसंगति भन्छन् तर तपाईँहरू जस्ता स्रष्टा सर्जकले ती चाहिँ लोक संगीतको एउटा बिडोलाई थामिरहनु भएको छ, विकृति विसंगतिलाई परास्त गर्नका लागि यस्ता खालका गीतहरूले चिर्छन् जस्तो लाग्छ। र यी नै गीतहरू बजारमा आउँदै गर्दा कति आम श्रोतालाई बसन्त थापा अनि प्रहलाद सुवेदीहरूको कुनै समय यो शुरूआती दिनहरूमा जोडीको रूपमा उदाउनु भएको थियो, सबैले जोडीका रूपमा लिन्थे र तपाईँहरूको यो जोडी अझै पनि निरन्तर रूपमा अगाडि बढ़ि नै रहेको छ। तपाईँ शब्द लेख्ने, बसन्तजी गुनगुनाउने, गाउने, यी सबै कुराहरूको त मिलेको छ। अझै यसमा हाम्रो एक नारायणजीहरू जोडिँदाखेरि, याम छेत्रीहरू जोडिँदाखेरि छुट्टै मजा आउँछ होइन।
1: एकदमै दाइ, मैले सम्झिन चाहे ती दिनहरू जब रेडियो सिटीमा स्वरका सुन्दर कार्यक्रम चन्द्रमणि गौतम दाई र सन्देश खड्का दाईलाई पनि मैले सम्झाउन चाहन्छु, सम्मान गर्न चाहन्छु। मेरो बसन्तजीको याम छेत्रीजीको सुरुवाती साङ्गीतिक क्षणमा हामी त्यति धेरै जान्दैनथ्यौँ होला, तर हामीलाई हजुरहरूले दिएको हौसला यति प्रिय थियो कि त्यो हौसलाले पनि हामीलाई यो यात्रा यति लामो हुनुमा एकदमै ठुलो भूमिकाको काम गरेको थियो, धेरै प्रेरणा दिएको थियो। यो दाईहरूलाई पनि समग्र लोक सङ्गीतलाई, नेपाली लोक भाकालाई मात्रै नभएर हामी जस्ता उदयमान सर्जकहरूलाई पनि यहाँहरूले सधैँ एउटा प्लेटफर्म दिनुभयो, त्यो अहिलेसम्म पनि जारी छ, यति खुसी लाग्छ दाई। त्यसको लागि म अहिले यसै कार्यक्रम मार्फत पनि यहाँप्रति एकदमै हार्दिक आभार प्रकट गर्न चाहन्छु। अवश्य पनि बसन्तजीसँग निकै मिठो लामो सहकार्य छ, यो अब जाहिर नै रहनेछ, जहिलेसम्म सास रहनेछ त्यहाँसम्म
0: पशुपति म्युजिकबाट नै निकाल्नुको कारण उहाँसँग यो गीत सुनाइसकेपछि पशुपतिका शिवजीले यो गीत म गर्छु भन्नुभयो कि के भन्नुभयो, कसरी पशुपतिको म्युजिकसँग जोडिन पुग्यौं हामी प्रहलाद?
1: हामी चाहिँ यस्तो छ बसन्तजीको, हाम्रो चाहिँ के छ भने हामीले आफूले बनाएका केही गीतहरू हामी रेकर्डिङमा चलाइदिने के गर्ने नभनिकन पनि केही गीतहरू रेकर्ड गरेर राखिराखेका हुन्छौँ
0: हजुर,
1: त्यो जस्तो मैले पनि प्रकाशन गर्न सक्छु, बसन्तजीले पनि सक्नुहुन्छ, त्यो हाम्रो आपसी समझदारीमा सल्लाहमा हुन्छ। त्यसै क्रममा यो रेकर्ड भएको गीत हो, पछि शिव दाईसँग पनि बसाइमा हाम्रो सङ्गत हुने बेला बेलामा भेटघाटमा हामीले सुनाउँदा दाईले यो गर्छु नि त भन्नुभयो, यत्रो समय भएको सङ्गत गरेको सहकार्ने अवसर जुटिया छैन भनेपछि हुन्छ नि त गरौँ भनेर अनि दाईले गर्नुभएको हो।
0: अब यो अलिकति गाउने पक्षमा बसन्त र पछिल्लो समय असाध्यै मिठो आवाजमा स्वर भर्ने मेलिना राईको आवाज छ होइन,
1: एकदमै दुवैजनाले मिठो एकदमै मधुरतापूर्वक गाउनु भएको छ। एरेन्जमेन्ट मिक्सिङ मास्टरिङ हाम्रो प्रिय मित्र श्याम छुद्राचार्यले गर्नुभएको छ, त्यो पनि यस्तै मिठो छ स्टुडियो प्रिजमा सबै काम। हजुर हजुर भिडियो पनि हेरे, भिडियोमा सुनिलजी सुनिल छेत्रीजी र हाम्रो मिता ढुङ्गाना बहिनीले पनि एकदम मिठो काम गर्नुभएको छ, सम्पूर्ण प्राविधिक टिमले पनि मिठा मिठा दृश्यहरू सहित मिठो नृत्य मिठो अभिनय पाएका छौँ। मलाई सबै किसिमले अब आफ्नो सिर्जना भएर भनेको त होइन, म एउटा आम दर्शक श्रोता भएर हेर्दा पनि मैले इन्जोय चाहिँ गरेँ होइन, यो मेरो मबाट डिटेज राखेर हेर्दा पनि मलाई मजा आयो
0: एकदम खुसी लाग्यो। अनि यो गीतको अन्तिममा विशेष धन्यवाद म अर्जुन बोहरा हुनुहुँदो रहेछ, अर्जुन बोहरा पनि छुटाउने नहुने नाम हो हामीले यसरी कुराकानी गर्दै गर्दा।
1: हजुर हजुर अवश्य पनि अर्जुनजी पनि हाम्रो मेरो साङ्गीतिक जीवनमै जोडिएको मित्र हुनुहुन्छ, हामीसँग कुनै गीतमा जोडिँदा पनि होस् नजोडिँदा पनि उहाँ यसै पनि जोडिनु भएको हुन्छ भावनाको हिसाबले। यो गीत चाहिँ पशुपति म्युजिकबाट शिव राईसँग पुग्नुमा अर्जुनजीको पनि एउटा मिठो भूमिका छ, अर्जुनजीलाई पनि मैले सम्झाउन चाहे।
0: ल एकदम खुसी लाग्यो, आज धेरै समयपछि हुन त रेडियो काठमाडौँमा हामीले धेरै पटक पनि बसेका छौं गफ गरेका छौं, फेरि अब काठमाडौँ आइसकेपछि त्यसरी नै प्रत्यक्ष रूपमा भेटेर चिया अथवा एउटा गफ गर्दै हामीले इन्द्रणीको बसाईलाई अगाडि बढाउन सक्छौं। र आज इन्द्रणीको बसाईमा रहेर यो नयाँ गीतका सन्दर्भमा प्रहलादले आफ्ना कुराहरू जोडिदिनु भयो, असाध्यै मिठो संयोग पनि मिलेछ। आज गृह जिल्लामै तपाईँ रहिरहँदा ती उकाले ओह्राली भन्ज्याङ चौतारीको चाहिँ सेरोफेरोमा त्यो एक किसिमको प्रकृतिको आनन्द लिँदै गाउँ बस्तीमा हुनुहुन्छ, तपाईँ अझ प्रकृतिसँग रमाउने मान्छे हो, हुन त सारा नेपाली अथवा विश्व जगत नै प्रकृतिसँग रम्छ, तपाईँ अझ प्रिय हुनुहुन्छ प्रकृतिसँग। तपाईँका सामाजिक सञ्जालमा हेर्दै गर्दा तिनै उकाली ओह्राली गाउँ बस्ती अनि ती जंगलका बीचबीच भागहरूमा गएर साथीहरूसँग चाहिँ तपाईँहरूले गुनगुनाएका कुराहरू मैले त्यो सामाजिक सञ्जालमा देखिरहेको हुन्छु, कहिलेकाहीँ मलाई पनि लोभ लाग्छ बसन्त प्रहलाद एकनारायणजीहरू अर्जुनजीहरू यसरी जाँदै गर्दा मैले पनि कहिलेकाहीँ सँगै जान पाए हुन्थ्यो जस्तो लाग्छ कि मलाई पनि।
1: अब सुरेन दाई छिट्टै दिन आओस्, प्रकृतिसँग एकाकार हुनुको प्रकृतिको सम्मोहनमा सम्मोहित हुनुको मोहित हुनुको त्यो आफूलाई डिजल्भ गर्नुको मजा नै बेग्लै छ दाई, त्यसलाई बाँचेर मात्रै जिएर मात्रै अनुभव गर्न सकिन्छ, अवश्य पनि छिट्टै जोडिन पाऊ। प्रकृतिमा जुन शान्ति छ जुन सौन्दर्य छ जुन मौनता छ त्यसको सौन्दर्य त्यसको मजा पनि एकदमै अलौकिक छ, छिट्टै जोडिन पाऊ र दाईप्रति मेरो एकदमै विशेष आभार, हिजोदेखि हामीसम्म अहिलेसम्म पनि हामीलाई प्रेमले जोडाइरहनु भएको छ, हाम्रो गीतहरू आउँदा सम्झिनुहुन्छ, यो बसाइको लागि पनि मलाई फोन गर्नुभयो सम्झिनुभयो, एकदमै हृदयदेखि आभार प्रकट गर्ने दाई। अवश्य पनि काठमाडौँ आएर चिया गफमा पनि गफ गर्न पाइयोस्, रेडियोमा पनि गफ गरौँला र हामीलाई सुन्ने श्रोतासँग पनि फेरि जोडिउँला र सम्पूर्ण श्रोतालाई पनि हिजोका दिनमा जसरी यहाँहरूले हाम्रा सामान्य सिर्जनाहरूलाई पनि प्रेम दिएर एकदमै लोकप्रिय बनाइदिनु भयो, त्यसै गरी हाम्रो एउटा यो मिठो प्रयासलाई पनि सुनेर हृदयबाट प्रतिक्रिया दिएर यहाँलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिएर हामीलाई साथ दिनुहोला भने विनम्र आग्रह।
0: यहाँलाई धन्यवाद छ, जाँदा जाँदै अब हामी यही गीत छोड्दै अब हामी बिदा हुँदैछौ र तपाईँको दिन एकदम शुभ रहोस्, एकै बित्ताको दूरी हामी तपाईँसँगको कुराकानी पछि आम श्रोतालाई राख्छौ। हुन्छ यो छोटो संवादमा जोडिनु भयो धन्यवाद है त।
1: हस् दाई धेरै धेरै धन्यवाद।
0: हस् नमस्कार छ, रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित कार्यक्रम इन्द्रणीमा हुनुहुन्छ, देशैभरका रेडियोबाट इन्द्रणी प्रसारणमा रहेको छ। मैले असाध्यै सुमधुर शब्दहरू कोर्ने प्रकृतिसँग नजिक रहने अनि नेपाली गीत सङ्गीतलाई माया गर्ने उहाँका असंख्य गीत नेपाली सांगीतिक बजारमा छन्, उहाँले शब्द कोर्नुभएका होइन, र अहिले पछिल्लो समय एकै बित्ताको दूरीका सन्दर्भमा जानकारी गराउँदै यो गीत सबैलाई सुन्नको लागि आग्रह पनि गर्नुभएको छ। अब ढिला गर्दिन, पशुपति म्युजिकले बजारमा ल्याएको एकै बित्ताको दूरी यो समयमा।

0: देशै भरकारी रिवाट इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ। एकै बित्ताको दूरी पनि टाढा भयो बसन्त थापा र मेलिना राईको आवाजमा प्रलास विधिको शब्दभित्र पशुपति म्युजिक प्रालीले बजारमा प्रस्तुत गरेको नयाँ गीतलाई सुनायौं र यसमा सुनिल छेत्री गीता ढुङ्गानालाई हामीले भिडियोमा भेट्न सक्छौं। असाध्यै राम्रो ठाउँमा छायांकन गरिएको छ। गीत पनि असाध्यै सुमधुर मिठो छ। यो गीतको लागि सफलताको शुभकामना सम्पूर्ण टीमलाई दिँदै आज हामी विभिन्न आज हुने कार्यक्रमका सन्दर्भहरू पनि जोड़िरहेका छौं र यसै सिलसिलामा अब हामी विशेष गरी मैले भनिसकेको छु र आज पनि केही गीतहरू विमोचन हुँदैछन् र ती सन्दर्भहरू पनि इन्द्रणी मार्फत हामी जोड्छौं भन्न मैले तपाईँलाई भनिसकेको छु र यतिखेर भने हाम्रो टेलिफोन सम्पर्कमा राष्ट्रिय लोक संचारकर्मी नेपाल उपत्यका समितिका सचिव सञ्जय पोखरेल हुनुहुन्छ र आज राष्ट्रिय लोक संचारकर्मी नेपाल उपत्यका समितिको आयोजनामा गीत विमोचन हुँदैछ र यतिखेर अब ढिला नगरिकन म सञ्जयलाई इन्द्रणीको श्रृंखलामा स्वागत गर्न चाहन्छु। सञ्जयजी यहाँलाई स्वागत छ इन्द्रणीमा। अनि आराम हुनुहुन्छ नि?
1: ठिकै छ सर।
0: अनि कता अहिले ठ्याक्कै कता अब कार्यक्रमको उसमा नै जोडिनु पर्यो?
1: म अहिले ठ्याक्कै अफिसमा छु।
0: अब फुल जस्तै बोल्दै गीत होइन?
1: हजुर,
0: फुल जस्तै पहेँलै। यो आज विशेष समारोहको बीचमा यसको विमोचन हुँदैछ। संसारकर्मी नेपालले पछिल्लो समय हराउँदै गएको यो संस्कृति भन्नुपर्छ, यो विमोचनको यसलाई बिउताइरहेको छ। कहिले केन्द्रीय कमिटिले गर्छ, कहिले उपत्यकाले गर्छ र आज उपत्यका समितिको आयोजनामा यो गीतको विमोचन हुँदैछ। यसका सन्दर्भहरू गीत जोडिदिनुहोस् न पहिला।
1: आज चाहिँ हामी फुल जस्तै पहेँले भन्ने गीतको विमोचन गर्दैछौ। यो चाहिँ एकदमै चर्चित गायिका रञ्जिता विश्वकर्माको आवाज हो। उनकै प्रस्तुतिमा यो गीत उनले आफैले निकालेको गीत हो। यो गीतको चाहिँ आज हामी विमोचन गर्दैछौ। खेम सेन्चुरी, लोकप्रिय गायक खेम सेन्चुरी र रञ्जिता विश्वकर्माले गाएको गीत हो भने प्रकाश सपुत र अञ्जली अधिकारीको जोडीलाई फेरि यो गीतको भिडियोमा हामीले देख्न पाइन्छ यो पालि चाहिँ। अनि विक्रम बाबु विश्वकर्माले चाहिँ यसको शब्द लेख्नु भएको छ भने संगीत संयोजन चाहिँ एचबीएन किस्मतजीले गर्नुभएको छ यो गीतको चाहिँ।
0: भनेपछि आज यो गीतको विमोचन हुँदैछ, यसमा चाहिँ भनिसक्नुभयो यहाँले, यसमा चाहिँ विशेष गरी खेम सेन्चुरी र रञ्जिता विश्वकर्माको आवाज छ होइन?
1: हुन्।
0: अब यो भिडियोका सन्दर्भमा पनि अलिकति जोडिदिनुहोस् न, यहाँ प्रकाश सपुतदेखि लिएर अब धेरै जोडिनु भएको छ।
1: प्रकाश सपुत हुनुहुन्छ, त्यस्तै अञ्जली अधिकारी हुनुहुन्छ, दुईजनाको सुपरहिट जोडी पनि हो प्रकाश सपुत र अञ्जली अधिकारीको भने। भिडियोको निर्देशन चाहिँ एकिन्द्र सारा शंकरले गर्नुभएको छ। भिडियोको निर्देशन चाहिँ त्यस्तै छायाङ्कन नवराज उप्रेतीले गर्नुभएको गीत हो यो चाहिँ। आज हामी यो गीतको विमोचन गर्दैछौ। अबको केही बेरमा नै रञ्जिता विश्वकर्माको प्रस्तुतिमा रहेको यो
0: यो
1: 16 खुट्टेमा रहेको एन्ड्रिस क्याफेमा
0: हुँदैछ। यसको एन्ड्रिस क्याफेमा हुँदैछ
1: हजुर
0: पक्कै पनि। अब अन्य चर्चित कलाकारहरू को को हुनुहुन्छ के छ?
1: त्यस्तै राष्ट्रिय लोक तथा दोरगीत प्रतिष्ठानको महासचिव हुनुहुन्छ शिव हमाल, अनि राष्ट्रिय लोक संगीत कर्मी संघका अध्यक्ष प्रकाश कटुवा लगायतका विभिन्न चर्चित कलाकारहरू पनि त्यहाँ उपस्थित हुने कार्यक्रम रहेको छ आज।
0: ल, एकदम खुसी लाग्यो। संसारकर्मी नेपालले जसरी पछिल्लो समय विकृति विसङ्गतिमाथि आएका विभिन्न कुराहरूका बारेमा चाहिँ औलाउँदै आएको छ र नेपाली लोकदोहोरीको क्षेत्र व्यवस्थित बन्नुपर्छ भनेर निरन्तर संसारकर्मीहरूले आवाज उठाइरहेको अवस्था छ र सातै प्रदेशमा संसारकर्मी नेपाल छ, सँगै काठमाडौँको लागि उपत्यका समितिले पनि विविध कार्यक्रमहरू गरिरहेको छ, कहिले रक्तदान कहिले के, यी विविध कार्यक्रमहरूमा यहाँहरू जोडिरहनु भएको छ। यसको लागि हामी एकदम तपाईँहरूलाई अझ सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौ। यसरी नै भोलिका दिनहरूमा कलाकारका गीत संगीतहरूलाई प्रमोशन गर्नेदेखि लिएर विभिन्न ठाउँहरूमा चाहिँ पुर्याउनेको लागि चाहिँ संसारकर्मी नेपालले भूमिका खेल्ने नै छ, त्यो विश्वास हामीले लिएका छौं र थोरै समय यो उसमा जोडिनुभयो यसको लागि म तपाईँ लगायत सबैलाई म धन्यवादसँगै यो कार्यक्रमको सफलताको शुभकामना पनि दिन्छु। र यो गीत युट्युबमा आइसकेको छ कि छैन, के छ
1: यो? आज होइन, आज नै रिलिज हुन्छ एकैचोटि।
0: भनेपछि यो अहिले प्रिमियरको रूपमा राखिएको छ 1 बजेलाई। होइन रञ्जिता विश्वकर्माको मैले भर्खर युट्युबमा हेर्दै थिएँ अपकमिङ भनेर यहाँ लेखिएको छ यो चाहिँ एक बजे प्रिमियर हुँदैछ विमोचनसँगै ल एकदम म एकदम सञ्जय पोखरेलजी यहाँलाई म धन्यवाद दिन चाहन्छु इन्द्रणीको बसाईमा आएर फूल जस्तै पहेँलाई बोलको यो गीतका सन्दर्भ आज हुने विमोचनका सन्दर्भमा आम श्रोतालाई जानकारी गराउनु भयो यसको लागि धन्यवाद छ तपाईँलाई
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद
0: धन्यवाद छ मैले भर्खरै राष्ट्रिय लोक संसर्ग नेपाल उपत्यका समितिका सचिव सञ्जय पोखरेलसँग रञ्जिता विश्वकर्माको प्रस्तुतिमा फूल जस्तै पहेँलाई आज बजारमा आउँदैछ यो गीत एक बजे युट्युब मार्फत प्रिमियर हुँदैछ र आज यसै गीतको विमोचन अहिले 12 बजे स्वर खुट्टेमा हुँदैछ यो जानकारी गराउँदै हुनुहुन्थ्यो सञ्जय पोखरेलले यहाँलाई पनि म धन्यवाद दिन चाहन्छु अब भने हामी अर्को कुनै एउटा गीत राख्छौ बाहिर ईशा हुनुहुन्छ टेक्निकलमा उहाँले हुन्छ भन्नुभएको छ ढिला गर्दिन आज शुक्रबार हो स्टुडियोमै अतिथि नभए पनि आज म विभिन्न साथीहरूसँग कुराकानी गरिरहेको छु निकै रमाइलो यात्रा अगाडि बढ़िरहेको छ अब ढिला नगरौं राख्दैछु गीतलाई

देशै भरका रेडियोबाट इन्द्रणीको श्रृंखलालाई सुनिरहनु भएको छ। आदरणीय श्रोता, हामी काठमाडौँबाट बोलिरहेका छौं। म चन्द्रमणि तपाईँको साथमा काठमाडौँबाट टेक्निकल सपोर्टमा ईशा धमला, अनि देशै भरका रेडियोमा रहेर यो आवाजलाई दूरदराज कुना कन्दरा रस्ती बस्तीसम्म पुर्याउन साथ दिइरहनुभएका तमाम मेरा प्यारा प्यारा साथी यहाँहरू सबैलाई मन नमन गर्न चाहन्छु। आज शुक्रबारको बिहानीको समयमा सुमधुर गीत संगीतका बानकीहरू सुनाइरहेको छु। धेरै भन्दा धेरै साथीहरूले हामीलाई कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ, यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु। र यतिखेर पनि धेरै भन्दा धेरै साथीहरूले साथ दिँदै गर्दा यतिखेर हाम्रो सुनिता दाहाल रेग्मी एकदम पुरानो साथी हुनुहुन्छ, रेडियोलाई सुन्ने र आज धेरै लामो समयपछि म कार्यक्रम सुन्दैछु, निकै रमाइलो भइरहेछ। पहिला पहिला जस्तो श्रोता साथीहरू आउनुहुन्न कि क्या हो भन्नुभएको छ, होइन होइन आउनुहुन्छ, जसरी तपाईँ आज आउनुभयो त्यसरी नै हाम्रा धेरै साथीहरूले रेडियो सुन्नुहुन्छ, कति साइलेन्ट बस्नुहुन्छ, कति भने हामीलाई टेलिफोन गर्नुहुन्छ, जस्तै तपाईँले पनि सामाजिक सञ्जालमा म कार्यक्रम सुन्दैछु भनेर लेख्नुभयो, यस्तै नै हो सुनिताजी, धेरै साथीहरूले सुन्नुहुन्छ, पुराना साथीहरू पनि आउनुहुन्छ। तपाईँले कमेन्टमा हेर्नुहोस् त, तपाईँले सबै तपाईँकै बेलाका साथीहरूलाई भेट्न सक्नुहुन्छ। हो, इन्द्रणीको बसाइले अगाडि बढाउँदै गर्दा हामीलाई धेरै भन्दा धेरै साथीहरूले सम्झिरहनु भएको छ। मनकुमारी कान्छी कुलुङले पनि मिस यु अल भन्नुभएको छ। मिलन मार्सकले सुन्दर आवाजको धनी आदरणीय चन्द्रमणि दाजी नमस्कार, म पनि इन्द्रणी सुन्दैछु, सम्झना यथावत छ भन्नुभएको छ। जनक रजाली मगरले पनि कार्यक्रम सुन्दै गर्दा सबैलाई सम्झना, अब बज्ने गीत चाहिँ सुनाउन चाहन्छु भन्नुभएको छ। राजन खड्काले पनि इन्द्रणी सुन्दैछु, हेलो हेलो नमस्कार भन्नुभएको छ। हस्, यहाँलाई पनि म धन्यवाद भन्न चाहन्छु, कार्यक्रम सुनेर हामीलाई साथ दिइरहनु भएको छ। सँगसँगै अन्य धेरै साथीहरू हुनुहुन्छ, जस्तै हाम्रो दिलु सानो याम्फूले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। गणेश नेपाली सम्झनाले परिवर्तन सम्भव छ, भारतको चेन्नईबाट तपाईँलाई सुन्दैछु, घर मेरो डोटी भन्नुभएको छ। अनि जीवन छेत्रीले पनि यतिखेर हामीलाई चाहिँ गुल्मीबाट सुन्दैछु, म जीवन थापा छेत्री र सामुदायिक रेडियो स्काई मार्फत इन्द्रणी धन्किन्छ यहाँ भन्नुभएको छ। अनि रामजी घिमिरेले नमस्कार सबैमा सम्झना, म चितवनबाट तपाईँलाई सुन्दैछु भन्नुभएको छ। सृजना मुखियाले सबै साथीहरूलाई धेरै धेरै सम्झना माया भन्नुभएको छ। टेकाराम सुनवार जो तिनजुरे मिडिया ग्रुपको मेम्बर, रामेसाब घरबै अहिले काठमाडौँबाट सबैलाई सम्झना कार्यक्रम सुन्दैछु भन्नुभएको छ। गगन बैतडीले पनि कार्यक्रमलाई बेंगलोरबाट सुन्दै हुनुहुन्छ। गुल्मीको शीला शर्मा आचार्यले पनि गुड मर्निङ चन्द्रमणि दाई, म पनि सुन्दैछु भन्नुभएको छ। तीर्थ राईले पनि चाहना मिडिया ग्रुपको सदस्य शंख सभा खाँदबारीबाट, म तीर्थ राई कार्यक्रम राम्रो लाग्छ, मिठा मिठा गीतहरू बजिरहेछ, नमस्कार भन्नुभएको छ। अनि नमस्कार, म पनि सुनिरहेछु, बजाङको बेथर चिर घर भए अहिले म विदेशबाट सुन्दैछु, मेरो नाम नरेश विष्ट, मेरो नाम सबै नेपाली आमा बाबु दाजुभाइ दिदी बहिनीहरू सबैलाई सम्झना सुनाइदिनुहोस् भन्नुभएको छ। चञ्चली कुलुङ शर्मिलाले पनि मिस यु अल भन्नुभएको छ। बिन्दा भट्टराईले पनि नमस्कार, म पनि सुन्दैछु दाई, प्रोग्राम हेर्दैछु फेसबुक लाइभमा भन्नुभएको छ, अनि सबैलाई उहाँले सम्झना गर्न चाहनुभएको छ। पूर्ण बहादुर मगरले पनि घर रोल्पा हो, अहिले म मलेसियाबाट सुन्दैछु, सम्झना भन्नुभएको छ। विमला भुजेलले काठमाडौँबाट सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। रोमन मोक्तान तामाङले पनि भोजपुर घर भई अहिले सात समुद्रवादीबाट सुन्दै हुनुहुन्छ। राधिका चौलागाई हाम्रो दिदी हुनुहुन्छ, दिदीले पनि सरस्वती नगर चाबहिलबाट कार्यक्रमलाई सुन्दै रहेको जानकारी। मनोज सुन्दासले सिन्धुलीबाट सम्झना, ढकाल धर्मराजले कार्यक्रम सुन्दै हुनुहुन्छ, झापाकी बहिनी नम्रता दुलाल, भाइ सुजन ढकाल, धरान गणतन्त्र एफएम की पुरानो आरजे सम्झना सुब्बा, सँगै रोल्पाको साथी निशान्त रोका मगर, इलामकी सानी बुनो अनिसा गौतम, काठमाडौँको पुरानो मीडिया प्रेमी दाई लोक श्रेष्ठलाई जन्मदिनको शुभकामना, घर परिवारलाई सम्झना भन्नुभएको छ। अनि राइनी राजकला, हेलो हेलो नमस्कार, म पनि सुन्दैछु, शङ्ख सभाको मान्छे सोलुखुमुबाट इन्द्रणी सुन्दा छुट्टै रमाइलो, प्रकृतिसँग रमिरहेको छु भन्नुभएको छ। एकेन्द्र बहादुर भण्डारीले सबैलाई सम्झना, 97008048 कल गरेर साथी बन्न सक्नुहुन्छ भन्नुभएको छ। एउटा गीत राख्छु अनि प्रस्तुतिको बीट मार्न आउँछु, कार्यक्रमलाई सुन्दै रहनुहोला।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्क का लागि हिमालय स्टोर बाल मंदिर अगाडि नीरज स्टोर सब्जी मंडी नजिक र प्रवेश श्रृंगार दूरसंचार देखि पश्चिम तर्फ
2: एक हप्ता देखि यो दात देखेको देखि छ फेरि छोरा छोरीको दात पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिने सेवाहरू
4: दात सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दात मिलाउने
4: शल्यक्रिया गरेर दात निकाल्ने
2: खाली ठाउँमा दात भर्ने
4: दुखेको दातलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटेरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दात तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-5590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन भाइला
6: लखर लखर कहाँ हिनिस्
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
7: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498 87741

0: 6.9 को सांदा डिस्प्ले AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। ओडा स्तरबाट निर्वाचित दलित महिला जनप्रतिनिधिहरूको नेतृत्व विकास कार्यशाला आज घोराईमा सम्पन्न भएको छ। जागरण मीडिया सेन्टरको आयोजनामा घोराईमा भएको कार्यक्रममा घोराई उपमहानगरपालिकाका 19 ओडाका दलित महिला जनप्रतिनिधि र कार्यपालिका सदस्य तथा अन्य सरकारी निकायको सहभागिता रहेको थियो। कार्यक्रममा संविधान सभा सदस्य दलित अधिकार कर्मी कमला विश्वकर्माले अधिकारका कुरा संविधानले व्यवस्था गरे पनि वास्तविक रूपमा व्यावहारिक कार्यान्वयनमा समस्या रहेको भन्दै त्यसका लागि सबैको हातेमालो हुन जरूरी रहेको बताउनुभयो। कार्यक्रममा दलित महिला जनप्रतिनिधिहरूले ओडा स्तरमा आफूहरूलाई अझै पनि विश्वास नगरेको, पार्टीभित्र र बाहिर अवसरका लागि निकै संघर्ष गर्नुपरेको लगायतका कुराहरू उठाउनु भएको थियो।

0: भालुबाङमा आयोजना गरेको कानून बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण सम्बन्धी अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आगामी वर्षको नीति कार्यक्रम तथा बजेट निर्माणको तयारी तीव्र रूपमा अघि बढ़ाइएको बताउनुभयो। प्रदेश सुशासन केन्द्रका प्रमुख कार्यकारी निर्देशक उदिर प्रसाद न्यौपानेको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश सरकारका मन्त्री, संसदीय समितिका सभापति तथा प्रदेश सभा सदस्यको सहभागिता रहेको थियो। प्रदेश सरकारले आगामी बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर निर्माण गर्ने तयारी गरेको छ। चालू खर्च नियन्त्रण, पूँजीगत खर्चको प्रभावकारिता वृद्धि, सार्वजनिक खर्चमा मितव्ययिता तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ। यातायात व्यवस्था विभागले देशभर सम्पूर्ण सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक लगाएको छ। विभागले बढ़दो ट्राफिक जाम, वायु प्रदूषण र सड़कको चापलाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सवारी दर्ता रोक्ने निर्णय गरेको र नयाँ दर्ता रोक्ने निर्णय गरेको सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 24 उपदफा 3 अनुसार गरिएको हो। विभागका निर्देशक मणिराम भूषालले जेठ 7 गते जारी गरेको परिपत्र 7 प्रदेशका सम्बन्धित मन्त्रालय, भौतिक पूर्वाधार, श्रम तथा यातायात व्यवस्था मन्त्रालयहरू र देशैभरिका सबै स्थानीय तहलाई पठाइएको छ। विभागले जारी गरेको पत्रमा इन्धनबाट चल्ने मात्र नभई इलेक्ट्रिकल, विद्युतीय, सार्वजनिक सवारी साधनको समेत नयाँ दर्ता रोक्न स्पष्ट निर्देशन दिएको छ। विभागले सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 24 उपदफा 3 ले दिएको अधिकार प्रयोग गर्दै यो निर्णय गरेको जनाएको छ। उक्त ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति वा आवागमनमा पर्ने कठिनाईका कारण सार्वजनिक हितका लागि विभागले कुनै वा सबै कार्यालयलाई सवारी दर्ता रोक्न आदेश दिन सक्ने व्यवस्था रहेको छ। सोही कानूनी आधारमा टिकेर विभागले नेपाल सरकारको नीति अनुसार सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले तत्कालका लागि नयाँ दर्ता प्रक्रिया पूर्ण रूपमा बन्द गर्न प्रदेश मन्त्रालय र पालिका अन्तर्गतका कार्यालयहरूलाई पत्राचार गरेको हो। र नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हाल देशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले शुक्रबार केही जिल्लामा भारी वर्षा समेत भएको छ। आज दिउँसो कोशी मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाड़ी मुख्य भागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको केही स्थानमा मध्य प्रदेश लगायत कोशी, बागमती, गण्डकीको प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित चट्याङ मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। महाशाखा अनुसार सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो लहर हुने सम्भावना र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ। यसै गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन सहित मध्यमसँगको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। हवस् त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रेडियो राज, कस्तो राम्रो जुत्ता लगाएको। मेडिन दंगाली हो नि त राम्रो त भइहाल्छ नि
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याए यो जुत्ता
1: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो

0: कति टिक्दैन भने
1: एकपटक डङ्गालीबाट किनेर हेर न।
0: लौ त म डङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब डङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ डङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: डङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478263।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् डङ्गाली सु मेटेरियल सेन्टरमा।
4: नेपाली जुत्ता घर,
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
4: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
7: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, भुराही डाङ।
7: सम्पर्क मोबाइल नम्बर 98577175546।
8: यो दाँत दुखेर मर्नु भयो।
9: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
9: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
9: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
10: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिराउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
3: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
5: सम्पर्क फोन नम्बर 0825367577,
3: 98-41-68-47-46।
5: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
13: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
14: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
13: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
14: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
13: तालिममा दिइने विषयहरू:
14: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
13: स्पेशल सेफ तालिम,
14: जापानिज सुशी तालिम,
13: र वेट्रेस,
14: टुरिस्ट गाइड।
13: हाम्रा विशेषताहरू
14: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नु भएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
13: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
14: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
13: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
14: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
13: सम्पर्क मोबाइल 9841170909
14: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
15: यसरी त सकियो आमा तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ अब फ्युचरको बाटो कहाँ जाने हो कुन कलेज राम्रो होला गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ
16: बाबु जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु
17: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ अब के गर्ने बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ
18: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ त्यो हो दीपशिखा कलेज
17: दीपशिखा कलेजमा क्लास 11 का लागि तीन प्रमुख स्ट्रीमहरू छन् साइन्स डाक्टर इन्जिनियर आईटी प्रोफेसन बन्ने आधार म्यानेजमेन्ट बिजनेस बैंकिङ र लिडरशिपको बाटो होटल म्यानेजमेन्ट हस्पिटालिटी इन्टरनेशनल करियरको अवसर यहाँ केवल किताब पढाइ हुँदैन विद्यार्थीको आत्मविश्वास क्षमता र भविष्य निर्माण गरिन्छ
16: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज
18: फारम बुझाउने अन्तिम मिति एनजेट 9 गते सम्म प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजे सम्म भर्ना शुरू एनजेट 11 गतेदेखि एनजेट 17 गते सम्म मात्र कक्षा सञ्चालन एनजेट 18 गतेदेखि थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ प्राचार्य दीपशिखा कलेज कोराहीदाङ सम्पर्क फोन नम्बर 082-41-40-31 सम्पर्क मोबाइल नम्बर 98478-0981 र 97-76-18-807

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: सिंगर किरिस बीके विथ स्टार बीके।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-533-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
2: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
5: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान चेक। यति बेला मध्याहको 12 बजेको छ।
2: संगठनका महानिर्देशक बीच भेटवार्ता, नेपालसँग सहकार्य र सहयोगका लागि संगठन प्रतिबद्ध। भोलि गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सुदूरपश्चिम तथा लुम्बिनीमा तातो लहर चल्ने। लिबियाली संकटको राजनीतिक समाधानका लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा आह्वान, जति सक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह। र मलेसियासँगको T20 श्रृंखलामा नेपाली महिला टोलीको क्लीन स्वीप। नेपाल खबरमा अब पूरा खबर। संविधान संशोधनको बहस चलिरहेका बेला विभिन्न राजनीतिक दलका नेताहरूले सीमान्तकृत दलित महिला र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई नयाँ प्रक्रियाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड़ दिएका छन्। राजनीतिक सहभागिता मात्र पर्याप्त नहुने भन्दै क्षमता अभिवृद्धि, पहुँचको सुनिश्चितता र विद्यमान कानूनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरूको भनाइ छ। संविधानमा मौलिक हकसँग सम्बन्धित कतिपय प्रावधानहरू अझै कार्यान्वयनमा नआएको सन्दर्भमा जनप्रतिनिधिहरूले राज्यको उपस्थिति र कानूनी सक्रियताका लागि सामूहिक प्रतिबद्धता जनाएका छन्। यसैबीच संविधान संशोधनका लागि

0: जारी हुँदाको राजनीतिक संघर्ष, जनआन्दोलन, मधेस आन्दोलन र शहीदहरूको बलिदानलाई स्मरण गर्दै संविधानका संवेदनशील पक्षमा सरकार गम्भीर रहेको बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अधानोम घेब्रेयेसस बीच भेटवार्ता भएको छ। स्विजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको 79औं विश्व स्वास्थ्य सभाका क्रममा उहाँहरूबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। मन्त्री मेहताले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोससँगको भेट अत्यन्त फलदायी रहेको बताउनुभयो। भेटमा महानिर्देशक डाक्टर टेड्रोसले विश्व स्वास्थ्य संगठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताउनु भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो। यसअघि कार्यक्रममा मन्त्री मेहताले भारतीय र चिनिया समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। भोलि गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने र सुदूरपश्चिम तथा लुम्बिनीमा तातो लहर चल्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि गण्डकी प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै भोलि र पर्सी सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागमा तातो लहर चल्ने सम्भावना छ। आज सुदूरपश्चिमका पहाड़ी र तराई भेगमा तातो लहर तथा लुम्बिनीका पहाड़ी र तराई भेगमा तातो दिन हुने महाशाखाले जनाएको छ। आज बिहान बागमती र कोशी प्रदेशमा हल्का वर्षा भएको छ। सुदूरपश्चिम बाहेका अरू ठाउँमा दिउँसो पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँहरूमा, मधेस, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ़ने तथा मध्य र पूर्वमा भने केही दिन वर्षा र बदलीको सम्भावना छ। सरकारले देशभर नयाँ सार्वजनिक गाड़ीको दर्तामा रोक लगाएको छ। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाड़ी दर्तामा रोक लगाएको हो। यातायात व्यवस्था विभागले हिजो सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई पत्राचार गरेर विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। इन्धनको बढ़दो मूल्य र गाड़ीको अत्यधिक चापले सृजना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाड़ीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानूनी व्यवस्था छ। सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरेसम्मका लागि तत्काल यो निर्णय लागू हुने विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव घट्यो, चाँदीको भाव बढ़्यो, मुस्ताङको छुसाङ पातांग्या पदमार्ग स्तरोन्नति गरिँदै र कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा 3 महिना रोक लगायतका खबरहरू बाँकी नै छन्।
1: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमाडौं को भर्ना संबंधी सूचना।
2: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट, ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
1: कोर्स का विशेषताहरू 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज एतिन्जेल हामीले संविधान संशोधनमा सीमान्तकृत अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग स्वास्थ्य मन्त्री मेहता र विश्व स्वास्थ्य संगठनका महानिर्देशक बीच भेटवार्ता भोलि गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव घटेको छ भने चाँदीको भाव बढ़ेको छ। आज सुनको भाव तोलामा 100 रूपियाँले घटेर 2,93,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,93,800 रूपियाँ थियो। यसैगरी चाँदीको भाव आज तोलामा 65 रूपियाँले बढ़ेर तोलाको 5,115 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 5,050 रूपियाँ थियो। मुस्ताङको छुसाङ पातांगिया पदमार्ग स्तरोन्नति गरिन्दैछ। उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले पर्यटकीय पदमार्गको मरमत तथा स्तरोन्नति शुरू गरेको हो। स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति सीएमसीले बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 छुसाङदेखि लोगेकर दामोदर कुण्ड गाउँपालिका 5 ताङ्घ्यामसम्मको पर्यटकीय पदमार्गको मरमत तथा स्तरोन्नति गरिरहेको हो। झण्डै 9 घण्टा पैदल दूरीको बारागुङ मुक्ति क्षेत्र छुसाङदेखि लोगेकर दामोदर कुण्ड गाउँपालिका 5सम्मको पर्यटकीय पदमार्गको मरमत सुधार तथा स्तरोन्नतिका लागि एक्याप अन्तर्गत 2 समितिले अलग अलग रूपमा काम गरिरहेको एक्याप लोमाङथाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। पछिल्ला समय मुस्ताङका पर्यटकीय पदमार्ग सड़क सञ्जालका कारण मासिँदै जान थालेका छन्। कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि 3 महिना रोक लगाइने भएको छ। जिल्ला नदी जन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको हिजो बसेको बैठकले असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिनुभयो। अनुगमन समितिका संयोजक समेत रहेका पौडेलले ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड 2077 बमोजिम निर्णय गरिएको बताउनुभयो। समितिले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन स्वीकृत मापदण्ड वातावरणीय प्रभाव मूल्यांकन प्रचलित कानून बमोजिम मात्र गर्न निर्देशन दिएको छ। साथै अवैध उत्खनन संकलन तथा ओसार पसार पूर्ण रूपमा नियन्त्रण गर्न गस्ती परिचालन गरिने जनाएको छ। इजिप्ट ट्युनिसिया र अल्जेरियाले लिबियामा जारी दीर्घकालीन राजनीतिक संकट समाधानका लागि विदेशी हस्तक्षेप मुक्त र लिबियाली नागरिककै नेतृत्वमा राजनीतिक निकास खोजिनुपर्नेमा जोड़ दिएका छन्। हिजो इजिप्टको राजधानी कायरोमा सम्पन्न 3 देशका विदेश मन्त्रीहरूको बैठकले लिबियाको अस्थिरता अन्त्यका लागि यस्तो आह्वान गरेको हो। बैठकपछि जारी संयुक्त विज्ञप्तीमा संयुक्त राष्ट्र संघको अग्रसरतामा शुरू गरिएको राजनीतिक प्रक्रियालाई अगाडि बढ़ाउँदै लिबियाका राज्य संयन्त्रहरूलाई एकीकृत गर्न र जतिसक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह गरिएको छ। ती देशका शीर्ष कूटनीतिज्ञहरूले लिबियाको कुनै पनि राजनीतिक प्रक्रिया लिबियालीहरूकै नेतृत्वमा हुनुपर्ने र यसमा सबै पक्षको समावेशिता एवं सहमति अनिवार्य रहेको कुरामा विशेष जोड़ दिएका छन्। लिबियामा भइरहेको हिंसात्मक गतिविधि र राजनीतिक हत्याका घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै मन्त्रीहरूले सबै सम्बद्ध पक्षलाई अधिकतम संयमता अपनाउन र तनाव नबढ़ाउन अपील गरेका छन्। विज्ञप्तिमा बाह्य हस्तक्षेपलाई तनावको मुख्य कारकका रूपमा औल्याउँदै सबै विदेशी सेना सशस्त्र लड़ाकू र भाड़ाका सैनिकहरूलाई निश्चित समयभित्र लिबियाबाट फिर्ता गर्न माग गरिएको छ। सन् 2011 उत्तर एटलान्टिक सन्धि संगठन नाटोको समर्थनमा भएको विद्रोहबाट तत्कालीन शासक मुअम्मर गद्दाफीको पतन भएपछि लिबियामा निरन्तर राजनीतिक अस्थिरता र विभाजनको संकट देखिँदै आएको छ। अब खेल खबर। मलेसियासँगको दुई खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाली महिला टोलीले क्लीन स्वीप गरेको छ। आज भएको दोस्रो खेलमा नेपालले मलेसियालाई 7 विकेटले हराएको हो। मलेसियाले दिएको 83 रनको लक्ष्य नेपालले 16 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालकी सम्झना खड्काले नट आउट 39 रन बनाइन्। मलेसियाका नूर दानिया सुहादा, आयशा इलेजा फेरिदौज र आइन्ना हमिजले एक एक विकेट लिए। यसअघि घरेलु मैदान बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनायो। मलेसियाकी आइन्ना हमिजले 17 रन बनाइन्। पहिलो खेलमा नेपालले मलेसियालाई 2 विकेटले हराएको थियो। एसएससी महिला प्रिमियर कप र 20 एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग टी ट्वेन्टी श्रृंखला खेलेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग। राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढ़ाइने संयोजक शाहको भनाई। स्वास्थ्य मन्त्री मेहता र विश्व स्वास्थ्य संगठनका महानिर्देशक बीच भेटवार्ता। नेपालसँग सहकार्य र सहयोगका लागि संगठन प्रतिबद्ध। भोलि गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। सुदूरपश्चिम तथा लुम्बिनीमा तातो लहर चल्ने। लिबियाली संकटको राजनीतिक समाधानका लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा आह्वान। जति सक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह। र मलेसियासँगको टी ट्वेन्टी श्रृंखलामा नेपाली महिला टोलीको क्लीन

0: 99 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आइसीयू लगायत सुगर प्रेसर थाइरोइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
1: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-5560-218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हारजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-5560-734 र 082-5560-138।
12: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सडक विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू
1: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
12: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
1: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने,
12: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
1: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
5: बिरामी जाँच्ने मिति 8 जेठ 9 गते शनिबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 082-5590-847 082-5590-847।
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065523।
17: होइन भाइला, लखर लखर कहाँ हिँडेस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
18: ल ल काका, गइहाले म।
19: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
20: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडिया दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
21: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
20: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
21: यातायातको सुविधा भएको,
20: स्वच्छ खाने पानीको व्यवस्था भएको
21: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
20: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98449073033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98478416। श्री माध्यमिक विद्यालय सौडियारदा।

कुकिङ प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-568-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो गायकको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेफिक टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478263।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: राति तीन जेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562777।
4: स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
5: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
5: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: तालिममा दिइने विषयहरू
5: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
4: स्पेशल सेफ तालिम,
5: जापानिज सुशी तालिम,
4: वेट्रेस,
5: टुरिस्ट गाइड।
4: हाम्रा विशेषताहरू
5: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
4: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
5: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
4: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
5: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
4: सम्पर्क मोबाइल 98410170 98410170।
5: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
6: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
7: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
6: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
7: सम्पर्क मोबाइल नम्बर 98578442, 98578335060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
8: यसी त सक्यो आमा, तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
9: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
10: एसई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने, बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
11: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
10: दीपशिखा कलेजमा क्लास एघारका लागि तीन प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
9: एडमिसन ओपन फर क्लास इलेभेन दीपशिखा कलेज।
11: फारम बुझाउने अन्तिम मिति ZE 9 गते सम्म। प्रवेश परीक्षा ZE 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन ZE 10 गते साँझ 4:30 बजे सम्म। भर्ना शुरू ZE 11 गतेदेखि ZE 17 गते सम्म मात्र। कक्षा सञ्चालन ZE 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98-4-78-0-28-91 र 97-6-76-18-807।
12: मध्यपश्चिम जान च्याक यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपाल प्रहरले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका 2319 फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट 12 जना, काठमाडौँ उपत्यकाबाट प्रहरी कार्यालयबाट 366 जना, कोशी प्रदेशबाट 326 जना, मध्य प्रदेशबाट 730 जना पक्राउ परेका छन्। यसै गरी बागमती प्रदेशबाट 199 जना, गण्डकी प्रदेशबाट 204 जना, लुम्बिनी प्रदेशबाट 330 जना, कर्णाली प्रदेशबाट 68 जना र सुदूरपश्चिम प्रदेशबाट 84 जना पक्राउ परेका हुन्। उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकेको 825 वर्ष 2 महिना 25 दिन कैद सजाय कार्यान्वयनमा आएको छ। साथै उनीहरूबाट 21,53,69,110 रूपियाँ जरिवाना असुल उपर गरिएको छ। नेपाल प्रहरले गत वैशाख महिनामा देशभरबाट 1056 जना लागूसत कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। जसमध्ये उपत्यकाबाट 171 जना, कोशी प्रदेशबाट 206 जना, मध्य प्रदेशबाट 70

मिलिग्राम बरामद भएको छ। लागूसत कारोबार लगायतका अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भएको प्रहरी प्रधान कार्यालयले बताएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औषधि तथा उपचारका लागि आवश्यक सामग्री समेत अभाव भएपछि उपचारका लागि आएका बिरामीले थप कठिनाई भोग्नु परिरहेको छ। अस्पताल नजिक रहेका दुईवटा मेडिकलमा समेत डाक्टरले भने अनुसारको औषधि नपाएपछि महँगो पैसा तिरेर भए पनि अन्यत्र अस्पतालमा उपचारका लागि जानुपर्ने सर्वसाधारणको बाध्यता रहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका मानिस उपचारका लागि आउने मुख्य अस्पताल हो। अपरेशन गर्नका लागि आवश्यक उपचार सामग्री नभएको प्रतिष्ठानले जानकारी गराएपछि गुठीचौड नगरपालिका पाँच देवाला गाउँको माया नेपालीले नेपालगंजको भेरी अस्पतालमा एपेन्डिसाइटको अपरेशन गराउनु भएको थियो। प्रतिष्ठानका प्रशासन प्रमुख द्वन्द बहादुर शाहीका अनुसार अघिल्लो वर्ष खरिद गरेको औषधि सकिएको र यस वर्षका लागि ठेक्का प्रक्रिया अगाडि बढ़ाउन नसक्दा औषधि लगायत अन्य सामग्रीको अभाव भएको हो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। आज ऊर्जा मन्त्री पूर्वाधार मन्त्री सहित सरकारवाला संघको छलफलपछि समितिका सभापति आशिष गजुरेले बैठकका निर्णयहरू सुनाउँदै सार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएको जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिनुभएको हो। र सरकारले जेठ 14 गते बकर ईदको अवसरमा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिनुभएको हो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यसअनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएसँगै सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा छ। शनिबार र आइतबार साप्ताहिक विदा रहेकाले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको हो। अवस्त दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98477
8: र 98578 3689।
9: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो,
10: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
9: हाम्रा विशेषताहरू,
10: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
9: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
10: शान्त तथा पारिवारिक वातावरण भएको,
9: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
10: तिहार सुसार राम्रो व्यवस्था भएको,
9: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने।

0: घरकुच अस्तै माया पाउने,
1: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
2: सम्पर्क शिशु आदर्श जिल्ला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमहानगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
1: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183।
3: नेपाली जुत्ता घर,
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
4: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: পদার্থরু, কোকোনট, সোকোনট, ভিটা মিল্ক, বাটার ফ্রাইড, ক্রিম মিল্কি বাটার তথা ডাইজেস্টিভ হোল হুইট বিস্কিট।
1: হেরা হেরা হেরা যো হো হামরো চয়েস, কোকো ডাইজেস্টিভ র কুকি চাহাই নাইস
2: অডগুরি।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: 감이던 못하는 시카리움 시카리
1: पुरे दैलेख मलाई चाहियो
2: VFX सिनेमा स्कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: दिउलाले तिमीलाई अछुरी मखमल धागोले बाटेको
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
2: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ
5: सूचना श्री गणेश चित्रालय घोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले
7: आजदेखि
6: लाली बजार
8: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु
6: गुरु आमा
9: विद्यार्थी हामी रहन्छौ कहाँ विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले शिक्षक नै नभए
6: र परालको आगो
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
11: स्वदेश तथा विदेशका 5-star होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
12: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
11: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
12: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
11: तालिममा दिइने विषयहरू
12: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
11: स्पेशल सेफ तालिम
12: जापानिज सुशी तालिम
11: र वेट्रेस
12: टुरिस्ट गाइड
11: हाम्रा विशेषताहरू
12: स्वदेश तथा विदेशका 5-star होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
11: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
12: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
11: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
12: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
11: सम्पर्क मोबाइल 9841017099 9841017099
12: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
13: मध्यपश्चिम चाङ च्याक यति बेला दिउँसोको 2 बजेको छ

दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सल्यानमा पशु चौपायामा लाग्ने शंकास्पद अज्ञात रोगको प्रकोप देखिएको छ। जिल्लाको कुमा गाउँपालिका र सिद्धकुमा गाउँपालिकाका विभिन्न ओडामा रोग फैलिँदा सयौं पशु चौपाया बिरामी परेका छन्। कुमाख गाउँपालिका 1, 4 र 6 का करिब 35 घरदुरीका किसानले पालिका करिब 300 गाई भैंसी तथा भेड़ा बाख्रामा रोगको लक्षण देखिएको छ। यस्तै सिद्धकुमा गाउँपालिका 5 मा पनि 25 घरदुरीका पशु चौपाया धमाधम बिरामी पर्न थालेपछि किसान चिन्तित बनेका छन्। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार गाई तथा भैंसीमा मुख खुट्टा र गिजामा घाउ खटिरा आउने, ज्वरो आउने, रियल काट्ने तथा घाँस नखाने समस्या देखिएको छ। कार्यालयले कुमाक क्षेत्रमा खुरेत रोगको संक्रमण भएको आशंका गरेको छ भने सिद्धकुमाक क्षेत्रमा लम्पी स्किन रोग फैलिएको हुन सक्ने जनाएको छ। रोग फैलिन थालेपछि पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान तथा पशु पंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको प्राविधिक टोली प्रभावित क्षेत्रमा पुगेर नमूना संकलन गरेको छ। संकलित नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको कार्यालयको भनाइ छ। नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका 2,319 जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट 12 जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट 366 जना, कोशी प्रदेशबाट 326 जना, मध्य प्रदेशबाट 730 जना पक्राउ परेका छन्। यसैगरी बागमती प्रदेशबाट 169 जना, गण्डकी प्रदेशबाट 204 जना, लुम्बिनी प्रदेशबाट 330 जना, कर्णाली प्रदेशबाट 68 जना र सुदूरपश्चिम प्रदेशबाट 84 जना पक्राउ परेका हुन्। उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूले तोकिएको 825 वर्ष 2 महिना 25 दिन कैद सजाय कार्यान्वयनमा आएको छ। साथै उनीहरूबाट 21,53,69,110 रूपियाँ जरिवाना असुल ओपर गरिएको छ। नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट 1,056 जना लागूसत कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। जसमध्ये उपत्यकाबाट 171 जना, कोशी प्रदेशबाट 206 जना, मध्य प्रदेशबाट 70 जना, बागमती प्रदेशबाट 100

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। आज ऊर्जा मन्त्री पूर्वाधार मन्त्री सहित सरकारवाला संघको छलफलपछि समितिका सभापति आशिष गजुरीले बैठकका निर्णयहरू सुनाउँदै सार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिनुभएको हो। उहाँका अनुसार मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्छ। त्यसैले समितिले यसको तत्काल समाधान खोज्न पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको हो। पश्चिम नेपालमा जारी युद्धका कारण इन्धन बिटुमिन लगायतका अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्याधिक वृद्धि भएको र यसले नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष रहेको छ। अवस्थ दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली जीबी रोड खोराहीदाङ
4: फोन 562-5121
1: सम्पर्क मोबाइल
3: 98-578-32819 र 98-578-32223।

0: no eat like pro
1: rasita pao from two and four
2: sa yasma hamro patro
3: nepal ma sarvadhik download gariyeko hamro patro app tapai ka lagi sadhai sajilo sabai sajilo tapai pani download garnu ho kinaki yasma sabai cha
4: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
5: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तुतु डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
4: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
6: शुद्ध महका लागि कहाँ जाने त?
7: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
6: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
8: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
9: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848820440।
8: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाक तथा उपचार सेवा।
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाक तथा उपचार सेवा।
11: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
8: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
10: सम्पर्क फोन 082-5990-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।

0: स्वास्थ्य पोलिक्लिनिक हस्पिटल रोड घराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
3: वरिष्ठ छाला तथा युनिट विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
4: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोट, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
4: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार।
0: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-585-923, 98-478-1617 र 98-478-3543।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466, 98-29-81-50-53।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायानेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जैद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपीडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
6: खुशीको खबर
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
9: उपचार हुने रोगहरू
8: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
9: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
9: हड्डी खिएको लसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
9: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष। आज अन्तर्राष्ट्रिय जैव विविधता दिवस नेपालमा पनि मनाइँदै संरक्षित क्षेत्रलाई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा पनि स्थापित गर्न विज्ञको सुझाव। बकरीदको सार्वजनिक बिदा जेठ 14 गतेका लागि तोकियो, आउँदो बिहिबारदेखि लगातार 4 दिन बिदा। क्युबा अमेरिकाका लागि खतरा भएको विदेश मन्त्री रूबियोको टिप्पणी, दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको भनाई। र आईसीसी विश्वकप लीग टूमा अमेरिका नेपालले दिएको 318 रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री, पूर्वाधार मन्त्री सहित सरकारवालासँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो। मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको छ। मध्यपूर्व युद्धका कारण इन्धन, बिटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भई नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। साथै समितिले अहिलेको सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष निकाल्दै कार्यान्वयन योग्य वातावरण बनाउन चालू संसदीय अधिवेशनमै कानून परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न निर्देशन दिएको छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्य वृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको भन्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुका साथै काम नियमित राख्न निर्माण व्यवसायहरूलाई आग्रह गर्नुभयो। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, स्थानीय प्रयास विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 22 मनाइने यो दिवस सन् 1992 जैविक विविधता महासन्धि अंगीकार गरिएको स्मृतिमा राष्ट्रसंघले घोषणा गरेको हो। एकातिर जैविक विविधता संकटमा पर्दै गएको छ भने अर्कोतिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन्। त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश कुमार राईका अनुसार नेपाली रूपियाँ डलर को तुलनामा अवमूल्यन हुँदा यो राजस्व गुमेको हो। नेपालका प्रमुख संरक्षित क्षेत्रहरूले अक्टोबर 2015 देखि विदेशी

0: शक्ति जोगाउने थलो मात्र नभई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा स्थापित गरिनु जरूरी रहेको विज्ञहरूको भनाइ छ। सरकारले जेठ 14 गते बकर ईद उल अजहाको अवसरमा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्रेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिनुभयो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेकाले जानकारी गराएसँगै सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा छ। शनिबार र आइतबार साप्ताहिक विदा रहेकाले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको छ। पर्वतारोहण गाइड पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा 31 पटक सफलतापूर्वक आरोहण गर्नुभएको छ। चार दिन अघि अर्थात यही जेठ 4 गते 30 आरोहण पूरा गर्नुभएका शेर्पा आज बिहान पुनः सगरमाथाको शिखरमा पुग्नु भएको हो। वहाँ सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिहरूको सूचीमा कामी रीता शेर्पापछि दोस्रो स्थानमा हुनुहुन्छ। सोलुखुम्बुको पाङबोचे निवासी 49 वर्षीय पादावा शेर्पाले सन् 1998 पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसैबीच 32 पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम राखेका कामी रीता शेर्पाले विदेशीहरूलाई नेपाल चिनाउने आफ्नो उद्देश्य रहेको बताउनु भएको छ। सगरमाथा आरोहण गरेर आज काठमाडौँ फर्कनुभएका शेर्पाले काठमाडौँ विमानस्थलमा बोल्दै यस्तो बताउनु भएको हो। उहाँलाई विमानस्थलमा ट्रेकिङ कम्पनी 7 समिट ट्रेक्सले स्वागत गरेको छ। 56 वर्षीय कामी रीताले पछिल्लो पटक यही जेठ 3 गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। कैलालीमा सशस्त्र प्रहरीको तालिममा रहेका 7 जवान बेहोश भएका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बिहान टीकापुरमा रहेको सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा 7 जवान बेहोश भएका हुन्। बेहोश भएका मध्ये 5 उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत लगेको उहाँले जानकारी दिनुभयो। यसैबीच पश्चिम नेपालमा गर्मी निकै बढ़ेको भन्दै शारीरिक परिश्रम गर्दा ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। गर्मी बढ़ेको बेला सकेसम्म बाहिर ननिस्कन र शारीरिक श्रम धेरै पर्ने काम अर्थात व्यायाम नगर्न पनि उनीहरूको सुझाव छ। आज पनि हिजो जस्तै मध्य र पूर्वी नेपालमा केही शीतल हुँदा पश्चिम नेपालमा चर्को गर्मी छ। अब विदेशको खबर। अमेरिकी र विदेश मन्त्री मार्को रुबियो

एक युवा अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा भएको टिप्पणी गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रुबेले दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको पनि बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। सन् 1996 दुईवटा विमान खसालेर अमेरिकी नागरिकको ज्यान गएको घटनामा अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोमाथि हत्याको मुद्दा चलाउने निर्णय गरेको एक दिनपछि विदेश मन्त्री रुबेले यो टिप्पणी गर्नुभएको हो। अमेरिकाको प्राथमिकता कूटनीतिक समाधान भएको बताउँदै उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि खतराबाट आफ्नो देशको रक्षा गर्ने अधिकार सुरक्षित राख्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ। यसैबीच क्युबाले विदेश मन्त्री ब्रुनो रोड्रिगेजले रुबियोलाई झूट बोलेको आरोप लगाउँदै क्युबाले कहिले अमेरिकाका लागि खतरा नबनेको बताउनु भएको छ। क्युबाका विदेश मन्त्री अमेरिकी विदेश मन्त्री रुबियोलाई सैन्य आक्रमणलाई उक्साउने प्रयास गरेको आरोप लगाउनु भएको छ। यस्तै अमेरिकी सरकारले क्युबालाई निर्दय र योजनाबद्ध रूपमा आक्रमण गरिरहेको बताएको छ। अब खेल खबर। घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 318 रनको कृतिपनी लक्ष्य दिएको छ। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनायो। नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59, कप्तान रोहित पौडेलले 46, आसिफ शेखले 43 रन बनाए। अमेरिकाका शुभम रंजनले 3 विकेट लिए। यही श्रृंखलाबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ईशानको यो लगातार दोस्रो अर्धशतक हो। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले ताजा अवस्थामा 11 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 57 रन बनाएको छ। कीर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। लीग टू तालिकामा नेपाल 27 खेलमा 22 अंक सहित 5 स्थानमा छ। अमेरिका 27 खेलमा 38 अंक सहित शीर्ष र स्कटल्याण्ड 32 खेलमा 38 अंक सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि मनाइँदै संरक्षित क्षेत्रलाई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा पनि स्थापित गर्न विज्ञको सुझाव। बकरीदको सार्वजनिक विदा जेठ 14 गतेका लागि तोकियो। आउँदो बिहिबारदेखि लगातार 4 दिन विदा। क्युबा अमेरिकाका लागि खतरा भएको विदेश मन्त्री रुबियोको टिप्पणी। दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको भनाई। र आईसीसी विश्वकप लीग टूमा अमेरिका नेपालले दिएको 318 रनको कृतिमानी लक्ष्य पछ्याउँदै।

0: 94.4 मेगाहर्ट्ज तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825562018।
7: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
8: आया, मम्मी मम्मी दाँत दुख्यो।
9: मम्मी मेरो दाँत भङ्ग आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
10: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
11: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
9: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
11: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
7: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
12: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
13: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
14: सम्पर्क फोन नम्बर 0825902222।
9: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
15: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
16: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
17: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
15: श्वेत पर्दा पिसाब पोल्ने समस्या,
17: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
15: पाठे घरमा मासु पलाउने,
17: निसन्तान महिलाको चेक जाँच,
15: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच निमिति यही जेष्ठ 29 गते शुक्रबार।
18: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825902410, मोबाइल नम्बर 98478893 र 98095912871।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: एक हप्तादेखि यो दाँत दुखेको देखिछ। फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
5: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू
20: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
9: बाङ्गा टिङ्गा दाँत मिलाउने,
20: शल्यक्रिया गरेर दाँत निकाल्ने,
9: खाली ठाउँमा दाँत भर्ने,
20: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
9: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
20: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008804 98-43-008804 www.pashupatiicare.com।
21: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
22: हाम्रा सेवाहरू
21: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
22: छाती, दम, निमोनिया, खोकी, छेरो,
21: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
22: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
21: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
22: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
21: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
22: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
21: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
22: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
21: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
22: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
21: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
22: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
21: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
22: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
23: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।

नमस्कार आवाज सिंह का आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफ एम एकानब्बे थुप्लो चार मेगा हर्ज को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेगेसीको फाकामा प्राविधिक मित्र प्रदीप अधिकारी सँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेगबेसीको फाका तीन बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब चार बजेसम्म रेडियो मध्यपश्चिम एफएम एकानब्बे थुप्लो चार मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। लोक तथा दोहोरेकी संगीतको संगालो रेडियो कार्यक्रम लेगुसीको फाका फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछ। आज भने शुक्रबार श्रृंखलामा छ, तपाईँकै रोजाईको फाका सुन्ने श्रृंखलामा छ। आफूलाई मन परेको लोक फाका आजको श्रृंखलामा रोज्न पाउनुहुनेछ। त्यसको लागि 082568354 को टेलिफोन नम्बर डायल गरेर उदी गर्नु सम्मानित कार्यक्रमको शुभारम्भ गर्छौ। यो निकै नै मिठो सांगीतिक आवाजबाट

अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौ। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लिग्बिसीको फाकामा छौ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत तुमिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशन बाट पनि हामीलाई सुनिराख्नु भएको छ। फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज भने हामी शुक्रबार श्रृंखलामा छौ। तपाईँकै रोजाईको फाका सुन्ने श्रृंखलामा छौ। आफूलाई मन परेको लोकफाका आजको श्रृंखलामा रोज्न पाउनुहुनेछ। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला। बाहिर एकदमै धेरै गर्मी छ है, आफ्नो पनि ख्याल गर्नुहोला भन्न चाहन्छु। सहभागी साथी आउनुभयो भने पक्कै पनि तपाईँको रोजाईको फाका र सबैसँग कुराकानी पक्कै पनि जोड्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँको माझमा हामी प्रस्तुत गर्छौं। त्यस पछाडि आउने

0: मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थिए। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबिसीको फाकामा छौं। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँहरूको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु। नमस्कार।
1: नमस्ते दिदी।
0: ओके नमस्कार। शुभनाम।
1: म घोराइतेर मौलाकोटदेखि चन्द्र थापा मगर भन्नुपर्छ है दिदी।
0: ओके हाम्रो चन्द्र थापा मगर आउनुभयो है।
1: हजुर
0: चन्द्रजी सन्चै हुनुहुन्छ?
1: एकदमै आरामै। हजुरहरू आरामै हुनुहुन्छ?
0: एकदमै हामी पनि सन्चै छौँ। अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा हाम्रो चन्द्रजीले?
1: यति बेलाको समयमा अब के गर्ने, घरमै छु भन्नुपर्छ है दिदी।
0: घरमै हुनुहुन्छ? एकदमै धेरै गर्मी छ है।
1: हजुर एकदमै एकदमै।
0: ओके बाहिरतिर हिँड्ने माहौल पनि त्यस्तो छैन। आज कुन गीत रोज्नुहुन्छ हाम्रो चन्द्रजीले?
1: मलाई दिदी बजाइदिनुहोस् न अर्जुन सापकोटाको यो झलीको अलीको हिमाल भन्छन् नि।
0: झलीको है?
1: हजुर।
0: ओके एकछिन पछाडि हामी पक्कै पनि बजाउनेछौँ। आफ्नो सङ्ग साथीलाई सम्झिनुहोस् है त।
1: हुन्छ। सर्वप्रथम हजुरलाई अनि त्यसपछि प्रदीप अधिकारी दाईलाई अनि सम्पूर्ण मध्यपश्चिम कार्यक्रम सुनिदिने नसुनिदिने सम्पूर्ण साथीहरूलाई सम्झिँदै बिदा हुन्छु। नमस्ते दिदी।
0: अस्टियो नमस्कार। सम्झिनु फाको थियो चन्द्र थापा मगर भन्दै हुनुहुन्थ्यो। एकदमै मिठो गीत चाहिँ रोजाइमा पार्नु भएको छ अर्जुन सापकोटाको। तपाईँलाई पनि पक्कै पनि मनपर्नेछ। झलीको बोलको गीत चाहिँ रोजाइमा पार्नु भएको छ। हजुरले समर्थन जनाउनको लागि सुने भएपछि 5 8 8 6 9 को टेलिफोन नम्बर डायल गरेर आउनुपर्ने हुन्छ। तपाईँहरू पनि सुनिराख्नु भएको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioMP.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। हजुरहरू पनि सहभागिता जनाउन चाहिँ सक्नुहुनेछ। फरकबार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौ। आज भने हामी शुक्रबार श्रृंखलामा छौ। सो यति बेला चाहिँ हाम्रो चन्द्र थापा मगरको रोजाइमा परेको भाका प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

एकदमै मिठो गीत चाहिँ तपाईँको माझमा राखेका थियो हाम्रो चन्द्र थापा मगरले रुजाईमा पार्नु भएको भाका प्रस्तुत गरिसके पछाडि फेरि पनि स्वागत छ रेडियो कार्यक्रम लेगवेसीको फाकामा छौं। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। यी फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज पनि हामी शुक्रबार श्रृंखलामा छौ। तपाईँकै रोजाईको भाका बजाइरहेका छौ। आफूलाई मन परेको लोक भाका चाहिँ आजको श्रृंखलामा रोज्न सक्नुहुनेछ। सहभागी साथी आउनुभयो भने पक्कै पनि हामी कुराकानीलाई छोड्नेछौ। यदि बेला फेरि पनि मिठो सांगीतिक आवाज प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

अह एकदमै मिठो गीत तपाईँहरूको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबिसीको फाकामा। तपाईँहरूको माझमा मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी साथ तपाईँहरूको छ। अब नै तपाईँहरूको माझबाट छुट्टी र जाने बेला भइसकेको छ। यति दिनसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता जनाएर आफूलाई मन परेको गीत रोज्नु साथीलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नबिर्सनुहोस् भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: के तपाईलाई हिमपाट वा पुल चाहिएको छ?
1: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
0: हाम्रा विशेषताहरू:
1: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
0: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
1: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
2: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
0: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीवित रोड, खोराहीदाङ।
3: फोन 562-521।
0: सम्पर्क मोबाइल
2: 98578-32819 र 98578-32223।
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराहीदाङमा।
5: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
4: नोट: अशक्त, वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
5: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
9: बजाज आरी फ्री सर्भिस क्याम्प।
10: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
9: सर्भिस चार्जमा 50% छुट,
10: इन्जिन आयलमा 18% छुट,
9: टायर किन्दा 10% छुट,
10: पाठ पूर्जामा 10% छुट,
9: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
10: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
9: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
11: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
9: सम्पर्क ओम बाबा अटो प्राली, बीपी चोक, घोराही दाङ।
10: सम्पर्क फोन नम्बर 082-5563-919। सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-128-45-955।
12: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। जिल्ला प्रहरी कार्यालय दाङले अवैध नदीजन्य पदार्थ ओसार पसार गर्ने सवारी साधनहरू नियन्त्रणमा लिएको छ। यही जेठ 1 गतेदेखि 7 गतेसम्म जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले ती सवारी साधनलाई नियन्त्रणमा लिएको हो। जिल्लाको विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसार कार्यमा संलग्न 1वटा जेसीबी, 2वटा ट्रिपर र 5वटा ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रेशम बोहराले जानकारी दिनुभएको छ। पक्राउ परेका सवारी साधनबाट 2,95,000 रूपियाँ जरिमाना असूल गरी सवारी साधनलाई सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको उहाँको भनाई छ। जिल्ला प्रहरी कार्यालय दाङले फरार प्रतिवादीलाई पक्राउ गरेको छ। फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न समयमा मुद्दा फैसला भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरिएको हो। यही जेठ 1 गतेदेखि जेठ 7 गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा माथत समेतबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार 26 जना प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रेशम बोहराले जानकारी दिनुभएको छ। पक्राउ परेका उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पठाइ जनाइएको छ। पक्राउ परेकाहरूबाट 1,22,850 रूपियाँ जरिमाना र 2 वर्ष 6 महिना कैद सजाय तोकिएको उहाँको भनाई छ। सल्यानमा पशु चौपाईमा लाग्ने शंकास्पद अज्ञात रोगको प्रकोप देखिएको छ। जिल्लाको कुमाक गाउँपालिका र सिद्धकुमाक गाउँपालिकाका विभिन्न वडामा रोग फैलिँदा सयौं पशु चौपाई बिरामी परेका छन्। कुमाक गाउँपालिका 1, 4, र 6 का करिब 35 घरधुरीका किसानले पालेका करिब 300 गाई भैंसी तथा भेड़ा बाख्रामा रोगको लक्षण देखिएको छ। यस्तै सिद्धकुमाक गाउँपालिका 5 मा पनि 25 घरधुरीका पशु चौपाईमा धमाधम बिरामी पर्न थालेपछि किसान चिन्तित बनेका छन्। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार गाई तथा भैंसीमा मुख, खुट्टा र गिजामा घाउ खटेर आउने, ज्वरो आउने, र्याल काट्ने तथा घाँस नखाने समस्या देखिएको छ। कार्यालयले कुमाक क्षेत्रमा खोरेट रोगको संक्रमण भएको आशंका गरेको छ भने सिद्धकुमाक क्षेत्रमा लम्पी स्किन रोग फैलिएको हुन सक्ने जनाएको छ। रोग फैलिन थालेपछि पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान तथा पशुपन्छी रोग अन्वेषण कार्यशाला प्रयोगशाला सुर्खेतको प्राविधिक टोली प्रभावित क्षेत्रमा पुगेर नमूना संकलन गरेको छ। संकलित नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको कार्यालयले जनाएको छ। नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दामा 2,319 जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट 12 जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट 366 जना, कोशी प्रदेशबाट 326 जना, मध्य प्रदेशबाट 730 जना पक्राउ गरेका छन्। यसै गरी बागमती प्रदेशबाट 199 जना, गण्डकी प्रदेशबाट 204 जना, लुम्बिनी प्रदेशबाट 330 जना, कर्णाली प्रदेशबाट 68 जना र सुदूरपश्चिम प्रदेशबाट 84 जना पक्राउ परेका हुन्। उक्त अवधिमा पक्राउ परेका प्रतिवादीलाई तोकिएको 826 वर्ष 2 महिना 25 दिन कैद सजाय कार्यान्वयनमा आएको छ। साथै उनीहरूबाट 21,53,69,170 रूपियाँ जरिमाना असूल उपर गरिएको छ। र नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट 1,056 जना लागू औषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ। जसमध्ये उपत्यकाबाट 171 जना, कोशी प्रदेशबाट 206 जना, मध्य प्रदेशबाट 77 जना, बागमती प्रदेशबाट 154 जना, गण्डकी प्रदेशबाट 56 जना पक्राउ परेका छन्। यसै गरी लुम्बिनी प्रदेशबाट 160 जना, कर्णाली प्रदेशबाट 21 जना र सुदूरपश्चिम प्रदेशबाट 167 जना र लागू औषध नियन्त्रण ब्यूरोबाट 42 जना पक्राउ परेका हुन्। सो अवधिमा अवैध लागू औषध गाँजा 1,820 किलो, 318 ग्राम र 340 मिलिग्राम, चरेस 19 किलो,

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-21 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाम
8: सम्पर्क मोबाइल नम्बर 98577175046

0: बेस्ट प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिव र कुकी छ है नाइस। अडगुरी
2: यसी त सक्यो आमा, तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
3: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
4: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न शुरू गरिसक्नु भएको छ।
5: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रीमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
4: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्। साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
3: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज। सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज।
6: फारम बुझाउने अन्तिम मिति NZ 9 गते सम्म। प्रवेश परीक्षा NZ 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन NZ 10 गते साँझ 4:30 बजेसम्म। भर्ना सुरु NZ 11 गतेदेखि NZ 17 गतेसम्म मात्र। कक्षा सञ्चालन NZ 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31।

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
4: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
7: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू
7: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
4: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
7: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
4: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
7: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
8: बिरामी जाँच्ने मिति जेठ 9 गते शनिबार।
9: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
12: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
11: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
12: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
11: तालिममा दिइने विषयहरू
12: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन,
11: स्पेशल सेफ तालिम
12: जापानिज सुशी तालिम,
11: वेटरेस
12: टुरिस्ट गाइड।
11: हाम्रा विशेषताहरू
12: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
11: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
12: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
11: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
12: तालिम सात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
11: सम्पर्क मोबाइल 9841017099।
12: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल काठमाडौँ नेपाल।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सामुदायिक विद्यालय तर्फ SCE मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
2: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
1: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
2: यातायातको सुविधा भएको,
1: स्वच्छ खाने पानीको व्यवस्था भएको
2: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
1: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9478041639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।
3: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
4: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
5: मध्यपश्चिम ट्याङ च्याट यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सन्जेक 5 बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिकराम चौधरीको हार्दिक स्वागत बा। लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनिना बटुवा राख्ल। प्रदेश सुशासन केन्द्रले आज भालुबागमा आयोजना गर्ल कानून बजेट तथा योजना निर्माण औ संसदीय नियन्त्रण सम्बन्धी अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माणको तयारी तीव्र रूपमा अगाडि बढ़ाइदिलक बटुवा राख्ल। उहाँले सबको भावना समेतमा कैकन नीति तथा कार्यक्रम तथा बजेट आन्जिना उल्लेख गरिराख्ल। शासन केन्द्रको प्रमुख कार्यकारी निर्देशक उजिर प्रसाद निपानीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको बरपौनामा उद्घाटन कार्यक्रम सम्पन्न हुइरह। कार्यक्रममा प्रदेश सरकारका मन्त्री संसदीय समितिका सभापति तथा प्रदेश सभा सदस्यहरूको सहभागिता रहल रह। प्रदेश सरकारले आगामी बजेट उत्पादन रोजगारी पूर्वाधार विकास सुशासन औ सामाजिक न्याय हन केन्द्रमा धैकन निर्माण गर्न तयारी गरिराखल। चालू खर्च नियन्त्रण पूँजीगत खर्चको प्रभावकारिता वृद्धि सार्वजनिक खर्चमा मिव्यायता तथा वित्तीय अनुशासन हन प्राथमिकतामा धर्गिलक जनागिल्बा। वडा स्तरसे निर्वाचित दलित महिला जनप्रतिनिधिहरूको नेतृत्व विकास कार्यशाला आज घोराईमा सम्पन्न हो रहल। जागरण मीडिया सेन्टरका आयोजनामा घोराईमा हुने कार्यक्रममा घोराई उपमहानगरपालिका 19 वडाका दलित महिला जनप्रतिनिधि औ कार्यपालिका सदस्य तथा अन्य सरकारवाला निकायका सहभागिता रहल रह। कार्यक्रममा संविधान सभा सदस्य दलित अधिकारी कर्मी कमला विश्वकर्मासे अधिकारका बाद संविधान से व्यवस्था कर्ल सेफे वास्तविक रूपमा व्यावहारिक कार्यान्वयनमा समस्या र कति कर्कलाक सक्कुक हातेमालो हुना जरूरी रलक बटुवा राख्ल। कार्यक्रममा दलित महिला जनप्रतिनिधि हुनकसे वडा स्तरमा अप्नाउ कनकला आइफे विश्वास निकर्लक पार्टी भित्र ओ बाहर अवसरका लाग धीर संघर्ष कर पर्लक लगायतका बाट उठल रह। जागरण मीडिया सेन्टरका लुम्बिनी प्रदेश संयोजक विनोद परियारसे विषयवस्तु प्रवेश गरिलक कार्यक्रममा अधिवक्ता हेमा न्युपानेसले स्थानीय स्तरमा हरेक रकन काम करबेर संविधानमा हुलक व्यवस्था योजना तर्जुमा ओ बजेट निर्माण दलित महिला जनप्रतिनिधिको सहभागिता लगायतका विषयमा जानकारी गराइल रह। दाङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार प्रसार गर्न 8 सवारी साधन हन प्रहरीले नियन्त्रणमा लिएर राखल। जिल्ला प्रहरी कार्यालय दाङ ओ माधवका प्रहरी कार्यालयले खड्गिलक टोलीले जिल्लाको विभिन्न स्थानसे सवारी साधन हन नियन्त्रणमा लिएर हो। जिल्ला प्रहरी कार्यालय दाङको अनुसार यही जेठ 1 गते से जेठ 7 गतेसम्म खड्गिलक विशेष निगरानी ओ चेकिङको क्रममा अवैध रूपमा ढुङ्गा बालुवा गिट्टी ओसार प्रसार कर्तिरलक 1 ठो जेसीबी 2 ठो टिप्पर ओ 5 ठो ट्रैक्टर नियन्त्रणमा लिएगिलक हो। नियन्त्रणमा लिएगिलक सवारी साधनसे 2,95,000 रूपियाँ जरिवाना असुल गरिगिलक। जिल्ला प्रहरी कार्यालय दाङको सूचना अधिकारी एवं डीएसपी रेशम बोहरा जानकारी दिइराख्ल। उहाँका अनुसार जरिवाना असुल कैकन सवारी साधन हन सम्बन्धित धनीको जिम्मा लगाइगिल्बा। पाछक समय दाङको विभिन्न नदी तथा खोल्लोमसे मापदण्ड विपरीत ओ अवैध रूपमा नदीजन्य पदार्थको दोहन बहर्ती गइल्पा छ। यहन रोकला सक्रियता बढ़ाइगिलक प्रहरी जना राखल। दाङमा प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर हुकन फरार रहलक प्रतिवादीको नक्ला धमाधम पक्राउ गरि राखल। जिल्ला प्रहरी कार्यालय दाङको अनुसार 1 साताको अवधिमा 26 जना फरार प्रतिवादी पक्राउ पर्लक। विभिन्न मुद्दामा दोषी ठहर हुलक फरार रहलक 26 जना प्रतिवादीको नक्ला पक्राउ गरिगिलक। जिल्ला प्रहरी कार्यालय दाङको सूचना अधिकारी डीएसपी रेशम बोहरा जानकारी दिइराख्ल। हुक्र जेठ 1 गतेसे 7 गतेसम्म पक्राउ पर्लक। पक्राउ पर्लक प्रतिवादीको नक्से 1,22,850 जरिवाना असुल कर्गिलक। डीएसपी बोहरा जानकारी दिएर हुकनक जम्मा कैद 2 वर्ष 6 महिना हुना प्रहरी जना राखल।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्, तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: प्रोपराइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727976
9: र 98578369।

0: No, it like pro. Rasita Pao from 2 and 4. Sayas ma hamro patro. Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kineki yesma sabai cha.
1: Ghar ghar ani grihiniko saath. Hulathle banaudai cha pariwar ek saath.
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादनहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एकसाथ

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858783560। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
9: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहज जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
0: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
18: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
15: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
20: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
20: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
15: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
20: हार्ट अट्याक, मुटु, पेट, जीव र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हातखुट्टा, जीव र जोड्नेहरू दुख्ने,
15: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
20: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
15: बिरामी जाँच्ने मिति यही जेष्ठ 9 गते शनिबार,
21: समय बिहान 8 बजेदेखि।
15: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
22: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-193 र 98-28-89-028।
23: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
24: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
23: हाम्रा विशेषताहरू:
24: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
23: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
24: शान्त तथा पारिवारिक वातावरण भएको,
23: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
24: तिहार सुसारको राम्रो व्यवस्था भएको,
23: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
24: घरको जस्तै माया पाउने,
25: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
26: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
25: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-35-183।
27: खुसीको खबर।
28: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847, 082-5-90-847।
29: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने,
30: सक्कु जे लौ खबर सुने,
29: 300 सैया के संजीवनी टिचिङ अस्पताल, आप अपने कनक सेवा म,
30: आप बेराम पर्ले से बिरुवा करक लाग डाङ से बाहर जाइनी पर्ना,
29: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझे।
30: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असीम्य के बा,
29: ओपीडी सेवा,
0: भर्ना सेवा,
7: सकुमेरिक अपरेशन सेवा,
0: आईसीयू सेवा, रेडियोलोजी सेवा,
7: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
0: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बरगदुआ दांग। संपर्क फोन नंबर 97090 65225,
7: 082-591-101,
0: 591-102,
7: 082-591-103,
0: 591-104 ओ 591-105।
8: विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दांग में।
9: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
10: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-498-87-741।
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
14: छाती, दम, निमोनिया, खोकी, छेरो,
13: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
14: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
13: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू,
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
14: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
13: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
14: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
13: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
14: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
13: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श,
14: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
13: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
14: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
8: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98-478-26-001।
14: सूचना सूचना सूचना।
16: दाङको घोराहीमा सञ्चालनमा रहेको कनक ज्योति सुनचाँदी खरिद बिक्री केन्द्र घोराही, नेपाल सुनचाँदी व्यवसाय संघ घोराही, दाङमा आबद्ध नरहेको बेहोरा सम्पूर्ण साधारण तथा ग्राहक वर्गमा सूचित गरिन्छ। उक्त कनक ज्योतिका नाममा भइरहेको व्यावसायिक कारोबारमा यस सुनचाँदी व्यवसाय घोराही दाङ सम्बन्धित सेवा कारोबार र प्रतिबद्धतामा सम्बन्धित नरहेको बेहोरा अनुरोध गर्दछौ। त्यसैले कुनै पनि आर्थिक कारोबार वा अन्य निर्णय गर्नु अघि सम्बन्धित निकाय विषयमा आवश्यक जानकारी तथा सत्य तथ्य बुझेर कारोबार गर्न अनुरोध गर्दछौ।
14: नेपाल सुनचाँदी व्यवसाय संघ घोराही दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगरसँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको भनाई। वडा स्तरबाट निर्वाचित दलित महिला जनप्रतिनिधिहरूको लागि नेतृत्व विकास कार्यशाला सम्पन्न।
1: नदीजन्य पदार्थ अवैध रूपमा ओसार पसार गर्ने सवारी साधन नियन्त्रणमा दाङमा 26 जना फरार प्रतिवादी पक्राउ।
0: गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका 2319 जना फरार प्रतिवादीहरू पक्राउ। एक महिनामा 1056 लागूसत कारोबारी प्रहरी
1: र सल्यानमा पशु चौपायामा लाग्ने शंकास्पद अज्ञात रोगको प्रकोप जेठ 14 गतेदेखि लगातार 4 दिन सार्वजनिक बिदा।
0: अब खबर विस्तारमा।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताउनु भएको छ। प्रदेश सुशासन केन्द्रले आज भालुबाङमा आयोजना गरेको कानून बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण सम्बन्धी अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माणको तयारी तीव्र रूपमा अघि बढ़ाइएको बताउनुभयो। उहाँले सबैको भावना समेटिने गरी नीति तथा कार्यक्रम तथा बजेट ल्याइने उल्लेख गर्नुभयो। प्रदेश सुशासन केन्द्रका प्रमुख कार्यकारी निर्देशक उजिर प्रसाद न्यौपानेको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश सरकारका मन्त्री, संसदीय समितिका सभापति तथा प्रदेश तथा सदस्यहरूको सहभागिता रहेको थियो। प्रदेश सरकारले आगामी बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर निर्माण गर्ने तयारी गरेको छ। चालू खर्च नियन्त्रण, पूँजीगत खर्चको प्रभावकारिता वृद्धि, सार्वजनिक खर्चमा मितव्ययिता तथा वित्तीय सुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
0: वडा स्तरबाट निर्वाचित दलित महिला जनप्रतिनिधिहरूको नेतृत्व विकास कार्यशाला आज घोराहीमा सम्पन्न भएको छ। जागरण मीडिया सेन्टरको आयोजनामा घोराहीमा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका 19 वडाका दलित महिला जनप्रतिनिधि र कार्यपालिका सदस्य तथा अन्य सरकारवाला निकायको सहभागिता रहेको थियो। कार्यक्रममा संविधान सभा सदस्य दलित अधिकार कर्मी कमला विश्वकर्माले अधिकारका कुरा संविधानले व्यवस्था गरे पनि वास्तविक रूपमा व्यवहारिक कार्यान्वयनमा समस्या रहेको भन्दै त्यसका लागि सबैको हातेमालो हुन जरूरी रहेको बताउनुभयो। कार्यक्रममा दलित महिला जनप्रतिनिधिहरूले वडा स्तरमा आफूहरूलाई अझै पनि विश्वास नगरेको, पार्टीभित्र र बाहिर अवसरका लागि निकै संघर्ष गर्नु परेको लगायतका कुरा उठाएका थिए। जागरण मीडिया सेन्टरका लुम्बिनी प्रदेश संयोजक विनोद परियारले विषयवस्तु प्रवेश गराउनु भएको कार्यक्रममा अधिवक्ता हेमा न्यूपानेले स्थानीय स्तरमा रहेर काम गर्दा संविधानमा भएको व्यवस्था, योजना तर्जुमा र बजेट निर्माणमा दलित महिला जनप्रतिनिधिहरूको सहभागिता लगायतका विषयमा जानकारी गराउनु भएको थियो। यसै विषयमा केन्द्रित रहेर तयार पारिएको एक रिपोर्ट।
2: नेपालको संविधानले स्थानीय तहमा एक वडा एक दलित महिला जनप्रतिनिधिको व्यवस्था गरेको छ। तर संविधानले परिकल्पना गरे जस्तै गरी दलित महिला जनप्रतिनिधिहरूले स्थान पाउन नसकेको धेरैको गुनासो छ। कतिपय वडामा त कार्यवाहक अध्यक्ष दलित भएकै कारण सेवाग्राही फर्कने गरेको गुनासो छ। घोराई उपमहानगरपालिका 10 की दलित महिला सदस्य केसरी विश्वकर्मा
3: दलित भनिसकेपछि अलिकति हेर्ने दृष्टि चाहिँ अलिकति फरक नै हुँदैछ। जस्तै अब कार्यवाहक अध्यक्ष बनेर बस्दा पनि अब दलित अब केसरी विश्वकर्मा हो नै मेरो नाम अब दलित भने सदस्य बसिसकेपछि अब आउनु भएको हुन्छ नि अब सेवाग्राहीहरू आउनु भएको हुन्छ र कुनै अब केही विशेष कामले आउनु सक्नु भएको हुन्छ अब अध्यक्षलाई सोध्नुहुन्छ अध्यक्ष खै भनेपछि अब यस्तो जानुभएको छ भनेपछि कोही सट्ट जानुहुन्छ कि अब त्यति कुरा पनि कसैले भन्नुहुन्न र खासै त्यस्तो त अलिकति छैन तर दलित भएकै कारण अलिकति हेर्ने दृष्टिकोणमा चाहिँ परिवर्तन देखिन्छ।
2: तर जनप्रतिनिधि भएपछि पीड़ा मात्रै होइन नीति निर्माण विधि र नेतृत्व विकास पनि भएको बताउनुहुन्छ। घोराई उपमहानगरपालिका 5 र 2 का दलित

0: योजना त थिएन, कतिपय अब बजेट माग्नु पर्छ, बजेट आउनु पर्छ, विकास हुनु पर्छ भन्ने चाहिँ थियो, तर क्रमसँग यसरी जानुपर्छ, यसरी माग्नुपर्छ, यसरी लडेर ल्याउनु पर्छ भन्ने कुरा थाहा थिएन। आएपछि पनि पहिले पहिले अब अनुभव गर्दा चाहिँ धेरै पहिले वर्ष चाहिँ त्यति भएन, जति पछि भयो उति चाहिँ आफूलाई अनुभव भयो, काम गर्न सजिलो भयो।
1: पहिला भन्दा अलिक चाहिँ फरक छ, पहिला बोल्न सकिन त्यो अलिक हल्का, पहिला भन्दा अब कुरा सबै बुझ्या छ, अब नियम कानूनहरू सबै थाहा भयो।
2: दलित महिला पिछडिएका वर्ग र समुदाय वा अशिक्षित प्रति सबै तहका सरकारले ध्यान नदिँदा समस्या हुने गरेको बताउनुहुन्छ दोस्रो कार्यकाल पनि दलित महिला सदस्य बन्नुभएकी घोराई उपमहानगरपालिका सात्की कुमा नेपाली।
3: वडा अध्यक्षबाट गुनासो छैन, मेरो उपमेयर त त्यस्तै हो, दलित महिला भनेपछि पछाडिको मान्छे होइन, प्रकष्ठ भन्दाखेरि पढे लेखेलाई अलि धनी वर्गलाई हेर्ने नजरै फरक हुन्छ। ओडाबाट हुने पठाएको त परेछ, अब जस्तो यो दलितहरूलाई घर दुई चारवटा घर पनि मैले लगेको त ओडामा आउँछ। एउटा गुनासो भनेको के भनेपछि एउटा सानो ट्युबवेल पनि खन्न सकिनँ मैले हाम्रो ओडामा, हाम्रो बस्ती पहिला नि सुकुम्बासी दलितमा एउटा सानो ट्युबवेल पनि गाड्न सकेन, एउटा बाटो पनि 75 सालमा 7 लाख रुपियाँ पर्यो। त्यहाँबाट दिन त दिनुहुन्छ, कस्तो खाले दिनुहुन्छ, 20% वाला 5 लाख दिनुहुन्छ, 20% वाला, त्यो भने सम्भव छैन।
2: स्थानीय सरकारमा दलित महिलाको उपस्थिति वृद्धि भए पनि निर्णय प्रक्रियामा अझै प्रभावकारी सहभागिता हुन नसकेको र जनप्रतिनिधिहरूको सहभागिता भए पनि त्यो अझै अर्थपूर्ण बन्न नसकेको बताउनुहुन्छ संविधान सभा सदस्य तथा दलित अधिकार कर्मी कमला विश्वकर्मा।
4: नेतृत्व विकास भन्नाले अब त्यो पहिलाको तुलनामा अहिले केही मात्रामा देखिएको छ होइन, अरूले अब हामीले भन्दा त त्यो हाम्रो पर्याप्त छैन भन्ने छ हामीलाई त, तर पनि अरूलाई देख्दा र अब राज्यले जुन नीति नियम संविधान कानून बनायो त्यसको आधारमा चाहिँ अहिले केही यसो देखिने र त्यसमा चाहिँ पहुँच हुन लागेको, सहभागिता भएको छ, तर अर्थपूर्ण चाहिँ छैन। अर्थपूर्ण कसरी छैन भने अब जस्तो उहाँहरूलाई सदस्य त बनाइयो, अब सदस्यको भूमिकाको बारेमा पनि उहाँहरूलाई त्यति जानकारी पनि छैन अहिले पनि होइन, केही एक दुईजनालाई त होला, अब धेरैलाई छैन। त्यसले गर्दा हाम्रो मान्यता के हो भने मेरो उसमा चाहिँ मेरो आफ्नो व्यक्तिगत बुझाइ चाहिँ सबै चाहिँ अर्थपूर्ण सहभागिता नै हुनुपर्छ, भूमिका चाहिँ प्रभावकारी हुनुपर्छ। त्यो चाहिँ उहाँहरूले आफूले भूमिका निर्वाह गरे पनि, तर जुन ओडामा भएका सदस्यहरू हुनुहुन्छ, राजनीति दलमा हुनुहुन्छ, हरेक ठाउँमा त्यहाँ बस्ने नेतृत्वले पनि त्यसलाई चाहिँ माथि ल्याउनको लागि चाहिँ सहयोग पुर्याउनु पर्छ, र अर्को चाहिँ उहाँहरूले गरेको कामको पनि मूल्याङ्कन हुनुपर्छ।
2: दलित महिला जनप्रतिनिधिहरूको संख्या बढ्दै जानु सकारात्मक पक्ष भए पनि उनीहरूको सहभागितालाई केवल उपस्थितिमा सीमित नराखी निर्णय प्रक्रियामा प्रभावकारी भूमिका सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ। सहभागीहरूले उठाएका विषयले स्थानीय तहमा दलित महिला प्रति समान व्यवहार, क्षमता अभिवृद्धि, नेतृत्व विकास र अवसरमा पहुँच विस्तार गर्न अझै काम गर्नुपर्ने संकेत गरेका छन्। यसका लागि राजनीतिक दल, स्थानीय सरकार र सम्बन्धित निकायहरूबीच सहकार्य र प्रतिबद्धता आवश्यक देखिन्छ।
5: अब अन्य खबर प्रसंग, थारू कल्याणकारिणी सभा दाङको आयोजना र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा कोराही छ पक्कैमा संचालन भएको एक महिने हस्तकला तालिमको समापन भएको छ। कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति उत्थान प्रतिष्ठानका सदस्य बसन्ती चौधरीले सीओ पनि समाउन नजान्ने सबैले सामान बनाउन सिक्नु भएकोमा खुशी व्यक्त गर्नुभयो। आगामी दिनमा गुन्द्री पटकी पनि बुन्न सिकाउने तयारी रहेको बताउनुभयो। थारू समुदायमा लोप हुन थालेका अन्य सामान पनि बनाउन सिकाउने तयारी रहेको उहाँको भनाइ छ। खाली समयको सदुपयोग पनि हुने र सिपले आत्मनिर्भर बनाउने भएकाले सबैले सिपलाई सदुपयोग गर्न आग्रह गर्नुभयो। विशिष्ट अतिथि कोराही उपमहानगरपालिकाका उपप्रमुख कुमार डिसीले समयको लगानी गरेको कामको परिणाम आउनुपर्ने बताउनुभयो। सिकेको सिपलाई आय आर्जनसँग जोड्नुपर्ने बताउनुभयो। उहाँले सिपबाट सफल व्यवसाय बन्न आग्रह गर्नुभयो। मौलिक सामग्रीलाई प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने र सिकेको सिपलाई बिक्री केन्द्र बनाउनु पर्नेमा जोड़ दिनुभयो। दिदी बहिनीसँग रमाइलो गर्दै सिकेको सिपलाई सदुपयोग गर्नुपर्छ। पर्यटन क्षेत्रमा बिक्री गर्नुपर्ने, निरन्तर दिनका लागि बनाउन सजिलो छैन, तर उत्पादन र बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने उहाँको भनाइ छ। वडा नम्बर 6 का अध्यक्ष विष्णुराम आचार्यले आफूले सिकेको कुरालाई निरन्तरता दिन आग्रह गर्नुभयो। आफूले उत्पादन गरेको सामान बिक्री गरेर आमदानी गर्न आग्रह गर्नुभयो। स्थानीय स्तरमा रहेका सामग्री पर्यटकीय स्थलमा सामग्री बिक्री गर्न

0: सकिने उहाँले बताउनुभयो। थारू कल्याणकारीका सदस्य शोभाराम चौधरीले धन्यवाद ज्ञापन गर्दै तयार भएका सामग्रीको बजारीकरणको पनि स्थानीय तहले सहजीकरण गर्नुपर्ने बताउनुभयो। तालिम समापन कार्यक्रममा थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले हराउँदै गएको सिपलाई संरक्षण गर्न, युवालाई पनि सिप सिकाउन र सिकेपछि बजारमा बिक्री गरेर आमदानीमा जोडिन हस्तकलाको सिप सिकाएको बताउनुभयो। यो सिपलाई घरका छोराछोरी र अन्य आफन्तलाई पनि सिप सिकाउन पर्ने बताउनुभयो। कुराहीका छोरा सोह्रका 30 जना थारू महिलाले तालिम लिएका थिए। प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमको संचालन थारू कल्याणकारिणी सभाका बसन्त चौधरीले गर्नुभएको थियो।
1: दाङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने 8 सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ र माताहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट ती सवारी साधनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार यही जेठ 1 गतेदेखि जेठ 7 गतेसम्म गरिएको विशेष निगरानी र चेकिङका क्रममा अवैध रूपमा ढुंगा बालुवा गिट्टी ओसारपसार गरिरहेका 1 जेसीबी 2 ट्रिपर र 5 ट्र्याक्टर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका सवारी साधनहरूबाट 2,95,000 रूपियाँ जरिमाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं डीएसपी रेशम बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार जरिमाना असूल गरेर सवारी साधनहरूलाई सम्बन्धित धनीको जिम्मा लगाइएको छ। पछिल्लो समय दाङका विभिन्न नदी तथा खोलाहरूबाट मापदण्ड विपरीत र अवैध रूपमा नदीजन्य पदार्थको दोहन बढ़दै गएपछि यसलाई रोक्न सक्रियता बढ़ाएको प्रहरीले जनाएको छ।
0: दाङमा प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई धमाधम पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार 1 साताको अवधिमा 26 जना फरार प्रतिवादी पक्राउ परेका हुन्। विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका 26 जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिनुभएको छ। उनीहरू जेठ 1 गतेदेखि 7 गतेसम्म पक्राउ परेका हुन्। पक्राउ परेका प्रतिवादीबाट 1,22,850 रूपियाँ जरिवाना असूल गरिएको डीएसपी बोहराले बताउनुभयो। उनीहरूको जम्मा कैद 2 वर्ष 6 महिना हुने प्रहरीले बताएको छ।
1: नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका 2,319 जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट 12 जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट 366 जना, कोशी प्रदेशबाट 326 जना, मधेस प्रदेशबाट 730 जना पक्राउ परेका छन्। यसै गरी बागमती प्रदेशबाट 199 जना, गण्डकी प्रदेशबाट 204 जना, लुम्बिनी प्रदेशबाट 330 जना, कर्णाली प्रदेशबाट 68 जना र सुदूरपश्चिम प्रदेशबाट 84 जना पक्राउ परेका हुन्। उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको 825 वर्ष 2 महिना 25 दिन कैद सजाय कार्यान्वयनमा आएको छ। साथै उनीहरूबाट 21,53,69,110 रूपियाँ जरिमाना असूल उपर गरिएको छ।
0: नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट 1,056 जना लागूसत कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। जसमध्ये उपत्यकाबाट 171 जना, कोशी प्रदेशबाट 206 जना, मधेस प्रदेशबाट 70 जना, बागमती प्रदेशबाट 154 जना, गण्डकी प्रदेशबाट 56 जना पक्राउ परेका छन्। यसैगरी लुम्बिनी प्रदेशबाट 160 जना, कर्णाली प्रदेशबाट 21 जना र सुदूरपश्चिम प्रदेशबाट 167 जना र लागूसत नियन्त्रण ब्यूरोबाट 42 जना पक्राउ परेका हुन्।
1: सल्यानमा पशु चौपायमा लाग्ने शंकास्पद अज्ञात रोगको प्रकोप देखिएको छ। जिल्लाको कुमाक गाउँपालिका र सिद्ध कुमाक गाउँपालिकाका विभिन्न ओडामा रोग फैलदा सयौं पशु चौपाय बिरामी परेका छन्। कुमाक गाउँपालिका 1, 4 र 6 का करिब 35 घरधुरीका किसानले पालेका करिब 300 गाई भैंसी तथा भेड़ा बाख्रामा रोगको लक्षण देखिएको छ। यस्तै सिद्ध कुमाक गाउँपालिका 5 मा पनि 25 घरधुरीका पशु चौपायमा धमाधम बिरामी पर्न थालेपछि किसान चिन्तित बने भनेका छन्। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार गाई तथा भैंसीमा मुख खुट्टा र गिजामा घाउ खटिएर आउने, ज्वरो आउने, रियाल काट्ने तथा घाँस नखाने समस्या देखिएको छ। कार्यालयले कुमाक क्षेत्रमा खोरेत रोगको संक्रमण भएको आशंका गरेको छ भने सिद्धकुमा क्षेत्रमा लम्पी स्किन रोगको फैलिएको हुन सक्ने जनाएको छ। रोग फैलिन थालेपछि पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको प्राविधिक टोली प्रभावित क्षेत्रमा पुगेर नमूना संकलन गरेको छ। संकलित नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको कार्यालयले जनाएको छ।
0: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारले निर्देशन दिएको छ। आज ऊर्जा मन्त्री, पूर्वाधार मन्त्री सहित सरकारवाला संघको छलफलपछि समितिका सभापति आशिष गजुरेले बैठकका निर्णयहरू सुनाउँदै सार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिनुभएको हो। उहाँका अनुसार मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्छ। त्यसैले समितिले यसको तत्काल समाधान खोज्न पूर्वाधार मन्त्रालयले निर्देशन दिएको हो। पश्चिम नेपालमा जारी युद्धका कारण इन्धन, बिटुमिन लगायतका अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्याधिक वृद्धि भएको र यसले नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष रहेको छ।
1: सरकारले जेठ 14 गते बकर ईदको अवसरमा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा परेको जानकारी दिनुभएको हो। सरकारले गएको फाल्गुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएसँगै सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा छ। शनिबार र आइतबार साप्ताहिक विदा परेकोले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको हो।
0: नेपाल मगर संघको 13 राष्ट्रिय महाधिवेशन आजबाट शुरू भएको छ। आज काठमाण्डुको भिरकोटी मण्डपबाट र्याली सहित पुतली सड़क हुँदै प्रज्ञा भवन कमलादी पुगेर महाधिवेशन औपचारिक रूपमा शुरू भएको। र्यालीमा मगर समुदायका पहिचान झल्कने पहिरन सहित विभिन्न सांस्कृतिक प्रदर्शन समेत गरिएको थियो। महाधिवेशन आजदेखि 3 दिनसम्म चल्नेछ। महाधिवेशन मार्फत नयाँ नेतृत्व चयनदेखि संगठनको भावी कार्यदिशासम्म तय गरिने संघले बताएको छ। महाधिवेशनको उद्घाटन पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य वर्षमान पुनले गर्ने कार्यक्रम रहेको उहाँले उद्घाटन गर्नुभएको हो।
1: राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित भएको छ। आज बसेको राष्ट्रिय सभामा सांस्कृतिक पर्यटन तथा नागरिक उद्यान मन्त्री खगराज पौडेलले उक्त विधेयक पारित गर्नका लागि पेश गर्नुभएको थियो। मन्त्री पौडेलले पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ 13 गते बुधबार अपरान्ह 1:15 बस्ने गरी बोलाइएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। उत्तरी अफगानिस्तानको बगलान प्रान्तका अधिकांश जिल्लामा भारी वर्षापछि आएको बाढ़ीका कारण महिला तथा बाल बालिका सहित कम्तीमा 10 जनाको मृत्यु भएको स्थानीय मीडियालाई उद्धृत गर्दै टोलो न्यूजले रिपोर्ट गरेको छ। वर्षाका कारणले 100 भन्दा बढ़ी आवासीय घर क्षतिग्रस्त बनाउनका साथै कृषि जमीन डुबानमा परेको जनाइएको छ, जसले प्रान्तको ग्रामीण अर्थतन्त्रलाई गम्भीर चोट पुर्याएको प्रान्तीय विपद व्यवस्थापन अधिकारीका प्रमुख डीआर हिडाई तुल्लाह हरमदलाई उद्धृत गर्दै मीडियाले जनाएका छन्। यसैगरी बुधबार राति भएको छुट्टी मौसमी घटनामा दक्षिणी कान्दाहार प्रान्तमा 3 जनाको मृत्यु भएको हुनुका साथै अन्य 6 जना घाइते भएको बताइएको छ।
1: मलेसिया संघको 2 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाली महिला टोलीले क्लीन स्वीप गरेको छ। आज भएको दोस्रो खेलमा नेपालले मलेसियालाई 7 विकेटले हरायो। मलेसियाले दिएको 83 रनको लक्ष्य नेपालले 16 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालकी सम्झना खड्काले नट आउट 39 रन बनाउनुभयो। मलेसियाका नूर दानिया सुहादा, आइसिया इसेला फिरदौज र आइन्ना हमीजाहा हमीजले एक एक विकेट लिए। यसअघि घरेलु मैदान बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनायो। पहिलो खेलमा नेपालले मलेसियालाई 2 विकेटले हराएको थियो। एसीसी महिला प्रिमियर कप र 20औं एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले एसियासँग टी20 श्रृंखला खेलेको हो। यस्तै आईसीसी विश्वकप लीग 2 अन्तर्गत आजको खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ। 318 रनको लक्ष्य पछ्याएको अमेरिकालाई नेपालले 41 ओभरमा 2 बलमा अल आउट गर्दै 122 रनको शानदार जित निकालेको हो। कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय खेलकुद मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अमेरिका विरूद्ध नेपालले पूरै 50 ओभर खेल्दै 8 विकेटको क्षतिमा 317 रन बनाएको थियो। नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह एरी र ईशान पाण्डेले अर्धशतक बनाउनुभयो। दिपेन्द्रले 36 बलको सामना गर्दै 4 चौका र 4 छक्काको मद्दतमा 59 रन बनाउनुभयो। अन्तिम क्रममा विस्फोटक ब्याटिङ गर्नुभएका एरी रन आउट हुनुभएको हो। तेस्रो क्रममा ब्याटिङ गर्नुभएका ईशान पाण्डेले 84 बलको सामना गर्दै 8 चौका र 1 छक्काको मद्दतमा 84 रन भएको अर्धशतकीय इनिङ खेल्नुभयो। कप्तान रोहित कुमार पौडेलले 46 रन बनाउनुभयो भने ओपनर आसिफ शेखले 43 रन बनाउनुभयो। ओपनर कुशल भुर्तेलले 29 रन जोड्नु भएको खेलमा गुलशन झा 15 रनमा आउट हुनुभयो। आसिफ शेखले नट आउट 18 रन बनाउनुभयो भने सोमपाल कामीले 4 रन जोड्दा नन्दन यादव 1 रनमा आउट हुनुभयो। नेपाललाई सस्तैमा समेट्न अमेरिकाका लागि शुभम रञ्जनले 3 विकेट हात पार्नुभयो भने रुसिल उजागर र मिलन बिन्दु कुमारले 1-1 विकेट हात पार्नुभयो। जवाबी ब्याटिङ गरेको अमेरिकाका लागि संजय कृष्णमूर्तिले अर्धशतकीय इनिङ खेल्नुभयो। उहाँले संकटमा देखिएको अमेरिकाको ब्याटिङ लाइनलाई उकास्दै 44 बलको सामना गरेर 56 रन बनाउनुभयो। अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछाने 3 विकेट हात पार्नुभयो भने ललित नारायण राजवंशीले 2 विकेट हात पार्नुभयो। सोमपाल कामी दिपेन्द्र सिंह एरी र गुलशन झाले 1-1 विकेट हात पार्नुभयो। लीग 2 तालिकामा अमेरिकी 38 अंकसहित शीर्ष स्थानमा छ। समान 28 खेल खेलेको नेपाल 24 अंकसहित 5 स्थानमा कायम छ। यो खेलसँगै नेपालले अमेरिकालाई त्रिवी मैदानमा लगातार दोस्रो खेलमा हराएको हो।
0: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 34.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालयको राहीले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 56% रहेको मौसम कार्यालयकी प्रमुख सिरिया रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको भनाई। वडा स्तरबाट निर्वाचित दलित महिला जनप्रतिनिधिहरूको लागि नेतृत्व विकास कार्यशाला सम्पन्न।
1: नदीजन्य पदार्थ अवैध रूपमा ओसार पसार गर्ने सवारी साधन नियन्त्रणमा दाङमा 26 जना फरार प्रतिवादी पक्राउ।
0: गत वैशाख महिनामा देश भरबाट विभिन्न मुद्दाका 2319 जना फरार प्रतिवादीहरू पक्राउ। एक महिनामा 1056 लागू कारोबारी प्रहरीको नियन्त्रणमा।
1: र सल्यानमा पशु चौपायामा लाग्ने शंकास्पद अज्ञात रोगको प्रकोप। जेठ 14 गतेदेखि लगातार 4 दिन सार्वजनिक बिदा।
0: अवस्त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempire.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाँगी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: सूचना श्री गणेश चित्रालय घुराई दाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
6: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
8: त्यो त मैसकी बहिनी हो,
9: आजदेखि तेरो भाउजू।
7: लाली बजार
10: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु।
7: गुरु आमा
11: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए
7: र परालको आगो।
12: हामी जन्मजात नै सिकारी हुँ, सिकारी
13: पुरै दैलेख मलाई चाहियो।
14: VFX सिनेमाज कुराही दश नारायणपुर सौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
15: हेलो फ्रम अमेरिका वाक वाका वाशिङटन डिसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
14: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौं।

0: 6.9 इंचको स्टान्डर्ड डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी ए सेभेन मा 5200 mAh तथा रेडमी ए सेभेन प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
1: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
2: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
1: हुल्लासले बनाउँदैछ परिवार एक साथ
3: नमस्ते डाक्टर सर
4: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
3: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
4: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
3: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
4: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
3: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
3: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
4: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराही दान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि
3: वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
3: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हाड जोडिङ सम्बन्धी अपरेशन सेवा
5: अन्य विशेषज्ञ सेवाहरू
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
12: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
2: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-5363-218

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 मा खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
8: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
9: डाक्टरद्वारा दिइने सेवाहरू
8: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
9: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
8: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
9: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
8: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
10: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार
11: समय बिहान 8 बजेदेखि
9: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
12: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक जाँच सम्पर्क फोन नम्बर 9847-57193 र 9818-89-0028
13: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
14: उपचार हुने रोगहरू
13: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
14: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
13: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
14: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
13: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
14: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
13: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल

0: गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
1: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
0: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
1: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
2: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
1: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
0: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
1: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
3: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
4: बजाज आरी फ्री सर्भिस क्याम्प।
5: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
4: सर्भिस चार्जमा 50% छुट,
5: इन्जिन आयलमा 18% छुट,
4: टायर किन्दा 10% छुट,
5: पाँच पूर्जामा 10% छुट,
4: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
5: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
4: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्यून हो कि होइन छुट्याउ।
6: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
7: सम्पर्क ओम बाबा अटो प्राली बीपी चोक घोराही दाङ।
8: सम्पर्क फोन नम्बर 082-563-919, सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-28-45-955।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: खै जन्म दर्ता दिनुस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
6: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
6: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
5: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
6: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।
7: नेपाली जुत्ता घर,
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
7: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
8: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाङ।
8: सम्पर्क मोबाइल नम्बर 9857771546।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9848987741।
12: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
13: सिटी भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
12: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
14: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
15: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
12: तालिममा दिइने विषयहरू
15: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
12: स्पेशल सेफ तालिम,
15: जापानिज सुशी तालिम,
12: वेटर र वेट्रेस,
15: टुरिस्ट गाइड।
12: हाम्रा विशेषताहरू
15: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
12: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
15: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
12: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
15: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
14: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
12: सम्पर्क मोबाइल 9841017099, 9841017099।
15: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
16: बजाज आरी फ्री सर्भिस क्याम्प।
17: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
16: सर्भिस चार्जमा 50% छुट,
17: इन्जिन आयलमा 18% छुट,
16: टायर किन्दा 10% छुट,
17: पार्ट पुर्जामा 10% छुट।
16: आगामी 4 सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
17: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
16: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
18: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
19: सम्पर्क ओम बाबा अटो प्राली, बीपी चौक, घोराही, दाङ।
20: सम्पर्क फोन नम्बर 082-5563-919, सम्पर्क मोबाइल नम्बर 9864-22656, 97-055-51-135 र 98-28-45-955।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारद्वारा संविधान संशोधनको विषयमा नागरिकसँग सुझाव माग। बजेटमा महिलाको पहुँच वृद्धि गर्न महिला सांसदहरूको माग। पहुँचमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको मन्त्री वादीको भनाई।
1: सीमित स्रोत बीच सबै अपेक्षा र आवश्यकतालाई एकैपटक सम्बोधन गर्न सम्भव नभएकाले केही आकांक्षा तत्काल पूरा गर्न र नसकिएको र
0: लामो कूटनैतिक प्रयासपछि नेपाली चिया भारत निर्यात शुरू। नेपाल र चीन बीचको परियोजना कार्यान्वयन संयन्त्रको बैठक जून महिनामा काठमाडौँमा हुने। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत।
2: माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: सरकारद्वारा सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का। कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक पर्छ निश्चित भएपछि मात्र दर्ता खोल्ने। निजी उद्योगीहरूलाई त्रासमा राख्न खोजेको भन्दै यातायात व्यवसायीको भने विरोध।
3: त्यस कारणले यो कति समयको लागि केको लागि व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला, तर पनि यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफल नै छौँ।
0: काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित। आईसीसी विश्वकप लीग टूको अन्तिम खेलमा भने नेपालद्वारा अमेरिका पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: निर्वाचनको समयमा पाएको जनमतको सम्मान गर्ने हो भने कुशासनलाई जरैदेखि उखलेर फाल्न आवश्यक दृढ़ता देखाउनुको विकल्प अहिलेको सरकारसँग छैन। सुशासन र रोजगारीका लागि युवाको आकांक्षालाई पूरा गर्न नसकेमा अर्को शक्ति जन्मने भन्दै विभिन्न युवा समूहले चेतावनी समेत दिइरहेको अवस्थामा सरकारले बढ़ी सचेत भएर काम गर्नुपर्ने देखिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरेको छ। यातायात व्यवस्था विभागले प्रदेश स्थित सबै यातायात कार्यालयहरूलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गरिदिन अनुरोध गरेको हो। यो सँगै आजबाट यातायात कार्यालयले कालो नम्बर प्लेटका गाड़ीको दर्ता रोक्का गरेका छन्। यातायात व्यवस्था ऐन 2049 सरकारलाई सवारी साधन दर्ता रोक्ने अधिकार दिएको छ। ऐनको दफा 24 वातावरणको प्रदूषण, सवारीको चाप, सड़कको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा यस्तै अन्य कारणले गर्दा सार्वजनिक हितका लागि दर्ता रोक्का गर्न मनासिब देखेमा विभागले यातायात व्यवस्था कार्यालयलाई सवारी दर्ताको रोक्का गर्ने आदेश दिन सक्ने उल्लेख रहेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले वैज्ञानिक अध्ययन गरेर कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक हो भन्ने निश्चित नभएसम्मका लागि दर्ता रोक्का गरिएको बताउनुभयो। यसैबीच सार्वजनिक यातायात व्यवसायीले भने सरकारले निजी उद्योगीलाई त्रासमा राख्न खोजेको भन्दै विरोध गरेका छन्। नयाँ उद्यमी बन्न चाहने र व्यवसायमा जोड़िन खोज्ने लगानीकर्तालाई सरकारले रोक्न नमिल्ने यद नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटोलाले सीआईएनसँग बताउनुभयो।
3: सरकारले कति समय के को लागि गरे भन्ने कुरा पनि बुझ्दैछौँ। अब आइसकेका सवारी साधन नेपालमा भन्सारबाट आइसकेका सवारी साधन वर्कसपहरूमा, कारखानामा बसहरू, मिनी बसहरू, सबै खालका गाडी बनिरहेछ नि, हाम्रो सधैँ बनिरहन्छ नि कारखानामा गाडीहरू नेपाल भित्रिसकेका हुन्छन् होइन। त्यो भित्रिसकेका गाडीहरूको हकमा पनि एउटा समस्या उत्पन्न भएको छ हुन्छ। त्यस कारणले यो कति समयको लागि केको लागि व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला, तर पनि यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छौँ कसरी जाने कुरामा।
5: यसैबीच चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपालमा 8605 विद्युतीय ईभी गाड़ी आयात भएका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 12.64% कम हो। भन्सार विभागका अनुसार ईभी आयातका लागि व्यवसायीहरूले 20 अर्ब 32 करोड़ रूपियाँ भन्दा बढ़ी खर्च गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 12% कम हो। लामो समयको कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात पुनः शुरू भएको छ। भारतीय चिया बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया भारत निर्यात ठप्प भएको थियो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय चिया बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभयो। नयाँ दिल्ली स्थित नेपाली दूतावास र मन्त्रालयको निरन्तर समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी पुनः सहज भएको छ।
6: भारतीय टी बोर्डले 10 फेब्रुअरी 2026 दिन जारी गरेको निर्देशिका अनुरूप नेपालबाट भारत जाने नेपाली चियाको निकासी प्रभावित भएको थियो। यसको समाधानका निम्ति मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावासले भारतीय पक्षसँग गरेको छलफल समन्वय र पहलबाट भारतीय टी बोर्डबाट जारी गरिएको उल्लेखित निर्देशिकालाई 19 मे 2026 संशोधन गरी विद्यमान चिया निकासी सम्बन्धी समस्या हाललाई सहज हुने भएको छ।
5: यसै गरी नेपाल र चीन बीचको परियोजना कार्यान्वयनको संयन्त्रको तेस्रो बैठक आगामी जून महिनामा काठमाण्डुमा आयोजना हुने तय भएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनिया पक्षबाट नेपालका लागि चिनिया राजदूतले सह अध्यक्षता गर्नेछन्। यसै अवधिमा नेपालले नर्वे र स्विजरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्ने मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभामा महिला सांसदहरूले बजेटमा महिलाको पहुँच वृद्धि गर्न माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा आज भएको छलफलमा सांसदहरूले महिलाका सवालमा बजेटको आकार नै न्यून हुने गरेको बताएका हुन्। सांसद रीमा विश्वकर्माले बजेटमा पहुँच वृद्धि गर्नुपर्ने माग गर्नुभयो।
7: अब राष्ट्रिय बजेटको 1% पनि छैन रहेछ भनेपछि अब त्यो हाम्रो जुन जनसंख्या छ, कुल जनसंख्याको हाम्रो प्रतिनिधित्व जति छ त्यसलाई त्यो प्रति हामीलाई उपलब्ध गराइएको बजेटले कसरी एड्रेस गर्छ होइन, त्यो पनि एउटा एकदम चिन्ताजनक विषय देखेँ मैले। लैङ्गिक हिंसाको कुरादेखि लिएर सबै एङ्गलबाट बाल हिंसाको कुरा हेर्ने हो भन्दाखेरि त्यसको डेटा चाहिँ बढेको देखिन्छ, तर हाम्रो बजेट चाहिँ गएको वर्ष भन्दा यो वर्ष झन् घटाएर आएको रहेछ कि।
5: बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले आफ्नो मन्त्रालयले पहुँचमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको बताउनु भएको छ। विगतमा पहुँच र प्रभावका आधारमा मन्त्रालयबाट विभिन्न संस्थाहरूलाई अनुदान वितरण गर्ने गरिएकाले त्यसलाई हटाउने साहसिक निर्णय लिनु परेको मन्त्री वादीको भनाई थियो।
1: आवश्यक सुधारहरूको कदम अगाडि बढाएका छौं र मन्त्रालयको कुल बजेटको ठूलो हिस्सा प्रशासनिक कार्य र बाल सुधार गृहको व्यवस्थापन र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्वको क्षेत्रमा खर्च हुने अवस्था रहेको छ र सीमित स्रोत बीच सबै अपेक्षा र आवश्यकतालाई यति पटक सम्बोधन गर्न सम्भव नभएकाले केही आकांक्षा तत्काल पूरा गर्न र नसकिएको र यथार्थ यहाँ स्पष्ट गर्न चाहन्छु।
5: मन्त्रालयको कुल बजेटको ठूलो हिस्सा प्रशासनिक कार्य, बाल सुधार गृहको व्यवस्थापन र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्वको क्षेत्रमा खर्च हुने अवस्था रहेको उहाँले बताउनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले यादवको पक्षमा मतदान गरेका थिए। नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेशसभा कार्य संचालन नियमावली 2075 नियम 143 उपनियम 940 बमोजिम उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। प्रदेशसभामा उपस्थित 100 सांसद मध्ये उहाँको पक्षमा 62 मत र विपक्षमा 36 मत परेपछि सभामुख राम आशिष यादवले विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो।
2: माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेशसभा कार्य संचालन नियमावली 2075 नियम 143 उपनियम 4 बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्तावको पक्षमा जम्मा 62 मत परेको र उक्त संख्या नेपालको संविधानको धारा 188 उपधारा 3 बमोजिम प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकोले माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
5: बाजुराको हिमाली गाउँपालिका तीन लामपाटामा भएको सीमा विवादमा आज आन्दोलनरत पक्ष र प्रशासन बीच सहमति भएको छ। सहमति अनुसार घटनाको स्थलगत अनुगमन गरिने, दोषीलाई कानूनी दायरामा ल्याइने र लुटिएका सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराइनेछ। घाइतेहरूको उपचार खर्च पनि पीड़क पक्षले बेहोर्ने उल्लेख रहेको छ। यस्तै विस्थापित परिवारलाई सुरक्षित स्थानमा राख्ने, नष्ट भएको प्रहरी चौकीको निर्माण सामग्रीको क्षतिपूर्ति गरेर निर्माण कार्य अघि बढ़ाउने सहमति भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सीआईएनसँग बताउनुभयो।
8: छुट्टै त्यसको अध्ययन गर्न, सीमा हेर्न एउटा माथिबाट केन्द्रबाट एउटा समिति बन्ने भन्ने खालको छ। अर्को चाहिँ यहाँ त हामीले बाजुरा खण्डमा कर्णाली राजमार्गमा रहेको अवरोध आज खुलायौं। सम्झौता त अब माथि भएको आक्रमणका आक्रमणकारीहरूलाई कारवाही गर्ने, कानूनको दायरामा ल्याउने ती शर्तहरूमा खुलेको छ। केन्द्रबाट त यो सीमा सम्बन्धी राम्रो अध्ययन गरेर केही सुझाव प्रस्तुत गर्नलाई बन्छ होला। अहिले राजमार्ग सुचारू भइसक्यो।
5: सरकारले संविधान संशोधनका विषयमा नागरिकसँग सुझाव माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज सूचना जारी गर्दै सबै नेपालीलाई लिखित सुझाव पठाउन आग्रह गरेको हो। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न बनेको कार्यदलले सबै नागरिकको सहभागिता सुनिश्चित गर्न सुझाव संकलन गर्ने निर्णय गरेको जनाएको छ। सरकारले नेपालको संविधानमा आवश्यक सुधार र संशोधनका विषयमा 7 दिनभित्र सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले पराजित गरेको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर 2 बलमा 195 रन बनाउँदा सबै विकेट गुमाएको हो। र आजदेखि घरेलु मैदानमा शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा भएको खेलमा नेपाल भारतसँग 2-1 सोझो सेटमा पराजित भएको हो।
0: अझै पनि धेरै नागरिक एक गाडी पानीका लागि घण्टौं हिँड्न बाध्य।
9: अहिले धेरै जस्तो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर निस्किनुको कारण पनि एउटा मुख्य कारण पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँको पहिले त 1-1.5 घण्टा लाएर पानीले जान्थ्यौं, अहिले पनि तपाईँको 1 घण्टा त लाग्छ नि पानीले।
0: सल्यानका उच्च भूभागमा अहिले पनि खानेपानीको चरम अभाव, रिपोर्टसँगै खेतीपाती धानिरहेका महिला किसानको पहिचान र सम्मान लगायतका विषय बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
12: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहार हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: फिक्स तथा झिट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
12: मेसिनबाट जरेदेखि दाँत फरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
12: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
12: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
12: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
13: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: वीरेन्द्र बस्नेतका लागि पानी ल्याउनु दिनहुँको संघर्ष जस्तै बनेको छ। हरेक बिहान एक घण्टा उकालो ओह्रालो हिँडेर पानी बोकेर घर फर्कनुपर्छ। पानीकै अभावले घरयासी काम बालबालिकाको पढ़ाई र सरसफाईमा समेत असर परेको छ भने बसाईसराई गर्नेको संख्या पनि बढ़ेको उहाँको भनाइ छ।
3: अब हामी आशावादी केमा छौं भने यो काम छिटै होस् हैन, सहजता पूर्वक छिटो भयो भने हामीलाई सस्ता पानीको सहजता हुने, किनभने हाम्रो पानीको निकै समस्या छ। अहिले धेरै जसो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर निस्किनुको कारण पनि एउटा मुख्य कारण पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँको पहिले त एक डेढ घण्टा लगाएर पानी लिएर जान्थ्यौँ, अहिले पनि तपाईँको एक घण्टा त लाग्छ नि पानी।
2: शारदा नगरपालिका 11 हिउँचाकी स्थानीय सुषमा बुढाथोकीका अनुसार पानीको कमीले सरसफाई तरकारी खेती र फलफूल खेती समेत प्रभावित हुँदै आएको छ। गर्मी याममा समस्या झन चर्किने गरेको उहाँको भनाइ छ।
4: त्यो पानीकै समस्या हो, टाढा छ पानी ल्याउँदा नि सरसफाईमा अब पुग्दैन पानी, वस्तुहरूलाई पानी खाने, अब घर सरसफा गर्नुपर्छ, पानीमा टाढा छ।
2: पानी अभावका कारण विशेष गरी महिला र ज्येष्ठ नागरिक बढ़ी प्रभावित हुँदै आएका छन्। खैराबाङ सामुदायिक खानेपानी आयोजनाको काम शुरू भएपछि भने खानेपानी अभाव झेल्दै आएका शारदा नगरपालिका वडा नम्बर 1, 11 र 12 बासिन्दा भने उत्साहित भएका छन्।
5: मेरो नाम सुतलाल थापा। त्यो समस्या त पहिलेदेखिबाट भन्नाले भिरको बाटो थियो, त्यो भिरको बाटो त्यहाँको पानी सुकेर अहिले लगभग तुस्यारा खोलाबाट हामीले सानो पानी ल्याएका छौँ, पालो पनि पाउँदैन, नुहाउने धन्य छोरो सबै हामी काफलीतिर आउनु पर्ने हुन्छ।
6: बिहान पानी लिन जान्छ भनेर 3 बजीतिर उठ्यो, फेरि आयो, एक गाग्री पानी लग्यो,
7: पालो आएपछि भर्ने नत्र पनि अर्को दिन भर्ने, बर्खाभरि यता माथिबाट आउँछ र माथि भल आउँछ, अनि त्यही भलको पानी पनि खाने हुन्छ, पानी परेला बर्खा। अब
8: तर आजसम्म पानी आएको छैन, हाम्रो यति साह्रो गाह्रो छ कि पानीको लागि, हाम्रो छोराछोरीलाई न टाइम दिन सक्छौँ हामीले, न बिहान पढाउन सक्छौँ होइन न।
2: शारदा नगरपालिकाले 55 करोड़ रूपियाँ भन्दा बढ़ीको लागतमा जर्को खानेपानी आयोजना अघि बढ़ाइरहेको छ। करिब 25 करोड़ 43 लाख रूपियाँ लागत अनुमान गरिएको खैराबाङ सामुदायिक खानेपानी आयोजना मार्फत शारदा नदीबाट करिब 5 किलोमिटर माथि पानी तानेर झण्डै 1200 घरधुरीलाई सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्य राखिएको छ। नगर प्रमुख प्रकाश भण्डारी:
9: यसले शारदा नगरपालिकाको 1 नम्बर 11 नम्बर र 12 नम्बरका सबै बस्तीहरूमा पानीको खानेपानीको शुद्ध पिउने पानीको व्यवस्थापन हुन्छ।
2: यस आयोजना 2084 भदौ 7 गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण व्यवसायी प्रवीर डागीका अनुसार निर्माण कार्य तीव्र रूपमा अघि बढ़िरहेको छ र 18 महिनाभित्र काम सम्पन्न हुने उहाँको भनाइ छ।
10: यो राज्यको स्थिति, मध्यपुरको यो युद्ध, यसको बावजुद पनि हामी सेड्युलमै काम गरिरहेका छौँ। अब
2: कर्णाली प्रदेशको एक घर एक धारा नीति अनुसार सल्यानमा 55 भन्दा बढ़ी लिफ्ट सहितका खानेपानी आयोजना सम्पन्न भइसकेका छन्। यो आयोजना पूरा भएपछि स्थानीयको दैनिक जीवन सहज हुनुको साथै तरकारी तथा फलफूल खेती विस्तार भई गाउँमै रोजगारी र बसोबासको वातावरण बलियो हुने अपेक्षा गरिएको छ। प्रदीप घरती मगर, सीआईएन रेडियो शारदा, सल्यान।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। खेतीपाती धानिरहेका महिला किसानको पहिचान र सम्मानको कुरा।
12: कुटोको धानी हेर्नै पर्यो, घर भाइजी ल्याउनै पर्यो, अन्त पुरुषकै मान्यता अन्त हल्यो भयो भन्दा र उइमोला लाउँदा महिलाको त्यही यसलाई देलादेखि चुलासम्म
11: 70% भन्दा बढ़ी महिला किसानले खेती धान्दै रिपोर्ट सहितको विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
14: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
13: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत
15: नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
16: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
17: फोन नम्बर 082-563-479,
16: मोबाइल नम्बर 98-494-67-487।
18: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
19: राम्रो जोडी छ, दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
18: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन?
19: हो खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
18: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
19: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: वरिष्ठ छाला तथा युनिट विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
22: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा बोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
21: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोट, दुधी, तेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
22: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार।
23: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-562-0923, 98-478-6643।
12: पुरुषले हलो बायो भने ढिल खन्नै पर्यो, भिटो खन्नै पर्यो, हामीले कुटो कोदाली हेर्नै पर्यो, भर भाडी ल्याउनै पर्यो। अन्त पुरुषकै मान्यता हार्दा हलो बायो भन्दा र उइमोला लाउँदा मैला कन्ते यसलाई देलादेखि चुलासम्म लिपपोतर नामको मैलाकै काम, त्यहाँ पनि महिलाको जस गुण हुँदैन। खेती किसानीमा कोतकको बिउ चाहिने हो, जेठदेखि र कार्तिकसम्म कैतक खेती लाइनु हो, कैतक भन्ने महिलाको नै थाहा हुँदो, उही पुरुषले त हलाउड मात्र कमाइदिँदा।
24: रामे छापकी प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ। घरको खेतीपातीको सबै जिम्मेवारी उहाँमाथि छ, तर खेतीपातीका लागि निर्णय गर्ने अधिकार उहाँलाई छैन। पशुपन्ची बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन।
25: महिलाहरूले कृषिमा धेरै भूमिका खेले तापनि उनीहरूलाई अझै पनि किसानको दर्जा दिन सकिएको छैन। महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ, अनि कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनुपर्दा चाहिँ महिला भन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ। महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनु पर्छ, किसानको खेतमा गएर खेत काम पनि गर्नु पर्यो, अर्को भनेको चाहिँ घरायसी काम।
24: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्, तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ। कृषि पेसामा सक्रिय मोरङ्की गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन।
26: महिलाहरूको दोहोरो तेह्रो जिम्मेवारी गौण रहन्छ, किनभने पुरुषहरू घरमुली हुन्, उनीहरूले काम गरेर उनीहरू किसान भए, तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू जस्तो देखिँदैन। खाना पकाउने, घर सफा गर्ने, गाई बस्तुको स्याहार चाकर गर्ने, कुखुरा बाख्रा यी आदि अत्यन्तै लुकेका थुप्रै कामहरू हुन्छन्, तिनीहरूलाई गौण रूपमा लिएको हुन्छ।
24: कृषि तालिम र सरकारी कार्यक्रममा समेत महिलाको सहभागिता न्यून छ। खेतीपातीमा महिलाको भूमिका अग्रस्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरूष नै अगाडि देखिन्छन्। यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ।
27: महिलाले काम गरेका हुन्छन्, तर उनीहरूले चाहिँ त्यो अगाडि बढ्ने मौका पाएका हुँदैनन्। कृषिमा पनि त्यस्तो भएको छ, किनभने खेतीपाती यताउति कुरामा महिलाहरू नै अगाडि छन्, तर त्यो सुविधा लिने ठाउँमा र त्यहाँ नाम आउने ठाउँमा चाहिँ महिला पछाडि छन्। यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजै अशिक्षित भएर हो कि यो चाहिँ महिलाहरू पछाडि छन्? यो चाहिँ पुरुष प्रधान समाजै भएर हो जति नै अब हाम्रो यो विकसित भए पनि अब जति पनि सुविधा भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन् जे होस् महिलाहरूलाई पुरुषहरूले अगाडि आउन अघि दिएकै छैनन् जस्तो लाग्छ
24: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गामाथिको पहुँच सबैभन्दा बढी 38.5% छ भने कर्णालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्रै होइन सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन् महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने कृषि तालिममा प्राथमिकता दिने सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाइ छ सन्तोषी रावल सीआईएन काठमाडौँ
0: कृषिमा महिलाको अवस्था र महिला किसानलाई दिइने अनुदानको तथ्याङ्क सरकारसँग पनि छैन कृषि मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ
1: पहिला त्यति थिएन र अहिले चाहिँ ती विवरणहरू सबै निकायबाट कति कति गएको छ कुन किसानले अथवा कुन फर्मले लगेकोसम्म विवरणहरू चाहिँ छ त्यो भएकोले गर्दाखेरि त्यो विवरणहरू चाहिँ पहिलेको जस्तो होइन अहिले चाहिँ ती विवरणहरू पाउन सकिन्छ अहिले त्यहाँ त्यसको वेबसाइटमा पनि सम्बन्धित आयोजनाको वेबसाइटमा अनि विभागको पनि अब सायद सम्भवतः त्यो उहु किसानहरूको चाहिँ उहाँहरूको विवरण वेबसाइटमा र अथवा चाहिँ बुकले निकालेको अवस्था छ त्यो भएकोले त्यहाँबाट त्यो अहिलेको चाहिँ भन्न चार पाँच वर्षको चाहिँ अनुदानको विवरण चाहिँ त्यसमा चाहिँ पाउन सकिन्छ
3: जस्तो गत वर्षको अनुदानको विवरण या त संख्याको हिसाबले हेर्यो भने मन्त्रालयमा के खालको तथ्याङ्क छ कति फर्महरू या त कति संख्याले अनुदान लिए भन्ने केही तथ्याङ्क छ त
1: गत वर्ष कुरो गर्दाखेरि अब मन्त्रालयमा त अब ठ्याक्कै त्यो भनौँ न क्युमुलेटिभ रूपमा त मन्त्रालयमा त सायद छैन जस्तो लाग्छ मलाई अरू इन्डिभिजुअल प्रत्येक आयोजनाको चाहिँ छुट्टा छुट्टै त्यो चाहिँ यहाँहरूले हार्ड कपी अथवा उहाँहरूको वेबसाइटमा पनि छ होला त्यो वेबसाइटमा भिजिट गर्यो भने हामीले भेट्न सकिन्छ
3: तपाईँले भने जस्तो चाहिँ मन्त्रालयले हरेक वर्ष जस्तो ठूलो मात्रामा रकमहरू अनुदानका रूपमा वितरण गरेको भन्ने पनि आइरहन्छ तर यो अनुदान जसरी उपलब्ध गराइन्छ त्यसको प्रक्रिया र त्यसको मापदण्ड र त्यसको पारदर्शितामा प्रश्नहरू पनि उठ्ने गरिरहन्छन् तपाईँले भने जस्तो चाहिँ स्थानीय सरकार प्रदेश र सम्बन्धित निकायले अनुदान बाफतको रकमहरू वितरण गर्ने भावनाले मन्त्रालयसँग चाहिँ एकुरेट तथ्याङ्क आउन नसक्या हो
1: अब यसमा चाहिँ यस्तो छ सर अब जस्तै स्थानीय तहको त वास्तवमा अब त्यो हामीसँग रिपोर्टिङको मेकानिजम नै छैन होइन स्थानीय र संहिता पछिको के अरे स्थानीय र प्रदेशबाट चाहिँ जुन किसिमको पहिला जुन संहिताभन्दा अगाडि लागू हुनुभन्दा पहिला जुन किसिमको रिपोर्टिङ हुन्थ्यो त्यो रिपोर्टिङ मेकानिजम चाहिँ ब्रेक भएको कारणले गर्दा अहिले तलबाट स्थानीय र प्रदेश सरकारबाट वितरण भएको अनुदानको विवरण चाहिँ संघीय मन्त्रालयसँग अथवा कृषि तथा पशुपन्जी विकास मन्त्रालयसँग त्यो उपलब्ध छैन तर माथिल्लो जुन संघीय निकायहरूले चाहिँ मैले अघि नै भने आयोजनाहरू अथवा के अरे चाहिँ यहाँ संघीय निकायहरूबाट चाहिँ वितरण भएको अथवा सञ्चालन भएको कार्यक्रमको अनुदानको विवरण चाहिँ अघि नै पनि मैले भनी पनि सकेँ त्यसको चाहिँ अब बुकमा प्लस वेबसाइटमा पनि चाहिँ त्यो पाउन सकिन्छ त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए भन्ने हुनसक्छ होइन तर अब त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले भन्नुपर्दा चाहिँ संघीय निकायबाट यति यति गएको छ भनेर त्यो जुन हामीले प्रत्येक वर्ष वार्षिक पुस्तिकामा अथवा अनुदानको विवरण भनेर छुट्टै पुस्तकहरू पनि सम्बन्धित निकायले निकालेको हुन्छ त्यसबाट थाहा पाउन सकिने अवस्था आउँछ रे
0: सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोका गर्दै कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक पर्ने निश्चित भएपछि मात्र दर्ता खोल्ने सरकारले जनाएको छ लामो कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात हुन फेरि शुरू गरेको छ नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जून महिनामा काठमाडौँमा हुने भएको छ बजेटमा महिलाको पहुँच वृद्धि गर्न महिला सांसदहरूले आज माग गरेका छन् मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत प्राप्त भएको छ आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
4: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
5: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्रैक यति बेला रात्रिको 8 बजेको छ।
2: गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सातै प्रदेशमा कांग्रेस, एमाले र नेकपा गठबन्धन सरकार बनाउने तयारी। कोशी र कर्णालीको मुख्यमन्त्रीमा कांग्रेसको पालो। सुदूरपश्चिममा नेकपाको दावी।
0: रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुर फिर्ता। अब सहकारी ठगी सम्बन्धी मुद्दा मात्रै कायम रहने।
1: संसदमा बाँदर आतंकको विषयमा बहस। सरकार बेखबर। क्यान्सरको अत्यावश्यक औषधिको अभाव भएपछि स्वास्थ्य मन्त्रालयले थाले छलफल।
0: हुर्मुज जलमार्गबाट आउजाउ गर्ने जहाजसँग शुल्क लिने तयारी। जलमार्गमा शुल्क प्रणाली अस्वीकार्य हुने अमेरिकी अडान।
1: र विश्वकप लिग टूमा नेपालले अमेरिकालाई 122 रनले हरायो। आईपीएलमा बंगलोर विरूद्ध हैदराबाद टस जितेर ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार विस्तारमा। सरकार बजेट निर्माणमा लागेका बेला पुराना दलहरू भने सरकार प्रदेश सरकार पुनर्गठनको कसरतमा जुटेका छन्। जेएनजी आन्दोलनपछि भएको प्रतिनिधि सभाको चुनावमा नराम्ररी पराजित भएका कंग्रेस, एमाले र नेकपा केन्द्रको सरकार गुमाए पनि प्रदेशको सत्तामा आफ्नो दलको सहभागिता सुनिश्चिततामा जुटेका हुन्। केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमतिपछि साथै प्रदेशमा अहिले सरकार हेरफेर हुन थालेको हो। मधेस प्रदेश सरकारमा एमाले सहभागी भएसँगै तीन दलीय गठबन्धन सरकार बन्ने निश्चित भएको छ। नेकपा कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशमा पनि तीन दलीय राजनैतिक समीकरण बन्न सक्ने संकेत गर्नुभएको छ। कैलालीको धनगढ़ीमा आज आयोजित नेकपा सुदूरपश्चिम संसदीय दलको बैठकमा प्रचण्डले कंग्रेस, एमाले र नेकपा बीच सत्ता समीकरण हुन सक्ने बताउनु भएको हो। प्रचण्डले वर्तमान राजनैतिक अवस्था जटिल मोड़मा पुगेका बेला तीन दलीय समीकरण आवश्यक रहेकोमा जोड़ दिनुभएको प्रदेश सांसद ओम विक्रम भाटले थाहा संचार नेटवर्कलाई बताउनुभयो।
4: वर्तमान राजनीतिक अवस्था, अहिलेको देशमा देखिएका चुनौती समस्याका विषयमा उहाँले आफ्नो धारणा व्यक्त गर्नुभयो। त्यसमा अब अहिलेको गणतन्त्र पक्ष र लोकतान्त्रिक र यो व्यवस्थाको पक्षधर शक्तिहरू चाहिँ एक ठाउँ उभिएर अगाडि बढ्नुपर्छ र किसिमको गतिविधिहरू भइरहेछ, यसले चाहिँ मुलुकलाई सही दिशामा लान्न भन्ने ढंगले नै कुरा राख्नु भएको थियो।
0: बैठकमा प्रचण्डले तीन दलीय समीकरणका लागि कंग्रेस नेतृत्वसँग आजै काठमाडौँ फर्केर निर्णायक छलफल हुने बताउनु भएको थियो। सरकार असफल भएको र सबैभन्दा ठूलो दलको हैसियतले नेकपाले नेतृत्व गर्ने कुरा सुदूरपश्चिममा स्वाभाविक भएको प्रदेश सांसद भाटको भनाइ छ।
1: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने बताउनु भएको छ। आज कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले नेकपा एमालेसँगको सहमतिमै सरकारको नेतृत्व परिवर्तन गरिने बताउनु भएको हो। साथै प्रदेशका सरकारमा सहकारीबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेको उहाँले जानकारी दिनुभयो। प्रदेशसभा सदस्य इसरायल मन्सुरीले पनि सरकार परिवर्तन र कांग्रेसले नेतृत्व लिने विषय छलफल चलिरहेको बताउनुभयो।
5: छलामै छलफलमै हुनुहुन्छ अहिले, पछाडि के होला, पहिला जस्तै हो, लागू गर्नु स्वाभाविक हो।
1: कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर साईले पनि सहमति अनुसार कांग्रेसले नेतृत्व गर्ने दावी गर्नुभएको छ। सरकारको नेतृत्व बजेट लगत्तै फेरिने गरी कुरा अघि बढ़ेको उहाँले बताउनुभयो।
6: अहिले केही भएको छैन, अहिले केही कुरै छैन। अब बजेट बनाउने बेला कहाँ सरकार चेन्ज हुन्छ, त गर्ने कंग्रेसले त हो नि, कंग्रेसले गर्ला त। अब के नयाँ केही हुन्छ त थाहा छैन, म तर चाहिँ आलोको पालोको सिद्धान्त त्यही हो क्यारे।
1: पार्टीभित्र प्रदेश सरकार परिवर्तनको गहन बहस शुरू भइरहेको एमाले जनाएको छ, तर बजेट तयार गरेर परिवर्तन गर्ने वा त्योभन्दा पहिल्यै गर्ने भन्ने विषयमा ठोस निष्कर्ष आइसकेको छैन।
0: आज मात्रै मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली 2075 नियम 143 उपनियम 4 बमोजिम उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। आज बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यले यादवको पक्षमा मतदान गरेका हुन्। मुख्यमन्त्री यादवको पक्षमा 62 र विपक्षमा 36 प्रदेशसभा सदस्यले मतदान गरे, एकजना भने तथ्य

0: विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको सुर फिर्ता गर्ने आदेश गरेको छ। न्यायाधीश हिमलाल बेलवासेको आजको इजलासले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको कास्की अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिनुभयो। अब लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दा मात्रै कायम रहेको छ। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालय मार्फत रविको दुईवटा कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन परेको थियो। अदालतले न्याय निरूपणको मूल विषयवस्तु पीड़ित जाहेरवाला समेतका बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु रहेको आदेशमा उल्लेख गरिएको छ। यस्तै सरकारले शुरू अभियोग पत्र दायर गर्दा संशोधनको माग गरिएको विषयको दावी नलिएको र जाहेरवालाहरूको समेत सोतर्फको माग दावी नरहेको आदेशमा जनाइएको छ। लामिछाने विरूद्धका दुईवटा कसुर नझिके पीड़ित र पीड़क पक्ष बीच मिलापत्रबाट बचत रकम फिर्ता पाउन नसक्ने र प्रक्रिया झन जटिल बन्ने समेत आदेशमा उल्लेख छ।
1: नेपाल सरकारले अति कम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यक्रमलाई तत्कालका लागि स्थगित गर्ने तयारी गरेको छ। आज परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकेन्द्र बहादुर छेत्री पौडेलले विश्वमा बढ़दै गएको द्वन्द्व र त्यसका कारण सृजित आर्थिक चुनौतीहरूलाई मुख्य कारण देखाउँदै सरकारले यो प्रक्रिया तत्कालका लागि अघि नबढ़ाउने निर्णय गरेको जानकारी दिनुभयो। नेपालले यसअघि सन् 2024 नोभेम्बरसम्ममा विकासशील देशको सूचीमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो, तर विद्यमान प्रतिकूल परिस्थितिका कारण उक्त लक्ष्यलाई पछाडि धकल्दै सन् 2029 नोभेम्बरसम्मका लागि सारिएको छ। यस निर्णयबारे परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ युएनलाई औपचारिक रूपमा जानकारी गराइसकेको प्रवक्ता छेत्रीले बताउनुभयो।
2: यसअघि नेपाल आगामी 24 नोभेम्बर 2026 विकासशील मुलुकमा स्तरोन्नति हुने तय भए पनि पछिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै उक्त स्तरोन्नतिलाई आगामी नोभेम्बर 2029 लागि पछाडि सार्न 13 मे 2026 परराष्ट्र मन्त्रीज्यूले संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट पोलिसीका चेयरलाई औपचारिक रूपमा अनुरोध गर्नुभएको छ।
1: यसै सन्दर्भमा हामीले एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यक्रमलाई पटक पटक स्थगित गर्न मिल्छ कि मिल्दैन भनेर राष्ट्रिय जनआयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठलाई सोधेका छौं।
3: 3 वर्षलाई एउटा पिरियड ट्रान्जिसनल पिरियड मागेको, त्यसको लागि अब हामी जति एलडीसीबाट स्तरोन्नति हुने क्रममा केही फाइदा केही घाटा हुन्छ। अहिलेको हाम्रो पछिल्लो समय राजनीतिक संक्रमणबाट गुज्रदै आएको, अब अहिलेको इलेक्सनबाट अब दुई तिहाई नजिकको सरकार बनेको स्थितिमा केही राजनीतिक स्थिरता हुने अपेक्षा त अब गर्न सकिएला। तर विगतमा बेसिक ग्रेजुएसनको लागि पर्याप्त तयारी पुगी नसकेको स्थिति चाहिँ हो। निजी क्षेत्रको लेबन क्षमता विस्तार नसकेको पनि हो। खास गरी केही हाम्रो निर्यात चाहिँ प्रभावित हुन जान्छ। हामीलाई यसी भए बापत केही प्रिफरेन्सियल एक्सेस चाहिँ पा हुन्छ अलि भन्सार रहित अथवा एकदम कम भन्नुमा। त्यो चाहिँ एलडीसीबाट माथि गइसकेपछि पाउँदैन, त्यसले गर्दा झन्नै हाम्रो निर्यात ट्रान्सपोर्टेसनले घट्ने भन्ने धेरै प्रतिवेदनहरू निकालिरहेका थिए। र केहीहरू कन्सेसनल ग्रान्टहरू नपाउने कि हो, अरू अब एलडीसीबाट ग्रेजुएट हुँदैमा अब अलिकति हाम्रो स्तर त वृद्धि हुन्छ। त्यसको लागि अहिलेसी लगानी ल्याउने अनि हाम्रो क्षमता विस्तार गर्ने, हामी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुनुपर्ने हुन्छ। अब त्यसको लागि हाम्रो क्षमता पर्याप्त तयारी नभइसकेको महसुस गरेरै सरकारले अब 3 वर्षको डिफर्मेन्टको लागि पत्र पठाएको भन्ने आयो समाचार आएको छ। अब यो सरकारले नेपाल सरकारले गरेको रिक्वेस्ट हो। केही समय अगाडि फेब्रुअरीमा बंगलादेशले पनि यस्तै रिक्वेस्ट पठाइसकेको छ। अहिले तीनवटा देशसँगै एलडीसीबाट स्तरोन्नति हुने क्रममा छन्। त्यो भनेको नेपाल, बंगलादेश र लाओस हो। अब बंगलादेशले पनि डिफर्मेन्टको लागि फेब्रुअरीमा चिठी पठाइसकेको परिप्रेक्ष्यमा नेपालले पनि त्यसैलाई एक किसिमको फलो गरे जस्तो किसिमले गरेको पनि देखिन्छ।

0: अब यो निर्णय फेरि नेपालले रिक्वेस्ट गरे हो फेरि युएनले गर्ने हो युएनको अब आउने सेप्टेम्बर होइन यो आउने नोभेम्बरतिरै हुन्छ जस्तो लाग्छ जनरल एसेम्ब्ली हुन्छ जनरल एसेम्ब्लीको मिटिङले चाहिँ अब नेपालले गरेको रिक्वेस्टलाई एक्सेप्ट गर्ने कि नगर्ने फाइनल निर्णय गर्ला।
1: नेपाल परिवेशमा संविधान संशोधनका लागि सुझाव माग लगायतका थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
2: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सतही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढ़ी भएमा 35 दिनभित्र सतही गर्नु वा नेपालस्थित बैंकमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np
3: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
4: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन दर्को।
6: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
7: परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको नीतिगत अवरोध पूर्ण रूपमा हटेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभएको छ।
8: नेपालबाट भारत जाने नेपाली चियाको निकासी प्रभावित भएको थियो। यसको समाधानका निम्ति मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली राजदूतावासले भारतीय पक्षसँग गरेको छलफल समन्वय र पहलबाट भारतीय टी बोर्डबाट जारी गरिएको उल्लेखित निर्देशिकालाई 19 मे 2026 संशोधन गरी विद्यमान चिया निकासी सम्बन्धी समस्या हाललाई सहज हुने भएको छ।
7: यसै गरी नेपाल र चीनबीचको परियोजना कार्यान्वयन समितिको तेस्रो बैठक आगामी जून महिनामा काठमाडौँमा हुने तय भएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चीनीय पक्षबाट नेपालका लागि चीनीय राजदूतले सह अध्यक्ष गर्नुहुनेछ। यसै अवधिमा नेपालले नर्वे र स्विजरल्याण्डसँग पनि द्विपक्षीय परामर्श समितिको बैठक आयोजना गर्ने जनाएको छ। पत्रकार सम्मेलनमा प्रवक्ता छेत्रीले कम्बोडिया म्यानमार लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा संचालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फँसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको बताउनुभयो। उहाँका अनुसार हालसम्म 687 जनाको उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो दुई हप्तामा मात्रै 71 जना थपिएका छन्। कम्बोडियाका जेलमा रहेका 29 जना नेपालीको कानूनी सहायताका लागि पहल भइरहेको छ भने म्यानमारमा कैद मिनाका लागि कूटनीतिक प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ।
1: पछिल्ला संसद बैठकमा बाँदर आतंकको विषय लगातार उठ्न थालेको छ। आफ्ना मतदाताले बाँदर नियन्त्रणका लागि सरकारलाई दबाव दिन आग्रह गर्दै फोन गर्ने गरेको गुनासो सांसदहरूले सुनाउने गरेका छन्। बाँदरले खेतीबाली नष्ट गर्नुका साथै किसानलाई खाना खान समेत नदिएको पाइन्छ। प्रतिनिधि सभाको हिजोको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले त बाँदर नियन्त्रण चुनौतीपूर्ण विषय भएको बताउनु भएको थियो। उहाँले रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक नियन्त्रण गर्ने प्रभावकारी प्रविधि विश्वमै नभेटिएको उल्लेख गर्नुभयो। सत्तारूढ रासोपाकी सांसद आशिका तामाङले भने बाँदर र बन्देल आतंक अहिले कृषकहरूको प्रमुख समस्याका रूपमा रहेको बताउँदै हत्या नभई दीर्घकालीन व्यवस्थापनमा जोड़ दिनुपर्ने धारणा राख्नुभएको थियो। बाँदर विज्ञ मुकेश सालिसेले बाँदर आतंक धेरै पुरानो समस्या भएको बताउनु भएको छ। उहाँका अनुसार विशेष गरी रातो बाँदरले बढ़ी क्षति पुर्याउने गरेको छ। उहाँले बाँदर मार्ने, बन्ध्याकरण गर्ने वा बाली परिवर्तन गर्ने मात्र उपाय पर्याप्त नहुने भन्दै ठाउँको विशेषता अनुसार फरक फरक नियन्त्रण रणनीति अपनाउनु पर्ने बताउनु भएको छ। साथै सरकारले अहिलेसम्म स्पष्ट नीति तथा नियम समेत नबनाएको उहाँले थाहा संचार नेटवर्कसँग बताउनुभयो।
9: बाँदर नियन्त्रण भनेको खेलाकी कुरा होइन, अब यो चाहिँ एकीकृत नियन्त्रणको प्रणाली अप्नाउनु जरुरी छ। मारेर मात्रै पनि हुँदैन, बन्ध्याकरण गरेर मात्रै हुँदैन, बाली चेन्ज गरेर मात्रै हुँदैन, ठाउँ अनुसारको विशेषता अनुसारको विभिन्न खालका नियन्त्रणका उपायहरूलाई लगाउनु जरुरी छ। अब नेपाल सरकारबाट अहिलेसम्म नियन्त्रण बारेमा खासै नियमहरू बनेका छैनन्, निकुञ्जले मात्रै त्यति बनाएको हो।
7: सरकारले संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन नागरिकका लागि सार्वजनिक आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक सूचना जारी गर्दै नागरिकसँग राय तथा सुझाव माग गरेको हो। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको बैठकले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव संकलन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार नेपालको संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनका विषयमा 7 दिनभित्र सुझाव दिन आग्रह गरिएको छ। सुझाव ईमेल र व्हाट्सएप मार्फत पठाउन सकिनेछ। संविधान संशोधनका लागि लिखित सुझाव ईमेल ठेगाना संविधान संशोधन@redgmail.com र संविधान संशोधन@redgmail.com opncm.gov.np मा पठाउन सकिनेछ। व्हाट्सएपमा सुझाव पठाउन मोबाइल नम्बर 9856294497 उपलब्ध गराइएको छ।
1: सरकारले जेठ 14 गते सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले विज्ञप्ति जारी गर्दै जेठ 14 गते बकरीद, ईद उल अजाहको अवसरमा विदा दिने निर्णय भएको जानकारी दिनुभयो। यससँगै जेठ 14 गतेदेखि लगातार 4 दिन सार्वजनिक विदा परेको छ। सरकारले 14 गते पनि विदा दिने निर्णय गरेसँगै सरकारी कार्यालय विद्यालय लगायत 4 दिन बन्द हुने भएका हुन्। 15 गते शुक्रबार गणतन्त्र दिवसको विदा छ भने 16 गते शनिबार परेको छ। सरकारले आइतबार पनि विदा दिने निर्णय गरेका कारण 17 गते पनि कार्यालय र विद्यालय खुल्ने छैनन्। 13 गते पछि एकैपटक 18 गते सरकारी कार्यालय खुल्नेछन्।
7: क्यान्सर उपचारमा अत्यावश्यक कार्बोप्लाटिन र सिस्प्लाटिन देशभर अभाव भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित निकायसँग छलफल अघि बढ़ाएको छ। अभाव भएका जीवन रक्षक औषधिको आपूर्तिका लागि मन्त्रालयले औषधि व्यवस्था विभाग र औषधि आयातकर्ता संघका प्रतिनिधिसँग संयुक्त रूपमा स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले छलफल गरिरहनु भएको छ। केही दिनदेखि किमोथेरापीमा प्रयोग हुने अत्यावश्यक औषधि कार्बोप्लाटिन र सिस्प्लाटिनको चरम अभाव भएको भन्दै उपचारमा संलग्न विभिन्न अस्पतालका चिकित्सकहरूले तत्काल यी औषधि आपूर्ति नभए बिरामीलाई घर फर्काउनुपर्ने बाध्यता रहेको भन्दै सरकारको ध्यान आकर्षण गराएका थिए। राष्ट्रिय सभाका सदस्य कृष्ण बहादुर रोकाईले क्यान्सरको औषधि अभावले समस्या उत्पन्न हुँदा समेत प्रधानमन्त्रीले मुख नखोलेको भन्दै सरकारको जवाफ माग्नु भएको छ। राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा उहाँले क्यान्सरको औषधि अविलम्ब आपूर्ति हुने व्यवस्था मिलाउन माग गर्नुभएको छ।
10: मात्र होइन, यो जीवन र मृत्युको प्रश्न हो। हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीलाई बोल्ने पनि फुर्सद छैन र नबोलेर देशलाई चमत्कारी रूपमा बदल्ने अठोट गर्नुभएको छ, जसको परिणामले संसदले प्रधानमन्त्री खोजिरहेको छ तर प्रधानमन्त्री व्यस्त हुनुहुन्छ, चुपचाप हुनुहुन्छ। म सम्माननीय अध्यक्ष मार्फत अविलम्ब उक्त औषधिको आपूर्ति गरी देशभरका क्यान्सरका बिरामीहरूको जीवन रक्षाका लागि नेपाल सरकारसँग जोरदार माग गर्दछु।
1: नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानून विपरीत रूपमा प्रयोग गरिएको डाक्टर डा शब्द हटाउन निर्देशन दिएको छ। काउन्सिलका निमित्त रजिष्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी र व्यक्तिले आफ्नो नामको अगाडि नियम विपरीत डाक्टर शब्द प्रयोग गर्ने गरेको पाइएकोले उक्त शब्द 15 दिनभित्र हटाउन आग्रह गर्नुभएको हो। काउन्सिलले नेपालमा आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामीको उपचार गर्ने, परामर्श दिन र नामको अगाडि डाक्टर चिकित्सक पद प्रयोग गर्ने कानूनी अधिकार नेपाल मेडिकल काउन्सिल एन 2020 बमोजिम काउन्सिलमा दर्ता भएका चिकित्सकमा मात्र रहेको उहाँले जानकारी दिनुभयो। निमित्त डाक्टर पाण्डेले आधिकारिक कागज पत्र, प्रिस्क्रिप्सन प्याट, क्लिनिक को साइन बोर्ड, भिजिटिट कार्ड तथा सबै सामाजिक सञ्जालबाट त्यस्ता अवैध नियम विपरीत डाक्टर लेख्नेलाई तत्काल हटाउन निर्देशन दिनुभएको हो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
12: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
11: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
12: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
11: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
12: एकपटक दङ्गालीबाट किनेर हेर न।
11: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
13: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
12: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
14: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
15: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
12: प्रोप्राइटर सोमराज रैदास।
16: सम्पर्क फोन नम्बर 0825635775।
12: सम्पर्क नम्बर 9847268673।
17: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
18: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
19: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9845065523।
7: रजखोर गाउँ बस्ने नरेश महतोकी छोरी 2 वर्षीय दीपिका कुमारीको घर नजिक रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले बताउनु भएको छ। मृतक चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: प्रहरी हिरासतमा रहेका कैदी बन्दीको मानवाधिकार स्थिति अध्ययन गर्न छुट्टा छुट्टै उपसमिति गठन हुने भएका छन्। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानवाधिकार समितिले उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिको बैठकले प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरूको मानवाधिकार स्थिति बुझ्न संसदीय उपसमिति गठन गर्ने निर्णय गरेको समिति सभापति समीक्षा बासकोटाले जानकारी दिनुभयो। यस्तै पूर्वाधार विकास समितिले निर्माण व्यवसायका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।
7: नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हात हतियार सम्बन्धी मुद्दामा संलग्न 40 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। गण्डकी प्रदेशबाट 14 जना, लुम्बिनी प्रदेशबाट 9 जना, कर्णाली प्रदेशबाट 8 जना र सुदूरपश्चिम प्रदेशबाट 3 जना पक्राउ परेका हुन्। यसैगरी काठमाण्डु उपत्यकाबाट 3 जनालाई नियन्त्रणमा लिएको प्रहरीले कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशबाट 1-1 जनालाई समातेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभय नारायण काफ्रेले जानकारी दिनुभयो।
1: बर्दिवास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घर घरै पुगेर दूध संकलन गर्न थालेपछि किसान उत्साहित भएका छन्। महत्तरका किसानले उत्पादन गरेको दूधका लागि बजार सुनिश्चित हुनका साथै अनुदान पनि प्राप्त हुने आशा व्यक्त गरेका छन्।
7: कैलालीको टीकापुर नगरपालिकाले एक सातामा 193 फार्म तथा व्यवसायको अनुगमन गरेको छ। बजार व्यवस्थापन तथा उपभोक्ता हितका लागि गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीतका 65 किलो प्लास्टिक जन्या झोला जफत गरिएको हो। पालिकाले गत वर्षको साउनदेखि टीकापुरमा प्लास्टिक जन्य झोला प्रयोगमा निषेध गरेको छ।
1: म्याग्दीको रघुगंगा गाउँपालिकाले स्थानीय पाठ्यक्रम आधारित पाठ्य पुस्तक तयार गरी पठन पाठन शुरू गरेको छ। गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयारका लागि जनता मावि का प्रधानाध्यापकसँग कार्यदल बनाएर पुस्तक तयार गरी प्रकाशन गरेको।
7: पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालन्जर पहाड़मा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ। कालन्जर पहाड़ जिल्लाको सबैभन्दा उचाइमा रहेको स्थान भएकाले विज्ञान प्रविधि तथा पर्यटन प्रबन्धनलाई एकसाथ जोड्ने उद्देश्य सहित जलजला गाउँपालिकाले खगोल अध्ययन केन्द्र स्थापना गर्न थालेको हो।
1: साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले बढ़ेको छ। आज 16.38 अंक बढ़ेर बजार 2758 बिन्दुमा कायम भएको छ। आज 203 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 57 कम्पनीको घट्यो। 8 कम्पनीको मूल्य यथावत रह्यो। आज कारोबार कम्पनी बढ़ेर 4,49 करोड़ पुग्यो।
7: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरान र ओमानले होर्मुज स्ट्रेट जलमार्गबाट आउजाउ गर्न जहाजहरूसँग शुल्क लिने व्यवस्था लागू गर्न छलफल थालेका छन्। इरानको नवगठित पर्सियन गल्फ स्टेट अथोरिटी पीजीएसएले होर्मुज स्ट्रेटको व्यवस्थापन पर्यवेक्षण क्षेत्र तोकिएको बताएको छ। अथोरिटीका अनुसार अब यहाँबाट पार गर्न अनुमति आवश्यक पर्नेछ। गत फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले होर्मुज स्ट्रेटमा व्यावसायिक यातायातमा रोक लगाएको थियो, जसका कारण अन्तर्राष्ट्रिय ढुवानीमा असर पर्दा ऊर्जा संकट गहिरिएको थियो। यसपछि इरानका अधिकारीहरूले उक्त जलमार्गबाट राजस्व संकलन गर्ने विकल्पका विषयमा छलफल गर्न थालेका हुन्। न्यूयोर्क टाइम्सका अनुसार अहिले त्यो नीति लागू गर्ने तयारी गरिएको हो। उता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने होर्मुज स्ट्रेट एक अन्तर्राष्ट्रिय जलमार्ग भएको उल्लेख गर्दै यसमा शुल्क लाग्ने व्यवस्था गर्न नहुने अडान लिँदै आउनु भएको छ। अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले पनि जलमार्गमा शुल्क प्रणाली अस्वीकार्य हुने बताउनु भएको छ।
1: आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गतको खेलमा नेपालले शानदार जीत हात पारेको छ। आज भएको खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको हो। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41.2 ओभरमा 195 रन मात्र बनाउन सक्यो। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो।
7: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा भइरहेको छ। हैदराबादले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। ताजा अवस्थामा हैदराबादले 8.2 ओभरको खेल सकिँदा 2 विकेटको क्षतिमा 97 रन बनाएर खेलिरहेको छ। बेंगलोर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ, हैदराबाद तेस्रो स्थानमा छ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
7: तातै प्रदेशमा कांग्रेस, एमाले र नेकपा गठबन्धन सरकार बनाउने तयारी। कोशी र कर्णालीको मुख्यमन्त्रीमा कांग्रेसको पालो, सुदूरपश्चिममा नेकपाको दावी।
1: रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुर फिर्ता, अब सहकारी ठगी सम्बन्धी मुद्दा मात्रै कायम रहने।
7: संसदमा बादर आतंकको विषयमा बहस, सरकार बेखबर। क्यान्सरको अत्यावश्यक औषधिको अभाव भएपछि स्वास्थ्य मन्त्रालयले थाल्यो छलफल।
1: होर्मुज जलमार्गबाट आउजाउ गर्ने जहाजसँग शुल्क लिने तयारी। जलमार्ग शुल्क प्रणाली अस्वीकार हुने अमेरिकी अडान।
7: र विश्वकप लीग टूमा नेपालले अमेरिकालाई 122 रनले हरायो। आईपीएलमा बंगलोर विरूद्ध हैदराबाद टस जितेर ब्याटिङ गर्दै।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
16: रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
20: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराही दान फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
5: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
6: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
8: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
2: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-585-6083 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हाड जोड्ने नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138।
14: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
15: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू
15: ब्लड प्रेसर हाई लो भएका,
14: कोलेस्ट्रोल बढी भएको,
15: मुटुको गति एकनाश नभएको,
14: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
15: मुटुको बाथरोग मुटु सुन्निएको हृदयघात भएको,
14: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
15: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: बिरामी जाँच्ने मिति 8 जेठ 15 गते शुक्रबार।
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871।
17: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
18: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू
8: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
14: बाङ्गा टिङ्गा दाँत मिलाउने,
8: शल्यक्रिया गरेर दाँत निकाल्ने,
14: खाली ठाउँमा दाँत भर्ने,
8: दुखेको दाँत दाँतलाई नदुखाई जरैबाट निकालिने,
17: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
22: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
4: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: अन्य सेवाहरू,
23: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
26: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
28: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि?
29: बिमा गराउन जाँदैछु।
28: बिमा किन गर्नु पर्यो सर? बिमा
29: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
28: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
29: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
28: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
29: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त
0: र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
1: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
0: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
1: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
2: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
7: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
9: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

0: एबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीको आश्वासन।
1: यस पटकको बजेटमा सकेसम्म नबढाउने, बढ्यो भने नगर्ने हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौं।
0: रवि लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउन कास्की जिल्ला अदालतको आदेश।
2: संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
0: अनि इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने युकेका वैज्ञानिकहरूको अपेक्षा। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा आफूले 5,000 फौज पठाउन लागेको घोषणा गरेर उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई आश्चर्यमा पारेका छन्। स्वीडेनको बैठकपछि प्रतिक्रिया दिँदै नेटोका प्रमुख मार्क रुटले आफ्नो संगठनभित्र अभूतपूर्व एकता रहेको बताए। उक्त बैठकमा विदेश मन्त्रीहरूले अमेरिकी सैन्य प्रतिबद्धताको प्रष्टता खोजेका थिए। ट्रम्पले जर्मनीबाट हजारौं फौज फिर्ता लिन लागेको र ठूला अभ्यास तालिमहरू स्थगित गरेको जनाएको केही सातामै पोल्याण्डमा फौज पठाउने बताएका हुन्। इरान युद्धमा समर्थन नगरेको भन्दै ट्रम्पले नेटोसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन्। आज विश्वमा सबैभन्दा धेरै गर्मी मापन भएका 100 शहरमध्ये 97 भारतीय शहर परेका छन्। नेपालको छिमेकी देशका उत्तरी, मध्य र पूर्वी क्षेत्रले अधिक गर्मीको सामना गरिरहेका छन्। केही स्थानमा तापक्रम 47 डिग्री सेल्सियससम्म मापन भएको छ। शीतलताका लागि विद्युतीय उपकरणको प्रयोग बढ्दा बिजुलीको माग उच्च भएको छ। कतिपय क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएपछि सरकारले बिजुलीको खपत घटाउन आग्रह गरेको छ। दिल्लीबाट बीबीसी संवाददाता अरूणोदय मुखर्जी भन्छन्,
3: It's hard to stay outdoors for too long.
0: धेरै बेर बाहिर बस्न कठिन छ। घामले छाला पोल्न थाल्छ र गर्मीले अनुहारमा कठोर प्रहार गर्छ। मध्याह र दिउँसो 4 बजे अवस्था सबैभन्दा खराब हुन्छ। बीबीसी संवाददाताको भनाई। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कंगो गणतन्त्रमा इबोलाको जोखिमलाई अति उच्च स्तरमा वर्गीकरण गरेको छ। यो क्षेत्रका अन्य स्थानहरूमा संक्रमण फैलने जोखिम उच्च रहेको तर विश्वभरि फैलने जोखिम अझै कम रहेको डब्ल्यूएचओले जनाएको छ। इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगेको छ र 177 जनाले ज्यान गुमाएको उक्त संस्थाले जनाएको छ। संक्रमण फैलने जोखिम देखाउँदै स्वास्थ्य कर्मीहरूले एकजना मृतकको शव दिन अस्वीकार गरेपछि आक्रोशित आफन्तहरूले अस्पतालमा आगो लगाएको घटनापछि डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानुम घेब्रेयेससले मानिसहरूलाई स्वास्थ्य संयन्त्रमा विश्वास गर्न आग्रह गरेका छन्। टर्कीका राष्ट्रपति रेजेप तैयप आर्दोआनको एउटा आदेशका कारण देशको सबैभन्दा पुरानो मध्येको एउटा निजी विश्वविद्यालय बन्द भएको छ। इस्तानबुल बिल्गी विश्वविद्यालयको स्वामित्व भएको कम्पनीमाथि सम्पत्ति शुद्धिकरण र कर छलीको आरोपमा छानबिन चलिरहेको छ। उक्त विश्वविद्यालय बन्द भएसँगै त्यहाँ अध्ययनरत 20,000 भन्दा धेरै विद्यार्थीको अवस्था अनिश्चित बनेको छ। र ग्रीनल्याण्ड अमेरिकी राष्ट्रपतिले नियन्त्रणमा लिन चाहेको विरोधमा उक्त टापुका 100 मानिसहरूले राजधानी नुकमा रहेको अमेरिकी महावाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका छन्। अर्धस्वायत्त डेनिस टापुमा ट्रम्पका विशेष दूतले भ्रमण गरे लगत्तै प्रदर्शन आयोजना गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
4: साझापखमा यहाँलाई स्वागत छ। सरकारले यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीले बताएका छन्। राजस्वको स्रोतले नदान्ने हुँदा ऋण लिनु अनिवार्य भएको तथापि त्यसलाई आर्थिक वृद्धिसँग जोड्ने योजना उनले सुनाएका छन्। हाल नेपालको सार्वजनिक ऋण कुल गारहस्थ उत्पादनको 48% पुगिसकेको छ। एक रिपोर्ट। गत वर्षको असार मसान्तमा 26 खर्ब 74 अर्ब रूपियाँ बराबर रहेको सार्वजनिक ऋणको रकम चैत मसान्तसम्म आइपुग्दा 29 खर्ब 33 अर्ब रूपियाँ पुगिसकेको छ। यो अवधिमा डलरसँग नेपाली मुद्राको अवमूल्यनकै कारण पनि 1 खर्ब 15 अर्ब रूपियाँको घाटा लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा देखिन्छ। तथापि थप ऋण नलिकन बजेट बन्न नै नसक्ने अवस्था रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिलाई जानकारी दिए।
1: अनुत्पादन क्षेत्रमा खर्च नगर भन्न चाहिँ एकदमै मुनासिब छ, तर ऋणै नलिउ भन्नुभयो भने चाहिँ फेरि ठप्पै हुन्छ सबै कुराहरू। यसमा हामीले 1330 अर्बको अनिवार्य दायित्व थियो गत साल, राजस्व उठ्याएको जम्मा 1180 अर्ब। आँखा चिम्म गरेर यो राज्य सुत्ने हो भने पनि हामी घाटामा छौँ। ऋणै लिनुपर्छ सुत्नको लागि पनि, तर विकास निर्माणका सबै गर्नको लागि आन्तरिक ऋण र वैदेशिक ऋण नै लिनै पर्ने बाध्यात्मक अवस्थामा छौँ। तर त्यसलाई सदुपयोग गर्यो भने यो आफैमा ठूलो कुरो होइन, यद्यपि सचेत चाहिँ भइराख्नुपर्छ।
4: तर यसपालिको बजेटबाट सार्वजनिक ऋणको अनुपात चाहिँ सकेसम्म बढ्न नदिने वाचा पनि मन्त्री वाग्लेले गरेका छन्।
1: हामी असाध्यै अनुशासित रूपमा जानुपर्ने हुन्छ। यदि भन्दा हुँदै पनि एलडिसिजहरू वा लो इन्कम कन्ट्रिजहरूको अनुपातमा चाहिँ हामी औसत 50% जति हुने गरेको छ, हामी 42-43 छौँ र यसपटकको बजेटमा हामीले त्यसलाई सकेसम्म नबढाउने, बढ्यो भने पनि नगण्य हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ। किनभने पुराना ऋणहरू पनि तिर्दै जान्छ र यसपालि थप्ने ऋणलाई चाहिँ अर्थतन्त्रको वृद्धिसँग गाँसेर हेर्दा त्यो अनुपात लगभग हाराहारीमा रहने, नभए उस्तै पर्यो भने चाहिँ घट्ने पनि, त्यसको आकलन पनि गरेका छौँ।
4: अर्थमन्त्रीले वृद्धिलाई तेज बनाएर अर्थतन्त्रको आकार नै ठूलो बनाउने तर्फ सरकारको ध्यान गएको बताए। यो वर्ष नेपालको अर्थतन्त्रको आकार जीडीपी 66 खर्ब रूपियाँको हाराहारीमा पुग्ने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। जीडीपीको 1/3 हाराहारीमा बजेट बन्न सक्ने अर्थमन्त्रीले जनाएका छन्। प्रसंग अझै बजेटकै। अर्को साता सार्वजनिक हुने यस वर्षको बजेटमा उद्यमी तथा मध्यमवर्गीय परिवारलाई लक्षित प्राथमिकता रहने अर्थमन्त्री सोडिङ वाग्लेले बताउँदै आएका छन्। सत्ताधारी पार्टीको वाचा पत्र एवं सरकारका कार्ययोजनामा पनि त्यस्तै विषय परेका छन्। अहिले मध्यपूर्वको युद्धले इन्धनको मूल्य बढ़ना साथ नेपालमा पनि महँगी बढ़ने प्रक्षेपण गरिएका छन्। यस्तो बेला सरकारले कसरी राहत दिन सक्ला भनेर साथी फणेन्द्र दाहालले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई सोधेका छन्।
5: रोजगारी दिने, त्यस्तै गरी कन्जम्पसन बढ़ाउने, अनि ट्याक्स छुटबाट पनि कस्तो भने उनीहरूको कन्जम्पसन बढ़ाउन सकिन्छ, अनि सोशल सेक्युरिटीमा तल्लो वर्गलाई हामीले अलि स्ट्रङली फोकस गर्ने गरेका छौँ, मध्यम वर्गलाई पनि मिनिमम यहाँभन्दा तल जानु है भनेर इन्स्योर गर्यो भने उनीहरू कन्फिडेन्टली चाहिँ इन्कम र कन्जम्सन गर्न सक्छन् र त्यसले इकोनोमीलाई चलायमान बनाउन सक्छ भन्ने हो। र अहिले अर्थमन्त्रीज्यूले गर्न खोज्नु भए पनि एउटा करबाट राहत दिने, अरू कुरो चाहिँ उद्योग व्यवसायमा इन्भल्भ हुनको लागि पनि विभिन्न सहुलियतहरूबाट इन्करेज गर्ने र मध्यम वर्ग विस्तार भएपछि अर्थतन्त्रको आधार अलिकति बलियो हुन्छ भन्न खोज्नु भयो जस्तो लाग्छ।
6: अब यही आयकर छुटको कुरा गर्दा केही वर्ष सीमा छुट त्यो गर्ने कुरा केही वर्ष यता सरकारले बढ़ाएको देखिँदैन, त्यो हेरफेर गर्न सकिने अवस्था छ?
5: यो चाहिँ गर्नुपर्ने नै हो होइन। 2-3 वर्ष अगाडिसम्म हाम्रो कस्तो हो भने इन्डियाको र हाम्रो चाहिँ उतातिर पनि व्यक्ति दम्पतिलाई जति छुट हुन्थ्यो यता पनि करिब त्यति नै हुने गरेको थियो। पछि उनीहरूको अलिक बढी माथि आइसकेको छ, गरी 3 वर्ष अगाडिदेखि होइन, त्यति बेलादेखि नै हामीले नेपालमा पनि यो कर छुटको जुन चाहिँ लिमिट बढाउनुपर्छ, अलिक बढी छुट दिनुपर्छ भनिएकोमा पहिलाको सरकारहरूले छुट दिन नसकेको कारण के भने एउटा जहाँबाट कर अलि धेरै उठाउनु पर्ने हो त्यहाँ चाहिँ उठाउन नसक्ने होइन, त्यसमा यो चुहावट अनि मिलिमतो लगायतकोले नउठ्ने, अनि राजस्व कम हुने भएपछि के गर्ने त भन्दा यो आइराखेकोलाई कर छुट दियो भने त यो जति आइराखेको थियो त्यो त घट्ने हो भन्ने लाइनमा निरीयताको कारणले
6: त्यही यसमा अहिले पनि अब अपेक्षा अनुसार त राजस्व संकलन भइरहेको छैन नि त। अनि यो सीमालाई कतिसम्म लचक भएर सरकारले बढाइदिन वा त्यो गर्न सक्छ विस्तार गर्न?
5: अहिलेको सिनारियो एकदमै फरक हो। नयाँ सुरुवात गरिरहेको अवस्थामा यो राजस्व संकलनमा इन्टरभेन्सन गर्ने हो भने हाम्रो चाहिँ अहिलेकै शिथिल इकोनोमीको अवस्थामा पनि करिब 20 खर्ब राजस्व सजिलै उठ्नु पर्ने हो कि, जताततै चुहावट छ। अब हामी पब्लिकले नै पनि कर तिर्नुपर्ने, तिर्दैनौँ किनभने तिर्नै पर्दैन। म इलेक्ट्रोनिक सामान किने 20,000 भने मलाई भ्याट बिल मैले माग्दिनँ वा चाहिँ भ्याट बिल दिँदैन, सबैलाई भन्न भएन। ठुला व्यापारीहरूले त कर छली गरेको, अदालतले नै अर्बौं जरिवाना तिराएको त्यस्तो छ नि। यो सबले के देखाउँछ भने हाम्रो कर राजस्व उठाउने बे सम्भावना एकदमै ठुलो छ, त्यो उठाउन नसकेको नचाहेको र मिलिमतो आफैले लाभ लिएर एउटा सेटिङमा राजस्व छलेको अवस्थाको कारणले हाम्रो राजस्वको आकार सानो देखिएको हो। त्यस कारण अहिलेको सरकारले राजस्व यो चाहिँ रेभेन्यू एडमिनिस्ट्रेसनमा अलिकति इफिसियन्टली काम गर्ने हुन साथै त्यो अटोमेटिकली आउँछ।
6: अनि अब यही बेला कर्मचारीहरूले पनि तलब वृद्धिको अपेक्षाहरू राखेका हुन्छन्, अहिलेको सरकारले त्यो गर्न सक्छ?
5: गर्न सक्छ र आवश्यक छ। अब अहिले त कस्तो भने अरू कुराहरूबाट कटौती गरेर भए पनि कर्मचारीको तलब भत्ता सुविधा बढाउनु पर्छ।
4: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ साथी फणेन्द्र दाहालसँग कुरा गर्दै। अर्को प्रसंग कास्की जिल्ला अदालतले आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धका अभियोगमा सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउने आदेश दिएको छ। उनी तथा अन्य प्रतिवादी विरूद्ध अब सहकारी ठगी सम्बन्धी अभियोग मात्र कायम हुने आदेश भएको अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिएका छन्।
2: सूर्यदर्शन सहकारीको मुद्दामा संगठित अपराध, सम्पत्ति शुद्धिकरण र केही प्रतिवादीहरूको हकमा राष्ट्र बैंक ऐन अन्तर्गतको कसुर समेतको अभिदावी थियो। त्यसमा सरकारी विरोध कार्यालयबाट अभियोग पत्र संशोधनको निवेदन प्राप्त भएको थियो र त्यसमा चाहिँ संगठित अपराध, सम्पत्ति शुद्धिकरण र राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरलाई संशोधन गरेर सरकारी ठगीलाई मात्रै कायम गर्ने गरी निवेदन प्राप्त भएको थियो। त्यही आज इजलास समस्या पेश हुँदाखेरि एक नम्बर इजलासको माननीय न्यायाधीश हिमाल दुर्गासज्यूबाट आज संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
4: सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खेपिरहेका उनलाई सम्पत्ति शुद्धिकरण ऐनमा भएको व्यवस्थाको आधारमा यसैको प्रतिनिधि सभामा सांसद पदबाट निलम्बन गरिएको थियो। सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि महान्यायाधिवक्ताको कार्यालयले उनीमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता गर्ने प्रक्रिया अघि बढ़ाएको थियो। हाल लामिछाने विरूद्ध चारवटा जिल्लामा भिन्न भिन्नै मुद्दा चलिरहेका छन्। कास्की, काठमाण्डु, रूपन्देही र चितवन जिल्लामा दर्ता भई उनी विरूद्ध मुद्दा विचाराधीन अवस्थामा छन्। तीमध्ये कास्की जिल्ला अदालतमा उनी विरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उक्त अभियोग लागेको खण्डमा सार्वजनिक पद धारण गर्न नमिल्ने कानूनमा उल्लेख भएको जानकारहरूले बताउँदै आएका छन्। अब अर्को प्रसंग छोटकरीमा मूल्य वृद्धिका कारण अप्ठ्यारोमा परेका निर्माण व्यवसायीहरूलाई सरकार अनुदान नहुने भन्दै पूर्वाधार मन्त्रीले काम जारी राख्न आग्रह गरेका छन्। इरान युद्धले इन्धनको आपूर्ति र मूल्यमा चाप परेसँगै नेपालका निर्माण व्यवसायीहरूले आफूहरूको व्यवसाय धराशायी हुन लागेको गुनासो गरिरहेका छन्। एक रिपोर्ट। आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले महत्वपूर्ण पूर्वाधारका निर्माण नरोक्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरे।
7: ऐन सम्झौता नभएसम्म 100% समस्या समाधान नहुने जस्तो पनि केस आएको भएर अलिकति डिसिजनले देखिए पनि हजुरले मूल्य वृद्धि पाउनुहुन्छ, हजुर ढुक्क भएर काम गर्दा हुन्छ। हजुरहरूको कति असर भएको छ हामीले प्रत्यक्ष रूपमा देखेको छौँ। सरकार त्यति अनुदार अथवा त्यस्तो रिजिड पनि छैन, हामीलाई पनि विकास चाहिएको छ।
4: उनले हाल निर्माण क्षेत्रमा भएको मूल्य वृद्धिलाई ऐतिहासिक भन्दै त्यसले मन्त्रालयलाई 37 अर्ब रूपियाँको घाटा भइसकेको बताए। उनले आवश्यक कानूनी फेरबदल गरेर भए पनि निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न प्रयास गरिरहेको बताएका छन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युकेको अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने अपेक्षा गरिएको बताएका छन्। मध्य अफ्रिकाको कंगो गणतन्त्रबाट फैलिएको इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगिसकेको छ भने 177 जनाले ज्यान गुमाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
8: संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिन सक्ने अहिले फैलिएको बुन्डी बुजो प्रजातिको इबोला भाइरसका लागि कुनै प्रमाणित खोप उपलब्ध छैन। वैज्ञानिकहरूले प्रकोपको अवस्थालाई मध्यनजर गर्दै तत्कालै खोप तयार पार्न काम भइरहेको बताएका छन्। मानिसहरूमा खोपको परीक्षण अघि त्यसलाई जनावरमा परीक्षण गर्नुपर्ने हुन्छ। कोविड महामारी नियन्त्रणका लागि खोप विकास गर्न प्रयोग गरिएको प्रविधि प्रयोग गरेर वैज्ञानिकहरूले इबोला विरूद्धको खोप पनि बनाइरहेका छन्। यो खोपको अक्सफर्डमा जनावरहरूमा परीक्षण शुरू भइसकेको बीबीसीले थाहा पाएको छ। अक्सफर्डले उपचार प्रयोजनका लागि यो खोप तयार गरे लगत्तै भारतको सेरम इन्स्टिच्यूटले ठूलो स्तरमा खोप उत्पादन गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण जनस्वास्थ्य आपतकाल घोषणा गरे पनि यसलाई महामारी भनेको छैन। यद्यपि डब्ल्यूएचओले कंगो गणतन्त्रमा यसको जोखिमलाई उच्चबाट अति उच्च श्रेणीमा वर्गीकरण गरेको छ। क्षेत्रीय स्तरमा संक्रमण फैलने जोखिम उच्च रहे पनि विश्वभरि फैलने जोखिम अझैसम्म कम रहेको डब्ल्यूएचओले जनाएको छ।
4: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
10: मध्यपश्चिम चाङ च्याट यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताउनु भएको छ। प्रदेश सुशासन केन्द्रले आज भालुबाङमा आयोजना गरेको कानून बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण सम्बन्धी अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माणको तयारी तीव्र रूपमा अघि बढ़िरहेको बताउनुभयो। उहाँले सबैको भावना समेट्ने गरी नीति तथा कार्यक्रम तथा बजेट ल्याइने उल्लेख गर्नुभयो। प्रदेश सुशासन केन्द्रका प्रमुख कार्यकारी निर्देशक उजिर प्रसाद न्यूपानेको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश सरकारका मन्त्री, संसदीय समितिका सभापति तथा प्रदेश सभा सदस्यहरूको सहभागिता रहेको थियो। प्रदेश सरकारले आगामी बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर निर्माण गर्ने तयारी गरेको छ। चालू खर्च नियन्त्रण, पुँजीगत खर्चको प्रभावकारिता वृद्धि, सार्वजनिक खर्चमा मितव्ययता तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राखिएको सुनाइएको छ। ओडा स्तरबाट निर्वाचित दलित महिला जनप्रतिनिधिहरूको नेतृत्व विकास कार्यशाला आज खुराहीमा सम्पन्न भएको छ। जागरण मीडिया सेन्टरको आयोजनामा खुराहीमा भएको कार्यक्रममा खुराही उपमहानगरपालिकाका 19 वडाका दलित महिला जनप्रतिनिधि र कार्यपालिका सदस्य तथा अन्य सरकारवाला निकायको सहभागिता रहेको थियो। कार्यक्रममा संविधान सभा सदस्य दलित अधिकार कर्मी कमला विश्वकर्माले अधिकारका कुरा संविधानले व्यवस्था गरे पनि वास्तविक रूपमा व्यावहारिक कार्यान्वयनमा समस्या रहेको भन्दै त्यसका लागि सबैको हातीमालो हुन जरूरी रहेको बताउनुभयो। कार्यक्रममा दलित महिला जनप्रतिनिधिहरूले ओडा स्तरमा आफूहरूलाई अझै पनि विश्वास नगरेको, पार्टीभित्र र बाहिर अवसरका लागि निकै संघर्ष गर्नु परेको लगायतका कुरा उठाएका थिए। जागरण मीडिया सेन्टरका लुम्बिनी प्रदेश संयोजक विनोद परियारले विषयवस्तु प्रवेश गराउनु भएको कार्यक्रममा अधिवक्ता हेमा न्यूपानेले स्थानीय स्तरमा रहेर काम गर्दा संविधानमा भएको व्यवस्था, योजना तर्जुमा र बजेट निर्माण, दलित महिला जनप्रतिनिधिको सहभागिता लगायतका विषयमा जानकारी गराउनु भएको थियो। थारू कल्याणकारिणी सभा दाङको आयोजना र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा खुराही छ पकैमा सञ्चालन भएको 1 महिने हस्तकला तालिम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति उत्थान प्रतिष्ठानका सदस्य बसन्ती चौधरीले सियो पनि समान नजाने सबैले सामान बढ़ाउन सिक्नु भएकोमा खुशी व्यक्त गर्नुभयो। आगामी दिनमा गुन्द्री पटकी पनि बुन्न सिकाउने तयारी रहेको बताउनुभयो। थारू समुदायमा लोप हुन थालेका अन्य सामान पनि बनाउन सिकाउने तयारी रहेको उहाँको भनाइ छ। खाली समयको सदुपयोग पनि हुने र सिपले आत्मनिर्भर बनाउने भएकाले सबैले सिपलाई सदुपयोग गर्न आग्रह गर्नुभयो। विशिष्ट अतिथि खुराही उपमहानगरपालिका उपप्रमुख कुमार डिसीले समयको लगानी गरेको कामको परिणाम आउनुपर्ने बताउनुभयो। सिकेको सिपलाई आयार्जनसँग जोड्नुपर्ने बताउनुभयो। उहाँले सिपबाट सफल व्यवसाय बन्न आग्रह गर्नुभयो। मौलिक सामग्रीलाई प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने र सिकेको सिपलाई बिक्री केन्द्र बनाउनु पर्नेमा जोड़ दिनुभयो। दिदी बहिनीसँग रमाइलो गर्दै सिकेको सिपलाई सदुपयोग गर्नुपर्छ, पर्यटन क्षेत्रमा बिक्री गर्नुपर्ने, निरन्तर दिनका लागि बनाउन सजिलो छैन तर उत्पादन र बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने उहाँको भनाइ छ। ओडा नम्बर 6 का अध्यक्ष विष्णुराम आचार्यले आफूले सिकेको कुरालाई निरन्तरता दिन आग्रह गर्नुभयो। आफूले उत्पादन गरेको सामान बिक्री गरेर आमदामी गर्न आग्रह गर्नुभयो। स्थानीय स्तरमा रहेका सामग्री पर्यटकीय स्थलमा सामग्री बिक्री गर्न सकिने उहाँले बताउनुभयो। थारू कल्याणकारीका सदस्य सुबाराम चौधरीले धन्यवाद ज्ञापन गर्दै तयारी भएका सामग्रीको बजारीकरणको पनि स्थानीय तहले सहजीकरण गर्नुपर्ने बताउनुभयो। तालिम समापन कार्यक्रममा थारू कल्याणकारी सभा दाङका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले हराउँदै गएको सिपलाई संरक्षण गर्न युवालाई पनि सिप सिकाउन र सिकेपछि बजारमा बिक्री गरेर आमदामीमा
जोडिन हस्तकलाको सिप सिकाएको बताउनुभयो। यो सिपलाई घरका छोराछोरी र अन्य आफन्तलाई पनि सिप सिकाउनु पर्ने बताउनुभयो। खोराहेका छ र सोह्रका 30 जना थारू महिलाले तालिम लिएका थिए। प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो। कार्यक्रम संचालक थारू कल्याणकारिणी सभाका वसन्त चौधरीले गर्नु भएको थियो। र दाङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा औसार पसार गर्ने 8 वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ र माथतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट 30 सवारी साधनहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार यही जेठ 1 गतेदेखि जेठ 7 गतेसम्म गरिएको विशेष निगरानी र सिक्किमका क्रममा अवैध रूपमा ढुङ्गा बालुवा गिटी ओसार पसार गरिरहेका एउटा जेसीबी 2 वटा टिपर र 5 वटा ट्राक्टर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका सवारी साधनहरूबाट 2,95,000 रूपियाँ जरिमानी असुली गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं डीएसपी रेशम बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार जरिमाना असुल गरेर सवारी साधनहरूलाई सम्बन्धित धनीको जिम्मा लगाइएको छ। पछिल्लो समय दाङका विभिन्न नदी तथा खोलाहरूबाट मापदण्ड विपरीत र अवैध रूपमा नदीजन्य पदार्थको दोहन बढ्दै गएको, यसलाई रोक्न सक्रियता बढ़ाइएको प्रहरीले सुनाएको छ। हस्तलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
2: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
4: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478727979
5: र 98578369।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईंको मन जित्छ बारम्बार।
1: ए दाई, पक्नुस् त, पक्नुस्, के गर्नु भएको?
2: ले, देख्नु भएन, औषधि हालेको।
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पञ्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकै छिन् त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन, तपाईँ पनि।
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन?

0: किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् साई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना सूचना सूचना श्री गणेश चित्रालय खोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
1: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
2: स्वर्गद्वारी चलचित्र मन्दिर खोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
3: त्यो त मैसकी बहिनी हो,
4: आजदेखि तेरो आउँछु।
2: लाली बजार,
5: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु।
2: गुरु आमा,
6: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए।
2: र परालको आगो,
7: हीरा काट्ने हीरैमा राखे।
8: नमस्ते, म रामकृष्ण ढकाल, तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगा।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: ഞാൻ ഇതാ ദുഃഖിയോ.
1: औषधि गर्न जानु भनेको मान्ने हैन?
0: अय्या, अस्ति भक्कर त औषधि गरेको 20-19 भएको हैन?
1: जा पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-027,
6: 98-41-67-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
8: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
7: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन?
8: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
7: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
8: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: यसरी त सकियो आमा, तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
11: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
12: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
13: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
12: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
11: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज।
13: फारम बुझाउने अन्तिम मिति NZ 9 गते सम्म। प्रवेश परीक्षा NZ 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन NZ 10 गते साँझ 4:30 बजे सम्म। भर्ना सुरु NZ 11 गतेदेखि NZ 17 गते सम्म मात्र। कक्षा सञ्चालन NZ 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज, कोराहीदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98-4-78-0-28-91 र 97-6-76-18-807।
14: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका 2319 जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट 12 जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट 366 जना, कोशी प्रदेशबाट 326 जना, मधेस प्रदेशबाट 730 जना पक्राउ गरेका छन्। त्यसै गरी बागमती प्रदेशबाट 179 जना, गण्डकी प्रदेशबाट 204 जना, लुम्बिनी प्रदेशबाट 330 जना, कर्णाली प्रदेशबाट 68 जना र सुदूरपश्चिम प्रदेशबाट 84 जना पक्राउ परेका हुन्। उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको 825 वर्ष 2 महिना 25 दिन कै सजाय कार्यान्वयनमा आएको छ। साथै उनीहरूबाट 21,53,69,110 रूपियाँ जरिमाना असुली उपर गरिएको छ। सल्यानमा पशु चौपायमा लाग्ने शंकास्पद अज्ञात रोगको प्रकोप देखिएको छ। जिल्लाको कुमा गाउँपालिका र सिद्ध कुमा गाउँपालिकाका विभिन्न वडामा रोग फैलिँदा सय पशु चौपाई बिरामी परेका छन्। कुमा गाउँपालिका 1, 4 र 6 का करिब 35 घरधुरीका किसानले पालेका करिब 300 गाई भैंसी तथा भेडा बाख्रामा रोगको लक्षण देखिएको छ। त्यस्तै सिद्धकुमा गाउँपालिका 5 मा पनि 25 घरधुरीका चौपाए थमाथम बिरामी पर्न थालेपछि किसान चिन्तित बनेका छन्। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार गाई तथा भैंसीमा मुख खुट्टा र गिजामा घाउ खटिरा आउने, ज्वरो आउने, र्याल काट्ने तथा घाँस नखाने समस्या देखिएको छ। कार्यालयले कुमा क्षेत्रमा खोरेत रोगको संक्रमण भएको आशंका गरेको छ भने सिद्धि कुमा क्षेत्रमा लम्की स्किन रोग फैलिएको हुन सक्ने सुनाएको छ। रोग फैलिन थालेपछि पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान तथा पशु पंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको प्राविधिक टोली प्रभावित क्षेत्रमा पुगेर नमूना संकलन गरेको छ। संकलित नमूना परीक्षणका लागि प्रयोगशाला पठाएको कार्यालयले सुनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले करिब निर्माणमा देखिएका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारले निर्देशन दिएको छ। आज ऊर्जा मन्त्री, पूर्वाधार मन्त्री सहित सरकारवालासँगको छलफल पछि समितिका सभापति आशिष गजरेले बैठकका निर्णयहरू सुनाउँदै सार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिनुभएको हो। उहाँका अनुसार मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्छ। त्यसैले समितिले यसको तत्काल समाधान खोज्न पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको हो। पश्चिम नेपालमा जारी युद्धका कारण इन्धन, बिटुमिन लगायतका अति आवश्यक निर्माण सामग्रीको मूल्यमा अत्याधिक वृद्धि भएको र यसले नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। र नेपाल सरकारले गत वैशाख महिनामा देशभरबाट 1056 जना लागु औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। जसमध्ये उपत्यकाबाट 171 जना, कोशी प्रदेशबाट 206 जना, मधेस प्रदेशबाट 77 जना, बागमती प्रदेशबाट 154 जना, गण्डकी प्रदेशबाट 53 जना पक्राउ परेका छन्। यसै गरी लुम्बिनी प्रदेशबाट 160 जना, कर्णाली प्रदेशबाट 21 जना र सुदूरपश्चिम प्रदेशबाट 167 जना र लागू औषध नियन्त्रण ब्यूरोबाट 42 जना पक्राउ परेका हुन्। सो अवधिमा अवैध लागू औषध गाजा 1820 किलो, 318 ग्राम, 340 मिलिग्राम, चरेस 19 किलो, 138 ग्राम, 964 मिलिग्राम, हिरोइन 4 किलो, 23 ग्राम, 528 मिलिग्राम बरामद भएको छ। लागू औषध कारोबार लगायतका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भएको प्रहरी प्रधान कार्यालयले बताएको छ। हौस् अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परियालाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

अनुभव प्रभाग दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
6: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
5: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन?
6: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
5: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
6: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: हिराले खाएको दाँत निकाल्ने,
2: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
1: खाली ठाउँमा दाँत राख्ने,
2: दाँतको जरैदेखि उपचार गर्ने,
1: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
2: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
3: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-53।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: युनिक्षमा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
3: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25-7
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
8: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
11: भर्ना खुल्यो
12: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
11: हाम्रा विशेषताहरू
12: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
11: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
12: शान्त तथा पारिवारिक वातावरण भएको
11: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
12: तिहार सुसारको राम्रो व्यवस्था भएको
11: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
12: घरको जस्तै माया पाउने
13: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
14: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
13: सम्पर्क फोन नम्बर 082-567-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183
15: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
16: छेत्री भेटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
15: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
17: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
18: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
15: तालिममा दिइने विषयहरू
18: स्पेशल कुक तालिम इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
15: स्पेशल सेफ तालिम,
18: जापानिज सुशी तालिम,
15: वेटर र वेट्रेस,
18: टुरिस्ट गाइड।
15: हाम्रा विशेषताहरू
18: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
15: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
18: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
15: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
18: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
17: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
15: सम्पर्क मोबाइल 9841017099, 9841017099।
18: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
19: वरिष्ठ मुटु, बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
20: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु, बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
20: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
19: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
20: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
19: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
20: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
21: बिरामी जाँच्ने मिति यही जेष्ठ 9 गते शनिबार,
22: समय बिहान 8 बजेदेखि।
19: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
23: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराही 14, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 9847157193 र 9128890028।
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
21: हाम्रा सेवाहरू:
24: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
21: छाती, दम, निमोनिया, खोकी, छेरो,
24: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
21: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
24: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
21: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू:
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
21: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
24: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
21: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
21: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
24: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
21: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गडा हुने,
24: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
21: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
20: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
21: यसरी त सक्यो आमा, त
0: तर जति खुशी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
2: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
3: एसई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
20: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
3: दीपशिखा कलेजमा क्लास 11 का लागि तीन प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
2: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज।
20: फारम बुझाउने अन्तिम मिति एनजेट 9 गते सम्म। प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजे सम्म। भर्ना शुरू एनजेट 11 गतेदेखि एनजेट 17 गतेसम्म मात्र। कक्षा सञ्चालन एनजेट 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98478-0-28-91 र 97-6-76-18-807।
4: हीरा काटने हीरे मारा खे।
5: नमस्ते, म रामकृष्ण काल। तपाईं सुन्दै हुनुहुन्छ तपाईंको आफ्नै रेडियो, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

हे नवराज, गर्भाधान कर्म गर्न भिक्षा माग्न आएका चन्द्रज्योति नगरका शिव शर्मा नामका वृद्ध ब्राह्मण यही आई आफ्नो नित्य कर्म गर्न फलफूल टिप्न त्यस वृक्षमा चढेका थिए। हाँगा

सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।